सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ, सबैभन्दा बढी सर्पदंशका 398 घटनामा परेर 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। त्यस्तै लेक लागेका 54 घटनामा 21 जनाको मृत्यु र 34 जना घाइते तथा चट्याङ 205 घटनामा 19 जनाको मृत्यु र 98 जना घाइते भएका छन्।

26 अवसरमा सिजिटिभी ले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी खेल सँगै भरोसा सँगै

0: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब बाँकी खबर। ई पासपोर्ट राहदानी छपाई प्रक्रिया विवादमा तानिएसँगै यो विषय कूटनीतिक र अन्तर्राष्ट्रिय चासोको समेत विषय बनेको छ। झट्ट हेर्दा यो आन्तरिक चासोको विषय जस्तो लागे पनि यसले नेपालको अन्तर्राष्ट्रिय छवि र प्रतिष्ठानमा पनि प्रभाव पारेको छ। राहदानी विभागको विद्युतीय राहदानी छपाई तथा प्रणाली खरिद सम्बन्धी ठेक्का प्रक्रियामा 10 अर्ब 13 करोड़ रूपियाँ बढ़ीको भ्रष्टाचार भएको दावी सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेपछि यो विषय न्यायिक निरूपणको चरणमा प्रवेश गरेको छ। तर यो विवादले अन्तर्राष्ट्रिय समुदायमा नेपालको पहिचान र प्रतिष्ठानमा गम्भीर असर पारेको विज्ञहरूको बुझाइ छ। भारतका लागि नेपालका पूर्व राजदूत निलाम्बर आचार्य जुन हिसाबले यी पासपोर्टको विषय अगाडि बढ़्यो त्यो सुशासन र कूटनीतिक दुवै हिसाबले सही नभएको बताउँछन्। यी पासपोर्टको विषयमा प्रधानमन्त्री कार्यालयले अख्तियार जस्तो संवैधानिक निकायलाई यसो गर उसो गर भन्यो भनेर जुन समाचार आयो त्यो गलत भएको उनको बुझाइ छ। जुन व्यवस्था संविधानमा छ त्यही अनुरूप हुनुपर्छ। प्रधानमन्त्री कार्यालयको हस्तक्षेप अनावश्यक हो उनले भनेका छन्। यसमा प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयको दृष्टिकोण फरक देखियो। परराष्ट्रले भने यसलाई सही हिसाबले सम्हालेको देखिन्छ। उनको भनाइ छ विवाद हुँदा अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक सन्देश जाने बताइएको छ। विदेशमा नेपालको राहदानीको स्तर कमजोर मानेर व्यवहार गरिँदा जो कसैलाई पनि दुःख लाग्ने उनको भनाइरहेको छ। राहदानी विभागको विद्युतीय राहदानी छपाई तथा प्रणाली खरिद सम्बन्धी ठेक्का प्रक्रियामा 10 अर्ब 13 करोड़ रूपियाँ बढ़ीको भ्रष्टाचार भएको दावी सहित अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 10 जना सरकारी कर्मचारी राहदानी आपूर्ति गर्ने ठेक्का पाएका 2 जर्मन कम्पनी र कम्पनीका नेपाल प्रतिनिधिलाई प्रतिवादी बनाएर विशेष अदालतमा करिब 2 साता अघि मुद्दा दायर गरेको छ।
2: संवैधानिक परिषदले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्त पदमा सर्वोच्च अदालतका बहालवाला रजिस्ट्रार मान बहादुर कार्कीलाई सिफारिश गरेको छ। प्रधानमन्त्री कार्यालयमा हिजो बसेको मन्त्री परिषदको बैठकले मोरङका कार्कीलाई प्रमुख आयुक्तमा नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको हो। आयोगका रिक्त 2 आयुक्त पदका लागि काठमाडौँका डाक्टर राजीव सुब्बा र ओखलढुङ्गाका गुरू प्रसाद वाग्लेको नाम सिफारिश गरिएको छ। सुब्बा नेपाल प्रहरीका अवकाश प्राप्त प्राविधिक डीआईजी हुनुहुन्छ भने वाग्ले अवकाश प्राप्त महान्यायाधिवक्ता हुनुहुन्छ।
1: मन्त्री परिषदले मन्त्रीहरूको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि 2083 पास गरिसकै मन्त्रीहरूले आफ्नो सचिवालयमा धमाधम सचिव सरहका सल्लाहकार नियुक्ति गर्न थालेका छन्। कार्यविधिले मन्त्रीको सचिवालयमा 3 देखि 5 जनासम्म सचिव सरहका सल्लाहकार बाहिरबाट भर्ना गर्न सक्ने सुविधा दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सचिव सरहको सल्लाहकारमा सन्तोष पाण्डेलाई नियुक्त गरेका छन्। मन्त्रालयका सचिवले पाउने तलब भत्ता तथा अन्य सुविधा सरह पाण्डेले सेवा सुविधा लिइरहेको मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्। सचिवलाई पनि निजी सचिव छुट्टै कोठा गाड़ी इन्धन लगायत सुविधा उपलब्ध गराइएको हुन्छ। यसै गरी आगामी साउनदेखि सचिवको तलब 90,000 हाराहारीमा हुन्छ। सोही अनुसार मन्त्रीबाट नियुक्त सल्लाहकारले पनि तलब पाउनेछन्। पूर्वाधार विकास मन्त्रीले 5 जनासम्म सचिव सरह सल्लाहकार राख्न सक्ने व्यवस्था कार्यविधिमा छ। तर सेवा सुविधा भने 1 जनाले मात्र पाउनेछन्। अन्य सचिवले

0: सब सुविधा पाउने छैनन्। यसअघि तत्कालीन केही भौतिक पूर्वाधार मन्त्रीहरूले विज्ञ भन्दै सचिव सरहका कर्मचारीलाई आफ्नो सचिवालयमा भर्ना गर्ने गरेका थिए, तर यति बेला विज्ञ नियुक्त गर्न मन्त्रालयले लगेको प्रस्तावलाई मन्त्री परिषदबाट पास गर्नुपर्ने कानूनी बाध्यता थियो, तर अब भने मन्त्री परिषदबाट पास हुनुपर्ने अवस्था छैन।
1: आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकारले दुई थरी मापदण्ड बनाउने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो मन्त्री परिषद बैठकबाटै गौरी बहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गराए। 24 घण्टाभित्रै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गराए, तर सुरक्षाकर्मीको हकमा भने छुट्टै समिति बनाएर अध्ययन गर्ने निर्णय लिए। सो समितिले कार्की आयोगको आयोगले भने झैं सशस्त्र र नेपाल प्रहरीका उच्च अधिकारीलाई कारवाही गर्नु नपर्ने निष्कर्षमा पुगेपछि एउटै आयोगको कार्यान्वयनमा दोहोरो मापदण्ड स्थापित हुने भएको छ।

Mikes Bonus Pound. सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठनले एल निनो आगामी केही महिनाभित्र तीव्र रूपमा बलियो हुने चेतावनी दिँदै विश्वका धेरै क्षेत्रमा खडेरी, अत्याधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम उल्लेखनीय रूपमा बढ्न सक्ने जनाएको छ। संगठनले देशहरूलाई सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह समेत गरेको छ।
2: फिफा विश्वकप फुटबलमा इजिप्ट अन्तिम सोह्रमा प्रवेश गरेको छ। डलास स्टेडियममा गैराति भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इजिप्टले अघिल्लो चरणको यात्रा तय गरेको हो। पेनाल्टी सुटआउटमा स्तब्ध बनेको छ भने शनिबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियालाई 4-2 पराजित गर्दै इजिप्ट अर्को चरणमा प्रवेश गरेको छ।
1: अब विचार विश्लेषणको पालो। आजको नागरिक दैनिकमा बालेन्द्र सरकारको 100 दिन सकिएको उपलक्ष्यमा शीर्षकमा डाक्टर गाउँले बलदेव शर्मा अधिकारीले लेख्नु भएको छ, वर्तमान सरकार हामी प्रौढ अथवा वृद्धको हुँदै होइन, न सत्ता पक्षको न प्रतिपक्षको भएको छु, म कहिल्यै कम्युनिस्ट होइन, राजावादीले मलाई राजावादी भन्दै भन्दैन, यो जीवनभरि कुनै दलको सदस्यता लिनु पनि छैन, अब भन्नुहोस् म वास्तवमै स्वतन्त्र नागरिक हो कि होइन। अहिलेसम्म सरकारमा गएकाहरूले आफूलाई पसाउने खालका खाडल आफैले खनेका थिए। विदेशमा बस्नेहरूले आन्दोलन चर्काए, विदेशमा बस्नेहरूले नै राष्ट्रपालाई 2/3 मत आउने बनाए, यी आरोप पुराना दलका थोत्रा नेताले लगाएका हुन्। नेपाली युवालाई देश निकाला पनि उनीहरूले गरेका हुन्। नेपालको राजनीति प्रत्यक्ष तह परराष्ट्र नीतिबाट प्रेरित थियो र छँदैछ। बालेन्द्र शाहले कूटनीतिक नियोगका प्रमुख वा प्रतिनिधिहरूलाई बेग्ला बेग्लै नभेटेर सामूहिक रूपमा भेट्नुलाई म लाटाले राम्रो मानेको छु, आजको नागरिक दैनिकमा छापिएको छ।
2: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार केएम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
4: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
3: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
4: बसका विशेषताहरू टाढा तथा माडी बाहिरका

0: विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
1: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
0: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
1: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
0: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
1: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656-5569-53, 98550-77061 र 98550-77053।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0056-493-440, 493-580 र 98550-26440।
4: It's 6 o'clock, अहिले 6 बजेको छ।
5: काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
6: आज 2083 साल असार 20 गते शनिबार, सन 2026 जुलाई 4 तारिक असार कृष्ण पक्षको चतुर्थी तिथि।
7: काया कैरनका साथमा
8: किसान पाइप प्रोडक्ट्स प्राली,
7: राष्ट्रको शान किसान,
8: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
5: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: सरकारको 100 दिनमा आशा जागे पनि भरोसा जागेन। शासकीय सुधारका 100 कार्यसूची मध्ये झण्डै 1/3 कार्यान्वयनमा जनमुखी काममा नीतिगत दूरदृष्टिको अभाव रहेको विश्लेषकको भनाई।
9: आठुटे कामहरू छताकुजु गरे जस्तो लाग्छ, तर जुन मूल कुराहरू हो, जनताले जुन चाहेको थिए र कतिवटा कुराहरू चाहिँ आशा लाग्ने खालको काम भएर देखिन म।
5: निर्वाचन आयोगमा प्रमुख आयुक्त र 2 आयुक्त सिफारिस, त्रिवि सहित 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त।
6: बढ्दो तापक्रमले स्वास्थ्यमा गम्भीर असर, विद्यालय तहदेखि नै सचेतना कार्यक्रम आवश्यक, स्वास्थ्य बिमामा शास्ति र झमेला उस्तै।
5: भारतीय प्रधानमन्त्री मोदीले अर्को हप्ता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने, क्षेत्रीय रणनीतिक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्य।
6: र विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिना र केप भर्डे बीचको खेल अतिरिक्त समयमा धकेलियो, पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक अन्तिम 16मा।
4: प्राविधिक शिक्षा आजको आवश्यकता।
10: मुनाफा रहित
11: अनुहार भरि कालो पोतो छन्, त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख अति फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 0656 18853 5189353।

0: 원장님, 너희 이날 돌아가고 개빈 발요.
1: 몸으로 빨래는 갈등이 나요. 태어나 편히 마차 빨래는 대신한 번이 갈등이 나요. 졸는 거에 바로. 어시 태어나 아로 아일레자인 구후라 빨래고 대신한 번이 갈등이 나요. 아이는 깨가란 마버.
0: 나 여자니까 부디 잔네 번 떠니까 빨라라이. 개황조. 나 요 비제 빨래 다나 코아우. 근데 갈등이네. 발대이 발대한테.
2: 마차, बोइलर, लेयर्स, गाई भैंसी र बंगुर पालन का लागी उच्च स्तरीय चिनिया र डस प्रविधि बाट नेपाल में बने को विजय प्लेट दाना सधैं प्रयोग करौं।
3: माडी का लागी आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुआ बजार माडी प्रोप्राइटर उद्धव थापा 98550।
4: चन्द्र शाह नेतृत्व को शक्तिशाली सरकार ने 100 दिन पार गरेको छ। देश में व्यथिति भ्रष्टाचार अनियमितता र विसंगति अन्त्य गर्दै देश को काचुली फेर्ने प्रतिबद्धता गरेको सरकारले प्रशासनिक सुधार का केही महत्वपूर्ण काम गरेको छ। तर कतिपय थिति र विधि मिचेर गरिएका काम भने विवादित छन्। जर्जर बनेको अर्थतन्त्र सुधार र विकास गति अघि बढाउने भने सरकारको गति नपुगेको जानकारहरू बताउँछन्। आशा जगायो भरोसा जागेन शीर्षकको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। अनि आजको कान्तिपुरले 100 बुदामा 1/3 पूरा भएको खबर लेखेको छ। प्रधानमन्त्री शाह नेतृत्वको सरकारले ल्याएका शासकीय सुधार सम्बन्धी 100 कार्यसूची मध्ये करिब 1/3 कार्यान्वयनमा गएका छन्। सरकारी तथ्याङ्क निर्णय कार्यान्वयनको अवस्था र प्रगतिबारे भएको विश्लेषणमा 100 कार्यसूची मध्ये 38 कार्यान्वयनमा गएको देखिएको हो। गएको चैत 13 सरकार गठन भएकै दिन 24 घण्टादेखि 1000 दिनसम्म गर्ने गरी सार्वजनिक प्रशासनिक सेवा प्रवाह सुधार डिजिटल नेपाल भ्रष्टाचार नियन्त्रणदेखि कृषि पूर्वाधार स्वास्थ्य शिक्षा क्षेत्र सुधारसम्मका कार्यसूची अघि सारिएको थियो। ती कार्ययोजना मध्ये केही क्षेत्रमा उल्लेखीय काम भएको छ भने कुनै क्षेत्रमा सीमित उपलब्धि छ। धेरै जसोमा भने सरकारको प्रतिबद्धता पूरा हुन बाँकी छ। 62 सूची भने अधुरा छन्। तिनमा कुनै कार्यान्वयन प्रक्रिया नै सुरु भएको छैन। परराष्ट्र मन्त्री शिशिर खनाल सरकार नागरिकलाई आशा जगाउन र सुशासनको अनुभूति दिलाउन सफल रहेको दावी गर्नुहुन्छ। आजको कान्तिपुरले एक्सप्रेस वेमा बिना ब्रेकका प्रधानमन्त्री बालेन्द्र शीर्षकको अर्को खबर पनि लेखेको छ। 47 लाख फेसबुक फलोअर्स करोडौं भ्युज र अनगिन्ती पोस्ट बीच प्रधानमन्त्री शाह अझै रहस्यमय हुनुहुन्छ। उहाँ आफ्ना कुरा सामाजिक सञ्जालमा लेख्नुहुन्छ तर आफूलाई व्याख्या गराउन रुचाउनुहुन्न। प्रधानमन्त्री बनेको 100 दिनमा गरेका कयौं क्रियाकलाप तथा निर्णयप्रतिको आलोचनालाई स्वीकार गरेर उत्तर दिनुभन्दा त्यसको आधार नै अस्वीकार गर्ने शैली अप्नाइरहनु भएको छ। सरकार केही फरक देखिएको परराष्ट्र नीतिले भन्दा पनि कूटनीति सञ्चालन शैलीले हो। विदेशी कूटनीतिज्ञसँग व्यक्तिगत भेटघाट गर्ने प्रधानमन्त्री शाहको निर्णयले लामो समयदेखि चलिआएको अभ्यासलाई चुनौती त दिएकै छ नै कूटनीतिक वृत्तमा पनि चासो सिर्जना गरेको छ।
5: फेरि पनि सरकारका 100 दिनकै खबर। हाई प्रोफाइल गिरफ्तारी र प्रहरीमा सुधारको घोषणाका बीच गृहमन्त्री सुदन गुरुङले आफूलाई एक्सन ओरिएन्टेड नेताका रूपमा स्थापित गर्न खोजे पनि विधि प्रक्रिया नागेर गरिएका कतिपय कारवाहीका कारण अदालतले प्रश्न उठाएको छ। यस्तै एसी र कक्षा 12 नतिजा अपेक्षाकृत छिटो सार्वजनिक हुनु, पाठ्यक्रम पुनरावलोकनको प्रक्रिया अघि बढ्नु तथा केही नीतिगत सुधारमा पहल गर्नुलाई शिक्षा मन्त्रीको उपलब्धिका रूपमा हेरिएको छ। शिक्षामा गति दिशा अझै अस्पष्ट शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। त्यस्तै लगानी र खर्चमा भएन सुधार, निजी क्षेत्रको मनोबल बढेन शीर्षकको खबर पनि आजको पत्रिकाले छापेको छ। शेयर बजार निरन्तर ओह्रालो लागिरहेको छ, घर जग्गा क्षेत्रमा पनि सुधार हुन सकेको छैन। अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुधारका लागि धेरै काम भएको दावी गर्दै आउनु भएको छ। यस्तै पूर्वाधार मन्त्रीका धम्की धेरै काम कम शीर्षकको पनि खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच जलन पीडितका लागि सहुलियत उपचारको व्यवस्था अझै प्रभावकारी बन्न सकेको छैन, बुलुबस सेवा सञ्चालनमा आउन बाँकी नै छ। सार्वजनिक सवारीमा सीसीटीभी जडानको योजना पनि अधुरै रहेको छ। पूरा भएनन् महिला सुधारका प्रतिबद्धता शीर्षकको खबर कान्तिपुरले छापेको छ। यसैबीच आजको गोर्खापत्र दैनिकले सुशासन र शासकीय सुधारको प्रस्थान बिन्दु शीर्षकमा खबर छापेको छ। सरकारले 100 दिनमा भ्रष्टाचार विरुद्ध महत्वपूर्ण काम कारवाही अघि बढाएको छ। सरकारसँगै रासोपाले देखाएको यो प्रतिबद्धता र नयाँ राजनीतिक संस्कार अभ्यासले नेपालको लोकतन्त्रलाई थप सबल सक्षम र सुदृढ बनाउन मद्दत पुग्ने विश्वास गर्न सकिन्छ।
4: सुशासन सेवा प्रवाह रोजगारी लगानीको वातावरण भ्रष्टाचार नियन्त्रण र नागरिकको जीवन स्तरमा सरकारले कस्तो प्रभाव पार्न सक्यो भन्ने अहिले मूल्याङ्कनको विषय बनेको छ। साथी महेश गेवालीले राजनीतिक विश्लेषक लोकराज बराललाई सरकारको 100 दिन कस्तो रह्यो भनेर सोध्नु भएको छ।
6: आठुडे कामहरू छताखुजु गरे जस्तो लाग्छ. तर जुन मूल कुराहरू हो, जनताले जुन चाहेको थिए र कतिवटा कुराहरू चाहिँ संविधानको कुराहरूमा प्रश्न छैन. कार्यकारी भनिदिएको छ, कहिले के भनिदिएको छ, संशोधन भनेको छ, संहिताको कुराहरू छ, फेरि सजिलैसँग भनिदिएको छ. गर्दाखेरि आशा लाग्ने खालको काम गरेर देख्दिनँ म.
7: त्यसो भए सुशासन भ्रष्टाचार नियन्त्रणमा चाहिँ कस्तो भयो त?
6: सुशासन अब अहिलेसम्म भ्रष्ट हुनेहरू भन्ने चाहिँ प्रश्न छैन, त्यति कुरा आएको छैन बाहिर. तर यिनीहरू चाहिँ कुनै पनि क्षेत्रमा चाहे आर्थिकमा पनि प्रस्तुत छैन, राजनीतिक डिरेक्सनमा लोकतन्त्रप्रति प्रतिबद्ध छु त भनेको छ. त्यसै एकातिर त्यो भनेको छ भने अर्कोतिर फेरि अलिकति कतै कतै अधिनायक त्यो बातका लक्षणहरू कतै कतै गर्ने पनि प्रवृत्ति देखिएको छ. सुशासनको भन्दाखेरि अहिलेसम्म त्यही सर्व यतावती फलानु ढिसानु गर्ने बाहेक केही त्यस्तो छैन.
7: यो मन्त्रालयको संख्या पनि घट्यो यसपालि?
6: संख्या घटाएको छ, त्यो राम्रै हो. सय दिनसम्म हेर्दाखेरि त्यसो लापरवाही त छैन. त्यसले मात्रै जनताले चाहेको जुन शासन हुन्थ्यो, जुन एउटा चिन्तन गरेर चाहिँ नीति निर्माण हुने भविष्यको लागि पनि गर्ने खालको कुराहरू चाहिँ अहिले चाहिँ तदर्थतामै आधारित छ. अहिले यसै भन्न सकिने अवस्था छैन.
7: नागरिकले चाहे अनुसारको गर्नुपर्ने काम चाहिँ कस्तो हुनुपर्छ?
6: नागरिकले जाने काम छ, अघिको कुरा छ, त्यतिर नियन्त्रण केही छैन. शिक्षा क्षेत्रमा अस्त व्यस्त छ, त्यतिर छैन. स्वास्थ्यमा हस्पिटलमा हामी के नै गर्छौँ भने त्यतिर केही छैन. उही लाइन छ, उही जनतालाई दुःख छ, उही मारामार छ. खास परिवर्तन भएको आभासी पाएको छैन. विकासको कुराहरू पनि खास अगाडि बढेको देखिँदैन. हुन त 3 महिनाको समय भनेको अहिलेसम्म छोटै हो, त लक्षणहरू त थाहा हुन्छ नि त. अब परराष्ट्र नीतिको कुराहरूदेखि लिएर अरू कुरा पनि प्रस्तुतता छैन, धेरैतिर त्यस्तै छ.
7: पहिलेका र अहिलेकामा चाहिँ के फरक देखियो कि देखिएन?
6: होइन, पहिलेका त म आफै मपाई थिएँ, सबै स्वार्थमा थिएँ, माथि लेनदेन गर्थे, कुर्सीको लेनदेन गर्थे. त्यो 3 जना विशेष गरी 3-4 जना नेताको बिचमा त्यो चल्थ्यो. अनि आफ्ना मान्छे भर्ना गर्ने अनि भ्रष्टाचारको कुरा होइन, आफ्नो सरकार राम्रो छ भन्ने त्यो मपाई थियो विशेष गरी. त्यो छैन अहिले.
7: अब सरकारले आफ्नो कार्य सम्पादन सुधार्न अब के सुझाव दिनुहुन्छ उहाँहरूलाई चाहिँ के गर्नुपर्छ? मैले
6: सबभन्दा ठुलो कुरा, कुनै निर्णय लिनुभन्दा पहिले धेरै चिन्तन गरेर यो के हो, कसो हो, यसको प्रभाव के पर्छ, भोलि राजनीतिमा के पर्छ, राजनीतिमा के पर्छ, आर्थिक नीतिमा के पर्छ, त्यतातिर चिन्तन गरेर राम्रो अनि निर्णय गर्ने. अब अहिले संहिता खारेज गर्ने भनेर संविधानमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति गर्ने भने यिनीहरूले त्यत्रो म्यान्डेटको कुरा गर्छन्, भोलि चाहिँ त्यसको त राम्रो जाँदैन नि सन्देश. अहिले नै मधेसमा भड्किन लागिसक्यो, त्यति सजिलै हलुकासँग चाहिँ संविधानमा भएका कुराहरू छन्, अब मूलभूत कुराहरूमा पनि उनीहरूले चाहिँ यो गर्ने भनिएको छ. अलिकति एडक भन्छ नि अङ्ग्रेजीमा, तदर्थ, त्यो तदर्थतामा आधारित कुराहरू गर्छन्, भोलिसम्मको दूरदृष्टि कोण राखेको त्यस्तो लाग्दैन मलाई.
4: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक लोकराज बराल. सरकारको 100 दिनमा आटोउट केही गर्न चाहिँ खोजेको तर नागरिकको जीवन स्तरमा प्रभाव पार्ने गरी काम हुन नसकेको विषयमा जानकारी दिँदै काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला.
8: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो. मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ.

0: मुखति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
2: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
2: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
1: भेन्टिलेटर सेवा
2: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
3: होइन
4: घाटै ला

0: त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो। अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो। होइन के गरौँ बा अब?
1: ल हेर यिनका बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो बिजेपी प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
2: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
3: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855063172 र 9845512206।
2: तपाईँको सन्तुष्टि
4: नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको कायाको हिरणमा तपाईँलाई फेरि स्वागत छ। यति बेला हामीले सरकारको 100 दिनमा आशा जागे पनि भरोसा जागेन, शासकीय सुधारका 100 कार्यसूची मध्ये करिब 1/3 कार्यान्वयनमा जनमुखी काममा नीतिगत दूरदृष्टिको अभाव रहेको विश्लेषकको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। संवैधानिक परिषदले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिश गरेको छ। कार्की अहिले सर्वोच्च अदालतका रजिस्ट्रार हुनुहुन्छ। हिजो बसेको मन्त्री परिषद बैठकले मोरङ निवासी उहाँलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिश गरेको उपसभामुख रुबी ठाकुरले बताउनुभयो। संवैधानिक परिषदले निर्वाचन आयोगका दुई आयुक्तका लागि पनि नाम सिफारिश गरेको छ। काठमाडौँका डाक्टर राजीव सुब्बा र ओखलढुङ्गाका गुरूप्रसाद वाग्लेलाई आयुक्त नियुक्तिका लागि सिफारिश गरिएको उपसभामुख ठाकुरले बताउनु भएको छ। यसैबीच झण्डै 2 महिनादेखि उपकुलपतिविहीन रहेका त्रिभुवन विश्वविद्यालय सहित 7 विश्वविद्यालयले नयाँ नेतृत्व पाएका छन्। प्रधानमन्त्री तथा कुलपति बालेन्द्र शाहले हिजो रिक्त रहेका 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्नुभएको हो। यसपटक सबै उपकुलपति खुल्ला प्रतिस्पर्धा मार्फत छनौट गरिएको सरकारले जनाएको छ। शिक्षा मन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित सिफारिस समितिले प्रस्तुतिकरण र अन्तर्वार्तापछि प्रत्येक विश्वविद्यालयका लागि 3-3 जनाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो। त्यो सूचीबाट प्रधानमन्त्रीले उपकुलपतिहरू नियुक्त गर्नुभएको हो। नियुक्त हुनेमा त्रिभुवन विश्वविद्यालयमा डाक्टर भोला थापा, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, सुदूरपश्चिम विश्वविद्यालयमा किशन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, राजर्षि जनक विश्वविद्यालयमा श्याम नारायण ला, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरट्टा रहनु भएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
4: जलवायु परिवर्तनको प्रभाव गर्भवती, सुत्केरी, नवजात शिशु, बालबालिका तथा सीमान्तकृत समुदायको स्वास्थ्य र जीवनयापनमा गम्भीर रूपमा पार्न थालेको छ। विज्ञहरूले जलवायु परिवर्तनले हुने असर रोक्न तत्काल प्रभावकारी नीति र स्वास्थ्य प्रणाली सुदृढ बनाउन सरकारलाई आग्रह गरेका छन्। जलवायु परिवर्तनले हिमालमा हिउँ पग्लने, वर्षाको चक्र परिवर्तन हुने वा तापक्रम बढ्ने र अवस्थामै सीमित नरही स्वास्थ्यसम्म पुगेको हो।

0: थापाले जलवायु परिवर्तनको दीर्घकालीन असरबाट बालबालिकालाई जोगाउन विद्यालय तहदेखि नै सचेतना र अनुकूलन कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनु भएको खबर गोर्खापत्रले लेखेको छ। यसैबीच स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा सेवामा सूचीकृत सबै अस्पताललाई सेवा दिन आग्रह गरेको छ। बोर्डले मङ्सिरसम्म 33,44,02,98,000 रुपियाँ सेवा प्रदायक अस्पताललाई भुक्तानी गरिसकेको जनाउँदै दिगो स्रोत सुनिश्चितताका लागि समन्वय भइरहेकाले बीमितलाई अवरोध बिना सेवा दिन आग्रह गरेको हो। बोर्डले बीमितलाई पनि बीमा सेवाको सदुपयोग गर्न आग्रह गरेको छ। बीमितले भने उपचारका क्रममा सेवा भन्दा शास्ति र प्रक्रियागत झमेला बेहोर्नु पर्ने बताएका खबर नागरिक दैनिकले लेखेको छ।
1: गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। केही ठाउँमा भेलबाडी नै बग्ने गरी पानी परेको हो। आज दिउँसो र राति पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी क्षेत्रका केही ठाउँ तथा कोशी र बागमतीको पहाड़ी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका थोरै ठाउँ तथा मधेश प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्र एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो

0: पानी पर्न सक्ने पनि सम्भावना छ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नु होला।
2: पानीवासीहरूका लागि खुसीको खबर।
3: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9802352012।
5: भिसा, फ्री टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर।
6: दुबईको प्रतिष्ठित कम्पनी इसादाहा कम्पनीबाट हाउसकिपिङ, क्लिनर, महिला पुरुष 50 जना, सैलरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहिबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
5: देवान मेन पावर, नारायणगढ, लाइन सोक, सम्पर्क 9855 58 369, 9846243211 र 9142076704।
4: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पाइल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
6: बिना अपरेशन पाइल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजे।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। मन्त्री परिषदले मन्त्रीहरूको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि 2083 पास गरेसँगै मन्त्रीहरूले आफ्नो सचिवालयमा धमाधम सचिव सरहका सल्लाहकार नियुक्ति गर्न थालेका छन्। कार्यविधिले मन्त्रीको सचिवालयमा 3-5 जनासम्म सचिव सरहका सल्लाहकार बाहिरबाट भर्ना गर्न सक्ने सुविधा दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सचिव सरहको सल्लाहकारमा सन्तोष पाण्डेलाई नियुक्त गर्नुभएको छ। मन्त्रालयका सचिवले पाउने तलब भत्ता र अन्य सुविधा सरह पाण्डेले सेवा सुविधा लिइरहेको मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्। सचिवलाई पनि निजी सचिव, पीए, छुट्टै कोठा, गाडी, इन्धन लगायत सुविधा उपलब्ध गराइएको हुन्छ। यो सँगै आउँदो साउनदेखि सचिवको तलब 90,000 हारारीमा हुन्छ। त्यही अनुसार मन्त्रीबाट नियुक्त सल्लाहकारले पनि तलब पाउनेछन्। पूर्वाधार विकास मन्त्रीले 5 जनासम्म सचिव सरह सल्लाहकार राख्न सक्ने व्यवस्था कार्यविधिमा छ, तर सेवा सुविधा भने 1 जनाले मात्र पाउनेछन्। अन्य सचिवले तलब सुविधा पाउने छैनन्। यसअघि तत्कालीन केही भौतिक पूर्वाधार मन्त्रीहरूले विज्ञ भन्दै सहसचिव सरहका कर्मचारीलाई आफ्नो सचिवालयमा भर्ना गर्ने गरेका थिए, तर त्यसबेला विज्ञ नियुक्ति गर्न मन्त्रालयले लगेको प्रस्तावलाई मन्त्री परिषदबाट पास गर्नुपर्ने कानूनी बाध्यता थियो। तर अब भने मन्त्री परिषदबाट पास हुनुपर्ने अवस्था छैन। मन्त्री परिषदले पास गरेको कार्यविधिमा आधारित रहेर सम्बन्धित मन्त्रालयले सोझै सचिव सरह सल्लाहकार भर्ना गर्न सक्छन्। मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयका एक सहसचिवले भन्नुभएको छ। मन्त्रीलाई धमाधम सचिव सरहका सल्लाहकार शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
1: अब विदेशको खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को हप्ता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्नुहुने भएको छ। नयाँ दिल्लीले क्षेत्रीय रणनीतिक सम्बन्धलाई मजबुत बनाउन खोजिरहेको समयमा मोदीले 3 देशको भ्रमण गर्न लागेको समाचार संस्था एएफपीले जनाएको छ। आउँदो बुधबार July 8-11 हुने यो भ्रमण गएको वर्ष मार्चमा मौरिसस र गएको महिना सिसेल्सको मोदीको भ्रमणपछि हुन लागेको हो। भारतको विदेश मन्त्रालयले यसलाई एक्ट इस्ट नीति अन्तर्गत पूर्वी समुद्री क्षेत्रमा कूटनीतिक ध्यान केन्द्रित गरेको रूपमा विश्लेषण गरेको छ। प्रधानमन्त्री मोदी July 8-9 इन्डोनेसियामा रहनुहुनेछ। भारतीय विदेश मन्त्रालयको वरिष्ठ अधिकारीका अनुसार प्रधानमन्त्री मोदीले इन्डोनेसियाका भ्रमणका क्रममा समुद्री सुरक्षा, रक्षा, व्यापार र सांस्कृतिक सम्बन्ध लगायत विभिन्न क्षेत्रमा सहकार्यको समीक्षा गर्नुहुनेछ।
0: अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा साबिक विजेता अर्जेन्टिना र नवप्रवेशी केप भडेबिसको खेल अहिले चलिरहेको छ। अमेरिकाको मियामी रङ्गशालामा भइरहेको खेलमा

0: निर्धारित समयको खेल एक एक गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको हो। निर्धारित समयको पहिलो हाफमा 29 मिनटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए, तर अर्जेन्टिनाले अग्रता जोगाउन सकेन। खेलको 59 मिनटमा केप भर्डेले बराबरी खोल फर्कायो। उसका रायन मेन्डेसको पासमा डोरयो डुआर्टोले गोल गरे। त्यसपछि निर्धारित समयको खेल बराबरी भयो। अतिरिक्त समयको अहिले 17 मिनटको खेल चलिरहेको छ। शुरूआतमै अर्जेन्टिनाले एक गोल थप्यो भने लगत्तै केप भर्डेले गोल थपेपछि बराबरी भएकोमा अहिले अर्जेन्टिनाले अर्को गोल थपेपछि 3-2 को अग्रता बनाएको छ। अर्जेन्टिना समूह जेको विजेता र केप भर्डे समूह एजको उपविजेताका रूपमा नकआउट चरणमा पुगेका हुन्। फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा भइरहेको छ।
1: यस्तै पेनाल्टी सुट आउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकप फुटबलको अन्तिम 16 प्रवेश गरेको छ। अमेरिकाको डालास स्टेडियममा गैराती भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा 4-2 हराउँदै इजिप्ट प्री क्वार्टर फाइनलमा पुगेको हो। पेनाल्टी सुट आउटमा अस्ट्रेलियाका ह्यारी साउटर र लुकास हेरिङटनले गोल गर्न सकेनन्। त्यसपछि खेलको 13 मिनटमा इमाम आसौरले गोल गर्दै इजिप्टलाई पहिलो अग्रता दिलाएका थिए, तर खेलको 55 मिनटमा इजिप्टका मोहम्मद हानीले हेडर मार्फत गरेको किलरेन्स आफ्नै पोस्टमा छिर्दा अस्ट्रेलियाले उपहार गोल प्राप्त गर्यो। निर्धारित र अतिरिक्त समयमा खेल एक एक गोलको बराबरी भयो। त्यसपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो, जहाँ इजिप्ट विजयी हुँदै अन्तिम 16 पुग्न सफल भयो। नकआउट चरणको अन्तिम खेलमा अहिले बिहान 7:15 कोलम्बिया र नाले खेल्दैछन्। काया कैरनमा अब केही खबर संक्षेपमा। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको 100 दिनमा नागरिकबाट 41,500 गुनासा आएका छन्। 2082 साल चैत 13 2083 असार 18-30 41,554 गुनासो नागरिकले हेलो सरकारलाई टिपाएका खबर गोर्खा पत्रले लेखेको छ।
0: मधेस प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 83-84 लागि ल्याएको बजेटमा खुद्रे र टुक्रे योजना निर्णय नियन्त्रणको नीतिसहित बजेट ल्याएको छ। मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले जेठ 15 गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम र असार 1 ल्याएको बजेटको तारतम्य नै मिलेको छैन। मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण कुमार यादव नेतृत्वको सरकारलाई विश्वासको मत दिनुअघि आउँदो आर्थिक वर्ष 83-84 को बजेटमा 1 करोड भन्दा कमका योजना समावेश नगर्ने 3 प्रतिबद्धता तोडेर अर्थमन्त्री भट्टराईले खुद्रे र टुक्रे योजनालाई निरन्तरता दिएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
1: नेपाल उद्योग वाणिज्य महासंघले आउँदो आर्थिक वर्ष 2083-84 को मौद्रिक नीतिमा ब्याज दर घटाउने भन्दा पनि संरचनात्मक सुधार मार्फत उत्पादनशील क्षेत्रमा लगानी प्रभाव बढाउने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। राष्ट्र बैंकले आयोजना गरेको सरकारवाला सहको अन्तर्क्रियाक्रममा महासंघले यस्तो सुझाव दिएको हो।
0: सुदूरपश्चिम प्रदेश सरकारले बजेट प्रस्तुत गरेको 3 हप्तापछि प्रदेश सभामा बजेटमाथि छलफल सुरु हुने भएको छ। त्यसका लागि असार 23 बिहान 11 प्रदेश सभा बैठक आह्वान गरिएको छ। बजेट सँगै अर्थ सम्बन्धी विधेयक र विनियोजन विधेयक बैठकमा टेबल गर्ने कार्यसूची रहेको आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीको सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताउनु भएको छ।
1: डोल्पामा निर्माणाधीन 106 मेगावाट क्षमताको जगदुल्ला अर्ध जलाशयुक्त जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माण थालनी छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मुडकेचुला गाउँपालिका 5 इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको आरम्भ गर्नुभएको हो।
0: विशेष महाधिवेशनमा आएको नेतृत्वप्रति असहमत काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नयाँ राजनैतिक दल निर्माण गर्न सकिने गरी सम्भावित कदम चालेको छ। पार्टीभित्र संस्थापन पक्ष एकताप्रति गम्भीर नदेखिएको निष्कर्ष निकाल्दै यो समूहले भिन्नै कार्यालय मार्फत पार्टी गतिविधि अगाडि बढाउने निर्णय लिएको छ। सामान्यतया राजनैतिक दल विभाजनमा यस्तै गतिविधि सतहमा आउँछन्। काँग्रेस विवाद विभाजन उन्मुख शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: गोर्खामा गोर्खा दरबार भन्दा पुरानो मल्लकालीन मन्दिर फेला परेको छ। गोर्खा नगरपालिका 10 छेपेटारमा पुरातत्व विभागले 2 अघि र यो वर्ष गरेको उत्खननबाट त्यहाँ भेटिएको भग्नावशेष मल्लकालीन महादेव मन्दिरको पुष्टि भएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
0: संघीय संसदका दुवै सदनमा लगातार 2 प्राविधिक समस्या देखिँदा बैठक र प्रत्यक्ष प्रसारण प्रभावित भएका छन्। बिहिबार प्रतिनिधि सभाको बैठक इन्टरनेट अवरोधका कारण 2 प्रभावित भएकोमा हिजो राष्ट्रिय सभाको बैठक पनि अडियो र रेकर्डिङ प्रणालीमा समस्या देखिँदा स्थगित गर्नु पर्यो, जुन पछि करिब 1 ढिलो गरी मात्र सुरु हुन पुगेको थियो।
1: काया कैरनमा अब पालो उखानको
0: दिन जाओस् बानी नजाओस्।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: सरकारको 100 दिनमा आशा जागे पनि भरोसा जागेन। शासकीय सुधारका 100 कार्यसूची मध्ये 1/5 कार्यान्वयनमा जनमुखी काममा नीतिगत दूरदृष्टिको अभाव रहेको विश्लेषकको भनाई।
1: निर्वाचन आयोगमा प्रमुख आयुक्त र 2 आयुक्त सिफारिस, 23 सहित 7 विश्वविद्यालय

र अन्त्यमा आजको कार्टुन आज हामीले अनुप गुरुङले केही दिन अगाडि बनाउनु भएको कार्टुन लिएका छौँ। प्रधानमन्त्रीले सरकारको गाडी एक्सप्रेस हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ भनेको विषय र सरकारले 100 दिन पुगेको प्रसङ्गसँग यो कार्टुन सम्बन्धित छ। यहाँ घन्टी चिन्ह भएको एक्सप्रेस लेखिएको निलो गाडी प्रधानमन्त्री जस्तै देखिने मान्छेले चलाइरहेका छन्। गाडीको अघिल्लो भागमा दुईतिर हात समातेर रवि जस्तै मान्छे बसेका छन् अनि गाडी चलाइरहेका प्रधानमन्त्री जस्ता देखिने मान्छे रवि जस्ता देखिने मान्छेलाई भन्दैछन्, गाडी रोकिँदैन, ब्रेक लाउने जिम्मा तपाईँको। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।

0: Swadesh FM 93.2 MHz.
1: आदरणीय श्रोता नमस्कार. आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु. नेपाली बहसको आजको श्रृङ्खला पनि विशेष गरी सरकारका 100 दिन कति काम भए पुरा कति रहे अधुरा, सरकारले राम्रोसँग काम गर्न सक्यो कि सकेन, 100 दिनमा जुन 100 वटा शासकीय सुधारका बुदाहरू थिए सरकारले ती बुदाहरूलाई पूरा गर्न सक्यो कि सकेन, यो बीचमा सरकारका आलोचनात्मक पक्षहरूका बारेमा पनि हामी आज चर्चा र परिचर्चा गर्दैछौ. सरकारले भनेको छ सुशासन, भ्रष्टाचार रहित समाज र सबै नागरिकहरूले यो देशमा आफन्तत्व पाउने गरी बाँच्न पाउने अधिकारको प्रत्याभूति गर्ने गरी जुन ढंगले चाहिँ सरकार अगाडि बढेको दावी गरिरहेको छ त्यो अनुसारका क्रियाकलापहरू सरकारका भए कि भएनन्. आजको नेपाली बहसमा हामी ती नै विषयमा पनि चर्चा परिचर्चा गर्नेछौ. सरकार कुन कुन विषयमा बीचमा आलोचित हुन पुग्यो, सरकारका गृहमन्त्रीमाथि के विषयका प्रश्नहरू उठे, सरकारका गृहमन्त्रीमाथि छानबिन गर्न बनेको अच्युत प्रसाद भण्डारी नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खोइ कता हरायो भन्ने खालका विषयहरूलाई पनि जोड्न चाहन्छौ. प्रधानमन्त्री बालिन शाहको सचिवालयले राहदानीमा नयाँ ठेक्का लगाउने जुन विषय बाहिर आएको थियो यसले अन्तर्राष्ट्रिय छविमा समेत आँच पुर्याएको छ. आदरणीय श्रोता, राहदानी विवादमा प्रधानमन्त्री कार्यालयले हस्तक्षेप अनावश्यक हो. यसमा प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयको दृष्टिकोण पनि फरक देखियो. परराष्ट्रले भने यसलाई सही हिसाबले सम्हालेको देखिएको छ. देशको छविसँग जोड्ने राहदानीमा विवाद हुँदा नराम्रो सन्देश गएको छ. यो विवादमा प्रधानमन्त्री कार्यालयले विदेशी राजदूतलाई समेत बोलाएको सुनिएको छ. विदेशी कूटनीतिज्ञसँग परराष्ट्र मन्त्रालय मार्फत कुरा गर्नुपर्दछ. यसमा एकदमै ठूलो गलत ब्लन्डर भएको छ राष्ट्रका लागि. त्यसैले गर्दाखेरि प्रधानमन्त्रीले तत्कालै सचिवालयका सदस्यहरूलाई हेरफेर गर्ने भन्ने बुझेको छ. तर उहाँहरूले कला कला हेरफेर गर्दै हुनुहुन्छ. सचिवालयमा ककसको दबदबाका कारणले गर्दाखेरि राजधानी जस्तो विषयमा आयो, मुद्दामा विवाद आयो, जुनसुकै सरकार आए पनि जुनसुकै व्यक्ति आए पनि ठूला ठेक्कामा चाहिँ लोपाप गर्ने दृष्टिकोणले गर्दाखेरि राष्ट्रको गरिमालाई नै आचाउने कुरालाई चाहिँ नजरअन्दाज गर्दाखेरि भुल्दाखेरि चाहिँ अहिलेको यो परिस्थिति सिर्जना भएको छ. सरकारले राम्रो काम गर्नुपर्छ, सरकार देश र जनताको पक्षमा लाउनुपर्छ, लाग्नुपर्छ भन्ने खालका कतिपय विषयहरू सँगसँगै जोडिएर पनि आएका छन्. तर आजको नेपाली बसमा हामी भन्न चाहन्छौँ अब देश र राष्ट्रका लागि काम गर्नुपर्छ, ना कि कुनै व्यक्तिका लागि चाहिँ काम गर्ने. अबको यो मुलुक भनेको अहिलेको यो सरकार सफल बन्नुपर्छ, यो सरकार फेल हुने छुट छैन, यो सरकार नबन्ने छुट छैन, यो सरकार बन्नुपर्छ. तर सरकारले सही ट्र्याकमा काम गर्नुपर्छ, सरकार कुनै पनि हालतमा दुर्घटनामा फस्नु हुँदैन. आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ. दुर्घटना घट्दैछ, मृत्यु बढ्दैछ, चालकै लापरवाहीले 80. यतिखेर हाम्रो देशमा स्वतन्त्र नागरिक समूहका संयोजक वरिष्ठ पत्रकार ऋषि धमला हुनुहुन्छ. धमलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ. हजुर हजुर, सुन्दै हुनुहुन्छ, आराम हुनुहुन्छ. नमस्कार, गुड मर्निङ. गुड मर्निङ, गुड मर्निङ, सुन्दै हुनुहुन्छ? हेलो
2: हेलो,
1: आराम हुनुहुन्छ, सुन्दै हुनुहुन्छ मलाई? सुनिया छैन मेरो अडियो, सुन्दै हुनुहुन्छ अहिले? हामीसँग स्वतन्त्र नागरिक समूहका संयोजक वरिष्ठ पत्रकार ऋषि धमला हामीसँग जोडिनु भएको छ. हामी फेरि ट्राई गर्छौँ उहाँलाई चाहिँ. ऋषि धमला, उहाँसँग कुराकानी गर्दैछौँ र उहाँहरूले आज माइतीगर मण्डलामा अब सरकारका 100 दिनका विषयमा खबरदारी गर्दै हुनुहुन्छ र चाहिँ अब कुनै पनि हालतमा अब नागरिकहरू सडकमा आउनुपर्छ.

0: बिस्तारै आफ्नो यो जनताको पक्षमा उभिनु पर्छ, देश र जनताको पक्षमा आवाज उठाउनु पर्छ भनेर उहाँहरू पनि आइरहनु भएको छ। आजको दिनमा अब सरकारले कसरी काम गरिरहेको छ, स्वतन्त्र नागरिकहरूले सरकारलाई कसरी दबाब दिन्छन्, स्वतन्त्र नागरिकहरूको समूहले के काम गर्दैछ, आजको हामी नेपाली बसमा कुराकानी गर्दैछौ। सरकारका 100 दिन पुरा भएका छन्। सरकारले अहिलेको अवस्थामा जनमैत्री काम गर्नु सकेको छ, सरकार सुशासनको पक्षमा छ, सरकार मर्निङ सो अफ द डे को पक्षमा छ, त आज हामी बहस गर्नेछौ स्वतन्त्र नागरिक समूहका संयोजक वरिष्ठ पत्रकार ऋषि धमलाजीसँग। धमलाजी नमस्कार, स्वागत छ यहाँलाई, सुन्दै हुनुहुन्छ, नमस्कार, गुड मर्निङ। हुन्छ, उहाँलाई चाहिँ हामी फ्री ट्राई गर्छौँ। र विशेष गरी अहिले जुन किसिमले उहाँहरूले एउटा अभियानको सुरुवात गर्नुभएको छ, त्यसमा चाहिँ आज माइतीघर मण्डलामा उहाँहरूले चाहिँ सरकारका विरुद्धमा र सरकारले गरेका कामका विषयमा चाहिँ खबरदारी गर्ने बताउनु भएको छ। र अहिलेको अवस्थामा नेपाली बसमा हामी स्वतन्त्र नागरिकहरू समूहको यो अहिलेको अवस्था, उहाँहरू किन चाहिँ आन्दोलित हुनुभएको हो, किन चाहिँ सरकारको खबरदारी के हो, उहाँहरूले के काम गर्दै हुनुहुन्छ, र सरकारका शासन शासकीय सुधारका कामहरूमा उहाँलाई जुन किसिमले उहाँहरू अगाडि बढ्न खोजिरहनु भएको छ, त्यसमा जनताको साथ हुन्छ त, जनता उहाँहरूको पक्षमा छन् त, आजको नेपाली बसमा हामी चर्चा परिचर्चा गर्नेछौँ। आदरणीय श्रोता, अहिलेको अवस्थामा हामी विशेष गरी यो देशमा जसरी भाद्र 23-24 जयन्ती विद्रोह भयो, विद्रोह पछाडि जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो दलका रूपमा स्थापित गरेर मत गरे, दुईटै नजिकको सरकार गठन गरे, त्यस पछाडि जनताले चाहेको आकांक्षा अनुसारको एउटा सरकार बन्यो, तर यो सरकारले डेलिभरी दिने कुरामा, यो सरकार निर्विवाद बन्ने कुरामा, यो सरकार अगाडि बढ्ने कुरामा चाहिँ केही मतभेदहरू, केही विचलनहरू देखिएका छन्। त्यसको विषयमा स्वतन्त्र नागरिकको समूहले खबरदारी गर्दैछ। आज स्वतन्त्र नागरिक समूहका संयोजक ऋषि धमला वरिष्ठ पत्रकार हामीसँग हुनुहुन्छ। धमलाजी नमस्कार, स्वागत छ, अहिले सुन्दै हुनुहुन्छ, तपाईँहरू आज स्वतन्त्र नागरिक समूहको एउटा प्रतिनिधित्व गरेर, नेतृत्व गरेर सडकमा जाने तयारीमा हुनुहुन्छ, माइतीघर मण्डलामा चाहिँ केही कार्यक्रमहरू राख्नु भएको परिस्थिति छ, सरकारलाई यहाँको खबरदारी के हो, तपाईँहरू के गर्दै हुनुहुन्छ?
1: अब स्वतन्त्र नागरिक अभियानले सरकार बनेको 100 दिनको अवसरमा अब नागरिकहरूको विचार के छ, यो नागरिकहरूले सरकारको काम कारवाहीलाई कसरी हेरेको छ, सरकारले 100 दिनको अवसरमा सुशासनमा कति प्रगति गर्यो, जनतालाई सुशासनको प्रत्याभूति सरकारले दिन सके कि सकेन, भ्रष्टाचार अन्त्य नेपाली जनताको चाहना हो, र भ्रष्टाचारका काण्डहरूमा यो सरकार कति सफल भयो, फाइलहरू खोल्न र दोषीलाई कारवाही गर्ने जुन प्रक्रिया अगाडि बढाउन सरकार सके कि सकेन, अथवा विकास निर्माणमा सरकारले के गर्यो, खास गरी भन्यो भने विगतमा जनताको एउटा चाहना ठुलो थियो र जनमत पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले के दियो भन्दाखेरि, किन दियो भन्दाखेरि विकास निर्माण एकदम तीव्र गतिमा होस्, समृद्धि र विकासको यात्रा अगाडि बढोस् र युवाहरूले स्वदेशमै रोजगारी पाओस्, विदेश जान नपरोस् र लगानीकर्ताहरू अब उत्साहित भएर नेपालमा चाहिँ लगानी गर्न तयार होस्, विदेशी स्वदेश सबै, त्यो किसिमको एउटा जनमत चाहिँ यो सरकारलाई जनताले किन दियो भन्दाखेरि विगतमा पुरानो दलले काम गर्न सकेन, न विकास गर्न सक्यो, न सुशासन दिन सक्यो, न तपाईँको भ्रष्टाचारीलाई कारवाही गर्न सक्यो, अब नयाँ सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको दुईटै मतको सरकारले चाहिँ जनताको चाहना अनुसार काम गर्नुपर्छ भन्ने व्यापक रूपमा नागरिकको अहिले पनि चाहना छ, संकल्प पनि छ, सोच पनि छ, चिन्तन पनि छ, तर नागरिकहरूको चाहना अनुसार सरकारले काम गर्न सक्यो कि सकेन, सरकारले कहाँ चाहिँ कमी कमजोरी गर्यो भनेर खबरदारी गर्नको लागि स्वतन्त्र नागरिक अभियानले आज माइतीघर मण्डलामा सरकारको काम कारवाहीको बारेमा, सरकारले चालेका कदमहरूको बारेमा, बारेन शाहको नेतृत्वको सरकारको 100 बुँदा जो वाचा पत्र अनुसार काम भए कि भएन, वाचा पत्रमा सरकार कहाँ छुट्यो, सुशासनको लागि सरकारले कति राम्रो काम गर्न सक्थ्यो, कति गरे कति गर्न चाहेर पनि गर्न सकेन भन्ने बारेमा आज हामी एउटा बहस गर्नेछौँ। हामी तटस्थ निष्पक्ष छौँ खेमजी, हामी आग्रह पूर्वाग्रह नराखिकन सरकारको 100 दिनको आज मूल्याङ्कन गर्छौँ।
0: होइन, अब सरकार सही बाटोमा छ कि छैन, ऋषि धमलाजी तपाईँ पत्रकार पनि हो, होइन, वरिष्ठ पत्रकार हो, त्यसको राजनीति पनि राम्रोसँग बुझ्नु भएको छ, हिजोका राजनीतिज्ञहरूसँग राम्रो साथ सङ्गत गर्नु भएको छ, जनताले जुन किसिमले विश्वास गरे, जुन किसिमले भरोसा गरे, अहिले धेरै आलोचनाहरू पनि सरकारले बेहोर्नु पर्यो, पासपोर्ट ठेक्का प्रकरण होस् कि वा बिवाइडी गाडीका काण्डहरू हुन् कि, होइन, त्यसपछि गृहमन्त्रीको प्रतिवेदनका विषयहरू हुन् कि, सीमाका विषयहरू हुन् कि, बग्रेल ती कुराहरू आइरहेका छन्, यसलाई सुशासन मान्ने कि अब सरकार चाहिँ कता कता चिप्लिरहेको भन्ने मान्ने?
1: होइन, सरकारले अब कमिटमेन्टहरू गर्ने छुट छैन है वर्तमान सरकारलाई, राष्ट्रिय जनता पार्टीको नेतृत्व सरकारलाई, बालन शाहको नेतृत्व सरकारलाई कुनै पनि हातमा कमी कमजोरी गर्ने छुट छैन। यो सरकारले गल्ती गर्नै पाउँदैन, गल्ती गर्नै मिल्दैन। यो सरकारले भ्रष्टाचारको छ नि, कुनै पनि काण्डहरूमा यो सरकार उछिनु हुँदैन। यो सरकारले त भ्रष्टाचारलाई कारवाही गर्ने हो, सुशासन दिने हो। त्यसैले गर्दाखेरि जनताको चाहना अनुसार यो सरकार अगाडि बढ्नुपर्छ। जनताकै एजेन्डालाई सरकारले सर्वस्वीकार चाहिँ एउटा गरेर जनताको भावना अनुसार विकास अगाडि बढ्नुपर्छ। तपाईँले भन्नुभयो यो सरकार बनिसकेपछि केही काण्डहरू बाहिर आएको छ, तर त्यो प्रमाणित भएको छैन। आजको दिनमा नारी अभियानले सरकारले भ्रष्टाचार गर्यो भनेर भन्ने पक्षमा आफूलाई पुर्याएको छैन। तर सरकार काहीँ चुक्दैछ कि, सरकारले काहीँ कमी कमजोरी घट्दैछ कि, अथवा यो सरकारले चाहिँ नि जनताको चाहना अनुसार किन काम गर्न सकेन, सरकार कतै अल्मलिएको छ कि मलिएको छ कि भन्ने हाम्रो खबरदारी हो। तर यो सरकारप्रति हाम्रो आस्था, विश्वास, भरोसा सुतो नारीको किन छ भन्दाखेरि यो सरकारले भ्रष्टाचार गर्ने छुट छैन, भ्रष्टाचार गर्दैन। भालेम शाहले राम मन्दिरले भ्रष्टाचार गर्नुहुन्न भन्ने कुरामा मलाई विश्वास छ, किनभने भ्रष्टाचारीलाई यो सरकारले कारवाही गर्नै पर्छ। र भ्रष्टाचारका खण्डहरूको फाइल यो सरकारले खोल्न सकेन। मेरो प्रश्न कहाँनिर भन्दाखेरि, सय दिनमा सरकारले धेरै भ्रष्टाचारको फाइलहरू खोल्नु पर्थ्यो। ती फाइलहरू खोल्नको लागि सरकारले किन खुट्टा कमाइराखेको छ? मेरो आज प्रधानमन्त्री यति शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ, एक्सन ओरिएन्टेड प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई अपार जनमत छ, समर्थन छ। यत्रो अपार जनमत प्राप्त सरकारले पनि किन भ्रष्टाचारको काण्डहरूको फाइल खोलेर
0: फाइलहरू खुलिरहेका छन् होइन? कतिपयलाई सम्पत्ति शुद्धिकरण लागिरहेको छ, भिआइपी भिभिआइपी भनेर चाहिँ दर्जा दिएका व्यक्तिहरू पनि खोरमा छन्, विभिन्न घरानाका व्यक्तिहरू पनि खोरमा छन् होइन? यहाँले देखिरहनु भएको छ नि त,
1: होइन? ठुलो ठुलो काण्डहरूको फाइल कहाँ खोलेको छ? जस्तो हाम्रो देशमा 25-30 काण्ड छ, ती काण्डको फाइल नकल भुटान शरणार्थीको काण्डको फाइल खुल्यो, वीरभन्त स्त्रीको फाइलहरू खुल्यो, व्हाइटबेरीको फाइलहरू खुल्यो
0: छैन,
1: आलिगम भ्रष्टाचार काण्डको फाइलहरू खुल्यो, धेरै काण्डहरू छ हाम्रो देशमा, ओमी काण्डको फाइलहरू खुल्यो, यति प्रकरणको भ्रष्टाचारको काण्डहरूको फाइल खुल्यो, खुलेको छैन। त्यसैले गर्दाखेरि सरकारले भ्रष्टाचारको काण्डहरूको कुरा गर्दा पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको भ्रष्टाचारको काण्डहरूको छ नि, पहिलो रिपोर्टिङ गर्ने मान्छे म हो नि त, होइन?
0: हो, त्यहाँ भैँसीहरू दौडिरहेको दृश्य चाहिँ तपाईँहरूले देखाउनु भएको नि, होइन? भैरोवा पनि
1: मैले गएर देखाएको मान्छे पनि हो, त्यहाँ गएर अन्तर्राष्ट्रिय रिपोर्टिङ गरेको मान्छे पनि म हो नि। हाम्रो देशमा तमाम छ नि भ्रष्टाचारका काण्डहरूको सबै फाइल अब यो सरकारले खोल्नुपर्छ। यो सरकारले अब जनताको चाहना अनुसार, जनताको भावना अनुसार काम गर्नुपर्छ। यो सरकारले छ नि अब डेलिभरी दिनुपर्छ, जनतालाई डेलिभरी दिनुपर्छ, किनभने डेलिभरीमा यो सरकार अब काहीँ पनि चुक्न मिल्दैन। यो सरकारले गल्ती गर्नै मिल्दैन, किन भन्दाखेरि जनताको चाहना अनुसार भनेको सरकार हो नि त। जिन्दी आन्दोलनपछि, जिन्दी विद्रोहपछि, जसरी आम निर्वाचन भयो, त्यो आम निर्वाचनले राष्ट्रिय जनता पार्टीलाई विजयमत दियो, भालेन शाह प्रधानमन्त्री बन्नु, युवाहरूको चाहना अनुसारमा प्रधानमन्त्री बन्नुभएको हो नि, होइन? नेपाली जनताले उहाँलाई मन पराएको हो नि, होइन? नेपाली जनताको आस्था, विश्वास र भरोसा त भालेन शाहतिर छ नि अझै पनि, तर त्यो विश्वासलाई कुनै पनि हालतमा हामीले चुप्न दिनु हुँदैन, त्यो विश्वासमा कुसराहत गर्नु हुँदैन।
0: एकदिका कसरी हुनु भएको छ, होइन? त्यो अभियानमा चाहिँ को को जोडिनु भएको छ, उहाँहरूको खबरदारी कतिको पुग्छ, सरकारले तपाईँहरूलाई चाहिँ होइन तपाईँहरूको खबरदारीले चाथमा साथ गर्छ कि गर्दैन? नागरिकहरूको खबरदारीले त सरकारले सुन्दैन नि त अहिले त, सरकार त आफ्नै होइन कानमा तेल हालेर सुत्या छ, सरकार आफ्नै लयमा अगाडि बढिरहेको छ, कसैका कुरा त सुन्दैन सरकारले भनिन्छ नि अहिले, होइन?
1: होइन, सरकारले सुन्छ, सुन्नुपर्छ। यो नागरिकको सरकार हो, जनताको सरकार हो, लोकतन्त्र विधिको शासन र कानुन राज्यको प्रतापी सरकारले दिनुपर्छ। मैले भनेको छु भ्रष्टाचारीहरूलाई कारवाही गर्न पनि सरकारले प्रक्रिया पुर्याएर गर्नुपर्छ, किन भन्दाखेरि हाम्रो देशमा विधिको शासन छ भनेर यो सरकारले विश्व सामुलाई प्रत्याभूति दिनै पर्छ। किन भन्दाखेरि नेपालमा लोकतन्त्र, विधिको शासन, कानुन राज्यको प्रत्याभूति छ भनेर सरकारले पनि जनतालाई छ नि यसको आवाज दिनु सक्नुपर्छ। त्यो भयो भने त सरकार बलियो हुन्छ, यो सरकारलाई बलियो बनाउने हो, यो सरकारलाई सफल बनाउने हो। सरकारले कमी कमजोरी गर्यो भने खबरदारी गर्यो। सो त नागरिक अभियानको एउटा निष्कर्ष के छ भन्दाखेरि, सरकारले गल्ती गर्ने बित्तिकै हामी खबरदारी गर्छौँ, यहाँ गल्ती गर्यो सरकारले तुरन्त यसलाई सच्याउनुपर्छ। सरकारले फेरि जनताको चाहना अनुसार काम गरिदियो, अब विकास निर्माणमा नयाँ मोडल अगाडि सार्नुपर्छ। मैले भनेको छु अहिलेको विकास ले जनता खुसी छैन, यो विकासको मोडलबाट नेपालमा तीव्र गति विकास हुँदैन। खेमजी, अब देशको विकासको छ नि एजेन्डा भनेको के हुनु पर्यो तपाईँलाई थाहा छ, कृषि क्रान्ति गर्नु पर्यो, हामीले उत्पादनमा जोड दिनु पर्यो, हामीले टुरिज्म क्षेत्रको चाहिँ राष्ट्रिय चयन गर्न सक्नु पर्यो, विश्वका साथ धेरै पर्यटकहरूलाई नेपालमा भित्राउनु पर्यो, भारतबाट एक जोड चाहिँ भारतीय पर्यटकहरू नेपालमा ल्याउन सक्नु पर्यो, चिनबाट हामीले 50 लाख पर्यटकहरू ल्याउन सक्नु पर्यो, विश्वका नागरिकहरूलाई नेपाल अब सुरक्षित छ, नेपालमा आउनुहोस् भ्रमण गर्नुहोस् भनेर हामीले प्रत्यापति दिनुपर्छ, त्यसको लागि एउटा अभियानै सुरु गर्नु पर्यो, ठुल्ठुला एयरपोर्टहरू बन्न पर्यो, प्लेनहरू खरिद गर्न पर्यो, किनभने देशको विकासको मोडलमा भन्नु चेन्ज गर्नु, राष्ट्रिय सहमति गर्नुपर्छ, मैले भनेको छु विकासको लागि सबै शक्ति एक ठाउँमा उभिनुपर्छ, सबै शक्तिलाई एक ठाउँमा उभ्याएर प्रधानमन्त्रीले अब यो देशको विकास छ नि तीव्र गति हुन्छ भने सन्देश विश्वलाई पनि दिन सक्नुपर्छ, लगानीकर्ताहरूलाई नेपालमा ल्याउनु पर्छ, विदेशी लगानीकर्ताहरू आउन तयार छन्, त्यसको लागि छ नि अर्थमन्त्रीले नयाँ योजना कार्यक्रम ल्याउनु पर्यो, मास्टर प्लानहरू ल्याउनु पर्यो, किनकि देश त्यसै भन्दैन, जनता अहिले विकासको पक्षमा छन्, जनता अहिले अब समृद्धि र विकास तीव्र गतिमा नेपालमा होस्, भारतमा कसरी विकास भइराखेको छ, चिनमा कसरी विकास भइराखेको छ, नेपालमा त्यो किसिमको विकास किन हुन सकेन, आज हामी गाउँघरमा गइराखेका छौँ, गाउँघरमा समस्या छ, जनताहरू पीडामा छन्, आज बस्तीहरू खाली छ, मलाई थाहा छ गाउँघरमा जानुहोस् न कस्तो समस्या छ, खेतबारीहरू अझै पनि बाँझै छ, त्यहाँ रोपाई हुन सकेको छैन, काम हुन
0: सकेको छैन, किसानहरू उत्पादन बजारीकरण नभएर रोइरहेका छन्, मल हेर्नुहोस् न आज आँकार छ अहिलेको अवस्थामा, पेट्रोलियम पदार्थको मूल्य हिजो मात्रै अलिकति घट्यो, समायोजन भयो, ग्यास आधा पाइरहेको छ, जनताहरूमा त निराशा छ नि त यतिखेर,
1: होइन जनताहरू त्यति निराशा छैनन् होइन, अझै पनि जनतामा आशा छ, किन भन्दाखेरि महँगी नियन्त्रण गर्नुपर्छ, कालोबजारीहरूलाई कारवाही गर्नुपर्छ सरकारले, अर्को कुरा तपाईँले भन्नु किसानहरूलाई मल र बिउ दिनुपर्छ, सिँचाइ गर्नुपर्छ, किसानहरूलाई चाहिँ नयाँ प्रविधि भित्राउनको लागि पनि सरकारले अब विशेष सेवा सुविधा दिनुपर्छ, किन भन्दाखेरि कृषि क्रान्तिको झग बलियो बनाउनुपर्छ, पर्यटन क्षेत्रको विकास गर्नुपर्छ, हामीले अब बिजुली उत्पादन गरेर भारतलाई बेचिराखेका छौँ, तर त्यतिले पुग्दैन, बङ्गलादेशमा बेचिराखेका छौँ त्यतिले पुग्दैन, नेपालमा छ नि ऊर्जा क्रान्ति पनि हुनु पऱ्यो क्या, ऊर्जाको विकासमा हामीले विशेष ध्यान दिनु पर्यो र युवाहरूलाई रोजगारी दिनु पऱ्यो क्या, स्वदेशमा धेरै छ नि चाहना सम्भावना हुँदाहुँदै पनि विदेशमा रहेका युवाहरू नेपाल फर्केका छैन, किन के कारणले थाहा छ, हामीले अझै पनि लगानीको वातावरण बनाउन सकेका छैन, ठुल्ठुलो उद्योग धन्दा सञ्चालन गर्न सकेका छैन, रोजगारीका छ नि हामीले माध्यमहरू अझै पनि तयार पार्न सकेका छैनौँ, त्यसैले गर्दाखेरि वर्तमान सरकारले बालन साको नेतृत्व सरकारले अब देशको कायापल्ट गर्नुपर्छ क्या विकासमा पनि, र सरकारले अब निर्णय लिनुभन्दा पहिला व्यापक रूपमा सोच्ने, व्यापक रूपमा
0: सम्पूर्ण नेपाली जनताहरूलाई नागरिकहरूलाई नेपाली बस सुनेर बसेका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ जान्दा,
1: होइन समग्र रूपमा खेमजी म चारवटा कुरा भन्न चाहन्छु, पहिलो कुरो नेपाली जनताको चाहना भनेको सुशासनै हो, सुशासनमा यो सरकार अब अझै सबल र सक्षम बन्नुपर्छ है, अझै सुशासनमा विशेषमा यो सरकारले ध्यान दिनुपर्छ, केही कामहरू सुशासनमा भएका छन् म त्यतिर जान चाहन्न, दोस्रो कुरा यो सरकारले चाहिँ नि अब व्यापक संविधान संशोधन कुरा आएको छ त्यसमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ है, संहिताको बारेमा अब पुनर्विचार गर्ने कि नगर्ने अथवा संहिता सँगै छ नि देशको विकासको छ नि एजेन्डामा अगाडि बढाउन सकिन्छ सकिँदैन अथवा संहिताले साँच्चीकै देशलाई साँच्चीकै विकास र समृद्धिमा साँच्चै कतिको मद्दत पुगिराखेको छ, अब प्रदेश सरकार आज कति काम गरिराखेको छ, प्रदेश सरकारले अधिकार पाएको छैन नि त, प्रदेश सरकार त कमजोर छ, किन प्रदेशका मुख्यमन्त्रीहरूले केही गर्नै सकेका छैनन्, न अधिकार छ, एउटा कानुन उनीहरूले पाएका छैनन्, सौदा गर्न सक्दैनन्, प्रहरी परिचालन गर्न सक्दैनन्, कर्मचारीलाई काम लगाउन सक्दैनन्, यस्तो प्रदेशको औचित्य छ, यस्तो प्रदेश सरकारको औचित्य छ, प्रश्न उठेको छ, प्रदेश सरकारले आज हाम्रो देशको जनताको चाहना अनुसार काम गर्न सके सकेको छैन, यो कुरा म प्रश्न भन्न चाहन्छु, त्यसैले गर्दाखेरि पहिलो कुरो सुशासन, दोस्रो कुरा अब संहितामा पनि व्यापक रूपमा सरकारले छलफल गरेर सबै शक्तिहरूको बिचमा सहकार्य गरेर संहिता चाहिन्छ चाहिँदैन भन्ने बारेमा अब विशेष रूपमा बहस गर्ने संहिताको मुरले चेन्ज गर्नुपर्छ, यस्तो किसिमको संहिता चाहिँदैन, अधिकारहीन संहिता के काम देशको लागि, त्यसैले गर्दाखेरि मन्त्री पाल्ने, मुख्यमन्त्री पाल्ने, नेता पाल्ने, सांसद पाल्ने र अर्बौँ रुपियाँ छ नि नेताहरूलाई तलब खुवाउनको लागि के चाहियो संहिता, त्यस बारेमा छलफल नगर्ने, संहिताको मुरल हामीले चेन्ज नगर्ने, विकास र समृद्धिको लागि संहितालाई हामी प्रयोग गर्न सकेनौँ, जनतालाई अधिकार दिन सकेका छैनौँ, जनतालाई हामीले सेवा सुविधा संहिता बाहेक के प्रदेश सरकारले दिन सकेको छ त्यो सकेको छैन, दोस्रो कुरा त्यति ध्यान दिनुपर्छ, तेस्रो कुरा मैले भनेको छु अब विश्वलाई विश्वासमा लिनुपर्छ, भारतलाई चिनलाई नेपालले विकास गर्नको लागि कुटुरी जातिले त चाहिन्छ र नेपाल भारत सम्बन्ध सुमधुर बनाउने प्रकार बनाउने चीनको पनि विश्वास जित्ने र अन्तर्राष्ट्रिय क्षेत्रको विश्वास जितेर नेपालले अब विकासको गतिमा छ नि विश्वलाई आश्वस्त पार्ने अब नेपाल विकासमा अगाडि बढ्यो, नेपालमा कानुन राज्य छ, लोकतन्त्र छ, विधिको शासन छ, तपाईँहरू आउनु ढुक्क भर लगानी गर्नुहोस् भन्ने बाटोमा बनाउनु पर्छ। त्यतातिर सरकारले ध्यान दिनुपर्छ। र चौथो कुरा हिन्दी अब नागरिकहरू सचेत हुनुपर्छ, नागरिकहरू गम्भीर हुनुपर्छ, नागरिकहरूले सरकारलाई खबरदारी गर्नुपर्छ, नागरिकहरू चुपाएर बस्नु हुँदैन। त्यसैले स्वतन्त्र नारी अभियानको एउटा अभियान छ, हामी देशभरि नै जान्छौँ, 77 जिल्लामा जान्छौँ र अब गैर दलीय स्थानीय तहको हामी परिकल्पना गर्दैछौँ। हाम्रो देशमा 753 स्थानीय तह छ, त्यसमा अब गैर दलीय उम्मेद्वार आगामी स्थानीय तहको निर्वाचनमा राम्रा योग्य सक्षम मान्छेलाई भने दलभित्रको मान्छे होइन, एकदम दल बाहिरको मान्छे जसले स्थानीय सरकारलाई सबल बनाउन सक्छ, विकासको लागि अगाडि बढाउन सक्छ, जनताको चाहना अनुसार काम गर्न सक्छ, इन्जिनियर डक्टर राम्रा काबिल युवाहरूलाई चाहिँ अब स्थानीय तहमा गैर दलीय उम्मेदवार बनाएर चुनाव जिताएर स्थानीय तहलाई बलियो र सबल बनाउन सक्यो भने देशको विकासमा कायापल्ट हुन्छ, रोजगारी सिर्जना गर्ने हो, उद्योग धन्दा सञ्चालन गर्नको लागि वातावरण बनाउने हो, उद्योगपतिलाई छुनेर हुँदैन, उद्योगपतिले छ नि कर तिरेको छैन, ट्याक्स तिरेको छैन भने बोलाउने ट्याक्स तिर्न लगाउने, तर उनीहरूलाई अब देशको उद्योग धन्दामा अगाडि बढ राज्यले सुरक्षा दिन्छ, सुरक्षाको प्रस्ताव दिन्छ भनेर कस्टरमा भन्न सकेन देशमा विकास हुन्छ। त्यसैले अहिले बालेन्साको नेतृत्व सरकारको विरोध गरेर समस्याको समाधान हुँदैन, सहकारी गर्ने हो, अब प्रतिपक्षी दल हुने पनि विरोधलाई विरोध गर्ने होइन, सहकारी गर्ने, एकता गर्ने र विकास र समृद्धिको लागि 5 वर्षसम्म यो सरकारलाई काम गर्न दिने र 5 वर्ष अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले काम गर्न पाएको छैन, बालेन्साले 5 वर्ष यो देशको विकास र समृद्धिमा काम गर्न पाउनु भयो भने देशमा प्रगति हुन्छ। त्यतातिर सबै एक हुनुपर्छ, सरकारले गल्ती गर्यो भने हामी खबरदारी गर्छौँ, सरकारलाई भन्छौँ त्योतिर गल्ती नगर्नुहोस्, जनताको चाहना अनुसार काम गर्न
0: पछिल्लो समय निकै उचालिएको निर्मला पन्त हत्या प्रकरण आज 8 वर्ष पूरा हुँदैछ। साउन 10 गते जुन ढङ्गले निर्मला हराइन्, बेपत्ता भइन् र त्यसपछि बलात्कारपछि हत्या भएको विषय आयो, त्यसमा बम दिदी बहिनीहरूको घरबाट निर्मला निस्किएको भनेर आजसम्म पनि उहाँहरूको नाम जसरी त्यहाँ जोडिएको छ, जसरी उहाँलाई सामाजिक हिसाबले प्रहार गर्न खोजिएको छ, प्रहार भइ नै रहेको छ, त्यसको वास्तविकता के हो, उहाँहरूको भूमिका चाहिँ के हो, बम दिदी बहिनीको भूमिका के हो, त्यो घरसम्म निर्मला सकुशल थिइन् र त्यसपछि कसरी निस्किन् र त्यस पछाडि चाहिँ यो घटनाक्रम कसरी मोडियो, आज दुई दिदी बहिनीहरूमाथि सामाजिक हिसाबले कस्तो अप्ठ्यारो एउटा परिस्थितिको सृजना अहिलेसम्म भोग्नु पर्यो लगायतका विषयमा चाहिँ एकैछिनपछि कुराकानी गर्नेछौँ। छोटो विश्राम छ, विश्रामपछि उपस्थित हुनेछौँ।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने,
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
2: कहाँ गएर के सिप सिकौ भन त, अब
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61-356
2: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ, साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
5: फ्री भिसा, फ्री टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर।
6: दुबईको प्रतिष्ठित कम्पनी इसादाहा कम्पनीबाट हाउसकिपिङ, क्लिनर, महिला पुरुष 50 जना, सेलरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहिबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
5: देवान, मेन पावर, नारायणगढ लाइन सोप, सम्पर्क 98550-58369, 98426-43211 र 98142-46।
0: यतिखेर हाम्रो बैसमा निर्मला पन्त प्रकरण जुन अहिले पछिल्लो समय फेरि एकपटक चर्चामा आएको छ, उनको मृत्यु हत्या बलात्कारपछि हत्या भएको करिब करिब 8 वर्ष व्यतीत भइसकेको छ। 2075 साउन 10 गतेबाट हराएकी निर्मलाको अपराधी अहिलेसम्म पत्ता लाग्न सकिरहेको छैन। यसमा धेरै विषयहरू सामाजिक सञ्जालमा त्यसपछि सञ्चार माध्यमहरूमा आएका पनि छन्। हामीले पनि यो विषयलाई चाहिँ अब किनभने निर्मलाले न्याय पाउनुपर्छ भन्ने ढङ्गले उठान पनि गरेका छौँ। तपाईँ कल्पना गर्नुहोस्, एउटा घरबाट निर्मला हराइसकेपछि पछाडि त्यो घरमा बसेका दिदीबहिनीहरूमाथि जुन किसिमको आरोपहरू आज लागिरहेका छन् बम दिदीबहिनीको नामले जसरी निर्मला पन्त हत्या प्रकरण उहाँहरूमाथि पनि अनुसन्धान हुनुपर्छ छानबिन हुनुपर्छ भनेर पटक पटक आवाजहरू उठेका छन्। यद्यपि निर्मला पन्तको आमाले केही दिनसम्म त्यसमा आशंका गरे तापनि पछि उहाँले किटानी गर्नुभएको छैन। यो विषय वैयक्तिक हिसाबले त यो राफसाफ भइसकेको विषय छ तर सञ्जालदेखि लिएर अन्य ठाउँहरूबाट अझ फेरि एकपटक यो विषय उठिरहेको छ। त्यसलाई के हो त आखिर त्यसको वास्तविकता के हो त्यहाँ आखिर के भएको थियो भन्ने विषयमा कुराकानी गर्नका निम्ति मैले आचल बमसँग म कुराकानी गर्दैछु। आचलजी नेपाली भाषमा यहाँलाई स्वागत छ। नमस्कार, गुड मर्निङ। अब यो धेरै लामो समय भयो मलाई धेरै यसलाई उछाल्नु पर्ने धेरै यो विषयलाई चाहिँ होइन उचालिराख्नु पर्ने त होइन तर म सामाजिक सञ्जालमा देख्छु मैले केही समय अगाडि अन्तर्वार्ता लिएँ र त्यस पछाडि चाहिँ बम दिदीबहिनीको अनुसन्धान गर्नुपर्छ उहाँहरूलाई चाहिँ माथि छानबिन भयो भने केही कुराहरू आउँछन् भनेर जसरी मैले सामाजिक सञ्जालमा एकपछि अर्को विषयहरू उछालिएको देखेँ त्यसपछि एकपटक मैले तपाईँसँग बुझ्ने आवश्यक ठाने र त्यस पछाडि आज म तपाईँलाई एउटा प्रश्न गर्दैछु। निर्मला तपाईँको घरमा कति बजी आउनु भएको थियो उहाँसँगको तपाईँको सम्बन्ध के थियो एकपटक तपाईँ सम्झिन सक्नुहुन्छ त्यो बेला 8 वर्ष अगाडि?
7: हजुर, निर्मला चाहिँ त्यही 11:15 आएथे मेरो घरमा चाहिँ। अनि जाने टाइम त म ठिक छ भन्न सक्दिनँ किनकि त्यो टाइम मैले घडी हेरेको थिएन तर मेरो विचारमा 2:30 भन्दा अगाडि अनि 2:15 भन्दा पछाडि या 20 या 25 नै होला जस्तो लाग्छ मेबी।
0: आउने जाने भइरहन्थ्यो होइन साथी जस्तै हो?
7: पहिला नि आउँथ्यो, अरू साथी पनि आउँथ्यो, त्यस्तो केही पनि माहौल थिएन। मेरो अरू साथी पनि आउने बस्ने म पनि उसको घरमा जाने रिलेसन पनि राम्रै थियो। पारिवारिक सम्बन्ध त होइन तर मसँग चाहिँ राम्रो रिलेसन थियो उसको फ्यामिली
0: सँगै पढ्ने हो एउटा क्लासमा।
7: हजुर, सँगै पढ्ने हो।
0: ए भनेपछि अब त्यहाँ आउने जाने भनेको मतलब आइरहने गइरहने हुन्थ्यो होइन जहिले पनि?
7: हजुर, पहिला नि आइरहन्थे गइरहन्थे तर कहिले काहीँ यसो कस कहिले काहीँ कसो मात्र आउँथ्यो होइन। तर त्यसरी नि मान्छेले अब यता उता खोइ अब के भयो अब म के भनौँ।
0: त्यहाँबाट निस्किँदाखेरि चाहिँ एक्लै निस्किनु हुने होइन ट्युसन पढ्न भनेर होइन?
7: घरदेखि निस्किँदा त ट्युसन पढ्न भनेर घर जान्छु भनेर गएको थिएँ, अब त्यसपछिको त मलाई त्यति जानकारी भएन।
0: ए भनेपछि अब तपाईँहरूको घरबाट निस्किसके पछाडि चाहिँ निर्मलासँगको सम्बन्ध कन्ट्याक्ट चाहिँ त्यतिखेर चाहिँ
7: त्यसपछि होइन त्यसपछि चाहिँ त्यसको मम्मी नै आउनु भएको थियो कि सिधै निर्मलाको मम्मी आन्टी आउनु भएको थियो बेलुकातिर चाहिँ। त्यो टाइममा चाहिँ मेरो दिदी म अनि छिमेकी आन्टी देवकी भट्ट अनि तिनको छोरी कृतिका भट्ट पनि हुनुहुन्थ्यो मसँग। निर्मलाको मम्मीले पनि भेट्नु भएको थियो कि आन्टीलाई चाहिँ तर कुनै पनि निदान उनले उन देवकी आन्टी हुनुहुन्थ्यो यताउता केही कुरा गर्नु भएन।
0: भनेपछि त्यहाँबाट निस्किसके पछाडि चाहिँ कन्ट्याक्ट भएन होइन निर्मलासँग घरबाट गइसकेपछि चाहिँ? अनि त्यसपछि यो घटना चाहिँ हुन त अब यसका धेरै विषयहरू त बाहिर आइसकेका छन् होइन त्यहाँबाट निस्किसके पछाडि चाहिँ अनि प्रहरीले सोधपुछ गर्यो होइन त्यति बेखेर तपाईँहरूलाई?
7: हजुर, 11 चाहिँ उसको सर्मिलो होइन अनि त्यसको अघिल्लो दिन बिहान नै पुलिस उज्यालो पनि भएको थिएन सबै चेकिङ त अघिल्लो दिन नै गरिसकेको थिएँ। फेरि हामीलाई हिरासतमा राखे हामी दुइटा दिदी बहिनी मात्र छ कि त्यतिखेर घरमा कोही पनि थिएन अनि पक्राउ पुजी पनि अब त्यस्तो मलाई रुल थाहा पनि थिएन अब 14 मात्र थियो नि त्यतिखेर चाहिँ मलाई अब एकछिनमा एकछिनको लागि हो भने खाना पनि त्यस्तै छोडेर गएको थिएँ अनि त्यसको 24 लागि दुइटैले राखेको थियो त्यही पनि म 14
0: त्यतिखेर
7: हजुर 24 पुरै हिरासतमा राखेँ अनि पछि रिलेटिभ आएर छुटाउनु भयो घरमा कोही पनि थिएन त्यतिखेर चाहिँ।
0: ए भनेपछि अब यो एउटा कुरा के हो भने नि जस्तो त्यो घरबाट निर्मला निस्किसके पछाडि तपाईँहरू त त्यही घरमै हुनुहुन्थ्यो नि घरमै बस्नुभयो होइन बाहिर
7: घरमै हो। त्यसपछि त मेरो घरमा 3 अरू आए भाउजू दिदी फुपू आए त्यसपछि मैले भने अगाडि नाम ती आन्टीको नाम भने नि तिन पनि त्यहीँ थियो होइन तिनले अनुसन्धानमा बयान पनि दिनु भएको छ तर मिडियामा चाहिँ बोल्न सक्नुहुन्न किनभने अब हाम्रो जस्तो हालत भएको छ तिनीहरू पनि डराउँछन् के त्यसैले कोही पनि बोल्न चाहन्न यताउताको मान्छेहरू चाहिँ केही पनि।
0: भनेपछि त्यो दिन त्यही घरमा बसेको अर्को आफन्त पनि हुनुहुन्थ्यो?
7: 4 आएछ त्यो दिनमा फुच्ची लागेर 5 आए तर 3 चाहिँ भित्र आएन उनीहरू चाहिँ बाहिरदेखि नै अम्बा खाए गए होइन। अनि निर्मलाको मम्मी आउँदाखेरि चाहिँ देवकी आन्टी अनि उनको छोरीहरू भित्र नै थिए निर्मलाको मम्मीले पनि देख्नु भयो तर कहिले पनि उनले काहीँ पनि उल्लेख गर्नु भएन कि मैले त्यहाँ एउटा अरूलाई पनि देखेँ भनेर आफै देख्नु भएको थियो उनले
0: ए भनेपछि दुई बहिनीहरू बाहेक अरू पनि मान्छे थियो त्यहाँ होइन?
7: हजुर थिए, 2 अरू थिए फुच्चेर उनको मम्मी।
0: ए अब निर्मलाको आमाको भनाइ चाहिँ के रह्यो एकपटक त उहाँ तपाईँहरू माथि पनि शङ्का गर्नुभयो होइन उहाँले?
7: यस्तो भएको छ, सुरुमा चाहिँ अब डाइरेक्ट त्यस्तो भएको थिएन, अब सुरुमा उनले पनि सिधै आएर अब मेरो छोरी कहाँ गयो के गयो यसो हुन्छ नि त इमोसनली गएर छोडेन, सिधै उनले पनि मेरो छोरी के भन्नु त जिम्मा होलिस् भनेर यसरी भनिदिए. अब त्यो बेला म त केही बोलेन, मेरो दिदीले पनि अब हजुरको छोरी पहिलो गयो कि कहाँ गई हामीलाई के थाहा, हाम्रो के जिम्मा यति मात्र भनेको मात्र हो. अब त्यही कुरालाई तिनले कति इस्यु बनाए कति के गरे थाहा भएन. तर लास्ट टाइम चाहिँ त्यो देव क्यान्टीको पसल थियो होइन, मेरो घरको अगाडि सटर छ तिनको, त्यहाँ पसल थियो किराना पसल उनको, त्यहाँ आफै निर्मलाको मम्मी आउनुभयो त्यतिखेर, देव क्यान्टीको छोरा थियो अनि देव क्यान्टी थियो अनि म चाहिँ उतिखेर के भन्नुभयो म चाहिँ बोलेन, के भन्नुभयो निर्मलाको मम्मीले यताउता उसको बोलीले गर्दा यस्तो भाव शङ्का गरे, अहिले मलाई मान्छे नै मलाई पैसा खायो भन्छन्, मलाई यस्तो भन्छन्, मलाई उस्तो भन्छन् भनेर अलि हुन्छ नि त इमोसनल कुरा गएर गइरहेको थिएँ. अनि म त केही पनि बोलेन किन मसँग कुनै शब्द नै छैन होइन बोल्नलाई, सो म बोल्ने पनि बोलेँ.
0: अनि त्यस पछाडि चाहिँ जस्तो त्यहाँ पत्रकार खेम भण्डारी लगायतहरूले चाहिँ यो मुद्दालाई फेरि ट्विस्ट गर्नुभयो भन्ने विषय पनि आयो, तपाईँहरूमा को बारेमा चाहिँ के आयो त्यसपछि?
7: खेम भण्डारी उनले त सुरुदेखि नै यो केसलाई के गरे के गरे के भन्नु सबैले थाहा नै छ, तर हामीले खेम भण्डारी पत्रकार अनि इन्द्र अरियाल मानव अधिकार कर्मी अनि फुलारा तिनजनामा दिदीको नामबाट केस गरेको थिएँ, किनकि म नाबालिग थिएँ त्यतिखेर चाहिँ मबाट भएन. अनि त्यो मानहानिको केस पनि 6 वर्ष जति चल्यो, त्यसपछि केही पनि रिजल्ट आएन त हामीले तारिक छोडिदिए त्यसपछि.
0: ए भनेपछि कति वर्षसम्म तारिक गरियो?
7: 5-6 वर्ष, 3 वर्ष भन्दा बढी त मैले नै तारिक बोकेको थिएँ, 1.5-2 वर्ष जति दिदीले नै बोक्नु भएको थियो.
0: अहिले पनि सामाजिक सञ्जालमा बम दिदी बहिनीहरूको अनुसन्धान हुनुपर्छ, छानबिन हुनुपर्छ भनेर जसरी चाहिँ कतिपय लेखेको मैले त्यहाँ हेर्छु, के लाग्छ?
7: लेखेको मात्र होइन, रुबी शर्मा भन्ने एउटा हुनुहुन्छ फेसबुकमा, मैले देखेको थिएँ उनको भिडियो चाहिँ, उनले चाहिँ मेरो घरमा कलर भएको कुरा भन्नु भएको छ, जुन कुरा रवि लामिछानेजी पनि आउनु भएको थियो, उनले साबित पनि गर्नु भएको थियो, कुनै पनि पेन्ट कलर केही पनि भएको छैन, तिमीले जहाँ पनि लास्ट के अरे साइकल कहाँ मिल्छ त्यही लास्ट मिल्छ भन्ने कुरा पनि तिमीले भन्नुभएको, त्यसमा त्यस्तो केही पनि भनेको छैन दिदीले त्यो कुरा होइन, यो सबै अफवा कुरा, त्यहीँबाट अनुसन्धान गर्नुपर्छ तिनीहरू नै भने त्यस्तै कुरा गर्नुभएको, यसको लागि के छैन सायद क्राइम छ किन के होला, म जान्छु त्यस्तै छोड्दैन, किन एकचोटि तारिक छोडे अब दोस्रोचोटि त्यो गल्ती गर्दिनँ भन्ने मेरो चाहिँ सोच छ, कानुनी प्रक्रिया गर्छु म.
0: होइन तर त्यहाँ चाहिँ केही धेरै आरोप लाग्यो, अम्बा गोरो काटेकोदेखि लिएर कलर पेन्टिङदेखि लिएर होइन घटनालाई ट्विस्ट गर्ने कुराहरूमा चाहिँ सम्बन्धदेखि लिएर धेरै कुराहरू उठे होइन, वास्तविकता के हो?
7: अम्बाको रूप चाहिँ काटेकै हो, किन भनेपछि हाम्रो अम्बा चाहिँ धेरै मिठो हुन्थ्यो, त्यहाँ सबैले थाहा छ, मान्छेहरू आएर आउँथ्यो लगेर आउँथ्यो होइन, मैले भन्यो त्यही दिन पनि 3 जनाले अम्बा लगेर गए भन्थ्यो मलाईसँग होइन, त्यो ठुलो रूप पनि थिएन, एउटा बोटो थियो सबैले देखिदियो, रोड चाहिँ घर पनि छ होइन. अनि अर्को कुरा अम्बाको रूपसँगको केही सरकार नै छैन, किनकि पोस्टमार्टमा रेप गरेको देखाएको छ भनेपछि बलात्कारीलाई खोजिराख्छन् भनेपछि अम्बाको रूपले त बलात्कार गरेको होइन, हो कि होइन भन्नु त एउटा लजिक कुरा. अनि अम्बाको रूपसँग चोक त्यो सरकार नै छैन भनेपछि काकी मान्छु, किनकि त्यो टाइम त्यस्तै भयो, अब घरको मान्छेले सोचे 24 घन्टा हिरासतमा बसेर आए कि अम्बाको कारणले हुन्छ, यस्तै साथीहरू आउँछन् फेरि केही न केही होला भन्ने हुन्छ नि त, थाहा हो सबको आफ्नो आफ्नो सोच होइन, भिडभाड हुन्छ धेरै कुरा हुन्छ, त्यसरी त्यसले काट्दै होला, तर प्रमाण नष्ट गरे यताउता अम्बासँग त त्यो सरकार नै छैन.
0: अम्बासँग घरमा कलर गर्नेसँग पनि त सरकार होइन,
7: कलर त गरेकै छैन सर, रवि लामिछानेजी पनि आउनु भएको थियो त्यो घटना भएको 3-4 दिन पछि आफै भनेर जानु भएको थियो, उनको त्यो इन्टरभ्यूमा पनि छ मम्मीसँगको, कुनै कलर हाम्रो घरमा गरेकै छैन. अनि अर्को कुरा ल मानौँ कि एकचोटि कलर गरि पनि हाल्यो, तर किन गयो कलर, त्यो निर्मलालाई मारकाट गरेको थियो कसैले कि त्यो खुनको थोपा थियो उसको शरीरमा त्यस्तो घाउ थियो, के लुकाउन कलर गरे, एउटा भन्ने नै सीमा हुन्छ कि, मान्छेले दिमाग ब्याछ भनेपछि त्यसको युज गर्न सिक्नुपर्छ कि पब्लिक विषयमा, त्यो भन्न चाहन्छु.
0: तर अहिले पनि जुन सामाजिक सञ्जालमा तपाईँहरूमाथि जुन किसिमका आरोप प्रत्यारोपहरू कटाक्षहरू आइरहेका हुन्छन्, यो हेर्दा सुन्दा के लाग्छ?
7: हेर्दा सुन्दा लाग्ने के होइन सर, यस्तै लाग्छ मलाई चाहिँ कस्तो कि के के पनि लाग्दैन, 8 वर्ष भइसक्यो होइन, बस यही भन्छन् अब हिजो सुरु भएको थियो अहिलेसम्म केही पनि भएको थिएन, अब बम दिदी बहिनी भन्नु सुरु पनि त्यस्तै गरेको थिएँ, लास्टमा त्यस्तै नतिजा निकल्यो, त्यो अहिले पनि त्यस्तै गरिरहेछन्, हेरौँला कस्तो नतिजा निस्क्यो.
0: अनि त्यो निर्मला पन्तको आमा त्यहाँ आइसके पछाडि चाहिँ घरभित्र जान दिएन के गरिएन भन्ने खालका पनि आवाजहरू उठाएको थियो होइन त्यो बेला?
7: हजुर होइन सर, सुरुचोटि आउँदाखेरि तिमी आफै आउन कोसिस गरेनौ, दोस्रोचोटि चाहिँ एउटा जेन्स मान्छेलाई लिएर आएको थिएँ तिमीले, अनि मैले भनेको पनि आन्टी त्यति शङ्का भएपछि हेरेर जानु भनेको, तिमीले के भन्यो तेरो पनि त भविष्य छ अनि कति भलो होला यस्तो कुरा गर्नु भएको थियो कि मलाई त्यतिखेर. तर तिमीले त्यस्तो भन्नुभयो, तर मैले मानौँ कि हामीले घरभित्र छिन्मनाउँ त्यहाँ भयो नि यताउता मान्छेलाई भन्न सकिँदैन, रोडमै घर थियो। तर अहिले अति नै पछि पहिला तिमीको छोरी जुझ्दा चाहिँ म सबै हुने, अनि तिमीको छोरी नहुँदा पछि म केही पनि नहुने, मलाई एकदम दुःख लागेको थियो नभएको नभएको कुराहरू तिमीहरूले फैलाएको।
0: भनेपछि अब अहिले त त्यस्तो केही पनि छैन होइन, अहिले सामाजिक सञ्जाल बाहेक अन्य कुरा तपाईँहरूलाई तनाव दबाव त्यस्तो प्रभाव, अहिले नयाँ एउटा समिति पनि गठन भएको छ अरे एसएसपी कृष्ण पङ्गेनीको नेतृत्वमा, कसैले केही पनि सोधपुछ गरेका छैन होइन?
7: होइन, अनुसन्धान त भइरहेको छ, हामीलाई पनि सोधिरह हुन्छन् किन कन्ट्याक्टमै छौँ, पुलिसले सोधिरह हुन्छन् कि के क्वेसनको आन्सर चाहियो भने कल गरेर सोध्छन्, कहिले घर आएर सोध्छन्। अब त्यसरी तनाव दिने ऊ गर्ने चाहिँ अहिले गर्नु भएको छ होइन, नर्मली त्यही सोधिरह हुन्छन् बिच बिचमा चाहिँ।
0: अब अन्तमा के यो जस्तो अब यो घटना तपाईँहरूको घरबाट निस्किसके पछाडि निर्मला पछि सम्पर्कमा आइनन् भन्ने कुरा त अब हिजोदेखि नै क्लियर, तपाईँहरूको विरुद्धमा केटानी जाहेर केही भएको थियो त्यो बेला?
7: नै भएको थिएन, निर्मलाको मम्मीले चाहिँ यिनीहरूमा शङ्का छ भनेर मात्र निवेदन दिनुभएको थियो। सुरुचोटिमा चाहिँ पुलिसले नै आफू हिरासतमा ल्याएको थियो क्या हो, अब त्यति मलाई कानुनको बारेमा थाहा पनि छैन। सेकेन्ड चोटि चाहिँ पक्राउ पुजी दिएर नै हिरासतमा राख्यो, चाहिँ मलाई 7 दिन 18 दिन राख्यो त्यो
0: हिरासतमा। भनेपछि केटानी जाहेर कसैको पनि परेन?
7: नै कसैको परे छैन, त्यस्तो केही पनि छैन, जहाँ पनि जान सक्छु अहिले पनि, जे पनि गर्न सक्छु, तर त्यस्तो मैले अपराध गरे अब अहिले अहिलेसम्म नेपालदेखि बाहिर गइसकेँ हान्थेँ, म सबै कुरा गरिसकेँ, तर मान्छेहरूले बुझ्दैनन्, त्यसैले मलाई केही भन्ने मन पनि लाग्दैन कसैलाई।
0: भने चाहिँ होइन, यो हामीले भण्डारीजीको अलिकति त्यो छुटायौँ, किम भण्डारीजीले तपाईँहरूमाथि त्यस बेला के खालको आशंका के खालका आरोपहरू लगाउनु भयो?
7: त्यस्तै लाउनु भएको थियो, त्यो अम्बाको रुखको त्यो पोस्टमा यताउता के भनेर चाहिँ जोड्नु भएको थियो एउटा, अनि तिमीले चाहिँ त्यही ओपेरा होटल खै के तिमीले नै गर्दा भाव भन्छन् सबै मान्छे, आज भोलि उस्तै नि यताउता हो, किन पोलिटिक्स भाव यस्तो भाव उस्तो भाव भन्छन्। एसपीको छोरा आउँथ्यो, मेरो भतिजा आउँथ्यो भन्थे, मसँग फोनै थिएन, मैले 11 पढ्दाखेरि भर्खर भर्खरै पछि पछि फोनमा हाम्रो दिदीसँग मात्र त्यो कल डिटेल चेक गरेँ, सबै गरेँ, पुलिसले केही पनि पाएन, त्यसैले नै छोड्या, त्यस्तै कसैले पनि छोड्या होइन, जस्तो कुरा गर्छन् भ्रम फैलाउँछन् होइन, त्यस्तो केही पनि छैन, सबै भइसक्यो अहिलेसम्म।
0: जाँदा जाँदै यो जस्तो सञ्जालतिर तपाईँहरूमाथि चाहिँ लाउने लाञ्छनाहरू आरोपहरू यी यावत विषयहरूमा के भन्नु छ?
7: भन्नु त धेरै छ, तर सुन्ने मान्छे छैनन् भने पनि मलाई गाली नै गर्ने हुन्छ, त्यसैले म धेरै कुरा भनेर पनि के भन्दिनँ। तर हिजो एउटा रुबी शर्मा भन्नेले चाहिँ मेरो बारेमा धेरै कुरा भन्नुभएको छ, तिनको लागि चाहिँ मैले साइबर क्राइम गऱ्यो भने बालिन सरकारले पुरा सपोर्ट गर्नुपर्छ, किनकि म पनि छोरी हुँ, एउटा निर्मला मात्र छोरी होइन।
0: रुबी शर्मा के भनिन् उनले त्यो
7: मलाई थाहा छैन सर कोन भयो, तर तिमीले भिडियोमा चाहिँ त्यो कलर घर कलर गरेको कुरा अनि त्यो लास भेटेको कुरा चाहिँ अनि यिनीहरू घरदेखि पत्ता लाग्छ यिनीहरू नै हुन् मलाई थाहा छ, पुरै 3 करोड नेपालीलाई थाहा छ भनेर यस्तो इन्टरभ्यू दिनु भएको छ उनले चाहिँ।
0: अनि रुबी शर्माजीलाई थाहा छ भन्ने कुरा आएको छ, त्यसो भए निर्मलालाई के भयो भनेर त्यो प्रहरीले अनुसन्धान गरे भइगयो रुबी शर्मालाई बोलाउन।
7: मेरो बारेमा नि धेरै भन्नु भएको छ होइन, अब हेर्छु खै के हुन्छ, किनभने उनले त्यस्तो भन्नुभएको
0: होइन, तपाईँले अप्ठ्यारो लागेको हो, तपाईँलाई चाहिँ यो प्रति म माथि चाहिँ प्रहार भयो मानानी भयो भन्ने कुरा लागेको हो भने प्रहरी कहाँ गएर उजुरी गर्न सक्नुहुन्छ, त्यसमा साइबरमा हस्। यो समय छोटो अवधिमा अहिले भर्खरै बिहानैबाट कन्ट्याक्टमा समय दिनुभयो, धेरै धेरै धन्यवाद। र सामाजिक हिसाबले आउने कतिपय कुराहरूलाई चाहिँ इग्नोर गर्दै पनि हिँड्नुपर्छ र प्रहरीलाई तपाईँहरूले साथ दिनै राख्नु भएको छ, आशा गरौँ चाँडोभन्दा चाँडो यो घटनाको पटाक्षेप होस्। नमस्कार। त्यो निर्मला पन्तको हत्या प्रकरण भइसकेको 8 वर्ष बितिसक्दा पनि बम दिदी बहिनीहरूको नाम लिएर त्यसमाथि निकै ठुला प्रहारहरू र सामाजिक सञ्जालमा पनि कैयन विषयहरू जोडिएर आएका छन् र उहाँले चाहिँ केही कुराहरू राख्नका निम्ति एउटा प्लेटफर्मको पनि आवश्यकता छ भन्ने हिसाबले हामीले 8 वर्षपछि पहिलो पटक मैले बम दिदी बहिनीसँग चाहिँ कुराकानी गरेँ। हामी आशा गर्न चाहन्छौँ निर्मला एउटा प्रतिनिधि पात्र मात्र हुन्, यस्ता हजारौँ निर्मलाहरू मरणासन्न अवस्थामा छन्, हत्यापछि बलात्कार धेरैको भएको छ र उनीहरू चाहिँ अब न्याय पाउनुपर्छ र चाँडोभन्दा चाँडो अहिले कृष्ण पङ्गेनी एसएसपी साहको नेतृत्वको टोली जुन अनुसन्धान एउटा गठन भएको छ त्यसले चाँडोभन्दा चाँडो यो विषयको पटाक्षेप गर्नुपर्छ। आजको नेपाली बहसमा हामीले यो विषयलाई पनि फेरि उठायौँ र निरन्तर हाम्रो फलोअप रहनेछ। आदरणीय श्रोता, नेपाली बहसको आजको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।
8: स्वदेश FM 93.2 MHz खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
4: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
9: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

0: बीपी कोइराला क्यान्सर अस्पतालका अध्यक्ष डाक्टर सिंहले लिए शपथ। चितवन जिल्लामा पालिएका 2,20,000 बाख्रालाई पीपीआर विरुद्धको खोप लगाइयो। सरकारको रुचि सस्तो चर्चा र विवादास्पद निर्णयमा मात्रै रहेको एमालेको निष्कर्ष। अनावश्यक स्वास्थ्य परीक्षण नगर्न बीमा बोर्डको आग्रह। बैतडी बस दुर्घटना अपडेट, चालक सहित 17 घाइते, 2 अवस्था गम्भीर। गाजा खेतीलाई वैधानिकता दिन संसद, सापकोटाको माग। र प्रधानमन्त्री बालेन शाहले विभिन्न 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त के भर्डेलाई अतिरिक्त समयमा 3-2 पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकपको अन्तिम 16। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म दिप्ती विश्वकर्माको। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट अनलाइन मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। चितवन जिल्लामा पालिएका 2,20,000 बाख्रालाई पीपीआर विरुद्धको खोप लगाइएको छ। मोरडिली भाइरसका कारण उक्त रोग लाग्ने पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर प्रभात नेउपानेले जानकारी दिनुभयो। जिल्लामा अहिले 3,00,000 बाख्रा पालिएको अनुगमन गरिएको छ। कार्यालयले हरेक वर्ष बाख्रामा त्यस रोग विरुद्धको खोप दिँदै आएको छ। त्यस रोगबाट बचाउन 3 उमेर पुगेका सम्पूर्ण स्वास्थ्य भेडा बाख्रालाई प्रत्येक 2 उक्त रोग विरुद्ध खोप लगाउन सुझाव छ। सरकारले चितवन स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा वरिष्ठ चिकित्सक डाक्टर योगेन्द्र प्रसाद सिंहलाई नियुक्त गरेको छ। नियुक्तिपछि डाक्टर सिंहले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथसँगै उनले अस्पतालको अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्। स्वदेश खबरमा अब केही समसामयिक राष्ट्रिय खबरहरू। कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्। शुक्रबार प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राचार्य डाक्टर भोला थापालाई नियुक्त गरेका छन्। त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभलाई नियुक्त गरिएको छ। त्यस्तै पोखरा विश्वविद्यालयको उपकुलपतिमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा सुजन बाबु मराठलाई नियुक्त गरिएको छ। सर्ट लिस्टमा परेका 3-3 मध्ये 1 उपकुलपति शाहले नियुक्त गरेका छन्। बैतडीमा बस दुर्घटना हुँदा चालक सहित 17 घाइते भएका छन्। घाइतेमध्ये 2 अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बस सड़कबाट करिब 60 तल खसेको थियो। दुर्घटनामा चालक सहित 17 घाइते भएका छन्। घाइतेमध्ये 2 अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। नेकपा एमाले बालेन्द्र बालेन शाह नेतृत्वको सरकारको समीक्षा 6 गरेको छ। एमाले वर्तमान सरकारको 100 कार्यकाल सुशासन र शासकीय सुधारका दृष्टिकोणले असफल देखिएको टिप्पणी गरेको छ। 100 बाचापत्र र आम नागरिकका अपेक्षा अनुसार काम गर्नुको साटो सरकारको रुचि सस्तो चर्चा र विवादस्पद निर्णयमा मात्रै देखिएको एमाले उल्लेख छ। एमाले वर्तमान सरकार राष्ट्रियता र कूटनीतिक रूपमा असफल, उल्टो आर्थिक नीति, सामाजिक न्याय, आर्थिक र पूर्वाधार क्षेत्रको दुरावस्था, प्रशासनिक सुधार र सेवा प्रवाहमा असफल, स्वेच्छाचारिता, शान्ति सुरक्षा र न्याय उत्पादनमा उल्टो बाटो तथा नीतिगत र संवैधानिक रूपमा विचलन रहेको जनाएको छ। नेपाली कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय भेला बोलाउने भएको छ। 7 प्रदेशमा प्रदेश स्तरीय भेला गरिसकेको समूहले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गोल्फुटार स्थित निवासमा शुक्रबार बसेको समूहका वरिष्ठ नेताहरूको बैठकले राष्ट्रिय भेला बोलाउने निर्णय गरे पनि कहिले बोलाउने भन्ने तय भइसकेको छैन। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले 100 नागरिकले महसुस गर्ने गरी काम नगरेको टिप्पणी गरेका छन्। दार्चुलाको दुर्गम गाउँमा झुलुङ्गे पुल उद्घाटन गरी काठमाडौँ फर्किएसँगै अध्यक्ष साम्पाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारको कामबारे प्रतिक्रिया दिएका हुन्। महँगी धेरै बढेकाले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको स्मरण गर्दै उनले सरकारले 100 दिनमा गरेका काम नागरिकले आशा गरे जस्तो नरहेको बताएका हुन्। स्वास्थ्य बीमा बोर्डले गएको मंगिरसम्मको दावी बकेउता भुक्तानी भएको जनाएको छ। साथै बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन बीमितलाई आग्रह पनि गरेको छ। बोर्डले विज्ञप्ति निकालेर सेवा प्रदायक संस्थालाई 7 महिना अर्थात् पुस यताको रकम भुक्तानी गर्न बाँकी रहेकाले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन भनेको हो। सरकारबाट आवश्यक रकम विनियोजन भएपछि मात्रै पुसदेखि रकम भुक्तानी गरिने बोर्डले जनाएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले खुल्ला प्रतिस्पर्धाबाट एकै मितिमा नियुक्त भएका निजामती कर्मचारीहरूको ज्येष्ठता गणना हाजिर भएको मितिबाट नभई नियुक्ति पाएको मितिबाटै हुने फैसला गरेको छ। न्यायाधीशहरू महेश शर्मा पौडेल, अब्दुल अजिज मुसलमान र हरिप्रसाद फुँयालको पूर्ण इजलासले सुनाएको फैसलाको पूर्णपाठ हालै मात्रै सार्वजनिक भएको हो। यसअघि हाजिर भएको मितिलाई आधार मानि प्रतिपादन गरिएको नजिरलाई भावी प्रभावका साथ निष्प्रभावी गरिदिएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले केन्द्रीय विभागको संख्या बढाएर 47 बनाएको छ। असार 15 गते बसेको केन्द्रीय समिति बैठकको भर्चुअल बैठकले पारित गरेको नेपाल कम्युनिष्ट पार्टीको नियमावली 2083मा 47 केन्द्रीय विभाग कायम गरेको हो। यसअघि साबिक नेकपा माओवादी केन्द्र काले र एकीकृत समाजवादीको 3232 विभाग थियो। विभागको संख्या घटाउनुपर्ने बहस भइरहेका बेला नेकपाले 15 थपेको छ। नियमावली अनुसार नै नेताहरूको जिम्मेवारी तोकिसकिएको छ। नलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले सीमा अतिक्रमण रोक्न नागरिकता र लालपूर्जा पाउनुपर्ने माग राख्दै काठमाडौँमा आन्दोलन चर्काएका छन्। प्रधानमन्त्रीसँग वार्ता नभएसम्म आन्दोलन नरोक्ने उनीहरूको चेतावनी छ। 50 बढीको संख्यामा काठमाडौँ आएका सुस्तावासीले भूमि संरक्षण वर्षौंदेखि बसोबास गर्दै आएकालाई नागरिकता र लालपूर्जा वितरण गर्नुपर्ने 3 प्रमुख माग राखेका छन्। नेपाली कंग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले गाँजा खेतीलाई कानूनी मान्यता दिन सरकारसँग माग गरेकी छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथिको छलफलमा भाग लिँदै उनले गाँजा खेतीको व्यावसायिक र औद्योगिक उपयोगबाट देशको अर्थतन्त्रमा ठूलो सुधार ल्याउन सकिने बताएकी हुन्। पूर्व मन्त्री रामकुमार झाक्रीले आगामी आर्थिक वर्षको बजेटमा सरकारले प्याराडाइम सिफ्टको कुरा गरे पनि लगानी नीति र कार्यक्रम बीच तालमेल नमिलेको बताएकी छन्। राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथिको छलफलमा भाग लिँदै झाक्रीले सरकारले दावी गरे जस्तो प्याराडाइम सिफ्ट कसरी सम्भव हुन्छ भन्दै प्रश्न गरिन्। बजेटमा कुनै स्पष्ट मार्गचित्र नदेखिएको झाक्रीले बताइन्। र साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकप 2026 अन्तिम 32 अन्तर्गत के भर्डेलाई अतिरिक्त समयमा 3-2 पराजित गर्दै अन्तिम 16 स्थान सुरक्षित गरेको छ। मियामी स्टेडियममा भएको अत्यन्तै रोमाञ्चक खेलमा निर्धारित 90 मिनटमा 1-1 बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले 29 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर 59 मिनटमा डेरोए डुआर्टेले बराबरी गोल फर्काउँदै खेललाई 1-1 अवस्थामा पुर्याए। अतिरिक्त समयको दोस्रो मिनट 92 मिनटमा लिसान्द्रो मर्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः 2-1 अग्रता दिलाए। तर 103 मिनटमा सिडनी काब्रालले गोल गर्दै के भर्डेलाई फेरि 2-2 बराबरीमा ल्याए। खेल पेनाल्टी सुटआउटतर्फ उन्मुख भइरहेका बेला अतिरिक्त समयको 111 मिनटमा के भर्डेले डिनेय बोर्जेसबाट आत्मघाती गोल हुन पुग्यो। सोही गोल अर्जेन्टिनाको जितको निर्णायक आधार बन्यो। विश्व वरियताको दोस्रो स्थानमा रहेको अर्जेन्टिनालाई 59 वरियताको के भर्डेले अन्तिमसम्म कडा चुनौती दिएको थियो। पराजित भए पनि के भर्डेले प्रतियोगिताभर देखाएको साहसिक प्रदर्शनका कारण समर्थकहरूको प्रशंसा बटुलेको छ। यस जितसँगै अर्जेन्टिनाले फिफा विश्वकप 2026 अन्तिम 16 स्थान बनाएको छ। अब अर्जेन्टिनाले क्वार्टर फाइनल प्रवेशका लागि इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ। अब पालो स्वदेश मौसम अपडेटको।
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 34 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 27 डिग्री सेल्सियस हुने आकलन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 79% मापन गरिएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ, जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बादल लागेको छ तथा मधेस प्रदेशमा आंशिक बादल लागेको छ। बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा चट्याङ सहित मध्यम वर्षा भइरहेको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुख्य रूप पुनः एकपटक। बीपी कोइराला क्यान्सर अस्पतालका अध्यक्ष डाक्टर सिंहले लिए शपथ। चितवन जिल्लामा पालिएका 2,20,000 बाख्रालाई पीपीआर विरूद्धको खोप लगाइयो। सरकारको रुचि सस्तो चर्चा र विवादस्पद निर्णय मात्रै रहेको एमालेको निष्कर्ष। अनावश्यक स्वास्थ्य परीक्षण नगर्न बीमा बोर्डको आग्रह। बैतडीमा बस दुर्घटना अपडेट। चालक सहित 17 जना घाइते, 2 जनाको स्वास्थ्य अवस्था गम्भीर। गाजा खेतीलाई वैधानिकता दिन सांसद सापकोटाको माग। र प्रधानमन्त्री बालन शाहले विभिन्न 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त। के भर्डेलाई अतिरिक्त समयमा 3-2 पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकपको अन्तिम 16। हवस् त, आजका लागि बिहान 7 स्वदेश खबर यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म दिप्ती विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: 93.2 स्वदेश एफएम
1: हाम्रो बेसमा नेपाली कंग्रेसका नेता अङ्गेलु शेर्पा हुनुहुन्छ। शेर्पा जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: गुड मर्निङ जय नेपाल।
1: सरकारले 100 दिन पूरा गरेको छ, सरकारको सुशासन, सरकारले ल्याएका 100 वटा शासकीय सुधारका बुदाहरू तपाईँको पार्टीले कसरी हेरिरहेको छ? सरकार सफलतातर्फ अगाडि उन्मुख भएको हो?
2: सरकारले केही कुराहरू सुरु गरेका छ तर त्यसका परिणामहरू निस्केका छैनन्। तर अब त सुरु गरेको कुराहरू पनि त्यति राम्रो सङ्केतहरू दिएको छैन, किनभने सकारात्मक बाटोमा गएको जस्तो लाग्दैन। जस्तो तपाईँ किसरी सुशासनको कुराहरू गर्नुभयो, सुशासनमा भ्रष्टाचारको कुराहरूमा उहाँहरूकै मान्छेहरू कतिपय इन्भल्भमेन्ट भएको देखिन्छ। अब ठुल्ठुलो घटना 100 दिनभित्र तपाईँको चाहिँ बिआइटी गाडीका काण्डहरू त्यो देखियो एउटा, त्यसपछि स्मार्टफोनका चाहिँ काण्ड चाहिँ घटनाहरू त्यसलाई पनि कुनै तार्किक निष्कर्षतिर लगिएन। अनि तेस्रो कुरो चाहिँ तपाईँको चाहिँ गृहमन्त्रीमाथि जुन प्रश्न उठाएको थियो त्यो प्रश्नको जुन छानबिनबाट चाहिँ छानबिन आयोग गठन गरेर छानबिनको प्रतिवेदन नै प्रकाशित गरिएन, त्यसलाई जनताको सुसूचित हुने अधिकारलाई त्यहाँ कुण्ठित गरियो र ती कुराहरू सार्वजनिक भएनन्। त्यस कारणले गर्दाखेरि जुन ढङ्गको पारदर्शिताको साथ जुन ढङ्गले चाहिँ सारा जनताले थाहा पाउने सुशासनको चाहिँ को चाहिँ क्रियाकलापमा अगाडि बढ्नु पर्थ्यो त्यो क्षेत्र बढ्न सकेका छैन। त्यस्तै किसिमको तपाईँको चाहिँ सुगमवासी केसमा पनि सुगमवासीलाई पहिलो कुरा वर्गीकृत गर्न सकेनन् एउटा कुरा। अरू कुरा होल्डिङ सेन्टरमा राखेका सुगमवासीहरूलाई त्यसको भविष्य के हो त, उनीहरू व्यवस्थापन कसरी हुन्छ त्यसको कुनै ग्यारेन्टी गरेका छैन, अस्त व्यस्त ढङ्गले छोडेका छ। अब त धेरै ठाउँमा चाहिँ पदाधिकारीहरूलाई राजीनामा दिन लाएर त्यसको नियुक्तिहरू प्रक्रिया पनि पुरा गरेका छैन। त्यस कारणले गर्दाखेरि कामहरू सुरु गरेका छन् तर धेरै ठाउँमा चाहिँ लथालिङ्ग छोडेका छन्। त्यस कारणले गर्दाखेरि सरकार एउटा जिम्मेवार सरकारको हिसाबको अगाडि बढेर जस्तो देखिया छ।
1: होइन, सरकार चाहिँ सही बाटोमा छैन, सही ट्र्याकमा छैन। जनतालाई सेवा सुविधा दिने नाममा जनतालाई रोजगारीको हिसाबले अब भ्रष्टाचारीहरूको होइन एक एक गरी चाहिँ सम्पत्ति छानबिनदेखि लिएर सम्पत्ति शुद्धिकरणमा सरकार निर्माण बनेको छ नि त, होइन अङ्गेलुजी? अहिले
2: हजुर त्यो सरकार निर्माण भनेको छ, त्यस त्यो बन्नुपर्छ र भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने कुरा म एकदम सहमत छु। किन सहमत छु भने भ्रष्टाचार नेपालको एकदम सम्बन्ध ठुलो समस्याभित्रको एउटा समस्या हो। तर के छ भने भ्रष्टाचार आफ्नो भ्रष्टाचारीलाई केही नगर्ने अनि त्यसपछि राष्ट्र आग्रह र पूर्व गरेर राखेर केही व्यक्तिहरूलाई चाहिँ भ्रष्टाचारमा छानबिन गर्ने।
1: अनि तपाईँको पार्टी सभापतिले पनि भन्नुभएको छ नि त, गगन कुमार थापाजीले, भ्रष्टाचारीहरू जोसुकै होस्, नेपाली कङ्ग्रेसको होस्, कसैको होस्, होइन, कसैलाई पनि नछोड्नुहोस्, हामी सहयोग गर्न तयार छौँ सरकारलाई, तर देशको विपक्षमा बोल्ने, सरकारले चाहिँ गलत बाटोमा हिँड्ने छुट छैन, यदि त्यो भयो भने कङ्ग्रेसले खबरदारी गर्छ भनेर उहाँले त भन्नै भएको छ नि, होइन?
2: त्यसमा मेरो असहमति होइन, त्यसमा मेरो सहमति हो। तर सरकारले के गर्यो भने तपाईँको चाहिँ गृहमन्त्रीमाथि जुन आरोप लाग्यो तर त्यो आरोपको त्यो आरोप लागेको चाहिँ गृहमन्त्रीको माथि छानबिन भएको प्रतिवेदन सार्वजनिक नगरिकन उहाँलाई पुनर्वाही गर्यो। अनि त्यो प्रतिवेदनको दोषी त्यो प्रतिवेदन के थियो भन्ने कुरा जान्ने अधिकार त नेपाली जनतालाई छ नि त, त्यस्तो जान्ने हक त नेपाली जनतालाई छ। अब बिआइटी गाडीमा चाहिँ छानबिन उहाँहरू हिजो प्रतिपक्षमा हुँदाखेरि चाहिँ एकदम संसदीय छानबिन चाहिन्छ भन्नुहुन्थ्यो, पूर्व न्यायाधीशको चाहिँ अध्यक्षतामा छानबिन समिति गठन गर्नुपर्छ भन्थ्यो। तर आज चाहिँ तपाईँको चाहिँ एउटा सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गर्यो, त्यो छानबिन समितिको फाइन्डिङ पनि के हो भन्ने कुरा चाहिँ बाहिर ल्याएन। स्मार्टफोनको चाहिँ काण्ड त्यही हो, अब जहाँ चाहिँ उहाँहरूको चाहिँ एकजना पूर्व मन्त्री उहाँहरूको बालबाट सांसद त्यसो पर्यो, उहाँको अर्थमन्त्रीको चाहिँ प्रश्न माथि पनि प्रश्न उठ्यो, र उहाँहरू आफ्नो मान्छेमाथि प्रश्न उठेकोमा चाहिँ उहाँहरू कुनै पारदर्शी ढङ्गको छानबिन नगर्ने, अनि त्यसपछि तपाईँ के छ भने अरू अरू अरूको बारेमा छानबिन गर्दाखेरि त्यस्तै तपाईँ एउटा आशंका र एउटा संशय के जन्मायो भने अब यो जम्मै छानबिन आफ्ना र अर्काको छुट्याएर गर्न थालिसकेपछि छानबिनको नियतमाथि शङ्का आउँछ, छानबिनको आशयमाथि शङ्का आउँछ। त्यसैले गर्दाखेरि तपाईँ के छ भने उहाँहरूको छानबिन कति पारदर्शी छ, उहाँहरूको छानबिन कति न्यायिक छ, उहाँहरूको छानबिन कति निष्पक्ष छ भन्ने कुरामा पनि आज प्रश्न उठेको कारण चाहिँ त्यो
1: होइन। अङ्गेलुजी, अब पासपोर्ट ठेक्काको कुरा पनि उठ्याएको छ, होइन, सरकारले चाहिँ अब एक कम्पनीबाट छुटाएर अर्कोलाई दिने, त्यहाँ सचिवालयको पनि गम्भीर त्रुटिका विषयहरू आएका छन्। बालिनले प्रधानमन्त्रीजीले चाहिँ सचिवालयका सदस्यहरू हेरफेर गर्दै हुनुहुन्छ भन्ने विषय पनि आएको छ, सुशासनको सुरुवात पनि त छ नि, होइन?
2: पासपोर्टको पनि तपाईँ के छ भने तपाईँ चाहिँ त्यो पासपोर्टको छानबिन जमिनको बारेमा पनि त्यहाँनिर देखियो नि त उहाँहरूको उहाँहरूको चाहिँ तपाईँ के छ कुरा त्यहाँनिर त्यो पासपोर्टको चाहिँ छानबिन गरेर एउटा निष्पक्ष र पारदर्शी ढङ्गले जाने कुरा भन्दा पनि एउटाबाट ठेक्का लिएर कोसेर अर्को ठेक्का दिने जुन नियत देखियो त्यसले त उहाँहरूको नै नीति सभा देखिएन नि त
1: शासकीय सुधारका 100 बुदाहरू त्यसो भए क्रमशः रूपमा कार्यान्वयनको पाटोमा भन्दा पनि त्यसले चाहिँ थप द्वन्द्व निम्त्याउने खतरा हो
2: त्यसमा यस्तो 100 तपाईँको चाहिँ 100 जुन कार्यसूची उहाँहरू ल्याउनु भएको छ बल लाग्छ त्यो सबै कार्यसूची उहाँहरूले कार्यान्वयन गर्नु भएको छैन उहाँहरूले कार्यान्वयन गर्न खोजेको पारम्भ करिब करिब तपाईँले चाहिँ 1/3 जति एजेन्डामा उहाँहरू प्रवेश गर्नु भएको छ एक नम्बर कुरो दोस्रो नम्बर कुरो उहाँहरूले सहयोग दिनुभयो जस्तो सहकारीको ठगी बुद्धाको बारेमा चाहिँ पनि उहाँहरूले कुरा उठाउनु भएको छ त्यहाँ पनि एउटा ठुलो चाहिँ विवाद के खडा भइदियो भने त व्यक्तिले ठगी गर्ने त्यसलाई राज्यले तिर्ने जुन किसिम मनस्थिति र जुन किसिम चाहिँ दृष्टिकोण उहाँहरूले ल्याउनु भएको छ त्यो आफैमा अत्यन्त खराब छ किनभने तपाईँको ठग्ने एक खाले ठग्ने ठगेर भाग्ने ठगेर खाने लु देश चाहिँ त्यो समाजको पैसा जनताको पैसा लुट्ने अनि त्यो पैसा राज्य कोषबाट तिर्छु भन्दाखेरि त्यो चाहिँ आम जनताले तिरेको ट्रेस ट्याक्सबाट आम जनताले तिरेको करबाट चाहिँ पैसा तिर्न खोज्नु त्यो अत्यन्त गलत नियत हो अत्यन्त खराब नियत हो त्यसले तपाईँको चाहिँ एउटा गलत प्रविधि र एउटा गलत परम्पराको चाहिँ सुरुवात गर्छ त्यस कारणले गर्दा त्यो आफैमा त्यो एउटा आफैमा पोलिसी करप्सन हो
1: तर आज मर्निङ सो अफ द डे भन्छ अब नेपाली जनताले कहिलेसम्म दुःख पाउने त्यसो भए अब यो दुइटैको सरकारले पनि सही बाटोमा सही काम गर्न सक्दैन भन्ने खालको जुन हाम्रो एउटा निराशाको कुरा छ नि होइन अब यसलाई चाहिँ पुरा गर्न सकिएन भने चाहिँ अब यो कहिलेसम्म ल्याब टेस्ट हुने क्या पोलिटिकल ल्याब टेस्ट देश चाहिँ हाङ्गेलुजी
2: त्यस्तो हो तपाईँको अब यो सुशासन कुरा चाहिँ एउटा पोलिटिकल ल्याप्टेस्ट सबै कुरामा पोलिटिकल ल्याप्टेस्टमा लगाएको छ उहाँहरू अब अन्तर्राष्ट्रिय सम्बन्ध पनि त्यति राम्रोसँग सुचारु ढङ्गले अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरेको जस्तो देखिया छैन एउटा एक नम्बर कुरो अब जस्तो इन्डियासँग धेरै व्यापारिक समस्याहरू आइरहेको देखिन्छ एउटा चाहिँ अब चाइनासँग पनि त्यति खुलास्तो सम्बन्ध विकास भएको देखिया छैन दोस्रो नम्बर कुरो अनि तेस्रो नम्बर कुरो तपाईँ के छ भने अब यो जुन जति संवैधानिक निकायहरू छ ती संवैधानिक निकायहरूमा भने उहाँहरूको खुला हस्तक्षेप र तपाईँ के छ भने चाहिँ जुन किसिमको शक्ति पृथकीकरणको सिद्धान्त छ त्यो सिद्धान्त अनुसार सबै संवैधानिक निकायहरूले स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्न पाउने अधिकारलाई पनि उहाँहरूले ठाउँ ठाउँमा हस्तक्षेप गरेका छ त्यस्तै किसिमको त्यस्तै किसिमको यो 100 के देखियो भने प्रधानमन्त्रीले संसद पूर्ण रूपमा त उपेक्षा गरेको देखियो किनभने अब संसद भनेको तपाईँको जनताको सर्वोच्च निकाय हो आम जनताले आफ्नो मत दिएर अख्तियारी दिएर संसद निर्वाचित गरेको हुन्छ त्यो संसदमा गरिने प्रश्न भनेको जनताको प्रश्नहरू हुन् र त्यो जनता प्रश्नहरू गरिँदाखेरि प्रधानमन्त्री त्यहाँ उपेक्षा प्रधानमन्त्री उपेक्षा गर्नु भनेको जनताप्रतिको उपेक्षा हो र त्यो त्यसले एउटा तपाईँको स्वस्थ लोकतान्त्रिक पद्धतिको विकास गर्ने कुरामा र स्वस्थ लोकतान्त्रिक पद्धतिलाई सञ्चालन गर्ने कुरामा त्यसले ठुलो बाधा पुऱ्याएको देखिन्छ त्यस कारणले गर्दाखेरि अब अहिलेको

0: कुन इन्टेन्सन कुन एटिट्युडका साथ उहाँहरू गइरहनु भएको छ त्यसको पनि जनता प्रश्न हुन सक्छ।
1: अनि प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेस पनि त बिरामी अवस्थामा छ नि त अहिले, आङ्गेलजी समस्यामै छ नि होइन?
0: समस्या त पार्टी भित्रको त्यो हाम्रो आन्तरिक चाहिँ छलफल बहस छलफल छँदैछ, त्यसले एउटा तपाईँको चाहिँ नेपाली काङ्ग्रेसभित्र बहस छलफल त्यो चलिरहेकै कुरा हो, किनभने तपाईँको चाहिँ आम जनतालाई के थाहा छ भने नेपाली काङ्ग्रेस हिजो एउटा चाहिँ विशेष महाधिवेशन र नियमित महाधिवेशन दुर्वृत्तित भएको थियो, र त्यस कारणले गर्दाखेरि ती बहसहरू छलफलहरूको एउटा चाहिँ वैधानिक छलफल र विवादलाई
1: होइन अब तपाईँको विषयमा त खासै केही रहेन, तपाईँले त क्याम्प चेन्ज गरेर यता गगनजीतर्फ वा कङ्ग्रेसतर्फ आइ नै सक्नु भएको छ, कतिपय त क्रियाशील सदस्यता अध्यापक नगराउनेहरू त अब महाधिवेशनमा छुट्नुहुने भयो नि त अब उहाँहरू होइन?
0: कसैको पक्ष भन्दा पनि म नेपाली काङ्ग्रेसको आधिकारिक तर अफिसियलिटी निर्वाचन आयोग र चाहिँ सर्वोच्च अदालतले जुन फैसला र निर्णय दिएको छ र त्यो अफिसियलिटी र पार्टीलाई यो सङ्कटको घडीमा पार्टीलाई संस्थागत गरेर अगाडि जानुपर्छ र पार्टीलाई सबलीकरण गरेर जानुपर्छ र त्यसमा सबै कार्यकर्ताले योगदान गर्नुपर्छ भन्ने दृष्टिकोणसँग म अगाडि आएको हुँ। अब यसमा तपाईँको चाहिँ अब अहिले पनि तपाईँको असहमतिको छलफलहरू चलिरहेको छ, पार्टीभित्र वार्ताहरू चलिरहेछ, तर के छ भने धेरै साथीहरूले अध्यावधि गरिसक्नु भएको छ, त्यसमा ती नेताहरू छुट्नु भएको छ, त्यो बाहेक अरू सबै साथीहरू आइसक्नु भएको छ।
1: तर अब कङ्ग्रेसलाई एक ढिक्का बनाएर लैजान सक्ने सामर्थ्य नेतृत्वले किन राखिरहेको छैन?
0: अब यो चाहिँ तपाईँको चाहिँ यो अहिले नेपाली काङ्ग्रेसभित्र मैले भने नेपाली काङ्ग्रेसभित्र बहस नैतिक बहस पनि होइन, नेपाली काङ्ग्रेसभित्र बहस वैधानिक र संवैधानिक विधानगत बहस पनि होइन, यो बहस राजनीतिक बहस हो र यो राजनीतिक बहस अधिवेशन यो नेपाली काङ्ग्रेस पन्ध्रौँ महाधिवेशन उन्मुख भइसकेको परिस्थितिभित्र यो खालको राजनीतिक बहस हुनु अति अस्वाभाविक होइन।
1: तर कङ्ग्रेस जुन प्रतिपक्षको प्रमुख प्रतिपक्षी दलको एउटा भूमिकामा छ, संसदीय अभ्यासमा केही नयाँ अनुहारहरू पनि यतिखेर संसदमा देखिएका छन्, उहाँहरूको जुन तरिकाको चाहिँ खबरदारी जुन तरिकाको चाहिँ प्रेसर हुनुपर्ने हो त्यो ढङ्गले उहाँहरू प्रस्तुत हुन सक्नु भएको छ आजको दिनमा?
0: यस्तो अब आजको दिनमा तपाईँले चाहिँ जुन प्रश्न उठाउनु भएको छ, अहिले अहिलेसम्म नेपाली काङ्ग्रेस एउटा लोकतान्त्रिक पार्टी हो, नेपाली काङ्ग्रेसले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा जुन चलेको प्रचलित चलन 100 डेज हनीमुनको पिरियडभित्र नेपाली काङ्ग्रेसले त्यस्तो ठुलो चाहिँ तपाईँको सरकारले गरेको कतिपय गल्तीमा पनि नेपाली काङ्ग्रेसले सशक्त विरोध गरेको छैन, किनभने बेनिफिट अफ डाउट सरकारले आजभन्दा भोलि केही घोर्ला कि आजको गल्ती भोलि सुधारला कि भनेर यो 100 दिनसम्म नेपाली काङ्ग्रेसले हेरेको छ। अब नेपाली काङ्ग्रेस हिजोकै रूपमा र हिजोकै विरोधको शैलीभित्र रहँदैन, अब नेपाली काङ्ग्रेस सशक्त ढङ्गले प्रतिवाद गरेर त्यो 100 दिनको चाहिँ हनिमुन डेज पनि सकेको कारणले गर्दाखेरि अब अझ अलिक बढी सशक्त प्रति पक्ष भूमिमा नेपाली काङ्ग्रेस आउँछ।
1: हस्, यहाँको महत्त्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु, आङ्गेलो शेर्पाजी नमस्कार, गुड मर्निङ।
0: हस् त थ्याङ्क यू बमजी।
1: उहाँ हुनुहुन्छ नेपाली कङ्ग्रेसका नेता आङ्गेलो शेर्पा, भने श्रोता नेपाली बसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: 93.2 स्वदेश FM। यो सरकारले जनताको अपेक्षामा खरो उत्रिन सकिरहेको छ वा छैन, अथवा कस्तो दृश्य प्रस्तुत गरिरहेको छ, ए लगायतको प्रश्नमा आज हामी जवाब खोज्ने प्रयास गर्दैछौँ। र जवाब दिनको निम्ति आज मेरो पाहुना हुनुहुन्छ राजनीतिक विश्लेषक भरतराज पौडेल। पौडेल सर स्वागत छ।
3: म पनि यहाँलाई पनि स्वागत गर्नुभयो अभिनन्दन गर्छु, श्रोतावृन्दलाई म अभिनन्दन गर्छु।
2: म आउँछु त्यसमा, तपाईँ अहिले जिल्ला भ्रमण गरेर आउनुभयो, विगतका आफ्नो पुरानो पेसाको बानीले गर्दा होला पब्लिक पल्सहरू लिइराख्नुहुन्छ।
3: सात वचन।
2: अब बालेन्द्र शाह नेतृत्वको सरकार 100 दिनको सङ्घारमा छ, अब यो वेस्ट मिनिस्ट्रियल सिस्टममा 100 दिनको हनिमुन पिरियडको जुन एउटा विश्वव्यापी चलन छ त्यस अन्तर्गत नै अब हामी कुराकानी गरौँ। हुन त यो 100 दिन 200 दिन भनेको के अर्थ रहन्छ, सरकारले पहिलो दिनबाटै जनता को अपेक्षा अनुसार काम गर्नुपर्छ, यसलाई दिनमा यति दिनमा यो गरौँ, 100 दिनभित्र यो गरि नै सक्नुपर्छ, त यो गर्नु हुन्थेन भन्ने त के रहन्छ, र त्यही पनि एउटा विश्वव्यापी मान्यता अनुसार 100 दिनलाई हामीले एउटा मापन मान्ने गरेछौँ। यो 100 होइन
3: भन्दा बढी काममा जानुपर्छ भन्ने खालको जुन प्रकृतिको हो त्यो दृष्टिकोणले हेर्दाखेरिमा चाहिँ सरकार चाहिँ एक किसिमले काम गर्नतिर नै प्रवृत्त भएको देखिन्छ। भलै राज्यले आम पिपुललाई र देशलाई दिन सक्ने योगदानका लागि 3 महिना पुग्न लागेको 2 दिन बाँकी रहेको अवधि चाहिँ धेरै पर्याप्त हो भन्ने हुँदै हुँदैन, र पनि नियतको कुरा हेर्नुपर्ने हुन्छ। मलाई लाग्छ यो 3 महिनाको परीक्षण पनि राज्यको नेतृत्वले अथवा राज्यमा बस्ने शासकहरूले प्रशासकहरूले चाहिँ नियत कस्तो देखाउँछ

0: छन्, चरित्र कस्तो देखाउँछन्, जनताप्रति राष्ट्रप्रति साँच्चै उनीहरू वठे भक्ति हो कि वास्तविक रूपमा सेवारत हुन चाहन्छन्, यो कुरा हेर्ने हो। यसरी हेर्ने क्रममा चाहिँ नियतमा मैले समस्या देखिरहेको छैन, होइन यो सरकारको नियतमा समस्या देखेको छैन मैले। र सेवाकै सन्दर्भ गर्दाखेरि चाहिँ म एउटा दृष्टान्तबाट धेरै कुरा बोध होस् भनेर निवेदन गर्छु। म आफै राष्ट्रको एउटा नागरिक हो नि, मैले 5 वर्ष अगाडि मेरो लाइसेन्सलाई नवीकरण गर्ने बेलामा मैले करिब करिब 2.5 वर्षमा लाइसेन्सको कार्ड लिएर आएँ। लाइसेन्सको यातायात कार्यालयमा जाँदाखेरिमा मैले करिब करिब 6 घन्टा भुल्नु पर्यो। अहिले मैले यो सरकार बने लगत्तै मेरो लाइसेन्सको अवधि सकिया थियो, होइन समयले गएँ, म लाइन थियो करिब करिब 70 जनाको लाइन थियो, फटाफट काम भयो, सबै शाखामा भयो, मैले रसिद पाएँ। तपाईँको यो लाइसेन्स 10 वर्षको पहिले रिन्यु पनि रहेछ, फेरि 10 वर्षको हुन्छ, आषाढको मसान्तभित्रमा तपाईँ सम्पर्कमा बस्नुहोला, थप फोन दिनुहोस् भन्ने कुरा आयो। मैले लाइसेन्स लिइसकेँ आषाढको प्रारम्भमै, अब
1: कार्डै
0: पाएँ, 10 वर्षको लाइसेन्स कार्ड पाएँ। मैले मेरो घरमा भने मैले भोट नदिए पनि यो सरकारले मलाई राहत दियो भने मेरो परिवारले चाहिँ भोट दिएको रहेछ, होइन
1: घन्टी छापमा परिवारले दिनुभयो, तपाईँले दिनुभयो?
0: मैले दिएको थिइनँ, म त ओपन मान्छे हो, किनभने अब त्यो मान्छेले चाहिँ लाचारी भएर वा जता सत्ता गएको छ त्यतै जता मल्कु उतै ढल्कुको शैली पुरा गरेको छैन। मैले यो दृष्टान्त दिएँ र अरूसँग पनि बुझ्दै जाँदाखेरिमा अब राज्यले इनिसिएसन नलिएको भए त्यो काम सम्भव थिएन, अर्थात् देशव्यापी रूपमा यति मात्रै राहत हुँदा पनि अहिले यातायातको कार्यालयसित खेल्ने मान्छेहरूकै सङ्ख्या लाखमा भएको छ, राहत मिल्यो नि त, दुराग्रह राखेर त भएन नि त। मैले भोट दिएको होइन, मेरो भोट दिएको सरकारले मैले जस दिन किन्छ भन्ने कुरा त राख्नु मिलेन। एक दोस्रो कुरा, अहिले जिल्ला जिल्लाका साथीहरूसँगको मेरो आफ्नो जो प्रतिक्रियात्मक रूपमा स्याम्पलिङ गर्ने गर्छु, अनि त्यो क्रममा चाहिँ के पाउँछु भने कार्यालयमा जाँदाखेरिमा कामको धेरै विलम्ब हुँदैन, धेरै राजनीतिकरण चाहिँ कर्मचारीमा छैन, एक प्रकारमा
1: राजनीतिकरण भए पनि उनीहरू काममा चाहिँ अब
0: काममा छन्। अब राजनीतिक आस्था भनेको त एउटा पवित्र कुरा हो, फेरि हामीले राजनीतिक आस्था राख्ने हुन्न भने फेरि त्यो एउटा निर्दोषताको चिन्तनतिर जान्छौँ। तर सरकारी कर्मचारीले आफ्नो कार्यालय अवधिभित्र राजनीतिक आस्थाका रूपमा जुन काम गर्ने चाहिँ क्रममा दुष्चक्रमा विगतका हाम्रा सरकारहरू फसेकै हुन् नि त, त्यो फसाइबाट चाहिँ बिस्तारै मुलुकले निकास पाउन खोजेको हो कि भन्ने दोस्रो कुरा।
1: भनेपछि कर्मचारी तन्त्र काठमाडौँ केन्द्रित भएर मात्रै सुशासन जस्तो अवस्था देखिएको होइन, जिल्ला जिल्लामा पनि त्यो देखिएको
0: त्यो चाहिँ मैले चाहिँ स्याम्पलिङ लिएर सोध्ने साथीहरूबाट त्यो पाउँछु, होइन। तेस्रो कुरा के छ भने सरकारले जस्तो अब कुनै एउटा चिकित्सकको निम्ति गिरफ्तारी गरेर होइन मुद्दा लगाउने कामकालाई अख्तियार समेतलाई प्रयोग गरायो भन्ने कुरा आयो बजारमा। हामी पहिला पहिला ठुला भोज भतेर गर्दा ठुला ठुला खण्डकुराहरूमा भात पकाएर होइन लुगा खोलेर केवल चाहिँ धरो लगाएर पेटी लगाएर खाना बनाउने समाज जाँदाखेरि चाहिँ तपाईँहरूले यो जुठो खाना दिनुहुन्न, मान्छेले चाहिँ चाख्न हुँदैन, भगवान्लाई चढाएर खानुपर्छ भन्दा कसरी त्यसलाई चाहिँ त्यो भात त्यत्रा खण्डकुडा खण्डकुडा ठुल्ठुला भाँडाहरूमा खाना बनाएर जन्तीहरूलाई अथवा चाहिँ ठुलो ठुलो यज्ञका महोत्सवमा आएका आम पिपुललाई भात खुवाउने क्रममा कसरी मापन गर्नुहुन्छ भन्दा म 4 कक्षा प्रश्न सोधेको, उनीहरूले के ल्याएर देखाएको थियो भने त्यो काठको ठुलो पनियो लिएर आएर यसरी चटपसमा यो छामेपछि यो सबै खण्डकुडाको भात पाक्यो भनेर मलाई सुनाएको, मलाई रोमाञ्चकारी सधैँ प्रेरणा दिने खालको घटना भन्छ मलाई। स्याम्पलिङ लिने हो होइन देशव्यापी रूपमा, राज्यले धेरै बुद्धि पुर्याइरहेको छ, धेरै पाएको छ, परिपक्व छ, धेरै कुरामा थाहा पाएर उसले काम गरेको छ भन्ने कुरामा प्रश्नहरू छन्। मैले भेटेको छु एउटा कन्सियस नागरिकको तर्फबाट, जस्तो एउटा अहिले मैले चिकित्सकको कुरा गर्दै थिएँ, जो एउटा वैध रूपमा पढेर आएको एउटा चिकित्सक छ उसलाई मुद्दा लगाएर गिरफ्तार गरेर जेल परेर अदालतले धरोटी बेगर नै बाहिर आएको जुन घटना भयो नि, एउटा सानो घटनाका रूपमा पनि लिन सकिन्छ, यसलाई गम्भीर आम नागरिकको एउटा स्वतन्त्रतामाथि र प्राज्ञिक एउटा उसको जिन्दगीको आर्जनमाथि गरेको हमला पनि बुझ्नुपर्ने। यो के हो भने तयारी बेगरको एउटा सानो घटना,
1: तर यसलाई सानो लिने कि ठुलो लिने, कसरी लिने त
0: वास्तवमा भन्नु
1: ठोस कुरा चाहिँ के हो त?
0: यसलाई गम्भीर रूपमा लिनुपर्छ, राज्यको गम्भीरतामा अझै ध्यान दिनुपर्ने राज्यले जरुरी छ। किन बिना
1: यस्ता घटनाहरू त दुई चारवटा अझै देखिए नि, अख्तियारका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा उनका सचिवालयका कर्मचारीहरूले बोलाएर हुर्मत लिएका जस्ता विषयहरू
0: होइन, यी प्रश्नहरू छन्। यी प्रश्नहरूलाई राज्यले,
1: यो प्रश्न जुन उठेको छ यसलाई स्वाभाविक रूपमा लिने हो अथवा यसलाई निरङ्कुशतातिर ढल्किन थालेको भन्ने संकेतको रूपमा लिने हो अथवा होइन सामान्य यतिको त गर्नु पर्थ्यो भन्ने रूपमा लिने हो, कुन रूपमा लिने हो भन्ने कुरा त ठोस उत्तर होइन।
0: राज्यको शासनमा आरूढ रहेका मान्छेहरूमा कच्चापन, पर्याप्त गृह कार्य नगरेकोपन, प्रौढताको अभाव को संकेत हो मैले यसले निरङ्कुशताकै
1: लागि मिल्ला।
0: मैले त एउटा एउटा वा दुईटा
1: आधार मान्ने हो भने यो पासपोर्टको केसको कुरा त उनी अख्तियारसँग जोडिएको अहिले जो जसलाई पक्राउ पुर्जी जारी गरियो, यो पासपोर्टमै ठुलो चलखेलको प्रयासमा सचिवालय बालेन्द्र शाहको प्रधानमन्त्रीको सचिवालय लागिरहेको छ, त्यसकै उपज अनुरूप अख्तियारका पदाधिकारीलाई बोलाइयो अहिले जर्मन राजदूतावासँग जुन टसर चलिरहेको छ त्यसले त ठुलो घटनाको चित्रण गर्छ नि होइन र यसलाई त सामान्य
0: होइन राज्यले गर्ने कुनै पनि एक्सनको सन्दर्भमा सामान्य घटनाका रूपमा लिनै मिल्दैन भन्ने कुरा स्वाभाविक हो। राज्यका अनगिन्ती कामहरूमध्ये एउटा वा दुईवटामा राज्य चुक्यो भन्दैमा राज्यले सम्पूर्ण रूपले वन्यता गुमायो, उसले चाहिँ निरङ्कुशतालाई मात्रै गर्न खोज्यो भन्ने कुरा पनि मापन गर्न मिल्ने विषय होइन। यो काम गलत भयो, यस्ता कामहरू गलत नहुने गरी राज्यले गृह कार्य गरे, पर्याप्त गृह कार्यको अभाव यो राज्यको देखियो, अन्तरूपमा गृह कार्य गरिरहेको काम गर्न खोजिरहेको अनि नियतवश चाहिँ जनतालाई सेवा दिन खोजिरहेको राज्यले विगतका मान्छेहरूले गर्ने काम कार्य शैली अनुभव प्रौढता विज्ञहरूसितको छलफल त्यसलाई चाहिँ होमवर्क गर्ने काममा चुकिरहेको अनुभूति हुन्छ मलाई चाहिँ।
1: जस्तो काम नगर्ने ठेकेदारहरूको खुट्टा भाँचिदिनुस् भनेर मन्त्रीले बोले,
0: त्यो त वाहियात कुरा हो, त्यो त वाहियात कुरा हो, यस्तोलाई त प्रधानमन्त्रीले 24 घन्टा होइन 4 मिनट भित्रैमा बर्खास्त गर्नु पर्थ्यो होइन, त्यो त चुक्ने काम भयो, राज्य चुकेको छ कतिपय ठाउँमा,
1: एकचोटि होइन बारम्बार तिनले दुईचोटि भने खुट्टा भाँचिदिनु भनेर,
0: त्यस कारण चाहिँ यस्ता घटना त राज्य चुकेको कुरा हो होइन, यसलाई चाहिँ कठोर रूपमा आलोचक भएर हामी नागरिकहरूले हेर्नुपर्ने हुन्छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले पूर्वाधार विकास सुनिल लम्सालाई 24 घन्टा भित्र बर्खास्त गर्न सक्नु पर्थ्यो जुन हिसाबले दीपक शाहलाई निकाल्यो, यो त झन्
0: पर्थ्यो। यस्ता इभेन्टहरूमा कहीँ पनि समर्थन गर्न सकिन्न, कहीँ पनि सहानुभूति देखाउन सकिन्न, कहीँ पनि जायज भन्न सकिन्न होइन, नाजायज कर्म हो यस्ता कर्महरू। तर हामी फेरि अर्को एउटा विराटताको क्रममा हेर्दाखेरिमा विगत केही सरकार अहिलेको सरकारको सन्दर्भमा हामीले तुलनात्मक अध्ययन गर्यौँ भने काम जनताको केही नगर्ने, गर्न पनि केही नखोज्ने, भाषण गर्ने, राजनीतिक रूपमा कर्मचारीलाई विभाजन गराएर आफ्नो पार्टी र अर्को पार्टीकालाई पोषण गर्ने, आफ्नो मान्छेले ठेक्काको प्रणाली दिने कुराहरूलाई त सुधार भएको छ नि त, सुरुवात त भएको छ नि।
1: अब तपाईँलाई म अर्को दृष्टान्त बताउँछु,
0: राम्रो कुरा।
1: फेरि यो कुर्सीमा बसेर मैले एन्टी करेन्टकै क्वेसनहरू सोध्नुपर्छ,
0: ठिक छ, त्यो प्रश्न सोध्नुपर्छ,
1: मेरो त्यो कर्तव्य हो, मेरो त्यो धर्म हो पत्रकारको, किनभने पत्रकारिता आफैमा पनि एउटा सशक्त प्रतिपक्षको भूमिकामा रहन्छ जहिले पनि। अब गृहमन्त्रीकै कुराकानी गरौँ न, गृहमन्त्रीमाथि सम्पत्तिको प्रश्न उठ्यो, कसरी आर्जन भयो यति धेरै सम्पत्ति भनेर, त्यो सम्पत्तिको छानबिन गर्नलाई सरकारले एउटा समिति बनायो, त्यो समितिले प्रतिवेदन तयार पारेर सरकारलाई दियो, जुन दिन सरकारलाई दियो त्यही दिन सरकारका प्रवक्ताले यो प्रतिवेदन हामी अध्ययन गर्छौँ, अध्ययन गरिसकिसकेपछि सुदन गुरुङलाई पुनः गृह मन्त्रालयमा ल्याउने नल्याउने बारेमा सरकारले एउटा निर्णय गर्छ भनेर भनेको केही घन्टा नबित्दै गृहमन्त्रीमा सुदन गुरुङले शपथ लिएर गृह मन्त्रालय नै सम्हाले, कसरी लिने यस्ता घटनाहरूलाई?
0: अब यो राज्यले चाहिँ अध्ययन अनुसन्धान गरेर पहिला गृहमन्त्रीबाट राजीनामा दिने काम भयो, अध्ययन अनुसन्धान गर्यो, आयोगको रिपोर्टहरू आएर राज्यले चाहिँ आन्तरिक रूपमा विश्वस्त भएर गृहमन्त्री बनायो होला यति मात्रै अपेक्षा राखौँ, यहाँ सबै किसिमले दोषकै दृष्टिले हेर्नुपर्छ भन्ने चाहिँ, तर शैली अझै मिलेन, यहाँले भनेको कुरासित सहमत जान्ने कुरा त्यसलाई चाहिँ चार दिन छ दिन हप्ता दिन पन्ध्र दिन अध्ययन राज्यले गरेर अध्ययनले यो देखियो भनेर लिएर आउँदा पनि कुनै हतारको कुरा थिएन आत्तिनुपर्ने थिएन यस्ता कुराहरूमा राज्य चाहिँ केटौली देखिएको छ क्या भनौँ यो शब्द अलिक पद्दैन होला धेरै साथीहरूलाई
1: केटौली मात्रै देखिएको छ कि उनको सम्पत्तिमाथि अझै पनि प्रश्न उठाउने धेरै ठाउँहरू छन् किन भन्दाखेरि चुनाव ताका उनकै बुबाले आफ्नो पारिवारिक स्थितिको बारेमा जे जे कुराहरू बताएका थिए त्यसलाई आधार मानेर उनको ब्याकग्राउन्ड हेर्ने हो भने यति धेरै सम्पत्ति यति छोटो अवधिमा कसरी एउटा व्यक्तिले आर्जन गर्न सक्छ
0: राज्यले सधैँ हेरिरहने खोजिरहने अध्ययन गरिरहने विषयवस्तु हो होइन त्यो राज्यले आफ्नो ढङ्गबाट हेर्ला
1: त्यति गम्भीर प्रश्न भएको व्यक्तिलाई
0: आफ्नो
1: फेरि गृह मन्त्रालयमा लिएर आउनुलाई त सामान्य ढङ्गले केटोलीपनाको निर्णय मात्रै भनेर हेर्न मिल्छ
0: होइन राज्यमा यसरी हेर्दाखेरिमा चाहिँ के देखिन्छ होइन तत्कालको एउटा इभेन्टलाई मैले यो शैलीलाई केटोली किन अर्थमा भने भन्दा अध्ययनको प्रतिवेदनलाई अध्ययन गर्नलाई दुई चार दिन पनि लगाएर हेरेर यो रहेछ भनेर नगरिकन तुरुन्तातुरुन्ती गर्नलाई मैले केटोली भने है
1: सरकारले आधिकारिक रूपमा बताउन सकेको छैन
0: यहाँले जुन कुरा अध्ययनको कुरा सम्पत्तिको कुरा अन्त सम्पत्तिको शुद्धिकरणको लागि जुन लेभलमा राज्य चाहिँ अगाडि अभिमुख भइरहेको छ राज्यमा बस्ने मन्त्रीहरूको पनि त हुनुपर्छ भन्ने कुरा जायज छ त्यो राज्यले हेरिरहने कुरा चाहिँ मन्त्री हुँदा पनि हेर्न सकिने विषयवस्तु हो त्यो राज्यको सन्दर्भमा र गृहमन्त्री छ भने त्यहाँ चाहिँ कति बाटो होइन मार्ग प्रशस्त होला भन्ने प्रश्न आफ्नो ठाउँमा होला अर्को चाहिँ मैले के देख्दैछु भने अब प्रधानमन्त्री बालन शाहलाई गृहमन्त्रीलाई पुनः स्थापना गर्नुको लागि कुनै बाध्यताहरूको कुरामा फसे जस्तो लाग्छ मलाई के हो त्यो बाध्यता आम पिपुललाई थाहा छैन नत्र भने यही शैलीहरू यो शैली ल्याउनु जरुरी छैन हरेक मान्छेसित मानवीय कमजोरी पनि हुन्छन् सबल पक्षीहरू पनि हुन्छन् अब सुदन गुरुङसँग पर्याप्त रूपमा आफ्नो खालको त्यो सङ्गठनभित्रको लगानी होला समर्पण होला गर्न सक्ने हिम्मत र कार्यक्षमता पनि होला यसो भन्दैमा राज्यको अगाडि त उहाँ त एउटा व्यक्ति हो नि त होइन आम नागरिकको एउटा प्रतिनिधि मात्रै हो नि त त्यस कारण चाहिँ कहीँ प्रधानमन्त्रीलाई आफ्नो पार्टी सङ्गठनभित्रबाट होस् अथवा आफ्नो शक्ति केन्द्रबाट होस् कुनै सहज किसिमले उहाँले त्यो कुरा लिएर आएको जस्तो मलाई अनुभूति भएको छैन मैले यसलाई
1: भन्दाखेरि भालेन्द्र शाहको जे
0: देखिँदै जाला
1: होइन चरित्र भन्दा बाहिर गएर सुदर्म गुरुङलाई ल्याउनु पर्ने बाध्यता त भालेन शाहसँग त्यतिकै
0: थिएन नि हामीले आम कन्सियस नागरिक देख्दैनौँ तर जुन किसिमले पुनर्स्थापित गरियो त्यसमा प्रधानमन्त्रीको त्यो आन्तरिक बाध्यता के हो समयले होइन उद्घाटित गर्दै लाला एक राम्रो
1: शङ्का चाहिँ छ होइन
0: शङ्का एकदमै आम पिपुलमा उठेको शङ्का हो म पनि एउटा नागरिक म पनि प्रश्न राख्छु यहाँले मात्रै खरो प्रश्न राख्ने कुरा होइन होइन तर के हो भने सुदन गुरुङमा एउटा चाहिँ केही गरौँ भन्ने भावना चाहिँ ऊर्जा चाहिँ देखिएको भए तापनि पिपुललाई कुनै पात्रसित कसैलाई तर्साउने शैलीमा कुनै मान्छेको मन्त्री पदलाई स्थापित र विस्थापित गर्ने शैलीमा जुन हामी बेला बेलामा हरेक सरकारले ल्याएको देख्छौँ नि त्यो आपत्तिजनक हो
1: ल अब रासोपाको महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहले जुन हिसाबले सीमाको बारेमा प्रष्टीकरण गरे त्यो प्रष्टीकरणले अझै पनि उनले आफूले बोलेका विषयमा माफी माग्नुपर्छ भन्ने कतै पनि त्यो दर्शाएनन् उनले संसदको रोस्टममा उभिएर प्रधानमन्त्री भइसकेपछि बल्ल मैले थाहा पाएँ नेपालले पनि भारतको कतिपय भूभागमा सीमा मिचेको रहेछ यसलाई चाहिँ हामी साथीको रूपमा बसेर टुङ्ग्याउँछौँ भनेर भने यो स्टेटमेन्टलाई तपाईँले कसरी लिनुभयो र चितवनमा उनले दिएको फेरि त्यसको जवाफलाई कसरी दिनु
0: अनि यो स्टेटमेन्टको क्लियरेन्स चाहिँ आम पिपुललाई भएकै छैन होइन यसको सदाशयताको कुरा पनि आएको छैन यसको गहिराईको कुरा पनि आएको छैन यसको तथ्यगत आधार पनि आएको छैन होइन अनि राजनीतिक रूपमा प्रस्तुत भएर मात्रै राज्यमा बसिसकेपछि हुँदैन यसलाई डिप्लोमेटिकल्ली रूपमा पनि सम्बोधन गर्नुपर्छ भन्ने कुराहरू आफ्नो ठाउँमा छन् प्रधानमन्त्रीले आफ्नो कुरा कहिलेकाहीँ डिप्लोमेटिकल्ली प्रस्तुत गर्नुपर्ने केही विषयवस्तु हो भने आफ्ना मूल समर्थकहरूमध्ये क्याबिनेटकै कुनै मन्त्रीलाई पनि प्रस्तुत गर्न सकिन्छ मैले यहाँ मैले यदुनाथ खनालसँग कुनै समयमा एउटा अन्तर्वार्ता लिएको थिएँ यहाँले जस्तै उहाँले चाहिँ यो उत्तरतिर र चेकपोस्ट रहेका भारतीय सुरक्षा फौजलाई कसरी बाहिर हटाउनु भयो भन्दा उहाँले जवाब दिनुभएको थियो कि राजाबाट चाहिँ कृतिनिधि विष्ट प्रधानमन्त्रीलाई नै अब्जेक्सन गर्न लगाउने इच्छा जाहेर हुँदाखेरिमा कृतिनिधि विष्टले अब सरकारले नै बोल्नु पर्यो म गर्न सक्छु भन्ने कुरा चाहिँ मैले थाहा पाएँ सरकारले मसँग सोध्ने काम भयो उहाँले भनेको एज इट इज भाषा भन्दैछु म ठ्याक्क यो सन्दर्भसित मिल्यो के अनि म अतालि म कहिले पनि राजा म कहाँ पनि भेट्न आउने राजाले विशेष बोलाएपछि जाने मैले भेटिहालेर मैले भने यो गम्भीर भूल हुनेछ नेपाल र भारतको कूटनीतिक सम्बन्धमा दीर्घकालसम्म यसले नकारात्मक असर पर्छ सरकार सरकारले स्टेटमेन्ट दिन हुँदैन राज्यको त्यो बेला त अब राजा नै सबै थोक भएको बेलामा नि यसले के गर्ने त म त अब बोल्छु भनेर भनिसकेँ प्रधानमन्त्री त भनिसकेँ भनिसके होइन सरकार यहाँले यो कुरा चाहिँ भुल्न छ भने उत्तर सिमाना रहेका भारतीय चेकपोस्टका सेनाहरूलाई अवधि दिएर बाहिर जाउन् भन्ने आदेश दिनलाई प्रधानमन्त्रीले भनिदिउँ यदि सहज रूपमा उनीहरूले गरे भने त्यो राम्रै भयो सुनमाथि सुगन्धै भयो होइन भने प्रधानमन्त्री फेरेर अर्को प्रधानमन्त्री राखिदिउँ मलाई जिम्मा दिनुहोस् म चेकपोस्टबाट चाहिँ भारतीय सुरक्षा फौजहरू डिप्लोमेटिकली बाहिर पठाइदिने काम गर्छु भन्ने काम भयो भारतबाट चर्को विरोध आयो राज्यलाई अप्ठ्यारो पर्यो बाह्य रूपमा अप्ठ्यारो देखिँदैन थियो भित्रको निकै ठुलो अप्ठ्यारो आयो प्रधानमन्त्री राजाले फेर्ने कुरा भयो फेर्नु हो फेरिसकेपछि म होइन भारतको राजदूत भएँ म जिम्मेवारी लिएँ सबै काम सल्टियो त्यस कारण डिप्लोमेटिकली गर्ने कामहरू राज्यको कार्यकारी प्रमुख भएको मान्छेले हल्ला गरेर प्रस्तुत हुने विषयवस्तु होइन होइन अनि दोस्रो कुरा के छ भने कार्यकारी प्रमुख भएको प्रधानमन्त्री एक किसिमले बोल्ने अर्को किसिमले चाहिँ अब सत्ताधारी पार्टीकै अध्यक्षलाई दिल्ली बोलाएर सम्मान गर्ने कामको जुन घटना प्रकृति र सम्मान पनि अहिलेसम्म नेपालमा नेपालबाट गएका राजनीतिक शक्तिहरूले पाउने सम्मानहरूको एउटा उल्लेख्य सम्मान
1: प्रधानमन्त्रीले पनि त्यतिको पाएको जस्तो देखिँदैन
0: देखिँदैन त्यो लेभल पाउने भइसकेपछि कतै
1: फेरि त्यही छेडमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति दिएको स्टेटमेन्ट
0: हो यी कुराहरू हेर्दाखेरिमा कतै अहिले राष्ट्रपा पार्टीभित्र जो नेपाली जनताको कहीँ पनि इच्छा छैन भिन्न राजनीतिक दलहरूको सत्तामा लागिरहने सत्ताको प्रतिष्ठामा लाग्नेहरूको मान्छेले विभाजन गर फुट पार मेरो शक्ति बढाउँ भन्लान् होइन दुई तिहाईको सन्निकटमा भएको सरकार भित्र पनि फेरि विभाजनको रेखा कोरियोस् यिनीहरूले झगडा गरून् अनि त्यसपछि फेरि पार्टी डिभिजन होस् भने त कतै पिपुलको चाहना छैन नि त कतै तलतिरबाट होइन त्यही
1: पार्टीभित्रैबाट चाहिँ त्यो चाहना छ कि
0: त्यो पार्टीभित्रैको चाहना भित्र भएकोलाई प्रभोग गर्ने काममा यो घटना पनि भोलि विकसित हुने त होइन भन्ने शङ्का पनि आम नेपालीको मनमा छ जस्तो मलाई लाग्छ है यस अर्थमा चाहिँ प्रधानमन्त्रीले मैले भनिरहेको छु प्रधानमन्त्रीले केही गर्न खोजिरहेको देखिन्छ प्रधानमन्त्रीले भ्रष्टाचारदेखि आफूलाई होइन मुक्त गराइरहेको देखिन्छ प्रधानमन्त्रीले पिपुललाई सेवा दिन्छु भनिरहेको देखिन्छ प्रधानमन्त्री जस्तो काठमाडौँको महानगरपालिकाभित्र पुराना होइन संस्कृति कला संस्कृतिको संरक्षण गरेको देखिन्छ आम नेपालको मेचीदेखि महाकालीको नेपालको मौलिकतामाथि केही न केही होइन म गरौँ भनेर चाहना बोकेको देखिन्छ तर भोलि बिहान कूटनीतिक सम्बन्धमा आउने समस्याहरू विकराल हुँदै गए भने त त्यसले चाहिँ आन्तरिक रूपमा बाह्य रूपमा समस्या ल्याइदिन्छ राज्यको नेतृत्व गर्ने मान्छेले सोच्ने काम भए होला तर हामी नागरिक पनि हो नि त अझै सोच्नु जरुरी छ भन्छु म यस्ता सञ्चार माध्यमका प्लेटफर्मबाट म के आग्रह गर्न चाहन्छु भने बालेन सरकार अथवा बालेन नेतृत्वको सरकार प्रधानमन्त्रीले चाहिँ यस्ता विषयवस्तुमा चाहिँ यसरी बोल्नु शोभनीय विषय देखिरहेको छैन अनि कतिपय आफूले बोलेका कुरा विवादास्पद भयो भने त्यसलाई फेरि सफाई दिने शैली पनि उहाँको देखिया छैन दोस्रो तेस्रो उहाँप्रति त्यत्रो सदनीयतको भावबिम्ब पिपुलमा आएको कुरा मैले पनि देखेँ भेटेँ बोलिरहेको छु भने अब उहाँ त प्रधानमन्त्री भएको त संसदबाट हो नि त जननिर्वाचित संसदबाट उहाँ प्रधानमन्त्री भएको हो नि त त्यो संसदमा उठेको प्रश्नको उत्तर दिनका लागि उहाँले आफूलाई सहजताको अनुभवै नगर्ने होइन त्यसमा सजिलो गरी प्रस्तुत नहुने शैली त उहाँकै कद घट्दै जाने
1: संसदमा देखा पनि नपर्ने
0: होइन
1: जति जतिखेर संसद बैठक बस्छ त्यही समय जुदाएर मन्त्री परिषदको बैठक बोलाइदिने न आफू उपस्थित हुने न अरू मन्त्रीलाई
0: यो शैली होइन म भिन्न शैलीमा जान्छु भन्दैमा यो शैली भिन्न हुन सक्दैन कि मैले बारम्बार सम्झिरहेको छु
1: यो शैलीलाई के भन्ने
0: होइन यो शैलीलाई अब ठ्याक्कै यही भन्ने बेला हेर्नलाई अध्ययन गर्नलाई ठ्याक्कै बिम्बलाई लिएर आउँला अझै पर्खौँ मित्र भर्खर सुरुवात छ है हतारिएर बोल्दाखेरिमा केवल लाञ्छनाको होइन आक्षेपको कुरा मात्रै आउला तर मिलेन कि त्यो प्रधानमन्त्रीको गरिमा अनुसारको बालन शाहको पिपुलले दिएको जनसमर्थन अनुसारको र जनताको निर्वाचित संसदप्रतिको वेट बढाउँदा त उहाँको वेट बढ्ने
1: हो
0: होइन त्यो सुधार्नुपर्छ भन्छु म यो सुधारेर जानुपर्छ संसदप्रतिको उपेक्षा भावले संवादहीनतालाई अरू धेरै बढाएर लिएर जान्छ अहिले पनि हाम्रो राज्य प्रणालीभित्र देखिएको भनौँ 2046 सालको जनआन्दोलन जहाँ हामी आन्दोलन सक्रिय थियौँ 48 सालमा बहुमतको सरकार बन्यो बहुमतको सरकार बनिसकेपछि 3 महिना पनि नपरिकन कर्मचारी आन्दोलन उठाउने काम भयो नि विपक्षीबाट लाजमर्दो कुरो इतिहासमा कहिल्यै पनि त्यो क्षम्य नहुने गरी आयो होइन अब कालान्तरमा कुरा के आयो भन्दाखेरि त हालत त यो देखियो हालत के देखियो भन्दाखेरिमा चाहिँ राज्यले जहिले सुकै पनि अभिभावकत्व लिनुपर्ने रहेछ राज्यले जहिले पनि संवादलाई साथमा लिनुपर्ने रहेछ संसदीय प्रणाली भनेको संसदमा संवाद सबभन्दा बढी हुने थलो पनि हो होइन क्लियरेन्स गर्ने कुरा पनि हो सामान्यतया आफूले नियतवश राम्रै गर्न खोज्दाखेरि गल्ती भयो भने यो नियतवश गरेको होइन स्वाभाविक रूपमा भएको गल्तीमा म माफ माग्छु भन्दा पनि सानो भइँदैन भइँदैन होइन त्यो शैलीमा प्रधानमन्त्री चुकिरहेको अनुभूति हुन्छ आम पिपुलको एउटा कन्सियस नागरिकको प्रतिनिधिका रूपमा मैले भन्ने कुरा हो यो होइन बाँकी कुरा हामीले चाहिँ अब 1-2 वर्ष यो राज्यको यो अहिले राज्य सत्ता जुन प्रधानमन्त्रीको नेतृत्व 2 वर्षको कार्यकाल हेरेरै धेरै समीक्षा विश्लेषण निष्कर्ष निकाल्नुपर्ने हुन्छ अब सञ्चार जगतप्रति पनि प्रधानमन्त्रीको संवादहीनता कमजोर देखेछु म होइन संवादशीलता देख्दिनँ संवादहीनता नै देख्छु संवाद कम भएको देख्छु क्या त्यो पनि राम्रो भयो चौथो अङ्गप्रति राज्यले राम्रो गर्न खोजिरहेको कुरामा सन्देश त चाँडो जान्छ नि त विपक्षीले अनावश्यक रूपमा भोलि बिहान समस्या ल्याउने स्थिति आयो भने पनि किनारा लाग्छ आन्तरिक र बाह्य रूपमा पनि कतिपय उसमा राज्यलाई कुनै अप्ठ्यारा आउने छ भने पनि सञ्चार जगतसँग राम्रा कुराहरू प्रस्तुति गर्न सक्यो नियतको कुरा बाहिर ल्याउन सकियो सन्नियतको प्रधानमन्त्रीले भने त्यसमा डराउने कुरा होइन झन् गर्व गर्ने कुरा विषय हुन सक्थ्यो
1: सञ्चार जगतलाई त उनले दुश्मनकै रूपमा हेरिरहेका छन्
0: यी कुराहरू खड्किदा विषय छन् मित्रवर होइन खड्कनी कुरा हुन् संसदप्रतिको दायित्व तर सुशासनको सन्दर्भमा केही मान्छेहरूको पात्रको कुरामा अझै रीति पुर्याउने अझै संस्कार पुर्याउने कुरा आफ्नो हो भने नत्र भने यत्रो करप्सनको नीतिगत भ्रष्टाचारदेखि लिएर आएर 37-38 वर्षसम्म हामीले परिवर्तनका मूल राजनीतिक दलको शीर्षत्व पङ्क्तिले आफ्नै कार्यकर्ता ह्यागुरेले मिचेर हिँडेको होइन राज्यलाई सर्भिस दिन नसकेको संवाद होइन त्यो अवस्थामा बनेको निराशा पिपुलमा आम रूपमा बढेको नभएको भए त यो परिवर्तन पनि हुन्थ्यो सिंहदरा जल्ने होइन सर्वसाधारण जल्ने स्थिति नै आउँथेन अब यसमा चाहिँ म अर्को कुरा राख्छु र यहाँको प्रश्नतिर जाउँ भन्ने लाग्छ राज्यले अहिले त प्रारम्भमा छ सूचना संयन्त्रको बारेमा आम सञ्चार जगतलाई बाइपास गरेर राज्यले सूचना अझै भरपर्दो सूचना लिन सक्दैन कि त्यहाँ पनि राज्य सुकिरहेको छ सुधार्नुपर्छ
1: अब अन्तिममा छोटो उत्तरको अपेक्षा गर्छु यो अहिले जुन सुकुम्बासी प्रकरण आइरहेको छ सुकुम्बासी बस्ती हटाइयो उनीहरूको व्यवस्थापनको लागि होल्डिङ सेन्टरमा राख्यो अब यो होल्डिङ सेन्टरबाट पनि सरकारले अहिले हटाउने कुरा गरिरहेको छ यो विषयमा त्यहाँ बसेका सुकुम्बासीहरूले आवाज उठाइरहेका छन् तपाईँले कसरी हेर्नुभएको छ
0: होइन अब वास्तविक सुकुम्बासीलाई आषाढ महिनाभित्र लाल पुर्जा दिने जुन सरकारको प्रतिबद्धता त्यो पुरा गर्नुपर्छ.
1: त्यो त पुरा नहुने देखिसक्यो होइन.
0: अब त्यो पुरा गर्नुपर्छ, राज्य त्यसमा चुक्न हुँदैन. राज्यले आफ्नो मौलिकता देखाउन सक्नुपर्छ कि आफ्नो मौलिकता भनेको राष्ट्रको मौलिक धर्म संस्कृति सभ्यतामा भनिरहेको छैन. मैले राज्यको यो राष्ट्रपा पार्टीको जुन सरकार छ उसले परिवर्तनका लागि एउटा निष्पाप शैलीले काम गर्न खोजिरहेको कुरालाई प्रतिबिम्ब पब्लिकमा देखिने गरी चाहिँ उसले काम गर्नका लागि मैले भने पर्याप्त गृह कार्यको अभाव देखिरहेको छ, संवादहीनता देखिरहेको छ, अनि खास गरेर विज्ञहरूसँगबाट सुझाव लिने कामलाई उसले चाहिँ त्यति धेरै ध्यान दिइरहेको अनुभूति हुँदैन. त्यति मात्र नभएर उसले विगतका सरकारहरूले गरेका कामहरू सबै गलत हुन् भन्ने जुन शैलीमा प्रस्तुत भइरहेको छ. हामी चुक्दै आयौँ, राणा शासन ढलिसकेपछि राणाहरूले सबै बिगारे भन्यो, गलत हो, यति यति गलत गरे, काम त राम्रो थोरै मात्रै गरे भने केही बिग्रिँदैन होइन. अनि हामीले पञ्चायतका लागि त्यही भन्यौँ, विगत भएका सरकारलाई त्यही भन्यो भने बालन सरकारको विगतका सरकारहरूप्रतिको त्यो शैली बदल्नुपर्छ. तर मन्त्रीहरू प्रधानमन्त्रीहरूले प्रधानमन्त्री त भएहरू त भएन, प्रधानमन्त्रीले मन्त्रीहरूले बोल्ने लवजमा जथाभावीपन देखिया राम्रो पक्ष हो. तर अब भनौँ न एउटा साधारण कुरा तर प्रभावकारी राज्यलाई पर्ने कुरा चाहिँ सरल रूपमा पोसाकको पनि एउटा समानतासम्म ग्राहक क्याबिनेटको मन्त्री प्रस्तुत भइदियो भने राष्ट्रको प्रतिष्ठाको विषयवस्तु हो नि, अराजकता देखिन्छ लवाईमा चलाइमा बोलाइमा. त्यो एउटा राष्ट्रिय एउटा पहिचान र प्रतिष्ठा बढ्ने खालकोतिर जान जरुरी छ. सरकार सुध्रेरै जान जरुरी छ. सरकारले आफ्नो मुलुकको समग्र संवेदनशील आत्मसात गरेर जान जरुरी छ. त्यसमा यो जुन कार्यकाल छ यसलाई अनुभव सङ्घालाइको विषयवस्तु मात्रै देखिन्छ. यसलाई चाहिँ अरू धेरै काम गर्न खोजे सरकारको कामप्रति चाहिँ ऊ सफल भनोस् शुभकामना पनि छ. तर ध्यान दिने कुराहरू पर्याप्त रूपमा अरू देखिए के यो चाहिँ भन्नैपर्छ.
1: हस्, आइदिनु आफ्नो विचार राख्नुभयो, धेरै धन्यवाद.
0: म पनि यहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्छु. श्रोताबिन्दलाई हाम्रा कुरा सुनिदिनु भएकोमा आभार व्यक्त गर्छु.
1: नमस्कार.
2: बालन सरकारको समीक्षा अनि समसामयिक विषयमा कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमला. आउनुहोस् सुरु गरौँ ऋषि धमलासँग, जनता जान्न चाहन्छन्। ऋषि धमलाजी, जनता जान्न चाहन्छन्मा स्वागत छ यहाँलाई.
3: थ्याङ्क यू सो मच ऋषि धमलाजी.
2: स्वतन्त्र पार्टीले 182 सिट ल्याएको, अझ एकजना स्वतन्त्र महावीर पुन जो अहिले मन्त्री हुनुहुन्छ उहाँ सहित जोड्ने हो भने त 183 सिट उहाँहरू हुनुहुन्छ. उहाँहरूलाई काम गर भनेर जनमत दिएको छ. भालेन्द्र शाह 100 दिन पनि पुरा भएको छैन प्रधानमन्त्री बन्नुभयो, अनि अहिले नै सडकबाट घचघच्याउनु पर्छ.
3: सरकारलाई सफल पार्ने हाम्रो देशमा सडकबाट पनि सरकारको पक्षमा नागरिकहरू उभिन्छन् भनेर स्वतन्त्र नागरिक अभियानले एउटा अभियान सुरु गरेको छ. अब तत्काल काम चाहियो, परिणाम चाहियो. किन भन्दाखेरि जनताले परिणाम खोजेका छन्। हाम्रो एजेन्डै छ, अब एक्सन ओरिएन्टेड प्राइम मिनिस्टरले परिणाम दिनु पर्यो, जनताको चाहना अनुसार काम गर्न पर्यो. बालन शाहको लागि यो अवसर छ, यो अवसर उहाँले चाहिँ चुकाउनु हुँदैन, यो अवसर उहाँले गुमाउनु हुँदैन. उहाँले यो देशको समग्र विकास र समृद्धिमा युवाहरूको चाहना अनुसार काम गर्नुपर्छ. र बालन शाहले
2: अहिलेसम्मको
3: भनेको छु, सुन्नुहोस् न, बालन शाह भनेको काम गर्न चाहने मान्छे. मलाई एउटा कुरो हेर्नुहोस् है, मैले पनि बालन शाहको धेरैपटक अन्तर्वार्ता लिएको छु. उहाँले भ्रष्टाचार गर्नुहुन्छ भन्ने कुरा मलाई विश्वास लाग्दैन. भ्रष्टाचारीलाई कारवाही गर्न सक्ने सामर्थ्यता उहाँले राख्नुहुन्छ. यो देश किन बनेन, यो देशमा किन विकास भएन, यो देशमा किन सङ्कटहरू आइराख्यो. दुईटै मतको सरकारहरू पनि त कुनै पनि अहिलेसम्म चलेन नि. पुरा अवधि 5 वर्ष कुनै पनि प्राइम मिनिस्टरले काम गर्न पाएन. 7 साल यता बिपी कोइरालाको दुईटै मतको सरकारले पनि 17 महिनाभन्दा बढी काम गर्न सकेन. केपी शर्मा ओलीको दुईटै मतको सरकारले पनि 1 वर्षभन्दा बढी काम गर्न सकेन. प्रचण्डको दुईटै मतको सरकारले पनि 9 महिनाभन्दा बढी काम गर्न सकेन. हाम्रो देशमा
2: नरेन्द्र शाह नेतृत्वको सरकारले पनि असफल पूरा अवधि काम गर्न सक्दैन भन्ने निष्कर्ष तपाईको
3: हो। त्यसैले बाले 5 वर्ष काम गर्न पाउनु पर्छ, उहाँलाई निर्विवाद 5 वर्ष काम गर्न दिनुपर्छ। 5 वर्ष उहाँले देशको जनताको छ नि चाहना अनुसार काम गर्नुपर्छ, विकासको छ नि लहरू ल्याउनु पर्छ।
2: अहिले त्यसमा संशय गर्नुपर्ने ठाउँ छ र
3: समस्या छ हैन।
2: 2013 त उहाँ प्रधानमन्त्री बन्नुभयो,
3: एक महिनामा बालेन शाहले राम्रो काम गर्नुभएको छ। मेरो प्रश्न कहाँनिर भन्दाखेरि अहिले सरकारको आलोचना गर्ने बेला भएको छैन, सरकारलाई सुझाव दिनु हो, खबरदारी गर्यो। 100 बुदामा सरकारले कति काम गरे त, 100 दिनमा बालेन शाहको 100 बुदाले 100 बादशाहले कति काम गरे त भन्ने प्रश्नहरूको बारेमा नागरिकहरूले अब सरकारलाई राम्रो काम गर भनेर माइतीघर मण्डेलाबाट खबरदारी गर्ने हो। स्वतन्त्र नागरिक अभियानको एजेन्डा भनेकै खबरदारी गर्ने हो, सरकारले राम्रो काम गर्दा प्रशंसा गर्ने हो। हामी आलोचना गर्दैनौँ, नागरिकहरू सचेत छन्, नागरिकहरू एकदम गम्भीर छन्, नागरिकहरूले सबै कुरा बुझेका छन्। नागरिकहरू अहिले यो सरकारको विपक्षमा जाने पक्षमा छैनन्। यो सरकार काहीँ कमजोर हुन्छ कि यो सरकारले कतै छ नि समय र परिस्थिति अनुसार काम गर्नको लागि समस्याहरू भोगिराखेको छ कि अल्मलिराखेको छ कि? यत्रो ठुलो जनमत प्राप्त सरकार, यो सरकार चाहिँ बलियो हुनुपर्छ, सबल हुनुपर्छ, सक्षम हुनुपर्छ। यो सरकारले चाहिँ जनताको मागहरूलाई सम्बोधन गर्नुपर्छ। सुशासनको कुरा गर्दाखेरि केही नागरिकहरूले प्रत्याभूति पाएका छन्, किन भन्दाखेरि सुशासन यो सरकारको मूल एजेन्डा हो। यो एजेन्डामा सरकार काहीँ न काहीँ सफल भएको छ। ऋषि थापाज्यू, गेडीभरिमा सरकार बिस्तारै अगाडि बढिराखेको छ जनताको चाहना अनुसार। भ्रष्टाचारको कुरा गर्दाखेरि भ्रष्टाचारलाई कारवाही गर्न सरकारले केही कदमहरू चालेको छ, तर त्यो प्राप्त छैन, त्यसले परिणाम दिएको छैन। प्राप्त हुनु परेका एक्सन ओरिएन्टेड प्राइम मिनिस्टर भनेर हामी भनिरहेका छौँ, जनताको चाहना अनुसार काम गर्ने प्रधानमन्त्री भनेर भनिरहेको छ, युवाहरूको चाहिँ चाहनालाई एकदम बुझ्ने प्रधानमन्त्री, युवाहरूको आशा भरोसा र विश्वास जितेको व्यक्ति भालेन शाहले अहिले जसरी भ्रष्टाचारको काण्डहरूको फाइल खोल्नु पर्थ्यो नि 100 दिनमा खोल्न सक्नु भएन भन्ने मेरो गुनासो हो। मेरो उहाँलाई सुझाव छ, प्रधानमन्त्रीज्यू तपाईँ यो देशको ऐन कानुन र संविधान
2: पहिला सुन्ने अनि थुन्ने हो नि त,
3: एकदम सूक्ष्म रूपमा अध्ययन गरेर
2: सुविचारित हिसाबले मात्रै अघि बढ्ने भन्नुभएको छ। सरकार सही दिशामै अघि बढिरहेछ,
3: होइन सरकारले ऐन कानुन संविधानलाई मानेर निर्णयहरू गर्नुपर्छ। सरकारले छ नि हाम्रो देशमा एक्सन गर्दाखेरि, दोषीलाई कारवाही गर्दाखेरि अथवा कोही मान्छेलाई समात्दाखेरि संविधानको स्मृति र भावना अनुसार काम गर्नुपर्छ, लोकतन्त्रलाई बलियो बनाउनुपर्छ। लोकतन्त्रको विकल्प छैन आजको दिनमा पनि, पश्चरमा भन्न चाहन्छु, अभिव्यक्ति स्वतन्त्र लोकतन्त्र विधिको शासन कानुन राज्यको पक्षमा स्वतन्त्र नारी अभियान उभिरहनेछ। तर देशमा एकजना इमान्दार प्रधानमन्त्री भइदियो भने देशमा धेरै विकास हुन्छ। हाम्रो देशमा अहिलेसँग काम गर्ने प्रधानमन्त्रीको इतिहास हेर्ने हो भने, म ठुला दलका पुराना दलका ठुला नेताहरूको कुरा गर्न चाहन्छु, विगतमा छ नि 35 वर्ष काम गरेका र उनीहरूले त असक्षम नै प्रदर्शन गरिसके।
2: इमानमाथि चाहिँ तपाईँलाई शङ्का छ कि छैन?
3: छैन,
2: किन भन्दा तपाईँ त 2047 पछि कृष्ण प्रसाद भट्टराईदेखि बालेन्द्र शाहसम्म आइपुग्दाखेरि सबैको समीक्षा गर्न सक्नुहुन्छ।
3: मलाई बालेन्द्र शाहको नियतमाथि प्रश्न गर्ने जुन छ नि अधिकार, आजको दिनमा म भन्छु नागरिक समाजलाई छ, नागरिकहरूले प्रश्न गर्न सक्छ प्रधानमन्त्रीको बारेमा, तर प्रधानमन्त्रीको आलोचना गर्न विरोध गर्न अहिले समय भएको छैन। किन भन्दाखेरि समय र परिस्थिति बलवान हुन्छ। हाम्रो देशमा कुनै पनि प्रधानमन्त्रीले
2: भोलि 20
3: लामो समय काम गर्न पाएको छैनन्।
2: बालेन्द्र शाहको
3: काम गर्न पनि पाएको छैनन्, बालेन्द्र शाहले निर्विवाद काम गर्ने मौका पाउनु भएको छ।
2: प्रशंसा गर्नको लागि, हुटिङ गर्नको लागि माइतीघरमा नागरिक अभियानको कार्यक्रम राख्नु भएको
3: प्रधानमन्त्रीको पक्षमा त्यहाँ बोल्छन् मान्छेहरूले। नागरिक सभामा तपाईँलाई म भन्न चाहन्छु, नागरिक सभामा प्रधानमन्त्रीको विरोध हुँदैन, यो नागरिक सभा हो, यो नागरिकहरूको कुरा राख्ने ठाउँ हो। नागरिकहरूले निर्विवाद निर्विकल्प प्रधानमन्त्रीको छ नि प्रशंसा पनि गर्छ, निर्विकल्प अहिलेको अवस्थामा।
2: त्यस भए जेएनजी आन्दोलन अनि जेएनजी आन्दोलन पछिको परिस्थिति अनि बालेन्द्र शाह अनि बालेन सरकारको एउटा हिस्सेदार बन्न चाहनुहुन्छ?
3: बालेन शाहको म पक्षमा खुलेर
2: हिस्सा बन्नको लागि स्वतन्त्र
3: गइराखेको छैन, तर म बालेन शाहको राम्रो कामको प्रशंसा गर्नको लागि म जहिले पनि तयार छु। तर हाम्रो देशको अहिलेको समस्यालाई हामीले बुझ्नु परेका, दुईटै मतको सरकारले गर्नुपर्ने कामहरूको छ नि, प्रधानमन्त्रीको 100 दिनको बाचा पत्रहरू छ नि, कति पुरा भयो, कति प्रधानमन्त्री काम गर्न अवसर पाउनु भयो, कति काम गर्न प्रधानमन्त्री सफल हुनुभयो, जनताको एजेन्डामा प्रधानमन्त्रीले सिंहदरबारमा बसेर कति छलफल गर्नुभयो, अथवा प्रधानमन्त्रीले साँच्चीकै अहिले गरेका कामहरूबाट साँच्चीकै जनता कति खुसी छन्, नागरिकहरू कति सन्तुष्ट छन्। नागरिकहरूको दायित्व र जिम्मेवारी भनेको के हो भन्दाखेरि सरकारलाई घचघच्याउने, खबरदारी गर्ने, राम्रो काम गर, नचुक, यो समय र परिस्थिति अनुसार चाहिँ नि साँच्चीकै जनताको चाहना अनुसार यो सरकारले तिनवटा काम गरे पुग्छ क्या, अहिले धेरै काम गर्नु पर्दैन। बालेन्साले मलाई विश्वास छ तिनवटा काम गर्नुपर्छ। पहिलो काम, सुशासनको प्रतिबद्ध पूर्णतः दिनुपर्छ। देशमा सुशासन आजको आवश्यकता हो, सबै जनताको चाहना हो सुशासन। दोस्रो, भ्रष्टाचार अन्त्य। भ्रष्टाचार आज हाम्रो देशको लागि अझै पनि मारक हो, विकासको बाधक हो। हाम्रो देशमा 35 वर्षमा ठुला दलका ठुला नेताहरूले धेरै भ्रष्टाचार गरेको नगरेको होइन, उहाँहरूको कार्यकालमा छ नि नातावाद भयो, कृपावाद भयो, परिवारवादमा उनीहरू फसे र देशको
2: जनताको
3: चाहना अनुसार उनीहरूले काम गर्दैन। तपाईको
2: बुझाइ ठम्याई, विगतमा नेताहरू चुके,
3: विगतमा नेताहरू
2: चुकेर पाउँदाखेरि
3: काम गर्न नसकेको हो, नेताहरूले गल्ती गरेकै हो। त्यो कुरा म आज पनि भन्छु, भोलि पनि भन्छु, उनीहरूलाई जनताले होइन 35 वर्षमा देशमा जसरी विकास हुनुपर्छ त्यसरी विकास भएन, जनताहरूले सेवा सुविधा पाएनन्, डेलिभरीमा सरकार चुकेकै हो। किनभने धेरै मान्छेहरू विदेश गए, वैदेशिक रोजगारीमा जाने मान्छेहरू अझै पनि, तपाईँ अन्तर्राष्ट्रिय विमानस्थलमा जानुहोस् त, घटेको छैन। बालनिसा प्रधानमन्त्री भइसकेपछि पनि युवाहरूलाई हामीले यहाँ रोजगारी दिन सकेका छैनौँ, उद्योग धन्दा सञ्चालन गर्न सकेका छैनौँ, लगानीको वातावरण बनाउन सकेका छैनौँ। त्यसैले आज युवाहरूले स्वदेशमै काम गर्न चाहन्छन्, युवाहरू हाम्रो देशमै छ नि बसेर, आफ्नो छ नि माटोमा बसेर, यो माटोको छ नि माया कसलाई छैन, कुन नेपालीलाई छैन, आफ्नो देशको छ नि समस्या समाधान भएको उनीहरू हेर्न चाहन्छन्। देश सबल सक्षम भएको विकास
2: रोक्नको लागि तपाईँसँग ठोस प्रस्ताव चाहिँ के छ त? तपाईँ तीन दशकभन्दा बढी पत्रकारिता गर्दाखेरि सबै समस्याको पहिचान गर्नुभएको छ, कहाँ कहाँ कुन कुन क्षेत्रबाट सुधार्न जरुरी छ त?
3: सुधार
2: बालन सरकारलाई टिप्स दिनुस् न ल,
3: बालनसालाई सफल बनाउनको लागि गर्नुपर्ने काम भनेको अहिले सबैभन्दा ठुलो कुरो राष्ट्रिय सहमति हो। सबै दल एक भएर अहिले सरकारलाई साथ दिनुपर्छ, सहयोग गर्नुपर्छ। संसदमा प्रतिनिधित्व गर्ने सबै दलले अहिले विरोध गर्ने होइन, विरोधको छ नि शैली परिवर्तन गरौँ। अब आलोचना, गाली गलौज, आरोप प्रत्यारोपले मात्रै अब समस्याको समाधान हुँदैन, सकारात्मक सोच राखौँ। सरकारले गल्ती कमजोरी गरेको छ भने टेउन बसौँ। म भन्छु, अहिलेका छ नि पुरानो दलका शीर्ष नेतालाई पनि भन्न चाहन्छु, अब वार्ताबाटै समस्याको समाधान खोजियो, अब गाली गरेर, निषेध गरेर, भेटै नगरेर, नबोलेर, अथवा एकले अर्कालाई छ नि खुइ ल्याएर समस्याको समाधान हुँदैन। अब नेताहरूले धेरै बोल्ने होइन, पुरानो दलका शीर्ष नेताहरूले, पूर्व प्रधानमन्त्रीहरूले धेरै बोल्ने होइन, अब अहिलेको सरकारलाई काम गर्न दिने हो, सुझाव दिने। पहिलो कुरा, अब खुला दलका नेताहरूले केही समय छ नि बालन शाहको काम हेर्ने, गतिविधि हेर्ने, उहाँले गरेका छ नि राम्रा कामहरूको खुलेर प्रशंसा गर्ने, राष्ट्रिय सहमति कायम गर्ने, विकासको मोडलमा अब हामी नयाँ किसिमको छ नि थ्योरी लिएर जानुपर्छ, विचार लिएर जानुपर्छ, दृष्टिकोण लिएर जानुपर्छ। अब पुरानो पाराले देशमा विकास हुँदैन। आज विश्वमा विकासको कुरा गर्ने भारत, चिनमा हेर्नुहोस् न तीव्र गतिमा विकास भयो, नेपालमा विकास हुन सकेन, किन हुन सकेन, के कारणले हुन सकेन, त्यतातिर हामीले अब खोतल्नुपर्छ, बहस गर्नुपर्छ। नेपालको विकासको जुन छ नि अबको जुन यात्रा छ नि अहिलेको सोच चिन्तनबाट सम्भव छैन। अब हामीले देशको विकास गर्दाखेरि पहिला किसानहरूको लागि काम गर्नु पर्यो, गरिब निम्नका असहाय जनताहरूको लागि काम गर्नु पर्यो,
2: देशमा
3: छैन सय बुदामा सय बाचा छ नि बालन शाहको, त्यो राम्रो छ, तर त्यसलाई कार्यान्वयन हुनु पर्यो, त्यसलाई छ नि परिणाम दिनु पर्यो। हाम्रो देशमा छ नि सडक सञ्जालहरू, पूर्व पश्चिम राजमार्गहरू, हुलाकी राजमार्ग अझै पनि पूर्णता छैन, अझै पनि त्यो बनिसकेको छैन, त्यतातिर सरकारले ध्यान दिनु पर्यो, हुलाकी राजमार्ग बन्न पर्यो। अब एउटा मास्टर प्लान ल्याउनु पर्यो विकासको लागि, कहाँ कहाँ कसरी विकास गर्ने, कर्णालीमा कसरी विकास गर्ने, मधेस प्रदेशमा कसरी विकास गर्ने। अब विकास गर्नको लागि चाहिँ व्यापकमा बहस गरेर आउनु पर्यो, सबै पक्षलाई एक ठाउँमा राख्नु पर्यो। विकासको मोडलको लागि प्रधानमन्त्री बालन शाह, केपी शर्मा ओली पर्छन् र गगन थापा, हर्कसाम पाङ सबैलाई बोलाउनु पर्यो, सानातिना पुराना नयाँ दलका सबै नेताहरूलाई बोलाएर ल विकास कसरी गर्ने।
2: जनताले त एकमना सरकार चलाउनको लागि आफ्नो रोड म्याप कार्यान्वयन गर्नको लागि
3: होइन
2: दिएका छन् त जनमत।
3: हाम्रो देशमा
2: सोच
3: हामीले छ नि राख्यौँ भने देशमा विकास हुँदैन. विकासको लागि व्यापक रूपमा राष्ट्रिय सहमति जुटाउनै पर्छ. सबै शक्तिको बिचमा सहकार्य हुनै पर्छ. विकासमा छ नि सबैलाई सहभागिता गराउनु पर्छ. कसैलाई निषेध गरेर विकास पनि सम्भव हुँदैन. त्यसैले प्रधानमन्त्रीले पहिलो त के गर्नुपर्छ भन्दाखेरि तपाईँले तिनवटा कुरा मैले भने नि. एउटा कुरो विकासको मूल चेन्ज गरौँ. व्यापक संहिताको बारेमा पुनर्विचार गरौँ. संहिता चाहिएला तर आज सङ्घीय प्रणालीले देशलाई साँच्चीकै फाइदा भएको छ. देशमा विकास भएको छ. सातवटा प्रदेशको मुख्यमन्त्रीहरू मन्त्रीहरू र सांसदको कुरा गर्दाखेरि राज्यको छ नि अरबौँ रुपियाँ आज नेता पाल्नको लागि खर्च भइराखेको छ. संहिताको विषय स्पष्ट रूपमा तपाईँलाई म भन्न चाहन्छु.
2: संहिताको
3: कुरा गर्दाखेरि प्रदेशको सङ्ख्या पनि घटाउने, प्रदेश सभाको सङ्ख्या पनि घटाउने. प्रत्येक प्रदेशमा अब धेरै सांसद चाहिँदैन, 25 सांसद भए पुग्छ. मन्त्रीमण्डल धेरै चाहिँदैन, मुख्यमन्त्रीसहित 5 मन्त्रीमण्डल भए पुग्छ. किन धेरै चाहियो? त्यसैले गर्दाखेरि संहिता जनमुखी
2: संहिता विरोधी भन्छन् नि.
3: होइन, संहिता विरोधी भने भनोस् तर संहिता आजको स्थितिमा चलाउनु मात्रै नचलाउँदा बेस हुन्छ. यो संहिताले न विकास भएको छ, न जनताले सेवा सुविधा पाएको छ. खालि नेता पाल्ने, सांसद पाल्ने भाँडो भयो, माइखानी भाँडो भयो संहिता. मेरो प्रश्न कहाँनिर भन्दाखेरि संहिता भनेको देशको विकासको लागि साँच्चीको एउटा नयाँ स्वरूपमा आउनु पर्थ्यो क्या, त्यो आएन. संहिता भनेको नेताहरू पाल्ने, नेताहरूको आसेपासे पाल्ने, नेताहरूलाई सेवा सुविधाको लागि संहिता र
2: पछिको उपलब्धि, गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, ती पक्षधरहरूले ऋषि धवलामाथि अट्याक गर्ला नि.
3: होइन, मलाई कुनै डर छैन. म माथि अट्याक हुँदाखेरि पनि म सहर्ष आत्मसात गर्न तयार छु. तर म के भनिराखेको छु भन्दाखेरि हाम्रो देशमा संघीयता आज देश र जनताको हितमा भएन. संघीयताले छ नि जुन किसिमको काम गर्नु पर्थ्यो, सेवा सुविधा जनतालाई दिनु पर्थ्यो, त्यो दिनै सकेन. खालि कुर्सीमा जाने, मुख्यमन्त्री बन्ने, आफ्नो मान्छेलाई मन्त्री बनाउने. आज हाम्रो देशमा कुन चाहिँ प्रदेशमा विकास भएको छ मलाई भन्नुहोस् त. सातवटा प्रदेशको कुरा गर्दाखेरि कर्णालीमा विकास भएको छ, अधिकार
2: प्रदेशलाई अधिकारै दिएन, संकुचन गरियो,
3: मुख्यमन्त्रीले भन्न सक्नु पर्यो प्रधानमन्त्री सिंहदरबारमा आएर हामीलाई अधिकार चाहियो भनेर. मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई भेटेर अधिकारको लागि छ नि धेरैपल्ट वार्ता गरे तर परिणाममुखी वार्ता भएन. म भन्छु मुख्यमन्त्रीहरूलाई, अब तपाईँहरू कुर्सीमा बसेर 5 महिनामा 5 वर्षमा अथवा संहिताको 10 वर्षकै कुरा गरौँ ल. 10 वर्ष हुन लागिसक्यो संहिताले. 10 वर्ष हाम्रो देशमा 2074 साल पछिको निर्वाचन पछिको संहिता हेरौँ न त ल. सातवटा प्रदेशको सरकारको कुरा गरौँ न. मूल्याङ्कन नगर्ने अब हामीले, समीक्षा नगर्ने अब. प्रदेश सरकारले कमी कमजोर गरेका छैन, प्रदेश सरकार चुकेको छैन. प्रदेश सरकार जनमुखी र जनउत्तरदायित्व उनीहरूले निर्वाह गरेको भए अवस्था आउँथ्यो. आज प्रदेश सरकारमा बजेट आउँछ, आफ्नो निर्वाचन क्षेत्रको लागि बजेट आउँछ, जनताको लागि त्यहाँ बजेट विनियोजन हुन्छ, निकासी हुन्छ, बजेट बाँडफाँड हुन्छ.
2: त्यसमा बालेन्द्र शाह प्रदेशप्रति अनुदार देखिनु भएको छ नि, ठिकै छ होइन? प्रदेश सभा चाहिँ खारेज हुँदा पनि
3: होइन, प्रदेश सभा खारेज भन्दा पनि म के भनिराखेको छु भने प्रदेश सभाको स्वरूप परिवर्तन गरौँ, सङ्ख्या घटाउँ. अब प्रदेश सभामा सङ्ख्या धेरै भयो, प्रदेश सभालाई प्रभावकारी बनाऊ. अब प्रदेशमा किन धेरै सांसद चाहियो? किन 50 सांसद चाहिन्छ? हाम्रो देशमा 25 सांसद भए सबै प्रदेशमा पुग्छ. धेरै भयो क्या? कति मान्छे पाल्ने, कति नेता पाल्ने, कति सांसद पाल्ने, कति मन्त्री पाल्ने, कति मुख्यमन्त्री पाल्ने? देश र जनताको पक्षमा काम गर्ने नेता चाहियो.
2: मन्त्रालयको संख्या नै कटौती गर्नु भएको छ, सचिवालयको संख्या कटौती गर्नु भएको छ.
3: अहिले आएर उहाँले त्यो देखावटी गरिरहनु भएको छ, वास्तविकता अर्कै छ. म तपाईँलाई भन्न चाहन्छु, प्रदेशका मुख्यमन्त्रीहरूलाई म आग्रह गर्न चाहन्छु, संहिताका छ नि सूत्रधारहरूलाई म आग्रह गर्न चाहन्छु, आजको दिनमा अहिलेको अवस्थामा यो संहिता साँच्चीकै के जनमुखी छ? जनचाहना अनुसार यो संहिताले छ नि परिणाम दिन सकेको छ? यो संहितामा भ्रष्टाचार भएको छैन? यो संहितामा छ नि नेताहरूको लागि मात्रै पैसा छुट्याइएको छैन, बजेट छुट्याइएको छैन? हेरौँ त तपाईँ गएर तथ्य.
2: राजसभाका नेताहरूले पनि प्रदेश सभाको सङ्ख्या कटौती गर्ने अथवा खारेज गर्ने विषयमा अभिव्यक्ति दिएका थिए यस अगाडि. अहिलेको डकुमेन्ट हेर्दा पनि त्यस्तै छ, बालेन्द्र शाहमाथि पनि त्यही आरोप लाग्छ, रवि लामिछानेमाथि पनि त्यही आरोप लाग्छ, बालेन पथमा ऋषि दमला
3: होइन, संहिताको बारेमा अब पुनर्विचार गर्नुपर्छ भन्ने मेरो प्रस्ताव हो। पुनर्विचार यस कारणले गर्नुपर्छ कि अधिकार दिनु पर्यो कि त प्रदेश सरकारले अधिकार पाउनु पर्यो, अधिकार नदिनु भने किन चाहियो प्रदेश सरकार,
2: चिवार कि पार हुनु पर्यो,
3: एकदम पस्टरमा वार पारको निर्णय गर्नुपर्छ बालेन शाहले पनि। संहितालाई कि त प्रभावकारी बनाउनु पर्यो कि त अधिकार दिनु पर्यो, होइन भने संहिता खारेज गर्दै हुन्छ। यथास्थितिमा आजको दिनमा अहिलेको जुन प्रदेश सरकारको त कुनै औचित्य नै छैन, उसले काम गर्नै सकेको छैन, एउटा प्रहरी सौराबरा गर्न सक्दैन, मुख्यमन्त्रीले केही काम गर्न सक्दैन, कर्मचारी खटाउन सक्दैन, कर्मचारीलाई परिचालन गर्न सक्दैन, प्रहरी परिचालन गर्न सक्दैन, अनि त्यो मुख्यमन्त्रीले के काम गर्न सक्छ?
2: मुख्यमन्त्रीले
3: अधिकार विहीन भएर किन बस्ने? त्यसैले अबको
2: होइन,
3: अबको संहिताको कुरा गर्ने, अब नयाँ मोडलमा नयाँ हामी बहस सुरु गरौँ न संहिताको बारेमा, एउटा वैचारिक बहसमा जाउँ न, संघीय प्रणाली चाहिन्छ चाहिँदैन भन्ने बहस अहिले सुरु भएको छ। मधेस पोलिटिकल पार्टी संहिताको पक्षमा छन्, काङ्ग्रेस अहिले मतधारमा छ, काङ्ग्रेसले दुईवटा ढुङ्गामा खुट्टा राखिराखेको छ, पस्टरमा संहिताको बारेमा काङ्ग्रेस, एमाले पनि संहिताको बारेमा दुईवटा ढुङ्गामा खुट्टा राखिरहेको छ, प्रचण्ड संहिताको पक्षमा खुलेर आउनु भएको छ, किनभने हाम्रो देशलाई समावेशी समानुपातिक र संहिताको कुरा गर्ने हो भने, गणतन्त्र परिवर्तनको कुरा गर्ने हो भने प्रचण्डले त्यो एजेन्डा बोकेको हो, सशस्त्र द्वन्द्वको बेलामा, दस वर्ष सशस्त्र द्वन्द्वको मुनि एजेन्डा भनेको प्रचण्डको समावेशी र समानुपातिक नै हो र संघीय प्रणाली नै हो। तर आज संहिताको पक्षमा खोइ खुलेर आएको काङ्ग्रेस आजको दिनमा, ल तपाईँ जन्मसङ्ग्रह जानुहोस् त, संहिताको पक्षमा छ नि, जनता छन्, काङ्ग्रेस रहन्छ, काङ्ग्रेस उभिन्छ संहिताको पक्षमा, एमाले उभिन्छ संहिताको पक्षमा, संहिताले विकास गरेको छ कि झन कमजोर बनाएको छ, आर्थिक रूपमा जनता
2: मुख्यमन्त्री हुनुहुन्छ काङ्ग्रेसको एमालेको अनि संहिताको विपक्षमा उभिनु होला,
3: मलाई विश्वास छ मुख्यमन्त्रीहरूले पनि साँच्चीकै आफ्नो विचार राख्दाखेरि बोल्दाखेरि एउटा कुरा बोलिरहनु भएको छ, तर भित्र उहाँहरूको चाहना छ नि यस्तो संहितामा मुख्यमन्त्री बन्नुभन्दा नभन्दा बेस, न अधिकार छ, न केही काम गर्न पाउँछ, न तपाईँको विकासमा छ नि आफ्नो क्षेत्रलाई, आफ्नो जिल्लालाई, आफ्नो प्रदेशलाई अगाडि बढाउन सकेको छ, न त्यहाँ तीव्र गति विकास गर्न सकेको छ, त्यसैले गर्दा संहिताको मोडलमा व्यापक रूपमा अब परिवर्तन हुनैपर्छ है। यदि संघीय प्रणालीलाई हामीले अगाडि बढाउने भने यथास्थितिको संहिताले देशमा विकास गर्न सक्दैन, प्रदेशमा विकास हुँदैन, स्थानीय तलाई बरु बलियो बनाउने मेरो स्पष्ट रूपमा बटम लाइन छ। गैर दलीय उम्मेद्वार आगामी स्थानीय तहको निर्वाचनमा 753 सरकारमा खडा गर्ने
2: तपाईँ पनि उठाउनुहुन्छ,
3: गैर दलीय उम्मेद्वार मैले
2: स्वतन्त्र
3: अभियानले एउटा बस सुरु गर्यो छेडेको छ एकदम स्पष्ट रूपमा आज ऋषि
2: थपाले,
3: अब गैर दलीय उम्मेद्वार देशभरि नै स्थानीय तहमा दलीय उम्मेद्वारले जति काम गर्नु पर्थ्यो,
2: तपाईँहरूको अभियान चाहिँ किन केका लागि,
3: गाउँमा विकास हुनु पर्थ्यो, गाउँमा अझै पनि धेरै समस्या छ, म गाउँ गाउँमा पुगेको छु क्या, आज गाउँमा जानुहोस् त तपाईँ, स्थानीय तहको पालिका सरकारले जति काम गर्नु पर्थ्यो काम गर्न सकेन, पालिका सरकार प्रमुखहरूलाई समस्या पनि छ, एउटा बाँदर नियन्त्रण गर्न सकेका छैनन्, किसानहरूले जसरी बालीहरू उत्पादन गर्नको लागि आज गाउँमा ठुलो समस्या छ, किसानहरूको छ नि मागलाई सम्बोधन गर्नु पर्यो सरकारले, स्थानीय सरकारले सकेन, बाँदर नियन्त्रण गर्नै सकेका छैन, किसानहरूले उत्पादनमा जोड दिइरहेछन्, आफूले उत्पादन गरेको, आफूले रोपेको फलफुल, आफूले रोपेको तरकारीहरू, आफूले रोपेको अन्नपात सबै नष्ट गरेका छन् बाँदरहरूले, उत्पादनमा छ नि ठुलो समस्या छ गाउँघरमा, म त्यहाँ पुगेको छु, बाँदरहरूको कुरा गर्नु, बाँदर नियन्त्रण गर्दा सरकारले सकेका छैन, स्थानीय तहको जनताहरूको स्थानीय सरकारको पीडा के थाहा छ, हामीले गाउँमा किसानहरूलाई सेवा सुविधा दिनै सकेका छैनौँ, उनीहरूको भनाइ किन भन्दाखेरि किसानहरू के चाहन्छन् भन्दाखेरि सरकारबाट सेवा सुविधा चाहन्छन्, अन्न बाली नष्ट गरेका छन् बाँदरहरूले, फलफुलहरू नष्ट गरेका छन्, तरकारीहरू नष्ट गरेका छन्, किसानहरू भागेका छन् गाउँबाट, उनीहरू बसाइ सराइ गर्न थालिसके, गाउँमा बस्न छोडिसके, जहाँ सेवा सुविधा हुन्छ त्यहाँ चाहिँ किसानहरू जान थालिसके, किन भन्दाखेरि गाउँमा सबैभन्दा ठुलो समस्या बसाइ सराइको समस्या छ, गाउँमा ज्येष्ठ नागरिक मात्रै छन्, छोराछोरी विदेशमा छन्, कोही पढ्न सहरमा आएका छन्, गाउँ रित्तै छ, हामीले आज उत्पादन जोड दिनु पर्दैन, कृषि क्रान्तिको कुरा गर्दाखेरि मेरो एजेन्डा भनेको अब
2: त्यो त नीलो क्रान्तिले समावेश गर्छ हैन र
3: किसानहरूलाई सक्षम बनाउने
2: समय, त्यसमा सबै मिसन भिजन प्रश्न दृष्टिकोण
3: मिसन भिजन सहित सय बुदा आयो भाषा पत्रमा सबै कुरा छ तर किसानको समस्या समाधान गर्नु पर्दैन अहिले किसानले मल पाछन् किसानले छ नि खेतबारीमा छ नि आजको दिनमा धान रोप्न पाएका छन् आफ्नो उत्पादनमा उनीहरूले जसरी सरकारबाट सहयोग पाउनु पर्थ्यो त्यो किसानहरूले पाएका छन् किसानहरू त ठुलो समस्यामा छन् त्यसैले सरकारले बोल्नु र गर्नुमा आकाश जमिनको फरक छ म भनिराखेको छु सरकारलाई म स्पष्ट रूपमा भन्न चाहन्छु किसानहरूको लागि मल र बिउ सरकारले अब विशेष रूपमा व्यवस्था गर्नुपर्छ अझै पनि गर्नुपर्छ अझै पनि गाउँ गाउँमा मल पाएका छैन बिउ पाएका छैन मान्छेहरू पीडामा छन् किसानहरू समस्या यसपटक त अब उत्पादनमै समस्या छ धान बालीको कुरा गर्ने हो नि रोपाइ नै भएको छैन कतिपय ठाउँमा रोपा नै भएको छैन किन भन्दाखेरि त्यहाँ समस्या छ त्यतातिर सरकार
2: सिँचाइको
3: समस्या छ त्यहाँ ध्यान दिनु पर्यो सिँचाइमा सरकार गम्भीर हुनु पर्यो हाम्रो देशको किसानहरूको मागलाई सरकारले पहिला सम्बोधन गर्नु पर्यो त्यो सम्बोधन गर्न सरकार चुकेको छ भने मेरो भनाइ हो ऋषि थापाज्यू वर्तमान सरकारलाई अवसर छ किनभने यो सरकारबाट जनताले धेरै आशा विश्वास गरेका छन् किसानहरूले पनि विश्वास गरेका छन् तर पनि सरकारको मार्गचित्र मास्टर प्लान योजना कार्यक्रम आएर मात्र हुँदैन गरेर देखाउनु पर्यो कार्यान्वयन हुनु पर्यो वाचा पत्रमा सबै कुरा छ तर त्यो वाचा पत्र अनुसार काम हुनु पर्यो जनताको भनाइ के छ भन्दाखेरि अहिले किसानले खोजेको के हो निर्विवादमा उनीहरूले चाहिँ बाली भित्राउनु पाउनु पर्यो आफूले रोपेको बाली नष्ट गरिदिन्छ बाँदरले के गर्ने गाउँमा बाँदर आतङ्क छ गाउँमा म पालिका पालिकामा गएको छु त्यहाँ बहस गरेको छु किसानहरूले भन्छन् लो न ऋषि धमलाजी यसबारे तपाईँले बोल्दिन पर्यो भन्छन् क्या किन भन्दाखेरि संसदमा पनि यसबारे बस
2: तपाईँले यो विषय लिएर
3: भन्नुभयो अब म प्रधानमन्त्रीलाई भेट्दैछु सय दिनसम्म मैले निर्विवाद रूपमा प्रधानमन्त्रीलाई काम गर्न दिनुपर्छ
2: अब प्रधानमन्त्री समय पाउनु भएन त्यसमा
3: पुरा हुँदैछ
2: बालेन्द्र शाहसँग
3: मैले अहिले प्रधानमन्त्रीलाई
2: भेट्न ऋषि धमलाको लागि ढोका खुले
3: होइन मैले प्रधानमन्त्रीलाई अहिले भेट्न नचाहेकी हो किन भन्दाखेरि प्रधानमन्त्रीलाई सय दिन निर्विवाद रूपमा काम गर्न दिनुपर्छ अहिले प्रधानमन्त्रीले काम गरेर जनताको समस्या समाधान गर्ने बेला हो क्या अहिले भेटेर मिटिङ गरेर समय खेर फाल्नु हुँदैन प्रधानमन्त्रीको मिसन प्रधानमन्त्रीको भिजन भनेको जनतालाई तुरन्तै डेलिभरी दिने हो जनतालाई एकदम
2: विज्ञप्ति दिएर समस्या समाधान हुन्छ
3: विज्ञप्तिले त प्रधानमन्त्रीको लागि काम गर्न वातावरण बन्छ सहजीकरण गरिदिने हो क्या वातावरण बनाइदिने हो नारी समाजले त स्वतन्त्र नारी अभियानले त प्रधानमन्त्रीलाई काम गर्ने वातावरण बनाइदिने हो सडकबाटै प्रधानमन्त्रीको पक्षमा छ नि जनमत जुटाइदिने हो प्रधानमन्त्रीलाई राम्रोसँग काम गर्नको लागि आज हामीले चाहिँ सहजीकरण गरिदिने हो क्या हाम्रो देशमा एकले अर्कालाई खालि गाली गरेर निषेध गरेर मात्रै समस्याको समाधान हुँदैन क्या खुला हृदयले प्रधानमन्त्रीलाई म समर्थन गरिरहेको छु यो देशको छ नि विकास र समृद्धिको मोडलै म त भन्छु प्रधानमन्त्रीलाई चेन्ज गरौँ अब नयाँ सिराबाट जाउँ छलफल गरौँ क्या हाम्रो देशमा विकास गर्नको लागि तिनवटा काम गरे पुग्छ पहिला कृषि क्रान्ति किसानहरूलाई छ नि मल र बिउ दिने उत्पादनमा जोड दिने नेपालले छ नि धान उत्पादन गर्ने र खाद्यान्नमा आत्मनिर्भर बन्ने अब हाम्रो देशका किसानहरूलाई आफूले उत्पादन गरेको छ नि धानबाट खाद्यान्नमा कुनै समस्या नआओस् चामलमा कुनै समस्या नआओस् अब भारतबाट कुनै पनि छ नि खाद्यान्नहरू ल्याउन नपरोस् आयात गर्न नपरोस् म त पश्चिममा भनिरहेको छु आत्मनिर्भर बनाउने दोस्रो कुरा अब टुरिज्म क्षेत्रको विकास र विस्तारमा अगाडि जान्छ धान छ गर्न सकिन्छ ती खेतबारीमा हामीले जोत्नु पर्यो त्यो खेतबारीलाई हामीले छ नि साँच्चीकै उत्पादनमा जोड दिनु पर्यो आज बाँझो भएको खेतबारीलाई छ नि हामीले कृषिहरूको कुरा गर्दाखेरि किसानको कुरा गर्दाखेरि हामीले साँच्चै प्रविधि प्रयोग गर्नु पर्दैन अब के किसानहरूको लागि हामीले प्रविधि छ नि भित्राउनु पर्दैन गाउँ गाउँमा छ नि बाँझो भएको खेतबारीमा छ नि किसानहरूलाई उत्पादनको लागि अब सरकारले विशेष रूपमा सेवा सुविधा दिनु पर्दैन किसानहरूलाई गाउँमै बस्नको लागि वातावरण बनाउनु पर्दैन किसानहरूलाई सहुलियतमा ऋण दिनु पर्दैन
2: त्यत्रो ठुलो संख्याको बजेट ल्याउनु भएको छ बजेटमा सबै समेट्नु भएको छ
3: हैन बजेटमा सबै
2: कार्यक्रममा छ
3: प्रधानमन्त्रीले
2: अहिले एआईको जमाना जन
3: छ नि सुन्नुहोस् न म भनिरहेको छु ऋषि थापाज्यूलाई बजेट त आयो तर यो बजेटको म अहिले छ नि ठुलो किसिमको टिका टिप्पणी पनि भयो व्यापक रूपमा आलोचना पनि भयो तर बजेटमा जनताको समस्या समाधान गर्न जनताका मुद्दाहरू कति उठे त आज हाम्रो देशमा के बिजुलीमा के भ्याट तिर्नुपर्ने हाम्रो देशले त बिजुली उत्पादन गरेर विदेशमा बेच्नुपर्छ भारतलाई बङ्गलादेशलाई हामी बेचिरहेछौँ आज हाम्रो देशको किसानले बत्ती बालेको छ नि त्यसमा मेरो विमति हो, मेरो असहमति हो, मैले अर्थमन्त्रीलाई भनेको छु हाम्रो
2: काचुली फेर्न सकिन्छ, चमत्कार गर्न सकिन्छ, काया पलट गर्न सकिन्छ भन्ने त होइन नि त,
3: व्यवस्था गरौँ किसानहरूको लागि, विशेष रूपमा व्यवस्था गरौँ भन्छु म त अर्थमन्त्रीलाई, एकदम पढेको जानेको बुझेको अर्थमन्त्री हुनुहुन्छ, काबिल अर्थमन्त्री हुनुहुन्छ, अब गाउँघरमा गएर किसानहरूको चाहना अनुसार काम हुन पर्यो, पीडितहरूलाई आज हामीले साँच्चीकै न्याय दिन सकेका छौँ। हाम्रो देशमा तपाईँ हेर्नुहोस् त कति पीडित छ, गाउँगाउँमा जानुहोस् त तपाईँ रिस्तापहिलाई चाहिँ देश घुम्नुहोस् त, नेपाल आज कसरी अगाडि बढिराखेको छ, नेपालको अवस्था के छ, जनता कसरी गाउँघरमा बसिराखेका छन्, जनता कुन समस्यामा छन्, पीडामा छन् भन्ने कुरा बुझ्नु पर्दैन राज्यमा बसेको नेताहरूले, अहिलेको सरकारप्रति जनताका छन्।

0: काम भयो
1: सत्ता र शक्ति
0: परिवर्तनलाई काम गर्यो
1: भन्छन्
0: व्यवस्था परिवर्तनलाई ऋषि धमलाले 14 वर्षको उमेरमा 2046 सालमा जेल गयो 14 वर्षको उमेरमा पत्रकारितामा आयो ऋषि धमला जनताको लागि प्रजातन्त्रको लागि अभिव्यक्ति सुत्नको लागि 62-63 सालको जनआन्दोलनमा ऋषि धमलाले छ नि सडकमा बहस गर्यो कर्फ्यू लागेको बेला लोकतन्त्रको लागि विधिको शासनको लागि कानुन राज्यको लागि कहिले पनि कोहीसँग पनि सम्झौता गरेन जिन्जी आन्दोलनको बेलामा कर्फ्यू लागेको बेला ऋषि धमलाई रिपोर्टर्स क्लबमा अहिलेको गृहमन्त्री सुदन गुरुङलाई बोलाएर जिन्जीहरूको एजेन्डा सार्वजनिक गर्यो र देशमा अब जिन्जीहरूको चाहना अनुसार काम हुनुपर्छ भनेर बहस गर्यो जिन्जीहरूलाई साथ दियो सेफ ल्यान्डिङ गरायो त्यतिखेर देश अन्यलमा थियो सङ्कटग्रस्त थियो भदौ 2023 आन्दोलनपछि जिन्जी आन्दोलनपछि 25 गते रिपोर्टर्स क्लब नेपालमा बहस भयो जिन्जीहरू सबै उपस्थित भएर त्यहाँ बटन लाइन सार्वजनिक भएको होइन
1: जिन्जीहरूलाई साथ दिनुभयो उनीहरूको विषय
0: उठाउनु
1: भयो
0: म तपाईँलाई
1: उनीहरूसँग आजको दिनमा भेट हुन्छ हुँदैन
0: आजको
1: सडकमा भएका जेन्जीहरूसँग मात्रै भेट हुन्छ कि संसदमा पुगेका मन्त्री बनेका जेन्जीहरूसँग पनि भेट हुन्छ
0: होइन सबै जेन्जीहरूसँग मेरो भेट हुन्छ म जेन्जीहरूसँग कुरा गरिराखेको छु जेन्जीहरूसँग वार्ता गरिराखेको छु जेन्जीहरूलाई म जहिले पनि साथ दिने मान्छे हो अहिले पनि जेन्जीहरूको माग अनुसार सरकारले काम गर्नुपर्छ जेन्जीहरूको स्मृति भावनालाई छ नि सरकारले लत्याउन मिल्दैन जेन्जीहरू आज पनि समस्यामा छन् जेन्जीहरूको कुरा गर्नुहुन्छ नि घाइतेहरूले अझै पनि उपचार पाएका छैन जसले देशमा छ नि जेन्जी आन्दोलनको नेतृत्व गर्यो घाइते भए उनीहरू आज उपचार नपाएर अस्पतालको बेडमा छटपटाइराखेका छन् सरकारले त्यति नै ध्यान दिनुपर्छ जेन्जीहरूको भनाइअनुसार चाहनाअनुसार काम गरिदिनुपर्छ जेन्जीहरूको माग सम्बोधन गरिदिनुपर्छ सरकारले आज शहीद परिवारको पीडा डर लाग्दो छ उनीहरूले रोजगारी पाएका छैनन् शहीदहरूको छ नि सपना अनुसार यो सरकारले काम गर्नुपर्छ आज हाम्रो देशमा जेन्जी आन्दोलनको बेलामा 76 जनाको छ नि मृत्यु भयो ती 20 शहीदहरूलाई सम्झेर सरकारले काम गर्नुपर्छ ती शहीदहरूको चाहनाअनुसार काम गर्नुपर्छ आज देशमा छ नि परिवर्तन ती शहीदहरूको कारणले आएको हो ती शहीदहरूको छ नि योगदानलाई यो सरकारले भुल्नु हुँदैन बालेन साले सुदन गुरुङले रवि लामिछाने कसैले भुल्नु हुँदैन मेरो भनाइ कहाँनिर हो भन्दाखेरि अहिलेको अवस्थामा स्वतन्त्र नारी अभियानको मार्गचित्र आउँदैछ अब छिटोभन्दा छिटो काम हुनुपर्छ तत्काल परिणामहरू दिनुपर्छ जनताहरूको चाहना र भावनालाई यो सरकारले छ नि बुझ्नुपर्छ पावरमा गएपछि धेरै मान्छेहरू शक्तिमा गइसकेपछि जनताको चाहना
1: असफल भइसकेपछि एउटा अभियान लिएर हिँडेर नाङ्लो पसल मात्रै थापे त होइन नि
0: ऋषि धमलालाई नाङ्लो पसल थाप्नु पर्दैन ऋषि धमलाले चाहेको भए हरेक
1: बोल्नको लागि विज्ञप्ति दिनको लागि
0: विज्ञप्ति दिनु परेको छ
1: प्लेटफर्म मात्रै बनाउनु कि
0: ऋषि धमलालाई प्लेटफर्म बनाउनै पर्दैन रिपोर्टर्स क्लब छैन ऋषि धमलाले छ नि अझै पनि नेपालको मिडिया इन्डस्ट्रीमा बसेर काम गरिराखेको छ नेपालको मिडिया सेक्टरमा ऋषि धमलाको छ नि भूमिका योगदान सबैलाई थाहा छ आजको दिनमा नेपालको मिडियालाई सङ्कट पर्दाखेरि साथ दिने ऋषि धमला हो श्रमजीवी पत्रकारको हक हित र समर्थनको लागि बोल्ने ऋषि धमला हो नेपालको मिडिया इन्डस्ट्रीलाई संस्थागत गर्नुपर्छ है आजको दिनमा यसलाई अगाडि बढाउनुपर्छ मिडियालाई छ नि सरकारले पनि काखा पाखा गर्न मिल्दैन सबै मिडियालाई सरकारले एकैसाथ अगाडि लिएर जानुपर्छ प्रिन्ट मिडिया सोसियल मिडिया रेडियो टेलिभिजन सबैलाई छ नि सरकारले छ नि अहिलेको जनताको छ नि भावना भनेको केमा पोखिन्छ विचार भनेको केमा आउँछ केमा वैचारिक बहस गर्ने कसो वैचारिक बहस गर्ने भन्दा मिडिया भनेको त्यति शक्तिशाली हुन्छ देश बनाउने देशमा राम्रो बनाइदिने
1: आरोप लाग्छ
0: होइन रिपोर्टर्स क्लबको भाडा पनि हामीले तिरिसकेका छौँ राज्यलाई बुझाउनु पर्ने पैसा बुझाउनु पर्छ भनेर बोल्ने मान्छे म हौ आजको दिनमा नेपालको मिडिया इन्डस्ट्रीको मात्र कुरा गर्न चाहन्छु म मिडियालाई बलियो बनाउनु पर्छ मिडियालाई एकदम शक्तिशाली बनाउनु पर्छ
1: मिडिया
0: आज जनताको आवाजलाई बोक्ने मिडिया हो आवाजविहीनहरूको आवाजलाई साथ दिने नेपालको मिडिया हो म त जहिले पनि छ नि आवाजविहीनहरूको आवाज बोकेको मान्छे नेपालमा नेपालमा व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भनेर वर्षौँ बहस गरेको मान्छे म त्यसैले मैले सरकारलाई तिर्नुपर्ने भाडा सबै तिरेको छु किन भन्दाखेरि तिर्नुपर्छ सरकारको निर्णय मान्नुपर्छ म लोकतन्त्र विधिको शासनमा विश्वास गर्ने मान्छे सरकारले भनेको कुरालाई स्वीकार्नुपर्छ आत्मसात गर्नुपर्छ
1: सरकारलाई छैन तिर्नु भएन त
0: सहयोग गर्नुपर्छ भने मैले तिरेको विगतमा त
1: तर होइन
0: रिपोर्टर्स क्लबमा तालचा लाग्यो त्यसमा पनि मेरो विमति छैन असहमति
1: दुई महिना भइसक्यो
0: रिपोर्टर्स क्लबको तालचा अब सरकारले खोल्दैछ म तपाईँलाई आज नयाँ कुरा भन्दैछु रिपोर्टर्स

0: को योगदान र भूमिका कसैले पनि कुनै पनि नेपालले बिर्सदैन। नेपालमा 28-29 वर्षसम्म रिपोर्टर्स क्लबले जनताको लागि मात्र काम गरेको छ, देशको लागि मात्र काम गरेको छ। देश सङ्कटमा पर्दाखेरि त्यही रिपोर्टर्स क्लबले महत्त्वपूर्ण निर्णायक भूमिका निर्वाह गरेको छ। आजको दिनमा रिपोर्टर्स क्लबले यो देशको परिवर्तनको लागि लडेन, जनताको लागि लडेन, संविधान सभा संविधान ल्याउनु पर्छ भनेर कसले बहस गर्यो? रिपोर्टर्स क्लब गरेन। राजाको शासनकालमा
1: तर सञ्चार माध्यमको मिडियाको नाममा जे पनि गर्ने छुट्टै छैन नि, होइन?
0: कसले निर्वाह गरे? रिपोर्टर्स क्लबले गरेन। रिपोर्टर्स क्लबले सबै काम गरेको छ। रिपोर्टर्स क्लबले विधिको शासन कानुन राज्यको पक्षमा आफूलाई उभ्याउँछ, अभिव्यक्ति स्वतन्त्रताको पक्षमा जहिले पनि ऊ चट्टानी अडानका साथ आउने।
1: तर बालेन सरकारले करेप ज्याप पारिदियो,
0: बालेन सरकारले रिपोर्टर्स क्लबले तिर्नुपर्ने पैसा तिर्नुपर्छ भने चाहिँ हामीले तिरिसकेका छौँ। हामी सरकारको निर्णय मान्छौँ, सरकारको निर्णयलाई आत्मसात गर्छौँ र हामीले मान्यौँ र हामीले
1: तपाईँ
0: तिर्यौँ।
1: अब 1 रुपियाँ पनि तिर्नु बाँकी छैन,
0: सरकार हामीले सबै पैसा बुझाइसकेका छौँ। सरकारसँग हाम्रो एउटा सम्झौता भएको थियो, त्यो सम्झौता अनुसार हामीले बुझाउनु पर्ने सबै पैसा बुझाइसकेका छौँ। अब रिपोर्टर्स क्लब चाँडै खुल्छ, म लाखौँ जनतालाई भन्न चाहन्छु, 3 करोड नेपाली जनतालाई भन्न चाहन्छु, जहिले पनि रिपोर्टर्स क्लब भनेको आवाजविहीनहरूको आवाजलाई छ नि ठाउँ दिएको संस्था हो, भुइँ मान्छेको छ नि आवाजहरूलाई अन्तर्राष्ट्रियकरण गरेको राष्ट्रियकरण गरेको संस्था हो रिपोर्टर्स क्लब भनेको, पीडितहरूको आवाजलाई विशेष स्थान दिएको ठाउँ हो रिपोर्टर्स क्लब भनेको। आज हाम्रो देशमा पीडितहरूले ठाउँै पाएका छैन, बोल्ने ठाउँ छैन, माइत गरेर मण्डेलामा गएर उनीहरू धरनामा बसेका छन्। रिपोर्टर्स क्लबमा उनीहरूले धेरै पटक बोल्थे, आफ्नो कुरा राख्थे र उनीहरूले के भन्थे? राज्यलाई घचघचाउँछ, दबाब दिन्थे। त्यसैले रिपोर्टर्स क्लबमा जहिले पनि पीडितहरूको ठुलो उपस्थिति हुन्छ, पीडितहरूको छ नि त्यहाँ धेरै कार्यक्रम हुन्छ, न्याय को लागि रिपोर्टर्स क्लब मान्छेहरू आउँछन्, आफ्नो कुरा राख्छन्। हामीलाई अन्याय पार्यो राज्यले अथवा विभिन्न व्यक्तिले विभिन्न संस्थाले, हामीलाई न्याय चाहियो भनेर मान्छेहरू किन रिपोर्टर्स क्लब आउँछन्? मैले धेरै मान्छेहरूलाई भेट्दाखेरि, पीडितहरूलाई भेट्दाखेरि, त्यो पीडा त मलाई थाहा छैन ऋषि तपाईँलाई, पीडितहरूको पीडा सम्बन्ध बढी बुझ्ने र बहस गर्ने मान्छे म हुँ देशमा। मैले 35 वर्ष पत्रकारिता गर्दाखेरि सबैभन्दा बढी पीडितहरूलाई साथ दिएको छु। जहिले पनि पीडितहरूलाई न्याय दिलाउनको लागि मैले कुनै पनि कसर कहिले पनि बाँकी राखिनँ। तर आजको दिनमा
1: तपाईँ त रेडियो, टेलिभिजन, रिपोर्टर्स क्लब, विभिन्न संस्थाहरू सञ्चालन गरिरहनु भएको छ, कतिको असहज छ परिस्थिति, कस्तो छ अहिले
0: परिस्थिति? मिडिया इन्डस्ट्रीमा काम गर्न गाह्रो छ। आज म तपाईँसँग सत्य कुरा बोल्न चाहन्छु, मिडिया इन्डस्ट्री अहिले सङ्कटमा छ, धेरै मिडिया इन्डस्ट्री। तर पनि हामी सबै मिडियामा काम गर्नेदेखि लगानीकर्तादेखि कर्मचारीदेखि सञ्चारकर्मीको बिचमा एउटा सहमति हुनैपर्छ मिडिया इन्डस्ट्री बचाउनको लागि। आज हाम्रो देशको मिडिया क्षेत्र किन सङ्कटमा छ त यसका कारणहरू हामीले पत्ता लगाउनुपर्छ।
1: 3-4 कारण छन्। भएको ठाउँको भाडा तिर्न, कर्मचारीहरूलाई तलब दिन, हमे परिरहेछ,
0: होइन सबैलाई परिरहेछ, तर पनि व्यवस्थापन गर्नुपर्छ। किन भन्दाखेरि सङ्कटको बेलामा
1: स्रोत जुटाउन कठिन भइरहेछ, तपाईँलाई
0: समस्या समाधान गर्न सक्नुपर्छ। सङ्कट आउँछ, त्यो सङ्कटलाई छ नि बुझेर समाधान गर्न सक्ने मान्छे चाहिन्छ। नेपालको मिडिया इन्डस्ट्रीका मान्छेहरू, ठुल्ठुला छ नि बिग हाउसमा, मिडिया हाउसमा बसेर काम गर्ने मान्छेहरू सक्षम छन्, इमान्दार पनि छन्, उनीहरूले देश र जनताको लागि पनि काम गरेका छन्। मिडियामा लगानी गर्दाखेरि छ नि धेरै चुनौतीहरू आउँछ, तर त्यसमा पनि उनीहरूले डटेर सामना गरिराखेका छन् र उनीहरूले जस्तो सुकै परिस्थितिमा पनि देश र जनताको पक्षमा मिडिया इन्डस्ट्रीका मान्छेहरूले आफूलाई उभ्याएका छन् ऋषि तपाईँलाई। त्यसैले म के भनिराखेको छु भन्दाखेरि, यो देशमा हरेक परिवर्तनमा नेपालको मिडिया इन्डस्ट्रीको ठुलो भूमिका छ, सञ्चार जगतको ठुलो भूमिका छ, त्यसलाई नजरअन्दाज गर्न सकिँदैन। सञ्चार क्षेत्रलाई जसले नजरअन्दाज गर्छ त्यो मान्छे कहिले पनि,
1: अहिलेको सरकारले चाहिँ मिडियाको घाँटी निमोट्ने काम गरिरहेछ,
0: अहिलेको सरकारले मिडियालाई सँगै लिएर हिँड्नुपर्छ, मिडियासँग अहिलेको सरकारले सहकार्य गर्नुपर्छ, सम्बन्ध राम्रो हुनुपर्छ। तर
1: परिस्थिति कस्तो छ त,
0: विज्ञापनको कुरा गर्दाखेरि सरकारले चाहिँ कसैलाई पाखा कसैलाई काखा गर्न मिल्दैन, सबैलाई समान दृष्टिकोण राखेर सरकारले निर्णय गर्नुपर्छ। प्राइभेट सेक्टरको मिडियालाई चाहिँ विज्ञापन नदिने, सरकारी मिडियालाई मात्रै विज्ञापन दिने काम सरकारले गर्नु हुँदैन। त्यो समय र
1: परिस्थिति
0: आजको दिनमा त्यो उपयुक्त हुँदैन, समय र परिस्थिति एकदम बदलिएको छ देशमा, छ नि प्राइभेट सेक्टर एकदम प्रभावकारी छ मिडियामा पनि, प्राइभेट सेक्टरको छ नि कुरा गर्नुहुन्छ नि, मिडियामा जनताको विश्वास जितेको छ, जनताको विश्वास। किन भन्दाखेरि निजी मिडियाले जनताको विश्वास जितेको छ है, निजी मिडियाप्रति जनताको अझै पनि विश्वास छ, किनभने हामी समाचारमा तथ्य सत्य र एकदम वास्तविकताका साथ समाचार सम्प्रेषण गर्छौँ, जनतालाई हामी सही सूचना दिन्छौँ। तर हामी पनि पूर्वाग्रही हुनुहुँदैन, हामी मिडिया इन्डस्ट्रीमा काम गर्ने मान्छे, लगानी गर्ने मान्छेले दलको कुरा बोक्ने होइन, दलको व्यक्तिको कुरा बोक्ने होइन, जनताको कुरा बोक्ने।
1: तपाईँले पटक पटक भनिरहनु भएको छ मलाई मन्त्री बन्ने अवसर धेरै पटक आएको थियो तर मैले अस्वीकार गरेँ भन्नुभएको छ। तपाईँलाई प्रस्ताव चाहिँ कहाँबाट आएको थियो, को कोबाट आएको थियो?
0: सुन्नुहोस् अब मन्त्रीको कुरा गर्नुहुन्छ भने मैले धेरै पटक अवसरहरू आउँदाखेरि अस्वीकार गरेको छु। जेएनजी आन्दोलनको बेला मलाई जेएनजीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई नै भेटेर भने लै ऋषि धमलाजीलाई मन्त्री बनाउनु पर्छ भनेर, मैले त्यतिखेर के भने भन्दाखेरि अहिले मन्त्री बन्दिनँ म भनेर मैले भनेको मान्छे म। जेएनजीहरूले एकदम स्पष्ट रूपमा मेरो नाम अगाडि सारे, प्रधानमन्त्री हुनुहुन्थ्यो सुशीला कार्की, उहाँले स्पष्ट रूपमा भन्नु पनि भयो जेएनजीहरूको चाहना अनुसार मन्त्री मलाई बनाउँछु पनि भन्नुभयो उहाँले, उहाँले एकदम खुला हृदयको साथ भन्नुभयो। तर मैले उहाँलाई हात जोडेर भने
1: सुशीला कार्कीले प्रस्ताव गर्नुभएको थियो तपाईँलाई
0: म मन्त्री बन्न चाहन्न मैले त्यतिखेर।
1: अहिले यहाँ त एउटा ट्रोल के बनाइरहेछन् भने नभत्याए गिरिजाप्रसाद कोइरालालाई गएर सोध्नु अनि भनिरहेछन् कहाँ स्वर्गमा गएर सोध्ने गिरिजाप्रसाद कोइरालालाई, तर सुशीला कार्की त स्वयं हुनुहुन्छ उहाँलाई गएर सोद्धाखेरि कुनै आपत्ति छैन।
0: गिरिजाप्रसाद कोइराला र मेरो लामो सम्बन्ध थियो, उहाँको निधन हुँदाखेरि कृष्ण प्रसाद सिटौला र म सँगै थियौँ मन्डीका टारमा, गिरिजाप्रसाद कोइरालाले मलाई त्यति माया गर्नुहुन्थ्यो, 17 वर्ष उहाँसँग म सँगै काम गरेँ,
1: माया गर्ने सहकार्य गर्ने काम गर्ने उहाँले
0: चुनाव लड्नु धादिङबाट भन्नुभएको थियो मैले मानिनँ, त्यसपछि उहाँले तपाईँ मन्त्री बन्न चाहनुहुन्छ भने भन्नुहोस् भन्नुभएको थियो मैले मानिनँ। गिरिजाप्रसाद कोइरालाले यो देशको परिवर्तनको लागि, लोकतन्त्रको लागि, विधिको शासनको लागि, कानुन राज्यको लागि सशस्त्र द्वन्द छ नि अन्त्य गरेर नेपाललाई शान्ति प्रक्रिया अगाडि बढाएर दिगो शान्तिको लागि काम गरेकै हो, त्यो कुरा कसैले पनि कुनै पनि नेपालले बिर्सनुहुन्न। सुन्नुहोस् है, उहाँका कमी कमजोरी थियो होला तर पनि यो देशलाई अगाडि बढाउन, लोकतन्त्र र विधिको शासन अमूल्य अगाडि बढाउन उहाँले कोहीसँग पनि कहिले पनि सम्झौता गर्नु भएन।
1: सम्झौता
0: गराएको
1: यतिखेर
0: छ नि
1: के गरिन्छ भने जे भनिँदैन त्यो गरिन्छ,
0: मैले पनि
1: जे गरिन्छ त्यो भनिँदैन। तपाईँलाई प्रस्ताव चाहिँ थियो मन्त्री बन्ने,
0: मन्त्री बन्ने प्रस्ताव थियो तर मैले अस्वीकार गरेको,
1: मन्त्री बन्न अस्वीकार गरे भन्नुहुन्छ तर एक थान सांसदको लागि निर्वाचनमा हो भने
0: प्रश्न र मन्त्री बन्नु नबन्नु फरक छ है, म जनताको मान्छु
1: होइन,
0: म सत्ता र शक्तिको लागि कहिले पनि लाग्दिनँ। आजको दिनमा तपाईँलाई म स्पष्ट रूपमा भन्न चाहन्छु मलाई अहिले मन्त्री बन्नु पनि छैन प्रधानमन्त्री बन्नु पनि छैन, मलाई अहिले जनताको सेवा गर्नु छ, जनताको काम गर्न चाहन्छु, जनतालाई सबल बनाउन चाहन्छु, जनतालाई छ नि आज देशको विकास र समृद्धिमा उनीहरूलाई एकदम सफल बनाउन चाहन्छु, जनता सक्षम बनाउन चाहन्छु, जनतालाई अधिकार दिन चाहन्छु। मेरो चाहना भनेको जनतालाई सफल बनाउने, सक्षम बनाउने, खुसी राख्ने, म जनता खुसी भएको हेर्न चाहन्छु। हाम्रो देशमा स्वास्थ्य र शिक्षा निःशुल्क गर्नुपर्छ भन्ने मेरो प्रस्ताव हो, बालेन शाहलाई प्रधानमन्त्रीलाई त्यतिर म ध्यान दिन आग्रह गर्न चाहन्छु। अब हामीले पूर्वाधारमा व्यापक रूपमा ध्यान दिनुपर्छ, देशको विकासको कुरा गरिरहेको छ मैले, विकासको मूलको कुरा
1: गरिरहेको छु,
0: होइन विगतको कुरालाई कोट्याउन चाहन्न।
1: तर अहिले पनि मान्छेले प्रश्न सोधिरहन्छन्, ऋषि धमलालाई सोध्ने प्रश्न त एउटा हो, अकाट्य प्रश्न हो, रौतहट जानुभयो, रौतहट 4 रोज्नु भयो, त्यहाँ जिलेबी बनाउनु भयो, चटपटै बनाउनु भयो,
0: रौतहट गए रौतहटको जनताको
1: उखु बोक्नु भयो, के सम्भव गर्नु भएन?
0: मैले रौतहटको जनताको मुहार परिवर्तन गर्न चाहेको छु, आज तपाईँलाई म भन्न चाहन्छु 4-5 कुरा भन्न चाहन्छु।
1: प्लास्टिक चेन्ज गर्छु भनेर घोषणा गर्नुभयो, स्वास्थ्यमा म कायापलट गर्छु भनेर घोषणा गर्नुभयो, तर जनताले भोट जति चाहिँ अन्त्य आन्दी
0: होइन, जनताले
1: जय घन्टी
0: भोट कसलाई
1: चुपचाप घन्टी साफ
0: किन हाले,
1: अनि तपाईँ त्यहाँबाट फर्केर आइसकेपछि
0: धेरै कुरा
1: सबै दल चुनाव चिन्ह मैले सबै त्यागेँ भन्नुभयो।
0: तपाईँलाई म रौतहट क्षेत्रमा 4 मैले किन छाने, म किन चुनावमा गएँ भन्ने कुरा थोरै भन्न चाहन्छु, लामो कुरा म गर्न चाहन्न। रौतहटको जनता ठुलो समस्यामा थिए, अझै पनि छन्, पीडामा छन्। त्यहाँ स्वास्थ्य र शिक्षा 77 जिल्लामा चाहिँ सबभन्दा पिछडिको जिल्ला, पिछडिको निर्वाचन क्षेत्र भनेको रौतहट 4 हो आजको दिनमा पनि। अझै पनि त्यहाँको जनता साक्षर छैनन्, त्यहाँको जनता ठुलो समस्यामा छन्। त्यसै गरी त्यहाँको जनताले अझै पनि राम्रो उपचार गर्न पाउँदैनन्। स्वास्थ्यमा
1: अहिले पनि तपाईँ कहाँ आइरहन्छन्
0: होइन, अहिले पनि त्यहाँको जनतालाई म सेवा सुविधा दिनको लागि एकदम तत्पर भएर लागेको छु।
1: होइन,
0: म रौतहट 4 फेरि पनि जान्छु, रौतहट 4 जनतालाई म अझै पनि सहयोग गर्छु, समर्थन साथ दिन्छु।
1: रौतहटमा
0: मैले भनेको, अझै पनि म रौतहटमा चाहिँ घर भाडा लिएर बसिराखेको छु, रौतहटलाई मैले छोडेको छैन। किनभने रौतहटलाई म सम्पन्न जिल्ला, सम्पन्न निर्वाचन क्षेत्र बनाउन चाहन्छु। किन भन्दाखेरि मेरो चाहना भनेको अब विकास है, यो देशको विकास र समृद्धिमा म जस्तो सुकै छ नि त्याग गर्न पनि तयार छु। यो देशलाई बनाउनु छ, अब मैले यो देशलाई बनाउनको लागि मैले प्रधानमन्त्री बालनसालाई साथ दिने हो। एकदम खुलेर आज म तपाईँसँग भन्न चाहन्छु, किनभने देशमा छ नि जनताको चाहना अनुसार काम गर्नको लागि यो सरकारलाई ठुलो अवसर प्राप्त भएको छ। यो सरकारले एकदम सोच विचार गरेर, यो सरकारले जनतालाई छ नि सर्वोपरि ठानेर, जनताकै हितमा उभ्याएर, जनताको चाहना अनुसार काम गर्यो भने प्रधानमन्त्री बाल हिंसाको इतिहासमा नाम लेखिन्छ है। यो अवसर उहाँले प्राप्त गर्नुभएको छ। किनभने हाम्रो देशमा धेरै मान्छे प्रधानमन्त्री बने, कुनै पनि प्रधानमन्त्रीले राम्रोसँग काम गर्न सकेनन्, कुनै पनि प्रधानमन्त्री देश बनाउन सकेनन्। व्यवस्था परिवर्तनको लागि आन्दोलन भइराख्यो, अहिले त व्यवस्था परिवर्तनको लागि आन्दोलन भएको होइन, जेन्जी आन्दोलन त अवस्था परिवर्तनको लागि भएको आन्दोलन हो, संविधान फाल्नको लागि भएको आन्दोलन हो, व्यवस्था परिवर्तन गर्न भएको आन्दोलन हो। जेन्जी आन्दोलन त देशको छ नि अवस्था परिवर्तन गर्ने, विकास गर्ने, नातावाद र कृपावाद बन्द गर्ने, अन्त्य गर्ने, अनि हाम्रो देशमा भ्रष्टाचारलाई कारवाही गर्ने, सुशासनको लागि भएको आन्दोलन थियो नि त। त्यो चाहना अनुसार प्रधानमन्त्री काम गरिदिनु भयो भने इतिहासमा सबैभन्दा सफल प्रधानमन्त्री बाल हिंसा बन्नुहुन्छ। त्यसको लागि उहाँले कहिले पनि भ्रष्टाचारलाई कारवाही गर्नको लागि उहाँले खुट्टा कमाउनुहुन्न, कमाउनु पनि मिल्दैन, र उहाँले सम्झौता पनि गर्न मिल्दैन। भ्रष्टाचारलाई कारवाही गरेरै छाड्नुपर्छ, त्यसमा छ नि भ्रष्ट नेताहरूलाई थुन्नुपर्छ, त्यसमा बाल हिंसा सफल भन्नुपर्छ।
1: सत्तारूढ दल अनि विपक्षी दलहरूलाई तपाईँको सन्देश के छ?
0: अब म काङ्ग्रेसलाई भन्न चाहन्छु, काङ्ग्रेस सभापति गगन थापालाई भन्न चाहन्छु। गगन थापाले दुईवटा अवसर गुमाउनु भएको छ, उहाँलाई अवसर थियो। गगन थापा निर्विवाद आज काङ्ग्रेसको सभापति हो, तर उहाँ सिङ्गो काङ्ग्रेस सभापति बन्न सक्नुहुन्थ्यो। उहाँले जेन्जी आन्दोलनपछि कानुनलाई सुधार्नको लागि, शेरबहादुर देउवालाई विस्थापित गर्नको लागि, र पुरानो नेताहरूले काङ्ग्रेस सभा हाँक्न सक्दैन, जनताले उनीहरूलाई मन पराएनन्, त्यसैले गर्दाखेरि अब नयाँ पुस्ता आउनुपर्छ, पुस्तान्तरण हुनुपर्छ भनेर उहाँले विशेष महाधिवेशन गर्नुभयो र सभापति बन्नुभयो, चुनावमा जानुभयो। चुनावमा गएपछि काङ्ग्रेसलाई जनताले मन पराएन, जनताले
1: काङ्ग्रेसलाई
0: गरेन, मतदान गरेन। किन भन्दाखेरि काङ्ग्रेसबाट पनि, काङ्ग्रेसको सरकारबाट जनता वाक्क दिक्क भइसकेको थिए। गगन थापाले त्यसलाई चाहिँ सुधार्न सक्नु भएन, त्यो
1: काङ्ग्रेसै एक हुन सकेका छैन।
0: त्यसैले मैले भनिराखेको छु नि त, गगन थापाले अर्को
1: कुरा,
0: विशेष महाधिवेशन नगरिकन चुनावमा गएको भए, शेरबहादुर देउवा किन त्यो चुनावमा गएको भए पनि काङ्ग्रेसले बिसी ल्याउँथ्यो होला। तर पनि निर्विकल्प गगन थापा काङ्ग्रेसको सभापति बन्नुहुन्थ्यो, कसैले रोक्न सक्थेन, काङ्ग्रेस एक पनि हुन्थ्यो। र आज काङ्ग्रेस चारतिर छ काङ्ग्रेस। गगन थापासँग युवा
1: होला,
0: गगन थापाले विशेष महाधिवेशन नगरिकन चुनावमा गएर शेरबहादुर देउवाको नेतृत्वमा चुनावमा जाँदै काङ्ग्रेसले हार खान्थ्यो, त्यो हार्दा पनि काङ्ग्रेसलाई केही घाटा हुन्थेन। अनि गगन थापाको नेतृत्वमा काङ्ग्रेस एक भएर अगाडि बढ्दाखेरि गगन थापा निर्विकल्प नेता भन्थ्यो,
1: अनि विशेष महाधिवेशन
0: घाटा भयो कि, विशेष महाधिवेशन नगरिकन चुनाव पछि रेगुलर महाधिवेशन गए के हुन्थ्यो? रेगुलर
1: महाधिवेशन हुन्थ्यो,
0: सक्दैन। काङ्ग्रेसमा गगन थापाको विकल्प आज पनि छैन, तर सिङ्गो काङ्ग्रेस सभापति र विभाजित काङ्ग्रेस सभापतिमा कति फरक छ त? गगन थापालाई पनि त भित्रभित्र चित्त त दुखेको होला नि त, उहाँ पनि त्यति सन्तुष्ट हुनुहुन्न नि। किनभने यस्तो बेला छ देशमा, राष्ट्रिय स्वतन्त्र पार्टीको दुई दैमतको सरकार छ, काङ्ग्रेस चारतिर छ, चारतिर फर्केका छन् नेताहरू। गगन थापाले पनि त काङ्ग्रेसलाई एक बनाउन सक्नु भएन नि, पूर्णबहादुर खड्कालाई, शेखर कोइरालालाई, शशाङ्क कोइरालालाई, प्रकाशमान सिंहलाई, विमलेन्द्र निन्दीलाई सँगै राखेर उहाँले काङ्ग्रेसलाई अगाडि बढाएको भए त गगन थापालाई धेरै राम्रो हुन्थ्यो। उहाँ काङ्ग्रेसमा सम्भावना भएको नेता हो आजको दिनमा पनि, तर पनि काङ्ग्रेसमा
1: उहाँले अझै हामीले
0: विशेष गरेर
1: भन्नु भएको छ,
0: जसरी उहाँले
1: नेतृत्व अधिवेशनमा गरेर भन्नु भएको,
0: उहाँले फाइदा भएन, फाइदा पुगेन,
1: हामीले 10 वर्ष चुप लाएर बस्नु नै कमजोरी भयो भन्नुभयो होइन।
0: 10 वर्ष काङ्ग्रेस सत्तामा हुँदाखेरि उहाँ काङ्ग्रेसको नेता हुनुहुन्थेन,
1: सांसदको पार्टी केही हुनेवाला छैन,
0: गगन थापा
1: दाई भनेर केही हुनेवाला छैन भन्नुभयो होइन।
0: किसिमले हाँकिरहनु भएको छ नि, काङ्ग्रेस पनि अहिले सङ्कटमा छ है, प्रश्नमा भन्न चाहन्छु, अब पुराना दलहरू सबै सङ्कटमा छ,
1: नेपाली कम्युनिस्ट पार्टी
0: सबै कुन चाहिँ पार्टीभित्र नेतृत्व सङ्कटमा छैन मलाई भन्नुहोस् त, नेपाली कङ्ग्रेसभित्र पनि छ, गगन थापा निर्विरोध नेता हुँदाहुँदै काङ्ग्रेस सभापति हुँदाहुँदै पनि काङ्ग्रेसमा छ नि आज विचारहरू, नेताहरू विभाजित छन् कि छैनन्। कङ्ग्रेस आज कतिवटा छ, शेखर कोइरालाको काङ्ग्रेस
1: अहिलेसम्म फुटेको छैन,
0: बहादुर खड्काको काङ्ग्रेस, अनि गगन थापाको काङ्ग्रेस भनेको आधिकारिक काङ्ग्रेस हो क्या।
1: ऋषि कमलाजी, कम्युनिस्टहरू एक हुने सम्भव छ नि होइन?
0: छैन,
1: नेपालमा अब
0: कम्युनिस्टहरू
1: मिलेर जेट विमान क्र्यास भएको थियो, अब फेरि एक हुने
0: नेपालमा
1: प्रचण्डको घोषणा, केपी शर्मा ओली प्रचण्ड, विद्यादेवी भण्डारी, उहाँहरू फेरि पनि एउटै डुङ्गामा सयर हुने, माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायण काजी श्रेष्ठ, भीम रावलहरू सबै एउटै छातामा नि।
0: चुनाव अघि काङ्ग्रेस एमाले अथवा नेपाली कम्युनिस्ट पार्टीको बिचमा एउटा सहकार्य भएको भए, उहाँहरू मिलेको भए त्यतिखेर राम्रो हुन्थ्यो, पहिना पनि आउँथ्यो। अब निर्वाचनपछि नेपाली कम्युनिस्ट पार्टी र एमालेको बिचमा एकता र सहकार्यको कुनै पनि छ नि प्रभाव हुँदैन, अब त्यस्तो औचित्य नै छैन भन्छु म। किन भन्दाखेरि केपी शर्मा ओली र प्रचण्डको नेतृत्वमा अब नेपाली कम्युनिस्टहरू एक भएर जान सक्छन्, त्यो सम्भावना छ।
1: विद्यादेवी भण्डारी आइसक्नु,
0: विद्यादेवी भण्डारीलाई साँच्चीकै अब केपी शर्माले अध्यक्ष बनाउनुहुन्छ, प्रचण्डले अध्यक्ष बनाएर जान तयार हुनुहुन्छ, उहाँहरूको बटम लाइन आयो, विद्यादेवी भण्डारले आयोजना गरेको कार्यक्रममा सबै कम्युनिस्ट नेता गएको होइन, केपी शर्मा ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनालले बोलेको होइन, त्यो दिन केही एकताको कुरा भयो, त्यहाँ सहकार्यको मात्रै कुरा भयो, सहकार्य पनि किन गर्ने, गठबन्धन मात्रै कुरा भयो। म भनिराखेको छु, नेपालको कम्युनिस्टहरू मिलेर पनि अहिले देशले निकास पाउँदैन, अब कम्युनिस्टहरूले देश र जनताको लागि काम गर्ने अवसर जुन प्राप्त गरेका थिए नि विगतमा, त्यो उनीहरूले चुकाए, त्यसमा चुके, अब नेपालका कम्युनिस्टहरूले के गर्नुपर्छ, तिनवटा कुरा गर्नुपर्छ। पहिला कम्युनिस्ट पार्टीहरू विघटन गर्नुहोस्, कम्युनिस्ट पार्टीहरू एक हुनु सबै, तर नेपाली कम्युनिस्ट पार्टी नाम नराख्नुहोस्, कम्युनिस्ट पार्टी नै राख्नुहोस् भन्छु म त। केपी शर्मा ओली, प्रचण्डलाई आग्रह गर्न चाहन्छु, अब जनताको छ नि चाहना अनुसार अब तपाईँले काम गर्ने हो भने तपाईँहरूले अब आनन्दसँग अभिभावक भएर बस्नुहोस्। मेरो आग्रह छ शीर्ष नेताहरूलाई, अब तपाईँले नयाँ पुस्तालाई दिनुहोस्, हस्तान्तरण गर्नुहोस्, र अब युवाहरूलाई पार्टीमा राम्रोसँग जिम्मेवारी दिनुहोस्।
1: सरकारको 100 दिनको समीक्षा गर्दै गर्दाखेरि सुकुम्बासी बस्तीको विषयदेखि लिएर होइन, विद्यार्थी युनियन खारेज गर्ने, ट्रेड युनियन खारेज गर्ने, विभिन्न क्षेत्रमा राजनीतिकरण बन्द गर्ने, राजनीतिक नियुक्तिहरू खारेज गर्ने, फिर्ता बोलाउने, राजदूतहरू फिर्ता बोलाउने कामहरू ऐतिहासिकै थियो नि होइन?
0: सरकारले जे गरिराखेको छ यो कामलाई म आजको दिनमा ठिक समयमा
1: जायज थियो,
0: ठिक निर्णय गर्यो भन्ने पक्षमा छु। किन भन्दाखेरि नियुक्तिहरू विगतको सरकारले गरेको त्यो खारेज गर्नै पर्थ्यो, राजदूतलाई फिर्ता बोलाउनै पर्थ्यो, दुईटै मतको सरकारले छ नि पुरानो सरकारले गरेका सबै निर्णयहरू मान्नुपर्छ भन्ने छैन, किनभने जनताको चाहना अनुसार, म्यान्डेट अनुसार, जनमतको पनि त कदर गरेर सरकार अगाडि बढ्नु पऱ्यो नि। पुरानो दलले अथवा पुरानो सरकारले गरेका कामहरूलाई यो सरकारले आत्मसात गर्ने, स्वीकार्ने, भन्दा नयाँ सरकार किन चाहियो, त्यत्रो झेन्डी आन्दोलन, जनविद्रोह किन भयो भन्दाखेरि पुरानो दलका नेताहरूले काम गर्न नसकेका कारणले खेरि जनता सडकमा आएको क्या। त्यसैले नयाँ सरकारले जुन काम गरिराखेको छ, राजदूतहरू फिर्ता बोलाएर ठिक गर्यो, कर्मचारीहरू छ नि जस्तो विभिन्न नियुक्तिहरू खारेज गरेर ठिक गर्यो, अब कर्मचारी र सरकारको बिचमा राम्रो सम्बन्ध हुनुपर्छ, यो मेरो एकदम बटम लाइन हो। कर्मचारी र सरकार मिलेर देशमा काम गर्न सकेन भने दुर्घटना निम्तिन्छ देशमा। त्यसैले सरकार भालेन्सा र अहिलेको कर्मचारी तन्त्रले पनि सरकारलाई साथ दिने र सरकारसँग छ नि सहकार्य गर्ने र प्रधानमन्त्रीले पनि कर्मचारीलाई अब हटाएर अथवा सरुवा बडुवा गरेर समस्याको समाधान हुँदैन, यही कर्मचारीसँग वर्तमान सरकारले काम गर्न सक्यो भने, कर्मचारीलाई ब्युरोक्रेट्सहरूलाई विश्वासमा लिएर काम गर्न सक्यो भने, ब्युरोक्रेट्स र सरकारको बिचमा राम्रो सम्बन्ध भयो भने, जनताले सेवा सुविधा पनि पाउँछ, विकास पनि हुन्छ। अहिलेसम्म विकास हुन नसकेका कारण के भने कर्मचारी र नेताको बिचमा, प्रधानमन्त्री र नेताको बिचमा कहिले पनि राम्रो सम्बन्ध भएन क्या। खालि एकले अर्कालाई सहयोग गर्नुभन्दा पनि कसरी हुन्छ लाभ लिने क्या, आर्थिक लाभ लिने, कसरी भ्रष्टाचार गर्ने, सबैको ध्यान त्यतातिर केन्द्रित भयो। देश बनाउने, देशमा विकास गर्ने, जनतालाई सक्षम बनाउने, डेलिभरी दिने कुरामा कसैको ध्यान गएन क्या ऋषि थापाले। चाहिँ एउटा कुरा म तपाईँलाई घटना भन्न चाहन्छु, 2061 साल माघ 19 गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले कु गरिसकेपछि मलाई 27 गते राति 2:30 बजे बोलाउनु भयो गिर्जाउले र भन्नुभयो अब नेपालमा लोकतन्त्र कसरी ल्याउने, त्यसको लागि भारत मिलाउनुपर्छ, भारतसँग हामीले सहकार्य गर्नुपर्छ, भारतको कुरा नबुझिकन हामीले कुनै पनि निर्णय गर्नु हुँदैन, तिमी भारतसँग निकट राखेर काम गर्छौ, भारतीय नेतासँग तिम्रो राम्रो सम्बन्ध छ, तिमी भारत गएर अहिलेको राजाको कदमलाई पहिला भारतको दृष्टिकोण बुझ, अनि त्यसपछि माओवादीसँग 12 बुँदे सम्झौता गर्ने कि नगर्ने त्यो पनि सोध, र माओवादीसँग हामी मिलेर जाँदाखेरि भारतले हामीलाई साथ दिन्छ दिँदैन त्यो पनि सोध भनेर गिरिजाउले मलाई भनिसकेपछि 2:30 घन्टा मैले राति 2:30 बजे गिरिजाप्रसाद कोइराला भेट्न म उहाँको निवास पुगेको थिएँ। म 4:30 बजे निस्किसक्दाखेरि त्यतिखेर धेरै नेताहरू त्यहाँ पुगिसकेका थिए। भारतसँग राम्रो सम्बन्ध राखेर जानुपर्छ, म प्रधानमन्त्री बालन शाहलाई भन्न चाहन्छु, भारतसँग राम्रो सम्बन्ध राखौँ। अहिले रवि लामिछाने र बालन शाहको बिचको जुन एकता छ नि, यो लामो समय जान्छ, कसैले चाहेर पनि यो एकता टुट्दैन, र यो म कुनै पनि
1: परिवारको पनि साथ छ,
0: मलाई सबैको साथ छ,
1: श्रीमती एलिजा गौतम
0: सबैको साथ छ, मलाई यो देशको जनताको साथ छ, जनता म जनतालाई जहिले पनि छ नि सबैभन्दा ठुलो शक्ति मानेर काम गर्ने मान्छु, मेरो लागि सबैभन्दा ठुलो कुरा जनता हो, जनताको लागि मैले काम गरेको छु, त्यसैले मलाई सबैको साथ छ, जनताको साथ छ। म आज तपाईँलाई भन्न चाहन्छु, नेपाल भारत सम्बन्धलाई राम्रोसँग सुमधुर र प्रगाढ सम्बन्धको साथ अगाडि बढाउनुपर्छ, नेपाल भारत सम्बन्ध राम्रो भयो भने नेपालले प्रगति गर्छ, उन्नति गर्छ, विकास गर्न सक्छ। अब मेरो एउटा प्लान भनेको भारतबाट 1 करोड टुरिस्ट ल्याउने, वर्षमा चिनबाट 50 लाख पर्यटक भित्राउने र नेपालको विकासमा कायापल्ट गर्ने, आर्थिक विकास र समृद्धिमा सबभन्दा ठुलो छिटो देशले छ नि परिणाम पाउने भनेको टुरिज्म सेक्टर नै हो। नेपालमा अब एयरपोर्टहरू ठुल्ठुलो एयरपोर्ट बनाउने, 8-10
1: रवि लामिछाने, परराष्ट्र मन्त्री शिशिर खनाल, सबैलाई सुझाव दिनुहुन्छ होइन नेपाल भारत सम्बन्धको विषयमा?
0: नेपाल भारत सम्बन्धमा परराष्ट्र मन्त्रीले राम्रो काम गर्नु,
1: राज्यसभा सभापति परराष्ट्र मन्त्रीले एकदम राम्रो काम गर्नु भएको छ,
0: रविजीलाई पनि भारतले ठुलो सम्मान दियो, त्यो ठुलो कुरा हो। किन भन्दाखेरि नेपालको छ नि एकजना नेता राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिलाई भारतले ठुलो सम्मान दियो, यसलाई म राम्रो मान्न चाहन्छु, यो एकदम सकारात्मक कदम हो, भारतले जे गर्यो ठिक गर्यो, त्यसैले गर्दाखेरि परराष्ट्र मन्त्रीको भरोसा पनि सफल भयो। अब प्रधानमन्त्री बालन शाह भारत जानुपर्छ, नेपाल भारत सम्बन्ध राम्रो बनाउनुपर्छ, र नेपाल भारत सम्बन्ध राम्रो भयो भने देशमा विकास हुन्छ, र छिमेकीहरूसँगको सम्बन्धलाई सन्तुलित राखेर जानुपर्छ, चिनसँग भारतसँग र अन्तर्राष्ट्रिय क्षेत्रका लागि चाहिँ हामीले विश्वासमा लिएर काम गर्न सक्यो भने नेपालको विकासमा कायापल्ट हुन्छ, नेपालीहरू पनि अब सक्षम हुन्छन्, सम्पन्न हुन्छन्, नेपालीले प्रगति गर्छ, उन्नति गर्छ, र विश्वमा आज नेपालीहरूको जुन मान प्रतिष्ठा ख्याति छ नि त्यसलाई म स्यालुट गर्न चाहन्छु। अब यो देशको विकास र समृद्धिमा हामीले अगाडि बढाउनुको विकल्प छैन, अब नेपालीले नै नेपाल बनाउने हो, अरूले बनाउने होइन, नेपालले नेपाली बनाउन सक्छ, नेपाल बनाउन सक्छ।
1: ऋषि देउलाजी, समय संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद।
0: थ्याङ्क यू सो मच, नमस्कार, तपाईँलाई धेरै धन्यवाद।
2: स्वदेश FM 93.2 MHz, स्वदेश टाइम चेक,
3: इस समय सूचक का साथ में
4: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन CMC हॉस्पिटल को ठीक अगाड़ी, संपर्क 0556-5969-53, 98550-77061 र 98550-77053।
5: 24 घंटा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0056-493-440, 493-580 र 98550-26440।
2: It's 9 o'clock, अहिले 9 बजेको छ।
6: प्रयास प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तहरूमा सुब्बा र वाग्लेको नाम सिफारिस, तिर्वी सहित 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त। कर्णाली नदीमा खसेको मिनी बसमा रहेका पाँचजनाको शनाखत, हेलिकप्टरबाट पनि खोजी गर्न निर्देशन। आज दिउँसो र राति पनि पानी पर्ने सम्भावना। पाकिस्तानमा यात्रु बस भिरबाट खस्दा 40 जनाको ज्यान गयो, 8 जना घाइते। र विश्वकप फुटबलमा नकआउट चरणको अन्तिम खेलमा कोलम्बिया र घाना बीचको खेल चल्दै, प्रतिस्पर्धात्मक खेलमा केप बढेला हराउँदै साबिक विजेता अर्जेन्टिना अन्तिम 16मा। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा नेतृत्वमा सरकार गठन भएको 100 दिन पुगेको छ। यस अवधिमा सरकारले सुशासन कायम गर्ने दिशामा उत्साहजनक काम गरेको छ, तर सञ्चालन लगायतका कतिपय विषयमा निराशाजनक काम भएको विश्लेषण छ। सरकार गठन भए लगत्तै चैत 13मा बसेको मन्त्री परिषद बैठकले सरकार गठनपछिका 100 दिनमा गर्ने प्रतिबद्धतासहित शासकीय सुधार सम्बन्धी कार्यसूची पारित गरेको थियो। यो कार्यसूची अनुसार सरकारले केही काम गरेको छ भने कतिपय काम अधुरै देखिन्छ। प्रशासनिक सुधार, राजनैतिक नियुक्ति, डिजिटल सेवा, सुशासन र भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रगति देखिए पनि शिक्षा, संविधान संशोधन, सार्वजनिक सेवा प्रणालीको पूर्ण डिजिटल रूपान्तरण र आर्थिक सुधारका धेरै प्रतिबद्धता भने अझै पूरा हुन सकेका छैनन्। यो अवधिमा उच्च पदस्थको सम्पत्ति छानबिन गर्न उच्च स्तरीय आयोग गठन भएको छ भने संघीय मन्त्रालयको संख्या 22-18 झारिएको छ। यस्तै कर्मचारी सरुवालाई पहिलो पटक पूर्ण रूपमा अनलाइनमा आधारित बनाइएको छ। यस्तै सरकारी गाडीको दुरुपयोग नियन्त्रण गर्दै 700 भन्दा बढी गाडी फिर्ता गरिएको छ। सहकारी पीडितको बचत रकम फिर्ता प्रक्रिया र सरकारी तथा सार्वजनिक जग्गा संरक्षण अभियानलाई पनि सरकारले प्राथमिकतामा राखेको छ। संविधान संशोधनका लागि राष्ट्रिय सहमति निर्माण, कक्षा 5 सम्म परीक्षा प्रणाली हटाउने, शिक्षा सेवा व्यवस्थापन प्रदेशमा हस्तान्तरण गर्ने, सबै सरकारी सेवा एउटै डिजिटल प्लेटफर्मबाट उपलब्ध गराउने, नागरिक सेवा केन्द्र स्थापना गर्ने, डिजिटल हस्ताक्षरको व्यापक प्रयोग, सरकारी सेवा पूर्ण रूपमा पेपरलेस बनाउने तथा सरकारी प्रमाणपत्र अनलाइन उपलब्ध गराउने योजना भने पूरा हुन बाँकी छ। शिक्षा, आर्थिक विकास र संस्थागत सुधारका धेरै प्रतिबद्धता पनि कार्यान्वयन हुन सकिरहेका छैनन्। व्यथिति, भ्रष्टाचार, अनियमितता र विसङ्गति अन्त्य गर्ने प्रतिबद्धता जनाएको सरकारले प्रशासनिक सुधारका केही महत्त्वपूर्ण काम गरे पनि कतिपय ठाउँमा विधि र प्रक्रिया मिसिएको भन्दै आलोचना हुँदै आएको छ। शिक्षा, स्वास्थ्य, रोजगारी लगायत क्षेत्रमा नागरिकले भोग्दै आएको समस्या समाधान गर्दै अर्थतन्त्र सुधार र विकास निर्माणको क्षेत्रमा सरकारले गति बढाउन नसकिरहेको विश्लेषकको टिप्पणी छ। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले रिक्त निर्वाचन आयुक्तमा डाक्टर राजीव सुब्बा र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरूप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय पनि गरेको छ। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने संवैधानिक व्यवस्था छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाह बालेनले त्रिभुवन विश्वविद्यालय सहित विभिन्न 7 विश्वविद्यालयका उपकुलपति नियुक्त गर्नुभएको छ। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेद्वार मध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गर्नुभएको हो। जस अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर भोला थापा नियुक्त हुनुभएको छ। सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किशन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाल, त्यसै गरी कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, राजसी जनक विश्वविद्यालयमा श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त हुनुभएको छ। खुल्ला प्रतिस्पर्धाबाट उपकुलपतिलाई नियुक्त गरिएको हो। शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई हिजो पद तथा गोपनीयताको शपथ समेत गराउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
7: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ,
4: विद्युतीय उपकरण बन्द गरौँ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ,
7: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ,
4: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
7: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ,
4: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बेन्द्रासैनी नगरपालिका साथ साङबे तडाबाट कर्णाली नदीमा खसेको मिनीबसमा रहेका 5 जनाको शनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखले विज्ञप्ति मार्फत चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदी सहित सिर्जना खण्डका मेखे तिरुवा र जोखे तिरुवाको पहिचान सार्वजनिक गरेको हो। चालक र सहचालक सुर्खेतको पञ्चपुरी नगरपालिका 8 माझी गाउँका हुनुहुन्छ। सिर्जना कालीकोटको रास्कोट नगरपालिका 2 खड्का गाउँकी तथा मेखे र जोखे तिरुवा कालीकोटको पचाल झरना गाउँपालिका 1 का बासिन्दा हुनुहुन्छ। दुर्घटनामा ज्यान गुमाएका जोखेको शव आफन्तले शनाखत गरिसकेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी श्रवण कुमार विकका अनुसार अरू 4 जना सहित गाडीको खोजी भइरहेको छ। शनाखत भएका 5 जना बाहेक अरू यात्रु थिए वा थिएनन् भन्ने अझै खुलिसकेको छैन। 1055 नम्बरको मिनीबस अस्ति बिहिबार कर्णाली नदीमा खसेको थियो। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेलले हेलिकप्टरबाट खोजी गर्न निर्देशन दिनुभएको छ। मुख्यमन्त्री कणेलले हिजो कर्णाली प्रदेशमा रहेका 4 सुरक्षा निकायका प्रमुखसँग खोजी तथा उद्धारबारे जानकारी लिँदै उपलब्ध सबै स्रोत साधन परिचालन गर्ने गरी खोजीलाई तीव्र बनाउन आग्रह गर्नुभएको हो। छलफलमा उहाँले अहिलेसम्म सुरक्षा निकायबाट खोजी तथा उद्धार भइरहेका कामको प्रशंसा गर्दै आवश्यकता अनुसार हेलिकप्टरबाट परिचालन गरी खोजी गर्न निर्देशन दिनुभएको हो। यसैबीच गोताखोरको थप जनशक्ति कुरिनटारबाट पनि दुर्घटना स्थलमा पुग्ने क्रममा छ। आज दिउँसो र राति पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको थियो। महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही ठाउँ तथा कोशी र बागमती प्रदेशको पहाडी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका थोरै ठाउँ तथा मधेस प्रदेशको साथै कोशी, बागमती र गण्डकीको तराई भेगका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको भावना छ। महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई क्षेत्रका 1-2 ठाउँमा भने ठूलो पानी पर्न सक्ने सम्भावना छ। अब विदेशको खबर। पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा यात्रु बस भिरबाट खस्दा कम्तीमा 40 जनाको ज्यान गएको छ। दुर्घटनामा 8 जना घाइते भएका छन्। हिजो कोइटाबाट पेसावर हुँदै राजधानी इस्लामाबादका लागि छुटेको बस दानासार क्षेत्रमा दुर्घटना भएको स्थानीय अधिकारीलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। तीव्र गति र क्षमताभन्दा धेरै यात्रु बोकेको बसले नियन्त्रण गुमाउँदा गहिरो ढुङ्गै ढुङ्गा भएको भिरमा खसेको प्रारम्भिक अनुमान गरिएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा नकआउट चरणको अन्तिम खेलमा अहिले कोलम्बिया र घानाले खेलिरहेका छन्। अमेरिकाको कन्सास सिटी रङ्गशालामा भइरहेको खेलमा खेलको 90 मिनट चलिरहँदा कोलम्बियाले 1 गोलको अग्रता बनाएको छ। उसले खेलको पहिलो हाफमा नै गोल गरेको हो। खेलको 14 मिनटमा जोन आरियासले गरेको गोलबाट कोलम्बियाले अग्रता बनाएको हो। फुटबल इतिहासमा कोलम्बिया र घानाबीच पहिलो पटक प्रतिस्पर्धा भइरहेको हो। यो खेलको नतिजासँगै अन्तिम 16 समीकरण पनि पूरा हुनेछ। यसैबीच फिफा विश्वकप फुटबलमा निकै प्रतिस्पर्धात्मक खेलमा केप भडेला हराउँदै साबिक विजेता अर्जेन्टिना अन्तिम 16 प्रवेश गरेको छ। अमेरिकाको मियामी रङ्गशालामा आज बिहान भएको नकआउट खेलमा केप भडे अर्जेन्टिनासँग 3-2 गोलले पराजित भयो। खेलको निर्धारित समय 1-1 बराबरी भएपछि अतिरिक्त समयमा पुगेको थियो। निर्धारित समयको पहिलो हाफमा 29 मिनटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। तर अर्जेन्टिनाले अग्रता जोगाउन सकेन। खेलको 59 मिनटमा केप भडेले बराबरी गोल फर्कायो। त्यसपछि निर्धारित समयको खेल बराबरी हुँदा अतिरिक्त समयमा जित निकाल्दै अर्जेन्टिनाले प्री क्वार्टर फाइनलमा स्थान बनाएको हो। 2-2 बराबरी अवस्थामा केप भडेका डी दिनियाको उपहार गोलमा अर्जेन्टिनाले 3-2 को जित निकाल्न सफल भयो। पहिलो पटक विश्वकपमा सहभागिता जनाएको केप भर्डेले विश्व विजेता अर्जेन्टिनासँग उत्कृष्ट प्रतिस्पर्धा गर्यो। यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेसीले आजको एक गोल सहित 7 गोल गरिसकेका छन्। अब अर्जेन्टिनाले अन्तिम 16मा इजिप्टसँग खेल्नेछ। चारबन्जेङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकार गठनको आज 100 दिन, धेरै प्रतिबद्धता पूरा हुन बाँकी, सुशासन कायम गर्ने सकारात्मक प्रयास। प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तहरूमा सुब्बा र वाग्लेको नाम सिफारिस। त्रिवी सहित 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त। कर्णाली नदीमा खसेको मिनी बसमा रहेका 5 शनाखत। हेलिकप्टरबाट पनि खोजी गर्न निर्देशन। आज दिउँसो र राति पनि पानी पर्ने सम्भावना। पाकिस्तानमा यात्रु बस भिरबाट खस्दा 40 ज्यान गयो, 8 घाइते। र विश्वकप फुटबलमा नकआउट चरणको अन्तिम खेलमा अहिले कोलम्बिया र घानाले खेल्दै प्रतिस्पर्धात्मक खेलमा केप भडेला हराउँदै साबिक विजेता अर्जेन्टिना अन्तिम 16मा।
9: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
10: ल हेर यिनका बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
11: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
12: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855563172 र 9852512206।
11: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
13: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
14: सर। चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
15: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
16: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी ब्याङ्कको अगाडि।
17: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
16: सम्पर्क 9819 32811 र 9863573687।
17: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिम खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: अनुहार भरे कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखति फेस सोप प्रयोग गर्न थाले तबदेखि मलाई सबैले यस्तै भन्छन्।
1: सारै राम्रो रूप तिम्रो हजुर
2: बाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ उपत्यकाका विभिन्न सड़क जलमग्न भई यातायात सेवा प्रभावित बनेपछि ट्राफिक प्रहरीले हिजो विज्ञ सहित बागमती र सहायक नदीहरूको स्थलगत निरीक्षण गरेको छ। निरीक्षण अध्ययनको क्रममा बागमती नदीको सतहमा बगेर आएको फोहोरको थुप्रो डेब्रिज उच्च हुँदा टुकुचा, धोबीखोला, विष्णुमती लगायत सहायक नदीबाट आउने पानी सहज रूपमा बग्न नसकी उल्टो बहाव हुने अवस्था देखिएको उपत्यका ट्राफिक प्रहरीले निष्कर्ष निकालेको छ। नदीको नियमित सफाई, डिब्रिज व्यवस्थापन, प्रभावकारी ढल तथा पानी निकास प्रणाली सुधारमा सम्बन्धित निकायले समन्वयात्मक रूपमा काम गर्नुपर्ने टोलीले औल्याएको छ। ट्राफिक प्रहरीका अनुसार अस्तिको वर्षापछि सिंहदरबार, न्यू प्लाजा, अनामनगर, सिनामंगल, गौशाला, तिलगंगा, माइतीगर लगायतका क्षेत्रको सड़क जलमग्न बनेको थियो। नेपाल प्रहरीले 1,48,00,000 बढीको अवैध अभौतिक मुद्रा अर्थात् क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी मानिसलाई विभिन्न प्रलोभन देखाई ठगी गर्ने र रकमलाई अभौतिक मुद्रामा साटेर अवैध कारोबार गरेको आरोपमा भक्तपुरको मध्यपुर थिमी 5 मुकेश प्रजापतिलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका प्रजापतिले अहिलेसम्म 1,48,00,000 बराबरको अभौतिक मुद्राको कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रजापतिलाई जिल्ला अदालत काठमाडौँबाट 5 म्याद थप गरी अनुसन्धान भइरहेको छ। नेपालमा क्रिप्टो करेन्सीको कारोबार गैर कानुनी मानिन्छ। काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 2,00,000 रुपियाँभन्दा धेरै मूल्य बराबरको अवैध सुर्तिजन्य पदार्थ सहित एकजना पाकिस्तानी नागरिक पक्राउ परेका छन्। काठमाडौँबाट दोहा हुँदै पाकिस्तान जान लागेका साहिद महमुदलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो। उहाँका अनुसार महमुदले लिएको लगेजहरूलाई जाँच गर्ने क्रममा अवैध सुर्तिजन्य पदार्थ फेला परेको हो। महमुदले सुर्तिजन्य पदार्थहरू तथा अन्य सामग्री लुपाई छिपाई अरू देशमा लैजान लागेको अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ। उनलाई कानुनी कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको प्रवक्ता सिलवालले बताउनुभयो। ललितपुरको ज्येष्ठ वर्णमहाविहारलाई 2025 युनेस्को एसिया प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कार अन्तर्गत अवार्ड अफ मेरिट हस्तान्तरण गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को एसिया प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कार अन्तर्गत ज्येष्ठ वर्णमहाविहारलाई अवार्ड अवतरण हस्तान्तरण गरिएको हो। नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दुतोईले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र भारतीय राजदूतावासका नियोग उपप्रमुख डाक्टर राकेश पाण्डेको उपस्थितिमा धातुपट्टिका र आधिकारिक प्रमाणपत्र महाविहारको समितिलाई हस्तान्तरण गर्नुभएको हो। यस महाविहारलाई भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले 14 करोडको आर्थिक सहयोग समेत गरेको थियो। र जाँदा जाँदै फेरि पनि फिफा विश्वकप फुटबलको नतिजा बारेको खबर। फिफा विश्वकप फुटबलमा नकआउट चरणको अन्तिम खेलमा कोलम्बिया र घाना खेलिरहेकोमा कोलम्बिया विजयी भएको छ र प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। यो खेल अमेरिकाको कन्सास सिटी रङ्गशालामा केही बेर अघि सम्पन्न भएको हो। कोलम्बियाले खेलको पहिलो हाफमा 1 अग्रता बनाएको थियो र त्यही अग्रता नै कोलम्बियाको जितमा निर्णायक भयो। उसलेका लागि खेलको 14 जोन आरियासले गोल गरेका हुन्। फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलोपटक प्रतिस्पर्धा भएको थियो। यो आजको खेलको नतिजासँगै विश्वकप फुटबलको अन्तिम 16 समीकरण पनि पुरा भएको छ। बिहान 9 राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सरकार गठनको आज 100 धेरै प्रतिबद्धता पूरा हुन बाँकी, सुशासन कायम गर्ने सकारात्मक प्रयास। गैराती काठमाडौँ सहित देशका धेरै ठाउँमा वर्षा, आज दिउँसो र राति पनि पानी पर्ने। बागमती नदीमा थुप्रिएको फोहोर नै काठमाडौँ डुबानको मुख्य कारण। र 1,48,00,000 बढीको क्रिप्टो कारोबार गरेको आरोपमा भक्तपुरका एक युवा पक्राउ। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नुअघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: Sudis FM diren rapi toplu 2 MHz.
1: Lahay alya. Çiçek çiçek var.

0: दुई किन डोलाउ केबिट भयो
1: मुंगुर पाल्ने घाटै लाल त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
0: ल हेर यिनका बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजेपी प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
3: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9845512206
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
5: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ
4: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस् खुरुक्का त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
6: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि
3: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
6: सम्पर्क 9819 32811 र 9863573687
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
7: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन् प्लास्टिकका झोला सिसा तथा प्लास्टिकका बोतल चाउचाउ बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ त्यसैले जथाभावी फोहोर नफ्याँकौ फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ
3: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश खडा कृषि शाखा प्रमुख माडी नगरपालिका
8: अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। बालिन शाह नेतृत्वको सरकारले आज 100 दिने उपलब्धि सार्वजनिक गर्ने भएको छ। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिहरूको सूची सार्वजनिक गर्ने तयारी भइरहेको छ। सरकार गठन भएको 100 दिन पुगेको छ। दिउँसो 3 बजे सिंहदरबारबाट सरकारका कार्य प्रगतिहरू सार्वजनिक गर्ने तयारी भइरहेको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। जेएनजी आन्दोलनपछि गत फागुन 21 सम्पन्न निर्वाचनपछि चैत 13 गते शाहको नेतृत्वमा सरकार गठन भएको थियो। सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर गठन भएको सरकारले 100 दिनमा गर्ने कामहरूको सूची सार्वजनिक गरेको थियो। खोटाङका 2 सड़क खण्ड कालो पत्रेको योजना अधुरै रहने भएको छ। ढिला सुस्तीका कारण नुन्थला कुविन्डे हर्मटार हुँदै ऐसेलु खर्क जोड्ने सड़क कालो पत्रेको कार्य समयमै सम्पन्न हुन नसकेको हो। यस्तै हुर्लुङ जालोपा सप्तेश्वर हुँदै बाक्सिला जोड्ने सड़क कालो पत्रे योजना पनि अधुरै रहने भएको छ। कोशी प्रदेश सरकारको बजेटमा दुवै सड़क कालो पत्रेको काम यही असार 15 गतेभित्र सक्ने गरी सम्झौता भएको थियो। कालो पत्रे गर्ने भनिएको सड़कमा अन्य सबै कार्य सम्पन्न भए पनि अन्तिम चरणमा पुगेपछि काम रोकिएको हो। बीसीपीसी पीकेबी जेबीले ठेका लिएको योजनामा कालोपत्री लगाउन तयार गरिए पनि म्याद र मौसमका कारण काम रोकिएको छ। सम्झौता अनुसार ड्रेन रिटर्निङ वाल कजवे सबवे र क्याबिन जाली ढलान लगायतको काम सकिएको छ। तर बेस राखेर कालोपत्री हाल्ने कार्य नसकिएको हो। करिब महिना दिनको काम बाँकी रहँदा नियमित वर्षाका कारण ठेकेदारले कालोपत्री हाल्ने काम रोकेका छन्। समयमै बिटोमिन ल्याउन नसकेका कारण कालोपत्रीको काम नसकिएको निर्माण व्यवसायीको भनाइ छ। यस वर्ष शुरू भएपछि विपज्जन्य घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल 2721 विपज्जन्य घटनामा 127 मृत्यु भएको तथा 773 जना घाइते भएका छन्। ती विपदमा 3722 परिवार प्रभावित भएको पनि प्राधिकरणले आज सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं।

0: जी एआई टीवी मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेंट एआई पिक्चर एंड साउंड संग अप टू 30% कैशबैक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेंज वैल्यू प्लस 4 इयर्स फुल वारंटी अब घरमै स्टेडियम एक्सपीरियंस एलजी लाइफ्स गुड
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अब बाँकी खबर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशनपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्धनको मूल्य घटेको प्रभाव उपभोग्य वस्तु तथा सेवाको मूल्यमा पनि देखिनुपर्ने भन्दै व्यवसायलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ विभागले जारी गरेको विज्ञप्ति अनुसार मध्यपूर्वको तनावका कारण बढेको इन्धनको मूल्य सामान्य अवस्थामा फर्केपछि नेपाल आयल निगमले असार 16 गतेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ त्यसअनुसार उपभोक्ताले प्रत्यक्ष राहत पाउने गरी बजार वस्तु तथा सेवाको मूल्य पनि घटाउन विभागले अनुरोध गरेको हो मन्त्री यादवले इन्धनको मूल्य घटेको लाभ आम उपभोक्तासम्म पुग्नुपर्ने भन्दै कृत्रिम मूल्य वृद्धि रोक्न तथा अत्यावश्यक वस्तु र सेवा सुपथ मूल्यमा उपलब्ध गराउन विभागलाई आवश्यक पहल गर्न निर्देशन दिनुभएको छ सोही निर्देशन अनुसार विभागले खाद्यान्न लगायत सबै उपभोग्य वस्तु तथा सेवा उचित मूल्यमा उपलब्ध गराउन विक्रेता व्यवसायी ढुवानी व्यवसायी तथा सेवा प्रदायकलाई आग्रह गरेको छ हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ अहिलेलाई बिदा दिनुहोस् नमस्कार

0: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: माडी नगरपालिका बसन्तपुर चितवन।
2: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।
1: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
1: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
3: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
1: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
3: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
1: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
3: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
1: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 98455 18705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
8: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
2: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
1: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5369 53 98550 77061 र 98550 77053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 580 र 98550 26 440
3: It's 11 o'clock. अहिले 11 बजेको छ।
4: नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नेपालका लागि चिनिया राजदूत झाङ माओ मिङले नेपाल र चीन बीचको सम्बन्धलाई थप सुदृढ बनाउन चार बुधे प्रस्ताव अघि सारेका छन्। राजदूत माओ मिङले दुई देशका राजनैतिक दलहरूबीच गरिबी निवारण आर्थिक विकास र पार्टी निर्माणका असल अभ्यास साटासाट गर्नुपर्ने बीआरआईलाई नेपालको विकास रणनीतिसँग जोड्दै कनेक्टिभिटी नेटवर्क निर्माणलाई तीव्रता दिनुपर्ने साझा मञ्चहरूमा समन्वय गर्दै विभिन्न इनिसिएटिभ्स कार्यान्वयनमा सहकार्य गर्नुपर्ने र युवा पुस्ताबीच भ्रमण तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरी मैत्री सम्बन्धलाई पुस्तान्तरण गर्नुपर्ने प्रस्ताव राखेका छन्। राजदूत माओ मिङले सीपीसी विश्वकै ठूलो सत्तारूढ दल भएको र पार्टी निर्माण तथा सुशासनका सम्बन्धमा 14 मुख्य सिद्धान्त मध्ये पार्टीको केन्द्रीकृत नेतृत्व जनमुखी अवधारणा सैद्धान्तिक नवीनता संगठनात्मक सुदृढीकरण र आत्मसुधार भ्रष्टाचार नियन्त्रणमा जोड दिएको पनि बताएका छन्। राष्ट्रिय धान दिवस तथा देशभर मनाइए पनि कर्णाली प्रदेशमा पर्याप्त वर्षा नहुँदा रोपाई अपेक्षा अनुसार अघि बढ्न सकेको छैन। कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर हालसम्म कुल रोपाई योग्य क्षेत्रफलको 28.15% अर्थात 43,290 हेक्टर मध्ये 12,155 हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाई भएको छ। माथिलो कर्णालीमा चिसो सहने मार्ची धानको रोपाई लगभग सकिएको भए पनि तल्लो जिल्लामा पनि मनसुनी वर्षा ढिलो सुरु भएकाले रोपाईले भर्खरै गति लिन थालेको हो। नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल बुटवल पुगेका छन्। नेपाली कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेश समितिले आयोजना गरेको प्रदेश स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन दुवै शीर्ष नेता बुटवल पुग्नु भएको हो। बुटवलमा आयोजना हुने कार्यक्रममा प्रचण्ड र नेपालले देश प्रदेशभरबाट सहभागी भएका नेता कार्यकर्तालाई पार्टीको नीति संगठनात्मक कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिँदै सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टी एकतापछि लुम्बिनी प्रदेशमा पहिलो पटक प्रदेश स्तरीय प्रशिक्षण आयोजना गरिएको पार्टीले जनाएको छ। प्रशिक्षण मार्फत पार्टीको नीति संगठनात्मक कार्यदिशा र भावी रणनीतिबारे प्रदेश स्तरीय नेताहरूबीच साझा बुझाइ विकास गर्दै संगठनलाई थप सुदृढ र कार्य सम्पादनलाई प्रभावकारी बनाउने लक्ष्य रहेको जनाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। कैलालीको चिसापानीमा ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। लम्कीचुवा नगरपालिका 3 चिसापानी बजारमा शुक्रबार राति 9:30 बजेतिर रुबी होटल अगाडि पहिचान नखुलेका अन्दाजी 45 वर्षीय पुरुषलाई ठक्कर दिएको थियो। उनलाई तत्काल इलाका प्रहरी कार्यालय चिसापानीकी प्रमुख प्रहरी निरीक्षक इन्सपेक्टर मीरा खड्काको कमाण्डमा 10 जनाको प्रहरी टोलीले उनको उद्धार गरेर टिकापुर अस्पताल लगेको थियो। टाउकोमा गम्भीर चोट लागेका घाइते पुरुषको उपचारका क्रममा राति अस्पतालमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृतकको नाम थर टेगरा खुल्न सकेको छैन। सबलाई अहिले टिकापुर अस्पतालको सब गृहमा राखिएको छ। दुर्घटनापछि फरार चालक र गाडी सुर्खेतबाट प्रहरीले नियन्त्रणमा लिएको छ। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: माडी नगरपालिका बसन्तपुर चितवन।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।
3: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: बायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ। यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल।

0: भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
0: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
1: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
2: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
1: घडेरीका विशेषताहरू:
2: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी, मालपोत र उडा कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित।
3: जग्गा धनी सिधा सम्पर्क 98-71-88-254 र 98-456-90-042।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राहदानी सेवा असार 24 देखि केही दिन बन्द हुने, असार 29 देखि नयाँ प्रणालीबाट सेवा सञ्चालन गर्ने तयारी। कर्णालीमा हराइरहेको मिनी बस र यात्रु खोज्न सोनार क्यामेरा र म्याग्नेट सहितको टोली पुग्यो। आज काठमाडौँ उपत्यका सहित देशका 16 जिल्लामा बाढीको जोखिम। नारायणघाट बुटवल सड़क पूर्वी खण्डमा कालो पत्रे र ढलान सम्पन्न, अब सड़क सुरक्षा अन्तर्गतका कामहरू मात्रै बाँकी। नेटो सदस्य देश र क्यानाडाबाट युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता, अर्को हप्ता टर्किएको अङ्गारामा गठबन्धनको शिखर सम्मेलन हुने। र विश्वकप फुटबलको प्री क्वार्टर फाइनल समीकरण पूरा, पहिलो खेलमा आज राति सहआयोजक क्यानाडा र मोरक्कोले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राहदानी सेवा असार 24 गतेदेखि केही दिन बन्द हुने भएको छ। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले अहिलेको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको जनाएको छ। विभागले सूचना निकालेर हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्ला इलाका प्रशासन कार्यालय तथा विदेशी स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा र विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुने जनाएको हो। जिल्ला इलाका प्रशासन कार्यालय र विदेशी स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार 24 देखि 26 गतेसम्म 3 दिन बन्द हुनेछ। त्यसै गरी राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा असार 25 र 26 गते 2 दिनसम्म बन्द हुनेछ। साथै यही असार 29 गतेदेखि नयाँ प्रणाली मार्फत राहदानी सेवा नियमित रूपमा शुरू हुने विभागले जानकारी दिएको छ। कर्णाली नदीमा हराइरहेको मिनी बस र यात्रु खोजीका लागि चितवन कुरिनटारबाट सोनार क्यामेरा र म्याग्नेट सहित खटिएको टोली पुगेको छ। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका साथ साङ्गे टाढाबाट अस्ति बिहिबार कर्णाली नदीमा खसेको मिनी बस र यात्रु अहिलेसम्म भेटिएका छैनन्। थप खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट समेत गोताखोरको टोली खटिएको हो। सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको कमाण्डमा 4 जना गोताखोर सहितको टोली हिजो त्यसतर्फ गएको थियो। यो टोलीले पानी मुनि तथा पानीको भेलमा खोज्नको लागि प्रयोग हुने सोनार क्यामेरा र म्याग्नेट लगायतका उपकरण लिएर गएको छ। ती उपकरणको सहयोगमा आज थप खोजी कार्य हुनेछ। नदीमा खसेको मिनी बसमा रहेका 5 जनाको शनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखले विज्ञप्ति मार्फत चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदी सहित सिर्जना खड्का, मेखे तिरुवा र जोखे तिरुवाको पहिचान सार्वजनिक गरेको हो। दुर्घटनामा ज्यान गुमाएका जोखेको सब आफन्तले पनि शनाखत गरिसकेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी श्रवण कुमार विकका अनुसार अरू 4 जना सहित गाडीको खोजी भइरहेको छ। शनाखत भएका 5 जना बाहेक अरू यात्रु थिए वा थिएनन् भन्ने अझै खुलिसकेको छैन। कर्णाली प्रदेश 02001055 नम्बरको मिनी बस अस्ति बिहिबार कर्णाली नदीमा खसेको थियो। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यका सहित देशका 16 जिल्लामा बाढीको जोखिम छ। आज काठमाडौँ, भक्तपुर र ललितपुर सहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, बझाङ, अछाम, दैलेख, जाजरकोट, सुर्खेत, सङ्खुवासभा, तेह्रथुम र आसपासका जिल्ला भई बहने साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही ठाउँ तथा कोशी र बागमती प्रदेशको पहाडी भेगका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। नारायणगढ बुटवल सड़क विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सड़कको सम्पूर्ण कालोपत्रे तथा ढलान सड़क निर्माण सम्पन्न भएको छ। आयोजनाको पूर्वी खण्ड अन्तर्गत अन्तिम कालोपत्रे र ढलान सड़कको सम्पूर्ण निर्माण सम्पन्न भएको नारायणगढ बुटवल सड़क आयोजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले जानकारी दिनुभयो। अब सड़क सुरक्षा अन्तर्गतका कामहरू मात्रै बाँकी छन्। यो सँगै सड़क आयोजनाको पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति 92.38% पुगेको छ। एसियाली विकास बैंक एडीबीको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको 113 किलोमिटर लामो नारायणगढ बुटवल सड़क आयोजना 2 खण्डमा विभाजन गरी कार्यान्वयन भइरहेको छ। गैंडाकोटदेखि दाउन्नेसम्म झण्डै 65 किलोमिटर पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्म झण्डै 48 किलोमिटर पश्चिमी खण्ड निर्माणाधीन छन्। सूचना अधिकारी खनालले बाँकी रहेका सड़क सुरक्षा तथा सौन्दर्यकरणसँग सम्बन्धित काम पनि क्रमशः सम्पन्न गरी आयोजना पूर्ण रूपमा हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।
उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा वैशाख यता विपदजन्य घटनामा 127 जनाको ज्यान गयो, 773 जना घाइते लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राहदानी सेवा असार 24 केही दिन बन्द हुने असार 29 नयाँ प्रणालीबाट सेवा सञ्चालन गर्ने तयारी कर्णालीमा हराइरहेको मिनी बस र यात्रु खोज्न सोनार क्यामेरा र म्याग्नेट सहितको टोली पुग्यो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। यस वर्ष वैशाख यता हिजोसम्म विपदजन्य घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार यो अवधिमा भएका कुल 2121 विपदजन्य घटनामा 127 ज्यान गएको तथा 773 जना घाइते भएको तथ्याङ्क छ। ती विपदजन्य घटनामा 3722 परिवार प्रभावित भएको पनि प्राधिकरणले जनाएको छ। सबैभन्दा धेरै सर्पदंशका 398 घटनामा 23 ज्यान गुमाएका छन् भने 375 जना घाइते भएका छन्। त्यस्तै लेक लागेर 54 घटनामा 21 ज्यान गएको छ, 34 घाइते भएका छन्। चट्याङ लागेर 19 ज्यान गएको छ भने 98 जना घाइते भएका छन्। अरू आग लागि जनावरको आक्रमण हावाहुरी बाढी पहिरो लगायतका घटना समावेश रहेको प्राधिकरणले जानकारी दिएको छ। अब विदेशको खबर। नेटोका युरोपेली सदस्य देशहरू र क्यानाडाले युक्रेनलाई व्यापक सहयोगको घोषणा गर्ने भएका छन्। अर्को हप्ता टर्किएको अंगारामा हुने गठबन्धनको शिखर सम्मेलनमा उनीहरूले युक्रेनलाई यो वर्ष र आउँदो वर्ष 70 अर्ब युरो अर्थात 80 अर्ब अमेरिकी डलरका दरले सैन्य सहयोग दिने प्रतिबद्धता जनाउने भएका कूटनीतिज्ञले बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सम्मेलनको अन्तिममा घोषणा पत्रमा समावेश हुने यो प्रतिबद्धतामा हरेक वर्ष यु ऋणबाट 30 अर्ब युरो र विभिन्न देशहरूले पहिले नै प्रतिबद्धता गरेको रकम समावेश छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अमेरिकी सहयोग रोक्ने घोषणा गर्नुभएको थियो। सन् 2022 शुरू भएको रूस युक्रेन युद्ध अझै रोकिएको छैन। अब खेल खबर। फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनल समीकरण पूरा भएको छ। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई एक गोलले हराउँदै कोलम्बिया अन्तिम 16 प्रवेश गरेसँगै अन्तिम 16 समीकरण पूरा भएको हो। चार पटकको पूर्व विजेता जर्मनी सहित क्रोएसिया, नेदरल्याण्ड्स, जापान, सेनेगल, नवप्रवेशी केप भर्डे जस्ता टोली नकआउट चरणबाटै बाहिरिएका छन्। अब प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इङ्ल्याण्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बियाले खेल्ने भएका छन्। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समयअनुसार पाउने 11 सह आयोजक क्यानाडा र मोरक्को तथा भोलि बिहान पाउने 3 पाराग्वे र फ्रान्स बीच खेल हुनेछ। त्यस्तै ब्राजिल र नर्वे बीच आइतबार मध्यराति पाउने 2 खेल हुनेछ। सोमबार बिहान पाउने 6 मेक्सिको र इङ्ल्याण्डले खेल्नेछन्। सोमबार मध्यराति पाउने 1 पोर्चुगल र स्पेनले खेल्दा मंगलबार बिहान पाउने 6 आयोजक अमेरिका र बेल्जियम बीच खेल हुनेछ। त्यस्तै मंगलबार रातको पाउने 10 अर्जेन्टिना र इजिप्ट तथा मध्यराती पाउने 2 स्विजरल्याण्ड र कोलम्बियाले खेल्ने भएका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राहदानी सेवा असार 24 केही दिन बन्द हुने, असार 29 नयाँ प्रणालीबाट सेवा सञ्चालन गर्ने तयारी। कर्णालीमा हराइरहेको मिनी बस र यात्रु खोज्न सोनार क्यामेरा र म्याग्नेट सहितको टोली पुग्यो आज काठमाडौँ उपत्यका सहित देशका 16 जिल्लामा बाढीको जोखिम। नारायणगढ बुटवल सड़क पूर्वी खण्डमा कालो पत्रे र ढलान सम्पन्न, अब सड़क सुरक्षा अन्तर्गतका कामहरू मात्रै बाँकी। नेटो सदस्य देश र क्यानाडाबाट युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता। अर्को हप्ता टर्किएको अंगारामा गठबन्धनको शिखर सम्मेलन हुने र विश्वकप फुटबलको प्री क्वार्टर फाइनल समीकरण पूरा। पहिलो खेलमा आज राति सहायोजक क्यानाडा र मोरक्कोले खेल्दै दिउँसो 12 नेपाल खबर सकियो। दिउँसो 3 नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। बाढीको सम्भावित क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुहोला। नमस्कार।

0: देशवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरु हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020235212।
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 97625 73 09 98 0474 46 182 र 98 491 95 225।
2: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
6: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
6: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
2: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
6: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 550 92 260 र वेबसाइट चितवन नेसनल पार्क .gov.np।

0: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हालो वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73098 98074 46182.

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औखति साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: ए कालुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्ची काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: अन्ठानब्बे 5 50 54 5 94

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 1 o'clock. अहिले 1 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। गृहमन्त्री सुधन गुरुङ आज मोरङको विराटनगर पुग्नु भएको छ। जिल्लाको अवस्था बुझ्न बिहान त्यहाँ पुग्नुभएका गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय मोरङको अनुगमन र निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले सरकारी सेवालाई छिटो र छरितो बनाएर नागरिकलाई सहज रूपमा सेवा दिन कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ। जनतालाई एकै ठाउँमा सेवा दिन आवश्यक परेमा भौतिक संरचना थप्न पनि उहाँले आग्रह गर्नुभयो। यसअघि विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री गुरुङले धेरै ठाउँमा प्रहरीका भवनहरू पुराना र जीर्ण भएकाले प्रहरी संगठनको भौतिक पूर्वाधार सुधार गर्ने काम सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ। उहाँले आज नेपाल भारत सीमा क्षेत्रको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको छ। बागमती प्रदेश सरकारको नयाँ बजेट पारित गराउन नेपाली कंग्रेसले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। आगामी आर्थिक वर्ष 2083-84 विनियोजन विधेयक पारित गराउने सिलसिलामा कंग्रेस संसदीय दलले आफ्ना सबै प्रदेश सभा सदस्यहरूलाई व्हिप जारी गरेको हो। पार्टीभित्र बजेट र सरकारको नेतृत्वलाई लिएर विवाद चलिरहेका बेला मुख्य सचेतक पुकार महर्जनले बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नबस्न र बजेटको पक्षमा मतदान गर्न निर्देशन दिनुभयो। बजेट पारित हुने निर्णायक चरणमा सांसदहरू अनुपस्थित हुँदा सरकार अप्ठ्यारोमा पर्न सक्ने भएकाले यो कदम चालिएको हो। बागमती प्रदेश सभाको आजको बैठकमा मन्त्रीहरूले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिएपछि विनियोजन विधेयकलाई निर्णयका लागि पेश गर्ने कार्यसूची रहेको छ। महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त राष्ट्र सेवक कर्मचारीहरूले पाउने भुक्तानीको समय थप गरेको छ। कार्यालयले आगामी असार 25 गते भित्रै अवकाश प्राप्त कर्मचारीहरूको सुविधा बापतको रकम निकासा गरी भुक्तानी गर्न सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई निर्देशन दिएको हो। यसअघि आज असार 20 गतेसम्म मात्रै भुक्तानी गर्ने भनिए पनि नयाँ निर्णय अनुसार केही दिन समय बढाइएको लेखा अधिकृत सुभाष चन्द्र अर्यालले जानकारी दिनुभएको छ। कार्यालयको यो निर्णयसँग अब सेवानिवृत्त कर्मचारीहरूले आफ्नो उपदान संचेत विधा र औषधि उपचार बापतको रकम असार 25 गतेसम्म पाउन सक्नेछन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: मोती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरुरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्त भित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय रामशाह पथ काठमाडौँ

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर, सरकारले ल्याउन लागेको नयाँ ज्येष्ठ नागरिक नीति बारे सर्वसाधारणले आफ्नो राय र सुझाव दिन पाउने भएका छन्। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय ज्येष्ठ नागरिक नीति 2083 को मस्यौदा तयार गरी सरकारवाला र सर्वसाधारणसँग सुझाव मागेको हो। नीतिलाई अझ राम्रो बनाउनका लागि मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै आगामी 10 दिनभित्र इच्छुक व्यक्ति वा संस्थालाई आफ्नो प्रतिक्रिया पठाउन आग्रह गरेको छ। यसका लागि मन्त्रालयको आधिकारिक इमेलमा सुझाव पठाउन सकिने व्यवस्था गरिएको छ। र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजनालाई अब ढिला हुन नदी समयमै सम्पन्न गरिने बताउनु भएको छ। सुर्खेतको चिप्ले स्थित आयोजनाको बाँधस्थल निरीक्षणपछि मन्त्री श्रेष्ठले यो आयोजनाले बाँकेर बर्दियाका 51,000 हेक्टर जमिनमा सिंचाई पुर्याउने र 46 मेगावाट विद्युत उत्पादन गर्ने जानकारी दिनुभयो। अनुगमनकै क्रममा उहाँले सुर्खेतको लो भोल्टेज समस्या समाधानका लागि बजेट विनियोजन भइसकेको र माग गरिएका 5,000 मध्ये 2,000 गुड्डा मिटर जडान शुरू भइसकेको बताउनु भएको छ। औस्तेशका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: सरकार बदलिएको छ, तर के हाम्रो सोच, चिन्तन र कार्यशैली बदलिएको छ? के नीति, कानून र संरचनाहरू बदलिएका छन्?
1: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज, कार्यक्रम सद्गमय
0: हरेक आइतबार राति 8 बजे एपीवान टेलिभिजनमा, आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा, साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ।
1: कार्यक्रम सद्गमय, सद्गमय अभियन्ता रमेश पौडेलको साथमा।
2: अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फुलबारी।

0: बाढीवासीहरूका लागि खुसीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020235212।
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाऊ भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625 73 09 98 0474 46 182 र 98 491 95 225।
2: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
7: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
7: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
2: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
7: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 550 92 260 र वेबसाइट चितवन नेसनल पार्क .gov.np।

0: सो लभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9854175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन्ड जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा समीक्षा मोतेको नमस्कार। राष्ट्रिय गौरवको बेनी जमसुम खोरला सड़क खण्डको कामलाई गति दिन सरकारी टोलीले स्थलगत निरीक्षण गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल सहितको टोलीले मुस्ताङ पुगेर सड़क आयोजनाको अनुगमन गरेको हो। अनुगमनका क्रममा मन्त्री लम्सालले खोरला सड़क खण्डमा पर्ने पाँचवटा पुल निर्माण कार्यलाई तत्काल ठेक्का प्रक्रियामा लैजान निर्देशन दिनुभएको छ। सो अवसरमा आयोजना प्रमुख तेजस्वी शर्माले जमसुम कागभेनी सड़क को स्तर उन्नति र कागभेनी छोसाङ खण्डमा भइरहेको कालोपत्रको प्रगति बारे जानकारी गराउनुभयो। निरीक्षणका क्रममा स्थानीय बासिन्दाले मन्त्रीहरूलाई काली गण्डकी नदीको कटान, बाढ़ी र पहिरोका कारण सड़क तथा पुलहरूमा वर्षेनी पुग्ने क्षति बारे ध्यानाकर्षण गराएका छन्। नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कार्यशैली र कार्य सम्पादनप्रति आलोचना गर्नुभएको छ। वर्तमान सरकारका शुरूआती सय दिन पूर्ण रूपमा असफल र उपलब्धि शून्य रहेको उहाँको टिप्पणी छ। लुम्बिनी प्रदेश स्तरीय पार्टीको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमका लागि आज रूपन्देहीको बुटवल पुग्नुभएका प्रचण्डले संचारकर्मीहरूसँग कुरा गर्दै जनतालाई भ्रम र आश्वासन दिएर बनेको सरकारले कुनै परिणाम दिन नसकेको दावी गर्नुभयो। वामपन्थी एकताका विषयमा सोधिएको प्रश्नमा उहाँले तत्काल एकताको सम्भव नरहेको तर कंग्रेस र एमाले सहितका सबै दलहरूसँग सहकार्यका लागि आफूहरूले समन्वय गरिरहेको प्रश्न पार्नु भएको छ। नेपाली कंग्रेसको संस्थापनेतर समूहका शीर्ष नेताहरूबीच आन्तरिक संवाद बाक्लिएको छ। बिहिबारदेखि आज शनिबारसम्म पार्टीका प्रभावशाली नेताहरूबीच विभिन्न स्थानमा छुट्टा छुट्टै र सामूहिक भेटवार्ता भएका छन्। यसै क्रममा आज नेता विमलेन्द्र निधि र डाक्टर शेखर कोइरालाबीच बानेश्वर हाइटमा झण्डै एक घण्टा छलफल भएको छ। उहाँहरूबीच पार्टीलाई कसरी अगाडि बढाउने र संहिताबारे राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा उठेका विषयमा कुराकानी भएको छ। यसअघि बिहिबार र शुक्रबार पनि नेताहरू पूर्ण बहादुर खड्का, डाक्टर शशांक कोइराला र प्रकाशमान सिंहबीच भेटघाट भएका थिए। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर सरकारले ल्याउन लागेको नयाँ ज्येष्ठ नागरिक नीति बारे सर्वसाधारणले आफ्नो राय र सुझाव दिन पाउने भएका छन्। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय ज्येष्ठ नागरिक नीति 2083 को मस्यौदा तयार गरी सरकारवाला र सर्वसाधारणसँग सुझाव मागेको हो। नीतिलाई अझ राम्रो बनाउनका लागि मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै आगामी 10 दिनभित्र इच्छुक व्यक्ति वा संस्थालाई आफ्नो प्रतिक्रिया पठाउन आग्रह गरेको छ। यसका लागि मन्त्रालयको आधिकारिक इमेलमा सुझाव पठाउन सकिने व्यवस्था गरिएको छ। र नेपाल जेएनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार भएका एक थुनुवालाई प्रहरीले पुनः पक्राउ गरेको छ। गत भदौ 24 गते भएको आन्दोलनका क्रममा काठमाडौँको जगन्नाथ देवलस्थित केन्द्रीय कारागारबाट भागेका सर्लाहीका 26 वर्षीय रमन भनिने रामलाल योञ्जन पक्राउ परेका हुन्। सर्लाहीको हरिवन नगरपालिका एक स्थायी घर भएका योञ्जन डाका चोरी मुद्दामा कारागारमा सजाय काटिरहेका थिए। अहिलेलाई नेपाली खबर यति नै। दिउँसो 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी, फोन 056-50-10-60।
5: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।

प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरू

0: हेलो सुन्नुहोस् न बाबुको बुबा, बाबुलाई के भयो के? बिरामी भएर अस्पताल लिएर आएको, आइसियुमा राख्नु पर्छ, काठमाडौँ नै लैजान पर्ने भयो।
1: त्यसो भए निको बाल अस्पताल
2: टीका रोगहरूको सफल उपचार एवं इन्फ्लुएन्जा फ्लू खोप सुचारू रहेको समेत जानकारी गराउँदछौ।
3: बाल बालिकाको लागि विश्व स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने चितवनको एकमात्र अस्पताल निको बाल अस्पताल प्राली
4: भरत, डोंट वरी हाम्रो बसन्तपुरमा आरआरपी मोटर्स एन्ड डेन्ट पेन्ट छँदै छ नि, त्यही जाऊ। तपाईँको स्कुटी पहिलाको भन्दा झक्का बन्छ दिदी, अनि सँगै आरआरपी खाजा घर पनि छ, मिठो खाजा खानु होला र फ्रेस हुनु होला।
5: आरआरपी मोटर्स एन्ड डेन्ट पेन्ट र आरआरपी खाजा घर नयाँ बजार बसन्त बजार माडी।
6: हामी कहाँ डेन्टिङ, पेन्टिङ, प्लास्टिक वेल्डिङ, ग्यास वेल्डिङ, मेटल वेल्डिङ, स्टिकर पेन्टिङ र नम्बर प्लेटको काम गरिनुका साथै सबै खाले खाजा खाना नास्ता चिसो पिय पदार्थको पनि व्यवस्था रहेको छ।
5: प्रोप्राइटर राजेन्द्र पाण्डे, रीता पाण्डे, 9845530131 र 98

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सरकारले 100 दिने उपलब्धि सार्वजनिक गर्दै सुशासनसँगै राज्य प्रणालीमा सुधार गरेको दावी। सुकुम्बासी र व्यवसायीमाथि अत्याचार गरेको भन्दै सरकारको आलोचना। विकास, निर्माण, प्राकृतिक प्रकोप र सुशासनका मुद्दामा सरकार र राष्ट्रिय सभाका सांसदहरूको ध्यान आकर्षण। सांसदले उठाएका मुद्दालाई सम्बोधन गर्नुपर्नेमा जोड। जलवायु परिवर्तनको असरले समय अगावै शिशु जन्मन थालेका विज्ञहरूको दावी। जनस्वास्थ्यमा गम्भीर संकटहरू आउन थालेका भनाई। इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह शुरू। अन्त्येष्टि अघि 6 दिनसम्म सार्वजनिक श्रद्धांजलि कार्यक्रम सञ्चालन गर्ने। र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदै पहिलो खेलमा आज राति 11:15 क्यानाडा र मोरक्को खेल्ने। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले आज आफ्नो 100 दिने उपलब्धि सार्वजनिक गर्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केही बेरमा सिंहदरबारबाट सरकारका 100 दिनका कार्य प्रगति सार्वजनिक गरिनेछ। गएको चैत 13 गते गठन भएको यस सरकारले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै आफ्नो उपलब्धिका रूपमा थुप्रै काम अघि सारेको छ। सरकारको उपलब्धिमा उच्च पदस्थको सम्पत्ति छानबिन आयोग गठन, राजनीतिक नियुक्ति खारेजी, कर्मचारी ट्रेड युनियन र सोभियु खारेजी, सहकारी समस्या समाधानको पहल जस्ता विषय समेटिएका छन्। यसैगरी मन्त्रालय संख्या घटाउने प्रयास, सेवा प्रवाह सुधार, 100 भन्दा बढी कानून संशोधनको गृह कार्य र कर्मचारी सरूवामा पहिलो पटक अनलाइन प्रणाली लागू गर्नेलाई पनि सरकारले आफ्नो उपलब्धिमा समावेश गरेको छ। सरकारले 100 दिनभित्रै सम्पन्न गर्ने भनी 100 बुँदे कार्यसूची ल्याएको थियो। 100 बुँदा मध्ये 20 बुँदा मात्र पूर्ण रूपमा कार्यान्वयन भएका छन्, जसमा मुख्यतया नीतिगत निर्णय र अध्यादेशहरू पर्दछन्। 33 बुँदामा उल्लेख्य प्रगति भए पनि नतिजा आउन भने समय लाग्ने देखिन्छ। 31 बुँदामा काम शुरू भए पनि प्रगति आंशिक छ भने बाँकी 16 बुँदामा अहिलेसम्म कुनै प्रगति भएको छैन। कृषि क्षेत्रमा सरकारको प्रदर्शन सबैभन्दा कमजोर रहेको छ। सरकारले विकल्प बिनै सुकुम्बासी हटाउने, व्यवसायलाई प्रमाण बिनै दुःख दिने, विपक्षी दलका नेता कार्यकर्तामाथि प्रतिशोध साध्ने, महँगी नियन्त्रण गर्न नसक्ने लगायतका आलोचना पनि खेप्दै आएको छ। हरेक सरकारको पहिलो 100 दिनको अवधिलाई सामान्यतया आलोचना रहित हनीमुन पिरियड भनिन्छ। सांसदहरूले देशको समसामयिक अवस्था, विकास निर्माणमा देखिएका अवरोध र सुशासनका सवालमा सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले बर्खायाममा कर्णालीको सड़क समस्या, गाड़ी दुर्घटना, मल खरिदमा देखिएको अनियमितता र शिक्षा स्वास्थ्यको क्षेत्रमा रहेका व्यतिथिका विषयमा आवाज उठाएका हुन्। बैठकमा सांसद दुर्गा गुरूङले बर्खायाम शुरू भएसँगै कर्णाली प्रदेशका नागरिकले भोग्नु परेको विकराल सड़क समस्याका बारेमा सदनलाई जानकारी गराउनुभयो। बाढ़ी र पहिरोका कारण सड़क अवरुद्ध हुँदा दैनिक उपभोगी वस्तुको आपूर्ति, स्वास्थ्य सेवा र आपतकालीन उद्धारमा गम्भीर असर पुगेको उल्लेख गर्दै उहाँले दिगो सड़क पूर्वाधार निर्माण र प्रभावकारी मर्मत सम्भारका लागि माग गर्नुभयो। सांसद नरबहादुर विष्टले सम्भावित बाढ़ी पहिरोको जोखिम न्यूनीकरणका लागि गृह मन्त्रालयको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन सरकारको ध्यान आकर्षण गराउनुभयो। मल खरिदमा भएको सम्भावित भ्रष्टाचारको विषय उठाउँदै सांसद नारायण दत्त मिश्रले भारत र नेपालको खरिद मूल्यमा देखिएको ठूलो अन्तरबारे प्रश्न गर्नुभयो र खरिद प्रक्रियामा प्रतिस्पर्धा र पारदर्शिता भए नभएको बारे छानबिन गर्न सरकारसँग माग गर्नुभयो। आजको बैठकमा विभिन्न 4 विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। जलवायु परिवर्तन र वायु प्रदूषणको असरले गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको सरकारवालाहरूले बताएका छन्। जलवायु परिवर्तनले बालबालिकामा पारेको प्रभाव विषयको अन्तर्क्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागकी नर्सिङ अधिकृत उमा कुमारी रिजालले समय नपुगी बच्चा जन्मने र कम तौलका शिशु जन्मने समस्या बढ्दै गएको बताउनुभयो। सामान्यतया 2.5 किलो भन्दा माथि हुनुपर्ने शिशुको तौल अहिले 1.5 देखि 2 किलोसम्म मात्र हुने गरेको र 7 महिनामा नै सुत्केरी हुने अवस्था देखिएको उहाँको भनाइ छ। यसका साथै बालबालिकामा छाला रोग, संक्रमण र क्यान्सर जस्ता जोखिम समेत बढेको उहाँले चेतावनी दिनुभयो। रिजालले गाडीको धुवा, औद्योगिक उत्सर्जन र कृषिमा प्रयोग हुने विषादीलाई प्रदूषणका प्रमुख स्रोत भएको बताउनुभयो। विषादीको अत्यधिक प्रयोगले एन्टीमाइक्रोबियल रेजिस्टेन्सको समस्या निम्त्याई भविष्यमा औषधले काम नगर्ने जोखिम बढेको चेतावनी दिनुभयो। वायु प्रदूषणले श्वास प्रश्वास सम्बन्धी रोग र फोक्सोको क्यान्सरसम्मको जोखिम बढाइरहेको उहाँको भनाइ छ। रिजालले नियमित पैदल यात्रा गर्न, भस्त्रिका प्राणायाम गर्न, ऊर्जाको मितव्यय प्रयोग गर्न, सार्वजनिक गाडीको प्रयोग र फोहोर व्यवस्थापनमा नागरिकको जिम्मेवारीमा जोड दिनुभयो। नेपालका लागि चिनिया राजदूत झ्याङ माओमिङले नेपाल चीन सम्बन्ध सुदृढ बनाउन चार बुँदे प्रस्ताव अघि सार्नु भएको छ। चिनिया कम्युनिष्ट पार्टीको 105 स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित विचार गोष्ठीमा बोल्दै उहाँले गरिबी निवारण, आर्थिक विकास र पार्टी निर्माणको अनुभव आदान प्रदान गर्नुपर्ने, ट्रान्स हिमालयन कनेक्टिभिटी नेटवर्कलाई तीव्रता दिनुपर्ने, राष्ट्रपति शी जिनपिङका ग्लोबल इनिसिएटिभ्स कार्यान्वयनमा सहकार्य गर्नुपर्ने र युवा तथा सांस्कृतिक आदान प्रदान बढाउनुपर्ने बताउनुभयो। राजदूतले सीपीसी विश्वकै ठूलो सत्तारूढ दल रहेको र यसका सत्यखोजी, जनमुखी दृष्टिकोण लगायत 6 विशेषता रहेको बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्र सेवक कर्मचारीको सुविधा बाबतको रकम असार 25 गतेसम्म निकास गरी भुक्तानी गर्न गराउन सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ। महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुभाष चन्द्र अरियालले पत्रचार गरेर सेवानिवृत्त कर्मचारीको सुविधा मध्ये उपदान, सञ्चित विधा र औषधि उपचार बाबत पाउने रकम भुक्तानी गर्न गराउन अनुरोध गरेको बताउनुभयो। यसअघि कार्यालयले 20 गतेसम्म मात्रै भुक्तानी तथा निकास गर्ने भने पनि केही समयको लागि अवधि बढाएको जनाएको छ। विदेशको खबर, इरानले दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक शुरूआत गरेको छ। सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टि अघि 6 सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम सञ्चालन हुनेछ। खामेनीको शव राखेको बाकस समारोह स्थलमा ल्याउनु अघि नै हजारौं शोकाकुल नागरिक तेहरानमा रहेको ग्रान्ड मोसाल्लाहको प्राङ्गणमा भेला भएका एएफपीले जनाएको छ। उनीहरूले अमेरिका विरूद्ध नारा लगाएका थिए भने बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका थिए। इरानी सरकारी सञ्चार माध्यमका अनुसार यो अन्त्येष्टि जुलाई 9 खामेनीको गृह शहर मसहदमा समापन हुनेछ। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा 86 खामेनीको ज्यान गएको थियो। अमेरिका इजरायलको आक्रमणमा खामेनीकी श्रीमती लगायत परिवारका अरू सदस्यको पनि ज्यान गएको थियो भने छोरा मोजतबा घाइते हुनुभएको थियो। अहिले मोजतबा खामेनी इरानको नयाँ सर्वोच्च नेता बन्नुभएको छ। खामेनीले आफ्नो कार्यकालमा इरानलाई अमेरिका विरोधी शक्तिका रूपमा स्थापित गर्दै हिजबुल्लाह जस्ता समूह मार्फत क्षेत्रीय प्रभाव विस्तार गर्नुभएको थियो। खामेनीले 36 इरानको नेतृत्व गर्नुभएको थियो। अब खेल खबर फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि सुरु हुँदैछन्। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समय अनुसार पाउने 11 बजे सह आयोजक क्यानाडा र मोरक्को तथा भोलि बिहान पाउने 3 बजे पाराग्वे र फ्रान्स बीच खेल हुनेछ। स्पटकको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इङ्ल्याण्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बियाले खेल्ने भएका छन्। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई 1 गोलले हराउँदै कोलम्बिया अन्तिम सोह्रमा प्रवेश गरेसँगै अन्तिम सोह्रको समीकरण पूरा भएको हो। 4 पटकको पूर्व विजेता जर्मनी सहित क्रोएसिया, नेदरल्याण्ड्स, जापान, सेनेगल, नवप्रवेशी केप भर्डे जस्ता टोली नकआउट चरणबाटै बाहिरिएका छन्। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकारले 100 दिने उपलब्धि सार्वजनिक गर्दै सुशासनसँगै राज्य प्रणालीमा सुधार गरेको दावी। सुकुम्बासी र व्यवसायीमाथि अत्याचार गरेको भन्दै सरकारको आलोचना। विकास, निर्माण, प्राकृतिक प्रकोप र सुशासनका मुद्दामा सरकारलाई राष्ट्रिय सभाका सांसदहरूको ध्यान आकर्षण। सांसदले उठाएका मुद्दालाई सम्बोधन गर्नुपर्नेमा जोड। जलवायु परिवर्तनको असरले समय अगावै शिशु जन्मन थालेका विज्ञहरूको दावी। जनस्वास्थ्यमा गम्भीर संकटहरू आउन थालेका भनाई। इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु। अन्त्येष्टि अघि 6 दिनसम्म सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम सञ्चालन गर्ने। र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल सुरु हुँदै पहिलो खेलमा आज राति पाउने 11 बजे क्यानाडा र मोरक्को खेल्ने।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै।
6: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.nt।
9: घाटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको न्यू रोडमा रहेको कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बारले गुणस्तर मापदण्ड पालना नगरेको भेटिएपछि 2,00,000 रुपियाँ जरिवाना भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले हिजो गरेको अनुगमनका क्रममा रेस्टुरेन्टभित्र कैफियत फेला परेको हो। निरीक्षणमा म्याद नआएको फ्रुट सिरप प्रयोग भएको, पिज्जा बेसमा प्रयोग हुने तेलमा मरेको साङ्लो भेटिएको र खाद्य सामग्री राखिएको फ्रिज अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ। अनुगमनपछि विभागले तत्काल सुधार गर्न निर्देशन दिँदै रेस्टुरेन्टलाई 3 दिनभित्र आवश्यक कागजातसहित स्पष्टीकरण पेश गर्न आदेश दिएको छ। काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित महानगरका रूपमा घोषणा गरिएको छ। सबै बालबालिकाले आवश्यक सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि महानगरलाई पूर्ण खोप सुनिश्चित महानगर घोषणा गरेको हो। राष्ट्रिय सभागृहमा हिजो आयोजित समारोहमा काठमाडौँ जिल्ला खोप समन्वय समितिका सदस्य सचिव सागर प्रसाद घिमिरेले महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गोललाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। महानगरपालिकाभित्र जन्मेदेखि 5 वर्षसम्मका झण्डै 89,056 बालबालिकाका लक्षित समूहमा रहेका छन्। काठमाडौँ महानगरपालिकाले 10 वडामा स्रोतमै फोहोर बढीकरण गर्न थालेपछि बञ्चरी डाँडामा पठाउने फोहोरको मात्रा दैनिक 5 ट्रकले घटेको छ। वडा नम्बर 12, 18, 19, 20, 21, 22, 23, 25 र 27 गरी 10 वडामा स्रोतमै फोहोर बढीकरण काम अघि बढाएपछि ल्यान्डफिल साइटमा पठाउने फोहोरको मात्रा घटेको महानगरको वातावरण विभागले जनाएको छ। विभागका अनुसार बढीकरण गर्नु अघि दैनिक 20 ट्रक फोहोर बञ्चरी डाँडामा पठाउने गरेकोमा अहिले दैनिक 15 ट्रक मात्र पठाउन थालिएको छ। काठमाडौँ महानगरको टोलटोलमा फिल्म महोत्सव अन्तर्गत काठमाडौँको मैती देवी मन्दिर परिसरमा चलचित्र प्रदर्शन तथा सृजनात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आसमान संगत लगायतको सहभागिता रहेको थियो। महानगरपालिकाको आयोजना र मैती देवी युनाइटेड क्लबको व्यवस्थापनमा सञ्चालित यो महोत्सव असार 5 गतेदेखि सुरु भएको हो। असार महिनाभर हरेक शुक्रबार र शनिबार विभिन्न सार्वजनिक ठाउँमा फिल्म महोत्सव सञ्चालन भइरहेको महानगरपालिकाले जनाएको छ। र काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा 2,000 जना चालक ट्राफिक नियम उल्लङ्घनको कार्यवाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उनीहरूबाट राज्य कोषमा 20,04,014 रुपियाँ राजस्व दाखिला भएको छ। जाँड रक्सी खाएर गाडी चलाउने 61, नियम विपरीत राइड सियरिङ गरेका 129 जना, संकेत बत्ती उल्लङ्घनकर्ता 61 र तीव्र गतिमा गाडी चलाएका 113 जनालाई कार्यवाही गरेको कार्यालयले जनाएको छ। यसै गरी लेन अनुशासन पालना नगर्ने 107, निषेधित क्षेत्रमा हर्न बजाउने 84, सडक पेटीमा पार्किङ गर्ने 93, एकतर्फी सडकमा गाडी चलाउने 96 र अरू नियम पालना नगरेका 1,256 गरी कुल 2,000 जनालाई कार्यवाही गरेको प्रहरीले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। जलवायु परिवर्तनको असरले समय अगावै शिशु जन्मन थालेका विज्ञहरूको दावी, जनस्वास्थ्यमा गम्भीर सङ्कटहरू आउन थालेका भनाई, पिज्जा बनाउन लागेको तिलमा मरेको साङ्लो भेटिएपछि न्युरोडको कर्नर पोइन्ट रेस्टुरेन्टले 2,00,000 रुपियाँ जरिवाना, 3 दिनभित्र आवश्यक कागजातसहित स्पष्टीकरण पेश गर्न आदेश, र काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पर्थेर सुन्दै गर्नुहोला।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 हालसम्म कुल बजेटको 47.20% मात्रै खर्च गर्न सकेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख नारायण प्रसाद पौडेलका अनुसार चालू आर्थिक वर्षका लागि 38.91 अर्ब बजेट विनियोजन गरिएकोमा जेठसम्म 18.36 अर्ब रुपियाँ मात्रै खर्च भएको छ। र मोरङको लेटाङमा भएको सवारी दुर्घटनामा परि एक वृद्धको ज्यान गएको छ। लेटाङ नगरपालिका 5 काने पोखरीमा अनट्विस्ट सिटी अटो अनियन्त्रित भई पल्टिँदा लेटाङ 6 60 वर्षीय मुनराज लावतीको मृत्यु भएको हो। कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको अटो आज दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा अरू 3 घाइते भएका छन्। हवस् त अहिलेलाई नेपाली खबर यति नै। नेपाली खबरका साथमा 5 बजे पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज
1: के भो
2: म कोही कसँग बोल्या छैन
1: म पनि कोही कसँग बोल्या छैन

0: केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
1: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4943 4 93 5 80 र 98 5570 2640।
2: It's 5 o'clock. अहिले 5 बजे को साम।
3: समय को ख्याल राखौं। 5 बजे।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा समीक्षा मोदीको नमस्कार। सरकारको 100 दिने कार्यकालको प्रगति विवरण सार्वजनिक भएको छ। प्रगति विवरण सार्वजनिक गर्न आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं मन्त्री सस्मित पोखरेलले सरकारले वित्तीय अनुशासन र कानूनी शासनको क्षेत्रमा महत्वपूर्ण परिणाम हासिल गरेको बताउनु भएको छ। घोषणा गरिएको 100 बुँदे शासकीय सुधार कार्यसूचीको करिब 87% काम पूरा भएको सरकारको दावी छ। प्रगति विवरण अनुसार 70 वटा बुँदा पूर्ण रूपमा कार्यान्वयन भइसकेका छन् भने 17 वटा बुँदामा 80% भन्दा बढी काम भएको छ। 13 वटा बुँदाको काम भने 60% भन्दा कम छ। 100 दिनको अवधिमा सरकारले विभिन्न निकायमा गरिएर 1500 राजनैतिक नियुक्तिहरू खारेज गरिएको दावी गरेको छ। यसै गरी वित्तीय अनुशासन र कानूनी शासनका लागि राष्ट्रिय सदाचार नीति 2083 जारी गरिएको छ भने सम्पत्ति छानबिन आयोगमा 11,000 उसोरी दर्ता भएका छन्। संकटमा परेका 10 वटा सहकारीका बचतकर्ताको 2,63,00,000 रुपियाँ भन्दा बढी रकम फिर्ता गराउन सफल भएको सरकारले जनाएको छ। प्रतिनिधि सभाबाट पारित भएर आएका 4 वटा अध्यादेश प्रतिस्थापन विधेयक माथि संशोधन दर्ता गर्न राष्ट्रिय सभाले समय तोकेको छ। आज बसेको बैठकले सार्वजनिक खरिद, सम्पत्ति शुद्धिकरण, सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयकहरू सर्वसम्मतिले स्वीकृत गरेसँगै सांसदहरूका लागि संशोधन राख्ने बाटो खुला भएको हो। सभाध्यक्ष नारायण दाहालले नियमावली अनुसार प्रस्ताव स्वीकृत भएको 72 घण्टाभित्र संसद सचिवालयमा संशोधन दर्ता गराउन सक्ने जानकारी गराउनु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आफ्नै आन्तरिक कारणले ढल्ने दावी गर्नुभएको छ। ललितपुरको च्यासल स्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह नेतृत्वको सरकार चटकको भरमा आएको र यसलाई ढाल्ने तत्त्वहरू सरकारभित्र रहेको टिप्पणी गर्नुभयो। सोही अवसरमा अध्यक्ष ओलीले एमाले विरूद्ध योजनाबद्ध रूपमा भ्रम र दुष्प्रचार भइरहेको आरोप समेत लगाउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: Fantasy AI TV માં હેલ્સ ફૂટબોલ કો હર એક એક્સાઇટિંગ મોમેન્ટ AI પિક્ચર એન્ડ સાઉન્ડ સંગ અપ ટુ 30% કેશબેક ધ 0% EMI નાગરિકતા ભાઈ પુક્સા બેસ્ટ એક્સચેન્જ વેલ્યુ પ્લસ 4 યર્સ ફુલ વોરંટી અબ ઘર મૈ સ્ટેડિયમ એક્સપિરિયન્સ LG લાઇફ્સ ગુડ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएपछि बजारमा उपभोग्य वस्तु तथा सेवाको भाव समायोजन गर्न व्यवसायीहरूलाई निर्देशन दिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विक्रेता ढुवानीकर्ता र सेवा प्रदायकहरूलाई औपचारिक आग्रह गरेको हो। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै निगमले असार 16 गतेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएकाले ढुवानी लागत कम हुने र त्यसको प्रत्यक्ष लाभ उपभोक्तासम्म पुग्नुपर्ने विभागको भनाइ छ। इन्धनको दर ओह्रालो लाग्दा पनि बजारमा खाद्यान्न, लत्ता, कपडा र निर्माण सामग्री लगायतका वस्तुको भाव पुरानै कायम राखे वा अनुचित नफालिन खोजे कडा कानूनी कारवाही हुने चेतावनी दिएको छ। र नेपाल भारत खुला सीमाको दुरुपयोग गर्दै बढ्दो लागु औषध तस्करी मध्य प्रदेशको सुरक्षा चुनौतीका रूपमा देखिएको छ। भारतीय सीमावर्ती क्षेत्रबाट ब्राउन सुगर, ट्रामाडोल, कोरेक्स लगायत प्रतिबन्धित औषध नेपाल भित्री आउने र नेपालबाट गाँजा तथा चरेस भारततर्फ तस्करी गर्ने गिरोह सक्रिय बन्दै गएपछि मध्य प्रदेश प्रहरीले असारको पहिलो सातादेखि जिरो टोलरेन्स नीति अपनाएर विशेष नियन्त्रण अभियान सञ्चालन गरेको छ। हवस् त अहिलेलाई नेपाली खबर यति नै। बेलुकी 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
0: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौं।
1: जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92 60 र वेबसाइट chitawannationalpark.gov.np।
2: भिसा फ्री टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर।
1: दुबईको प्रतिष्ठित कम्पनी इसादाहा कम्पनीबाट हाउसकिपिङ, क्लिनर, महिला पुरुष 50 जना, सेलरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहिबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
2: देवान, मेन पावर, नारायणगढ लाइन सोक, सम्पर्क 98550 58 369, 98426 43 211 र 98142 076 04।
3: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
4: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
3: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
4: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
5: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 056553 69 53, 98550 77 061 र 98550 77 053।

0: नगरपालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा,
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 9855088002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बज्न लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
6: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
8: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
9: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
10: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकारका 100 दिनका उपलब्धि सार्वजनिक, मन्त्रालय घटाउँदा 20 अर्ब बचत, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवामा सहजतासँगै शासकीय सुधारका काम तीव्र भएको दावी।
0: आज पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, बाढीले क्षतिग्रस्त संरचना मर्मतपछि रसुवागढी जलविद्युत आयोजना पुनः सञ्चालनमा 74 मेगावाट विद्युत पुनः राष्ट्रिय प्रसारण लाइनमा जोडियो।
1: जलवायु परिवर्तनको असरले समय अगावै शिशु जन्मिन थालेका विज्ञहरूको दावी, प्रदूषण बढ्दा जनस्वास्थ्यमा गम्भीर संकटहरू आउन थालेका भनाई।
0: अमेरिकालाई विश्वयुद्ध भन्दा पनि धेरै खतरा, कम्युनिजमबाट रहेको राष्ट्रपति ट्रम्पको टिप्पणी। इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सम्झनामा कार्यक्रम शुरू।
1: र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदै पहिलो खेलमा आज राति पाउने 11 बजे क्यानेडा र मोरक्को खेल्ने।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले आफ्नो 100 दिने कार्य अवधिको प्रमुख उपलब्धि सार्वजनिक गरेको छ। सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उपलब्धि सार्वजनिक गर्नुभएको हो। उपलब्धिको पहिलो बुँदामा संघीय मन्त्रालयको संख्या कटौतीको विषय समावेश छ। मन्त्रालयको संख्या घटाएर 18 कायम गर्दा वार्षिक झण्डै 20 अर्ब रूपियाँ कोषमा बचत हुने अनुमान रहेको पोखरेलले बताउनुभयो। पहुँचवालाहरूले नियम विपरीत प्रयोग गर्दै आएका 672 सरकारी गाडी र मोटरसाइकल जफत गरी राज्यको मातहतमा फिर्ता ल्याएको छ भने 31 अनुत्पादक सरकारी निकायहरू खारेज भएका छन्। राजनीतिक दल, निकट ट्रेड युनियन, विद्यार्थी संगठन, खारेजी लगायत सुधारात्मक कामबाट सकारात्मक सन्देश गएको सरकारको दावी छ। सरकारले यस अवधिमा भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि कठोर कदम चालेको दावी गरेको छ। उच्च पदस्थ पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न सम्पत्ति छानबिन आयोग गठन भई 11,000 भन्दा बढी उजुरी र विवरण संकलन भइसकेका छन्। शून्य सहनशीलताको नीति अपनाउँदै सम्पत्ति शुद्धिकरण विभाग मार्फत 101 जना विरूद्ध 118 अर्बको बिगो दावी सहित मुद्दा दायर भएको छ। नागरिकको घर दैलोमा सेवा पुर्याउने अभियान अन्तर्गत हुला कार्यालय मार्फत 75 जिल्लामा नागरिकता र राहदानी घरमै पुर्याउने काम शुरू भएको छ। यातायात कार्यालयहरूबाट कास्की र मोरङमा चालक अनुमति पत्र घर घरमा पुर्याउन थालिएको छ। भूमि व्यवस्था वनतर्फ बर्दियाको बढैया तालका भूमिहीन नागरिकलाई लाल पूर्जा वितरण शुरू भएको छ भन्ने सार्वजनिक र सरकारी जग्गाको संरक्षणका लागि लाखौं कित्ता जग्गाको अभिलेख अध्यावधि गरेको सरकारको दावी छ। आम नागरिकका गुनासा तत्काल सम्बोधन गर्न हेलो सरकारलाई स्तरोन्नति गरी 3,770 सरकारी कार्यालयहरूलाई एकीकृत ड्याशबोर्डमा जोडिएको छ, जहाँ प्राप्त गुनासाहरू मध्ये 60% फर्सेट भइसकेका सरकारको दावी छ। प्रशासनिक क्षेत्रमा दलीय ट्रेड युनियनहरू खारेज गरी राजनीतिक तटस्थता कायम गरेको र विश्वविद्यालयका उपकुलपति तथा विभिन्न देशका राजदूत नियुक्तिमा पहिलो पटक खुल्ला प्रतिस्पर्धा र योग्यता प्रणाली लागू गरेको सरकारको दावी छ। सय दिने उपलब्धिको पूर्ण विवरण उज्यालो अनलाइनमा पढ्न सक्नुहुन्छ।
1: यसैबीच प्रमुख प्रतिपक्षीय नेपाली काँग्रेसले बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन नभएको निष्कर्ष निकालेको छ। संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रालय गत संयोजकहरूको बैठकले यो विषयलाई संसदको प्रमुख एजेण्डा बनाउने निर्णय गरेको छ। सरकारको कार्य प्रगति नियमित अनुगमन गर्दै संसदमा जवाफदेही बनाउन थप सक्रिय भूमिका निर्वाह गर्ने काँग्रेसको निर्णय छ। काँग्रेसले सरकारका मन्त्रालयहरूको कार्य सम्पादनमाथि निरन्तर निगरानी गर्ने नीति पनि लिएको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बालेन्द्र सरकार शाह नेतृत्व सरकारका 100 दिन पूर्ण रूपमा असफल भएको टिप्पणी गर्नुभएको छ। बुटवलमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले नागरिकलाई जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो त्यस आधारमा यो 100 दिन पूर्णत असफल भएको टिप्पणी गर्नुभएको हो। यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार आफ्नो 100 बुँदे प्रतिबद्धता पूरा गर्न पूर्ण रूपमा असफल भएको बताउनु भएको छ। ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारको 100 दिने कार्यकालले देशलाई सही दिशा दिन नसकेको टिप्पणी गर्नुभएको हो। महासचिव पोखरेलले लोकप्रियतावाद र सामाजिक सञ्जालको सहारामा आर्जन गरिएको जनसमर्थन क्षणिक हुने तर्क गर्नुभयो।
0: यसैबीच स्वतन्त्र नागरिक समाजले वर्तमान सरकारको 100 दिनको कार्यकालले नागरिकमा अपेक्षित आशा जगाउन नसकेको टिप्पणी गरेको छ। सरकारको 100 दिनको समीक्षा गर्न आज काठमाडौँको माइतीघरमा आयोजित कार्यक्रममा वक्ताहरूले सरकारका काम कार्यवाहीबारे मिश्रित प्रतिक्रिया दिएका छन्। कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वर्तमान सरकार बनेपछि महँगी बेरोजगारी र लोकतान्त्रिक संस्थामाथि हस्तक्षेप बढेको आरोप लगाउनुभयो। सरकारले संसदलाई भूमिकाविहीन बनाएको अध्यादेश मार्फत कानून संशोधन गरेको र भ्रष्टाचार नियन्त्रणमा पक्षपातपूर्ण व्यवहार देखाएको उहाँको दावी छ। यद्यपि शिक्षा क्षेत्र र केही प्रशासनिक सुधारका कामलाई भने सकारात्मक रूपमा हेरिएको छ। शिक्षाविद प्राध्यापक डाक्टर नारायण कोइरालाले कक्षा 10 र 12 को नतिजा छिट्टै सार्वजनिक हुनु, पाठ्यक्रम सुधार र विद्यालय म्यापिङ हुनु उत्साहजनक रहेको बताउनुभयो। यस्तै राजनीतिक विश्लेषक देवेश शाहले भ्रष्टाचार विरूद्धको अभियान, सरकारी जग्गा अतिक्रमण हटाउने काम र ड्राइभिङ लाइसेन्स वितरणमा भएको सुधार प्रशंसनीय भएको उल्लेख गर्नुभयो। तर जनजीविका र सुकुम्बासी व्यवस्थापनमा सरकार अझै गम्भीर हुनुपर्ने उहाँको सुझाव छ।
1: राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 4 विधेयक स्वीकृत गरेको छ। आज बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून मन्त्री सुविता गौतमले प्रस्तुत गरेको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गरेको सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 स्वीकृत भएका छन्। विधेयक स्वीकृत गर्नु अघि छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ पनि सम्बन्धित मन्त्रीहरूले आज दिनुभएको छ। राष्ट्रिय सभाको अर्को बैठक असार 22 गते बोलाइएको छ।
0: महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्र सेवा कर्मचारीहरूको सुविधा बापतको रकम असार 25 गतेसम्म निकास गरी भुक्तानी गर्न गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई निर्देशन दिएको छ। महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुभाष चन्द्र अडियालले पत्रचार गरेर सेवानिवृत्त कर्मचारीहरूको सुविधा मध्ये उपदान, सञ्चित विदा र औषधि उपचार बापत पाउने रकम भुक्तानी गर्न गराउन अनुरोध गरेको बताउनुभयो। यसअघि कार्यालयले असार 20 गतेसम्म मात्रै भुक्तानी तथा निकास गर्ने भने पनि केही समयको लागि अवधि बढाएको जनाएको छ।
1: बितेका तीन दिन देशका धेरै जसो ठाउँमा वर्षा भएकोमा आज तुलनात्मक रूपमा कम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सुदूरपश्चिमको एक दुई ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा पानी परेको भए पनि एक दुई ठाउँ बाहेक अन्यत्र ठूलो पानी परेन। पछिल्लो तीन घण्टामा मकवानपुरको सिलिङ्गे, भक्तपुरको थाथली, खोटाङको ऐसलु खर्क, प्युठानको सेउलीवाङ लगायतका ठाउँमा 20 मिलिमिटर भन्दा धेरै पानी परेको भए पनि देशका धेरै ठाउँमा पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बेलुका र राति भोजपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली र सर्लाही लगायतका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। केही दिनदेखि पानी परिरहेको र मनसुन सक्रिय रहेको हुँदा कुनै ठाउँमा 81 ठूलो पानी परेर विपज्जन्य घटना हुन सक्ने भएकोले सावधानी अपनाउनु पर्ने महाशाखाले जनाएको छ। यो हप्ता धान रोपाई हुने गरी वर्षाको आशा रहेको भए पनि धेरै ठाउँमा रोपाई गर्न पर्याप्त पानी नपरेको किसानहरूले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्त भित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: बेचर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारका 100 दिनका उपलब्धि, सार्वजनिक मन्त्रालय घटाउँदा 20 अर्ब रुपियाँ बचत, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवामा सहजतासँगै शासकीय सुधारका काम तीव्र भएको दावी, सरकारको 100 दिन उपलब्धिमूलक नभएको विपक्षी दल र स्वतन्त्र नागरिकको टिप्पणी, राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त 4 विधेयक स्वीकृत गर्यो, आज पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबर प्रस्तुत गर्यो।
1: बाँकी खबर, दैलेखको चामुण्डा वीरेन्द्रा सैनी नगरपालिका वडा नम्बर 7 साङ्गे ताडाबाट कर्णाली नदीमा खसेको मिनी बस र बेपत्ता यात्रुहरूको खोजीका लागि चितुवनको कुरिन्टारबाट विशेष उपकरण सहितको गोताखोर टोली परिचालन भएको छ। सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट प्रहरी निरीक्षक प्रेम बहादुर तामाङको नेतृत्वमा 4 गोताखोर टोली सोनार क्यामेरा र चुम्बक सहित घटनास्थल पुगेको हो। ती उपकरणको प्रयोग गरी भोलिदेखि खोजी कार्यलाई थप तीव्र बनाउने प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा परेका मध्ये चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी, सृजना खड्का, मेखेतिवा तिरुवा र जोखे तिरुवाको पहिचान खुलेको छ। जोखे तिरुवाको शव फेला परिसकेको छ। प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार गाडी र अन्य 4 खोजी भइरहेको छ। दुर्घटनाग्रस्त गाडीमा थप यात्रु थिए वा थिएनन् भन्ने विषय अझै यकिन हुन सकेको छैन।
0: गएको वर्ष असार 24 लेन्दे खोलामा आएको बाढीले क्षतिग्रस्त बनेको रसुवागढी जलविद्युत आयोजनाको 74 MW विद्युत पुनः राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। आयोजनाका अनुसार 111 MW क्षमता भए पनि राष्ट्रिय विद्युत प्रणालीको माग अनुसार अहिलेलाई 74 MW मात्र उत्पादन गरिएको छ। नेपाल चीन सीमामा रहेको भोटेकोशी नदीको जलस्रोत उपयोग गरी निर्माण गरेको यो आयोजना नेपालका महत्वपूर्ण जलविद्युत आयोजना मध्येको एउटा हो। आयोजनाले ठूलो प्राकृतिक विपत्तिको सामना गर्नु परे पनि छोटो अवधिमै पुनः सञ्चालनको अवस्थामा पुगेको रसुवागढी जलविद्युत कम्पनीका कार्यकारी निर्देशक सत्यराम जुवाखाले बताउनुभयो। उहाँका अनुसार बाढीका कारण सुरुङभित्र पसेको भेलले बिगारेका विद्युत गृहका उपकरणहरूको मरमत, बालुवा थिग्राउने पोखरीको सफाई तथा अवरोध हटाउने, हाइड्रो मेकानिकल तर्फका सम्पूर्ण मरमत तथा पुननिर्माणका काम सम्पन्न भइसकेका छन्। आयोजनाले प्रयोग गर्ने पुल संरक्षणका लागि तटबन्ध निर्माण तथा जोखिमयुक्त ठाउँमा आवश्यक संरक्षणका काम समेत सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो। अब नदीको पानी नयाँ गेट मार्फत फिल्टर गरेर सुरुङभित्र पठाउने व्यवस्था मिलाएकोले आयोजना 111 मेगावाट पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सक्षम भइसकेको कम्पनीले जनाएको छ। बाढीका कारण आयोजनामा 3.5 अर्ब रुपियाँ भन्दा बढीको क्षति पुगेको कम्पनीको अनुमान छ। प्राविधिकहरूको अनुसार बाँध क्षेत्र बाहेक आयोजनाका सबैजसो संरचना भूमिगत भएकाले पहिरोबाट प्रत्यक्ष असर पर्ने सम्भावना भने कम छ।
1: जलवायु परिवर्तन र वायु प्रदूषणको असरले गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको सरकारवालाहरूले बताएका छन्। जलवायु परिवर्तनले बाल बालिकामा परेको प्रभाव विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागकी नर्सिङ अधिकृत उमा कुमारी रिजालले समय नपुगी बच्चा जन्मने र कम तौलका शिशु जन्मने समस्या बढ्दै गएको बताउनुभयो। सामान्यतया 2.5 किलो भन्दा माथि हुनुपर्ने शिशुको तौल अहिले 1.5-2 किलोसम्म मात्र हुने गरेको र 7 महिनामै सुत्केरी हुने अवस्था देखिएको उहाँको भनाइ छ। यसका साथै बालबालिकामा छाला रोग, संक्रमण र क्यान्सर जस्ता जोखिम समेत बढेको उहाँले चेतावनी दिनुभयो। रिजालले गाडीको धुवा, औद्योगिक उत्सर्जन र कृषिमा प्रयोग हुने विषादीलाई प्रदूषणका प्रमुख स्रोत भएको बताउनुभयो। विषादीको अत्याधिक प्रयोगले एन्टिमाइक्रोबियल रेजिस्टेन्सको समस्या निम्त्याई भविष्यमा औषधिको काम गर्ने जोखिम बढेको उहाँको चेतावनी छ। वायु प्रदूषणले श्वास प्रश्वास सम्बन्धी रोग र फोक्सोको क्यान्सर सम्मको जोखिम बढाइरहेको उहाँले बताउनुभयो। रिजालले नियमित पैदल यात्रा, भस्त्रिका प्राणायाम, ऊर्जाको मितव्ययी प्रयोग, सार्वजनिक यातायातको प्रयोग र फोहोर व्यवस्थापनमा नागरिकको जिम्मेवारीमा जोड दिनुभयो।
0: कञ्चनपुरको शुक्लाफाटा नगरपालिकालाई स्वच्छ, सुन्दर र वातावरण मैत्री बनाउने उद्देश्यले उद्योग वाणिज्य संघले ग्रीन एण्ड क्लीन शुक्लाफाटा अभियान शुरू गरेको छ। मेयर रणबहादुर महराले अभियानको उद्घाटन गर्दै यसमा नगरपालिकाको पूर्ण साथ रहने बताउनुभयो। अभियानको पहिलो चरणमा झलारी बजार क्षेत्रमा प्रतिनिधि, विद्यार्थी र स्थानीय बासिन्दाको सहभागितामा वृहत सरसफाई कार्यक्रम सञ्चालन भएको छ, जसमा सड़क र सार्वजनिक स्थलबाट प्लास्टिक जन्य फोहोर संकलन गरेको उद्योग वाणिज्य संघका अध्यक्ष राजेश बहादुर धामीले जानकारी दिनुभयो। अनुसार यसलाई एक दिने कार्यक्रममा सीमित नराखी दीर्घकालीन अभियानका रूपमा अघि बढाउने र कलुवापुर लगायत ग्रामीण बजारसम्म विस्तार गर्ने लक्ष्य रहेको छ। घर घरमै फोहोर वर्गीकरण गर्ने बानी विकास गर्न प्रोत्साहन गर्ने पनि उहाँले बताउनुभयो। संघका अनुसार आउँदो दिनमा वृक्षारोपण, विद्यालय स्तरीय सचेतना र व्यवसायलाई वातावरण मैत्री विकल्प अपनाउन प्रेरित गर्ने कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
1: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ महानगरपालिका वडा नम्बर 22 न्यू रोडमा रहेको कर्नर पोइन्ट रेस्टुरेन्ट एण्ड बार प्रहरीलाई 2,00,000 रुपियाँ जरिवाना गरेको छ। विभागका अनुसार अनुगमनका क्रममा गुणस्तर कायम नगरेको पाइएपछि जरिवाना गरिएको हो। अनुगमनका क्रममा रेस्टुरेन्टमा सरसफाईको अवस्था सामान्य पाइए पनि म्याद नागेको, फ्रुट सिरप प्रयोग गर्ने गरेको र पिज्जा बेसमा प्रयोग गर्ने तेलमा साङ्ला भेटिएको थियो। यस्तै फ्रिजमा भण्डारण अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ। विभागले रेस्टुरेन्टका सञ्चालकलाई कमजोरी सुधार गरी 3 दिनभित्र विभागमा प्रमाणसहित उपस्थित हुन निर्देशन दिनुभएको छ।
0: नेपालका लागि चिनिया राजदूत झ्याङ माओ मिङले नेपाल चीन सम्बन्ध सुदृढ बनाउन 4 बुँदे प्रस्ताव अघि सार्नु भएको छ। चिनिया कम्युनिस्ट पार्टीको 105 स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित विचार गोष्ठीमा बोल्दै उहाँले गरिबी निवारण, आर्थिक विकास र पार्टी निर्माणका अनुभव आदान प्रदान गर्नुपर्ने, ट्रान्स हिमालयन कनेक्टिभिटी नेटवर्कलाई तीव्रता दिनुपर्ने, राष्ट्रपति सी जिनपिङका ग्लोबल इनिसिएटिभ्स कार्यान्वयनमा सहकार्य गर्नुपर्ने र युवा तथा सांस्कृतिक आदान प्रदान बढाउनु पर्ने बताउनु भएको हो। राजदूतले सिपिसी विश्वकै ठूलो सत्तारूढ दल रहेको र यसका सत्य खोजी, जनमुखी दृष्टिकोण लगायत 6 विशेषता रहेको बताउनुभयो। साथै सी जिनपिङ विचारधाराका सिद्धान्त मध्ये पार्टी नेतृत्व, जनमुखी अवधारणा, सैद्धान्तिक नवीनता, संगठनात्मक सुदृढीकरण र भ्रष्टाचार नियन्त्रणमा जोड दिनुभयो। सन् 2022 मात्रै भ्रष्टाचार विरुद्ध 10,00,000 भन्दा बढी मुद्दामा झण्डै 9,83,000 व्यक्तिले कारवाही गरेको उहाँले बताउनुभयो। उहाँले चीन नेपालका सबै राजनीतिक दलसँग मिलेर साझा भविष्य निर्माण गर्न तयार रहेको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। नेपाल दर्पणमा रङ्ग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
11: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
10: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
11: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
12: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिज्मलाई अमेरिकाका लागि विश्वयुद्ध भन्दा पनि ठूलो खतरा भएको बताउनु भएको छ। अमेरिकी स्वतन्त्रताको 250 वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आफ्नो देशको जीवनशैली र सफलतासँग असहमत विचार बोकेर आउने केही नयाँ आप्रवासीबाट देशमा साम्यवादको खतरा बढ्दै गएको दावी गर्नुभयो। कम्युनिज्म अमेरिकी स्वतन्त्रतामाथिको घातक खतरा भएको र यो प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, पर्ल हार्बर वा सेप्टेम्बर 11 आक्रमण भन्दा समेत ठूलो भएको उहाँको दावी छ। साथै अमेरिका कहिले कम्युनिस्ट देश नबन्ने प्रतिबद्धता पनि उहाँले दोहोर्याउनुभयो। अमेरिकी सेनाको शक्ति र इतिहासको उच्च प्रशंसा गर्दै ट्रम्पले विश्वकै सबैभन्दा शक्तिशाली सेना निर्माण गरेको बताउनुभयो। दुई विश्वयुद्ध जितेको बताउँदै उहाँले शीतयुद्धपछि अमेरिकाका शत्रुहरू इतिहासको गहिराईमा हराएको दावी गर्नुभयो। भेनेजुएलालाई एकै दिनमा पराजित गरेको र इरानलाई कडा प्रहार गरिएको उहाँको भनाइ छ। ट्रम्पले अमेरिकाको 250 वार्षिकोत्सवमा उल्लेख्य प्रगति भएको र यो विश्वकै सबैभन्दा पुरानो गणतन्त्र, सबैभन्दा स्वतन्त्र जनता र सबैभन्दा न्यायपूर्ण संविधान भएको राष्ट्र रहेको दावी पनि गर्नुभयो।
0: अमेरिका र इजरायलको आक्रमणमा मारिएको 4 महिना भन्दा बढी समयपछि इरानले आफ्ना पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनी प्रति सार्वजनिक शोक र अन्तिम संस्कारका कार्यक्रम शुरू गरेको छ। खामेनीको शव अहिले तेहरानको ग्रान्ड मोसल्ला मस्जिदमा राखिएको छ। आउँदो बिहिबार गृहनगर मसहदमा खामेनीको अन्तिम संस्कार हुँदैछ। 6 दिन चल्ने समारोहमा गरी 1.20 करोड़देखि 2 करोड़सम्म मानिसहरू उपस्थित हुने इरानी सरकारले अनुमान गरेको छ। इरान र अमेरिका बीच द्वन्द्व रोक्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएपछिको युद्ध विरामका बेला अन्तिम संस्कार कार्यक्रम शुरू भएका हुन्। विशाल धार्मिक परिसरमा सब पेटिका राखेपछि श्रद्धाञ्जली व्यक्त गर्न उपस्थित हुनेहरूमा इरानका राष्ट्रपति मसुद पेजिस्क्यान पनि हुनुहुन्थ्यो। यस्तै समारोहमा अमेरिका र इरान बीच शान्ति वार्तामा मध्यस्थता गर्ने पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, रूसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेव र अफगान तालिबानका विदेश मन्त्री अमीर खान लगायत 100 भन्दा बढी देशका प्रतिनिधिहरू पुग्नु भएको छ। 6 दिनसम्म चल्ने समारोहको एउटा हिस्साको रूपमा आज तेहरानमा आधिकारिक अन्तिम संस्कार समारोह भइरहेको हो। फेब्रुअरीमा भएको आक्रमणमा मारिएका खामेनीको परिवारका सदस्यहरूको अवशेषसँगै खामेनीको शव पनि 3 दिनसम्म ग्रान्ड मोसल्लामा राखिनेछ। खामेनी मारिएपछि मध्य पूर्वमा युद्ध सर्केको थियो।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदैछन्। पहिलो खेलमा आज राति 11:15 सह आयोजक क्यानाडा र मोरोको खेल्नेछन्। यस्तै भोलि बिहान 2:30 प्याराग्वे र फ्रान्स बीच खेल हुनेछ। यसपटकको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इङ्ल्याण्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बियाले खेल्ने भएका छन्। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई 1 गोलले हराउँदै कोलम्बिया अन्तिम 16 प्रवेश गरेसँगै अन्तिम 16 समीकरण पूरा भएको हो। 4 पटकको पूर्व विजेता जर्मनी सहित क्रोएसिया, नेदरल्याण्ड्स, जापान, सेनेगल, नवप्रवेशी केभ भर्डे जस्ता टोली नकआउट चरणबाटै बाहिरिएका छन्।
0: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो।
1: आजको रंगदर्पण फिफा विश्वकपसँग जोडिएका संगीतमा केन्द्रित छ। फुटबल विश्वकप जति खेलको उत्सव हो त्यतिकै संगीतको पनि महोत्सव बन्ने गरेको छ। हरेक 4 वर्षमा फिफाले आधिकारिक गीत र धुन जारी गर्ने चलन विशेष गरी सन् 1990 सुरु भएको पाइन्छ। यद्यपि विश्वकपसँग जोडिएका गीतहरूको इतिहास भने 1962 नै सुरु भएको हो। त्यति बेला चिलेका ब्यान्ड लस ऱ्याम्बर्सले आफ्नै देशमा भएको विश्वकपको उत्साहमा एल रकडेल मुन्डियाल गीत सार्वजनिक गरेका थिए। गीत दक्षिण अमेरिकामा तत्काल लोकप्रिय बन्यो र चिली संगीत इतिहासकै सर्वाधिक बिक्री हुने रेकर्ड मध्ये एक बन्यो, जसले फिफालाई पछि खेल र संगीत जोड्ने विचार दिएको मानिन्छ। त्यसपछि 1990 इटाली विश्वकपमा फिफाले पहिलो पटक औपचारिक गीतको मान्यता दियो। उनी यस्ताते इटालियाना भन्ने गीत फिफाद्वारा मान्यता पाउने पहिलो गीत बन्यो।

त्यसपछि विश्वकप गीतको यात्रामा ऐतिहासिक मोड आयो। 1998 जब रिकी मार्टिनले कप अफ लाइफ गाए, यो गीतले ल्याटिन पप प्रदर्शनका लागि ग्र्यामी पुरस्कार पनि जित्यो। त्यही गीतले पछिका धेरै विश्वकप गीतको आधार तयार गरेको मानिन्छ। त्यसपछि सन् 2010 को दक्षिण अफ्रिका विश्वकपमा साकिराको वाका वाका दिस टाइम फर अफ्रिकाले संगीत र खेलको सम्बन्धलाई नयाँ उचाइमा पुर्यायो र आजसम्म स्टेडियमहरूमा

0: त्यसपछि पिटबुल, जेनिफर लोपेज र क्लाउडिया लेइतेको 2014 विश्वकपको वी आर वन आले आले, 2018 निकी जाम र बिल स्मिथको लिभ इट अप र कतार विश्वकप 2022 नन्दु मिनाज र बीटीएसका जङ्कुक सहितका अन्तर्राष्ट्रिय स्टारहरूको सहभागिता मार्फत विश्वकप संगीत विश्वव्यापी सांस्कृतिक मिश्रणको प्रतीक बन्दै गयो। अहिले चलिरहेको 2026 विश्वकप संस्करणको आधिकारिक गीत साकिरा र बर्ना बोयको दाई दाई हो, जुन 14 मे 2026 सार्वजनिक भयो। यसका साथै साकिरा फिफा इतिहासमा दुईपटक आधिकारिक विश्वकप गीतको मुख्य स्वरका रूपमा उपस्थित हुने एक्लो कलाकार बनेकी छन्। यसबाहेक डीएनए शीर्षकको आधिकारिक एन्थम पनि जारी भएको छ। अन्तर्राष्ट्रिय तहमा जस्तै नेपालमा पनि विश्वकप झल्काउने संगीत सबै माझ पुगेको छ। चोक चोकमा फुटबलको चर्चा, सामाजिक सञ्जालमा समर्थकहरू बीचको बहस र घर घरमा आफ्ना प्रिय टोलीका पक्षमा हुने अनुमान र अपेक्षाले नेपालमा पनि विश्वकपको उत्साह चुलिँदै गएको देखिन्छ। यसरी हेर्दा विश्वकपमा संगीतले खेलको उत्साह बढाउँछ। भाषा, संस्कृति र भूगोलको सिमाना भन्दा माथि उठेर लाखौं करोडौं मानिसलाई एउटै लयमा जोड्छ। चिलीको सडक गीतदेखि साकिराको विश्वव्यापी वाका वाका हुँदै आजको दाई दाई सम्मको यात्रा र काठमाडौँका गल्ली गल्लीमा गुन्जने उही उत्साहले यही तथ्यलाई पुष्टि गर्छ। फुटबल जहाँ हुन्छ, संगीत पनि त्यही पुग्छ।
1: रङ्गदर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: सरकारका 100 दिनका उपलब्धि सार्वजनिक, मन्त्रालय घटाउँदा 20 अर्ब बचत, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवामा सहजतासँगै शासकीय सुधारका काम तीव्र भएको दावी।
1: आज पनि देशका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना, बाढीले क्षतिग्रस्त संरचना मर्मत, बाढीबाट क्षतिग्रस्त संरचना मरम्मतपछि रसुवाको जलविद्युत आयोजनाको 74 मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जोडियो।
0: जलवायु परिवर्तनको असरले समय अगावै शिशु जन्मिन थालेका विज्ञहरूको दावी। प्रदूषण बढ्दा जनस्वास्थ्यमा गम्भीर सङ्कटहरू आउन थालेका भनाई।
1: अमेरिकालाई विश्वयुद्ध भन्दा पनि धेरै खतरा कम्युनिजमबाट रहेको राष्ट्रपति ट्रम्पको टिप्पणी। इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सम्झनामा सार्वजनिक शोक कार्यक्रम शुरू।
0: र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदै पहिलो खेलमा आज राति पाउने 11 बजे क्यानाडा र मोरक्को खेल्ने।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र बस्नेत पनि विदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: स्वदेश एफएम 93.2 मेगाहर्ज
1: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाई हाम्रै गाउँघरको खबर अनि
1: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

ठेकेदार पक्षले खाडल खनेका मलपत्र छाड्दा माडी नौ बघे क्षेत्रमा हुलाकी सडक पावजावत गर्न असहज मनसुन सक्रिय भएसँगै माडीनगरका किसानहरू धान रोपाईमा व्यस्त। सरकारका 100 दिनका उपलब्धि सार्वजनिक, मन्त्रालयको संख्या घटाएसँगै वार्षिक करिब 20 अर्ब राज्य कोषमा बचत हुने अनुमान। 1.5 करोड नागरिक जोडिएको क्षेत्रमा अध्यादेश ल्याएको भन्दै एमालेको असन्तुष्टि, महँगो मल खरिद र संसदीय उदासीनतालाई लिएर राष्ट्रसभामा सरकारको ध्यानाकर्षण। र तेलमा मरेको साङ्ला भेटेसँगै न्युरोडको एक रेस्टुरेन्टलाई 2 लाख रुपियाँ जरिवाना, हडतालको बीचमा अलपत्र परेकी युवतीको उद्धार। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। सडकको छेउ स्ट्रक्चर निर्माणका लागि भन्दै ठेकेदार पक्षले खाडल खन्ने काम अलपत्र छाड्दा माडीनौ बगही क्षेत्रमा हुलाकी सडक हिलाम्मे भएको छ। बगही खोला पुलदेखि रिउ नदी पुलको बीचको करिब 1 किलोमिटर सडक खण्ड आउजाउत गर्न नै असहज हुने गरी हिलाम्मे भएको हो। निर्माण पक्षको निरन्तरताको सुस्तताका कारण पछिल्लो आधा दशक माडी वडावासीहरूले वर्षायाममा हिलो र अन्य श्याममा धुलोको शास्ति पाउँदै आएका छन्। सडक हिल्लामे हुँदा पैदल यात्री सहित मोटरसाइकल यात्रीहरू झनै समस्यामा पर्ने गरेका छन्। देवेन्द्रपुरको सीमास्थित परी खोलादेखि बगहीसम्म करिब 8.157 किलोमिटर लम्बाइ र 7 मिटर चौडाइको दुईतर्फी कालोपत्रे सडक हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगंज मार्फत करिब 35 करोड रुपियाँ लागतमा निर्माण भइरहेको हो। वज्रगुरु ढुकुचु कन्स्ट्रक्सन जेबीले ठेक्का पाएको सो सडक निर्माण योजनाको तेस्रो अन्तिम पटक थपिएको म्याच समेत सकिसकेको छ, तर हालसम्म करिब 60% मात्रै पूरा भएको देखिन्छ। स्थानीयवासीले निर्माणको ढिलासुस्ती, कमजोर समन्वय र प्राविधिक लापरवाहीका कारण आयोजना नै अव्यवस्थित बनेको भन्दै तत्काल सुधारको माग गर्ने गरेका छन्। मनसुन सक्रिय भएसँगै माडीनगरका किसानहरू धान रोपाईमा व्यस्त भएका छन्। वर्षाको पानी र खेतमा पुगेका सिंचाई प्रबन्धका कारण माडीनगरमा समेत किसानहरू यतिखेर खेतमा धान रोप्न व्यस्त भएका हुन्। माडीनगरपालिकामा यस वर्ष करिब 6050 हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने लक्ष्य राखिएको हो। हालसम्म करिब 17% रोपाईमा क्षेत्रमा धान रोपाई सम्पन्न भएको नगरपालिकाको कृषि शाखाले जनाएको छ। नगरपालिकाका कृषि शाखा प्रमुख सुरेश सिम खड्का अनुसार वडा नम्बर 1, 2 र 3 मा धान रोपाई तुलनात्मक रूपमा बढी भएको छ। अन्य ओडामा पनि सिंचाईको उपलब्धता र मौसम अनुसार किसानले रोपाईलाई तीव्रता दिइरहेका छन्। हालसम्म करिब 17% रोपाई सम्पन्न भएको छ। मौसम अनुकूल रहेमा आगामी केही दिनमा रोपाईको गति अझ बढ्ने अपेक्षा गरेका छौ, सिमखडाले बताउनुभयो। यता धान रोपाईको मुख्य समयमा रासायनिक मलको अभाव भने कायम रहेको छ। कृषि शाखाका अनुसार हालसम्म 115 टन युरिया मलको 1 लट वितरण गरिसकेको छ, तर किसानले आवश्यकता अनुसार मल नपाएका कारण समस्या झेलिरहेका छन्। सिमखडाका अनुसार पछिल्ला वर्षहरूमा किसानमा मल स्टोर गरेर राख्ने बानी विकास भएकाले बजारमा मल पुगे पनि छिट्टै सकिने अवस्था रहेको छ। अहिले मलको अभाव नै छ। अर्को लट डिएपी मल आउने अपेक्षा छ, तर कहिले आउँछ भन्ने निश्चित छैन, उहाँले बताउनुभयो। अन्य पालिकाको तुलनामा माडीमा मलको आपूर्ति केही सहज रहेको पनि उहाँको भनाइ छ। धान रोपाईको व्यस्त समयमा मल अभाव चुनौती बने पनि किसानको उपलब्ध स्रोत साधनकै भरमा रोपाईलाई निरन्तरता दिइरहेका छन्। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो 100 दिन कार्य अवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यकक्षमा आज सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलन मार्फत उपलब्धि सार्वजनिक गर्नुभएको हो। मन्त्री पोखरेलले सार्वजनिक गर्नुभएको पहिलो बुदामा संघीय मन्त्रालयको संख्या कटौतीको विषय नै समावेश गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको चुनावी बाचापत्र उल्लेख भए बमोजिम मन्त्रालयको संख्या घटाएर 18 कायम गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो। उहाँले मन्त्रालयको संख्या घटाएसँगै वार्षिक करिब 20 अर्ब राज्य कोषमा बचत हुने अनुमान गरेको बताउनुभयो। यसै उहाँले अन्य संरचनाहरू खारेजी र समायोजन आदिबाट पनि खर्च कटौती गरी कार्यक्षमता बढाउने जनाउँदै राजनीतिक दल निकट ट्रेड युनियन विद्यार्थी

0: कानूनलाई तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सार्वजनिक खरिदसँग सम्बन्धित कानूनहरू अत्याधिक जटिल र संकुचित भएका कारण पूर्वाधार आयोजनाका काम समयमै सम्पन्न हुन नसकेको बताउनु भएको छ। राष्ट्रसभामा शनिबार प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै उहाँले पूर्वाधार विकासमा हुने ढिलाइलाई सम्बोधन गर्न यो विधेयक ल्याएको स्पष्ट पार्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दावी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानी वा रक्षात्मक अवस्थामा नबस्न निर्देशन दिनुभएको छ। बागमती प्रदेश जागरण अभियानको उद्घाटन गर्दै ओलीले एमाले गरेका कामहरू ऐतिहासिक रहेको भन्दै छाती फुलाएर जनताको बीचमा जान नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालेको छ। सरकार आफ्नै प्रतिबद्धता पूरा गर्न असफल भएको ठहर गर्दै काँग्रेसले अब यो विषयलाई संसदमा सशक्त रूपमा उठाउने निर्णय गरेको हो। नयाँ सरकार गठन भएको 100 अवधिमा कृषि वन तथा पर्यावरण मन्त्रालयले नीतिगत सुधार वैदेशिक सहायता परिचालन र किसान लक्षित कार्यक्रममा महत्वपूर्ण उपलब्धि हासिल गरेको विवरण सार्वजनिक गरेको छ। विक्रम सम्मत 2082 चैत्र 13 गते नयाँ सरकार गठन भए पश्चात मन्त्रालयले सम्पादन गरेका कार्यहरूको प्रगति विवरण सार्वजनिक गर्दै रासायनिक मल वितरण बीमा प्रिमियम वन व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलनका क्षेत्रमा उल्लेख्य कार्य भएको जनाएको हो। राष्ट्रसभामा सहकारी 2074 संशोधन गर्न बनेको विधेयक 2083 सैद्धान्तिक छलफल भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावमा शनिबार सांसदहरूले आफ्नो धारणा व्यक्त गरेका छन्। सांसदहरूले मुलुकको समसामयिक अवस्था विकास निर्माणमा देखिएका अवरोध र सुशासनका सवालमा सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रसभाको शनिबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले वर्षायाममा कडालीको सड़क समस्या सवारी दुर्घटना मल खरिदमा देखिएको अनियमितता र शिक्षा स्वास्थ्यको क्षेत्रमा रहेका व्यतिथिका विषयमा पनि आवाज उठाएका हुन्। काइकिङ गर्ने क्रममा हावाहुरीका कारण तालको बीचमा अलपत्र परेकी युवतीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। काठमाडौँको नारायणटार स्थायी घर भई पोखरा घुम्न आएकी 23 रितिका फुयालको शनिबार उद्धार गरिएको हो। फुयालले फेवतालमा काइकिङ गरिरहेका बेला अचानक तीव्र हावाहुरी चलेको थियो। सोही कारण उनी तालको बीचभागमा अड्किएर अलपत्र परेकी थिइन्। काठमाडौँको निरुनमा रहेको एक रेस्टुरेन्टलाई 2,00,000 जरिवाना गरिएको छ। शुक्रबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग सहितको अनुगमन टोलीले न्युरोडको कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बारलाई 2,01,000 जरिवाना गराएको हो। सो रेस्टुरेन्टमा प्रयोग गरिएका केही खाद्य सामग्री गुणस्तरहीन भेटेका कारण उपभोक्ता संरक्षण एन 2075 बमोजिम जरिवाना गरिएको गुण नियन्त्रण विभागले जनाएको छ। र दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिका वडा नम्बर 7 साङ्के टाढाबाट कडाली नदीमा खसेको मिनी बस र बेपत्ता यात्रुको खोजीका लागि चितवनको कुरिनटारबाट विशेष उपकरण सहितको गोताखोर टोली परिचालन भएको छ। सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम शिक्षाले कुरिनटारबाट प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको नेतृत्वमा 4 सदस्यीय गोताखोर टोली सोनार क्यामेरा र चुम्बक सहित घटनास्थल पुगेको हो। ती उपकरणको प्रयोग गरी भोलिदेखि खोजी कार्यलाई थप तीव्रता बनाउने पनि प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा परेका मध्ये चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी, सृजना खड्का, मिले तिरुवा र जोखे तिरुवाको पहिचान खुलेको छ। जोखे तिरुवाको शव फेला परिसकेको छ। प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार गाडी र अन्य 4 भने खोजी भइरहेको छ। दुर्घटनाग्रस्त गाडीमा थप यात्रु थिए या थिएनन् भन्ने विषय अझै यकिन हुन सकेको छैन। पालो स्वदेश मौसम अपडेटको
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 34 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 32 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 65% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। ठेकेदार पक्षले खाडल खनिका मलपत्र छाड्दा माडीनौ बगै क्षेत्रमा हुलाकी सडकमा आवाजावत गर्न असहज। मनसुन सक्रिय भएसँगै माडीनगरका किसानहरू धान रोपाईमा व्यस्त। सरकारका 100 उपलब्धि सार्वजनिक। मन्त्रालयको संख्या घटाएसँगै वार्षिक 20 अर्ब राज्य कोषमा बचत हुने अनुमान। 1.5 करोड नागरिक जोडिएको क्षेत्रमा अध्यादेश ल्याए।

एमाले कसुर दोस्री महँगो मल खरिद र संसदीय उदासीनतालाई लिएर राज्यसभामा सरकारको ध्यान आकर्षण र तेलमा मरेको साङ्ला भेटेसँगै न्युरोडको एक रेस्टुरेन्टलाई 2,00,000 रुपियाँ जरिवाना र तालको बीचमा अलपत्र परेको युवतीको अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। सरकारको 100 दिन पूरा, शासकीय सुधारका लागि तोकिएका 100 बुँदे कार्यसूचीको 80% भन्दा बढी कार्यान्वयन भएको सरकारका प्रवक्ताको भनाई। सहकारीको ऋण उठाउनका लागि विधेयकमा केही कडा प्रावधान राख्नु परेको सहकारी मन्त्री प्रतिभा रावलद्वारा स्पष्ट। नारायणगढ बुटवल सड़क विस्तार आयोजनाको पूर्वी खण्डको 92% काम सम्पन्न। भेनेजुएलामा आएको भूकम्पमा परि 50,000 भन्दा बढी मानिस अझै बेपत्ता। र फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत अन्तिम 16 खेलहरू आजबाट शुरू हुँदै आज राति 10:45 बजे क्यानाडा र मोरक्को बीच प्रतिस्पर्धा हुने।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शंकास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
2: ओटिपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शंकास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। सरकारले 100 दिनको अवधिमा सरकार गठन हुँदा घोषणा गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूची कार्यान्वयनको प्रगति 80% भन्दा बढिरहेको जनाएको छ। सरकार गठन भएको 100 दिन पुगेको अवसरमा आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले 100 बुँदे कार्यसूचीका मध्ये 70 बुँदा कार्यान्वयन भइसकेको, 17 बुँदाको प्रगति 80% भन्दा बढी रहेको र बाँकी 13 बुँदाको प्रगति 60% वा त्यसभन्दा कम रहेको जानकारी दिनुभयो। सरकारले गएको चैत्र 13 गते सरकारको कार्य सम्पादनलाई नतिजामुखी, प्रभावकारी र जवाफदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउन शासकीय सुधारका 100 बुँदे कार्यसूची सार्वजनिक गरेको थियो। सरकारले यस अवधिमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन र सुशासन कायम गर्न जोड दिएको उल्लेख गर्नुहुँदै शिक्षा मन्त्री पोखरेलले 100 दिनको अवधिमा 700 भन्दा बढी कार्यालय र निकायहरूको अनुगमन गरी आवश्यक कार्यवाही अगाडि बढाएको बताउनुभयो।
3: हामीले 787 कार्यालय आयोजनाहरू अनुगमन गरेका छौँ भने 6,145 जना राष्ट्र सेवकहरूलाई आवश्यक कारवाही सिफारिस पनि गरेका छौँ। 7 मुद्दा तयार भएको छ भने 101 व्यक्ति संस्था प्रतिवादी तथा 118 अर्ब दिगो दावी कायम गरेर प्रक्रिया अगाडि बढाइएको छ। 666 बिचौलियाहरूलाई नियन्त्रणमा लिएको छ भने 170 विरुद्ध मुद्दा दर्ता भएको छ। निजी सम्पत्ति विरुद्धको अपराधमा 13,696 व्यक्ति नियन्त्रणमा हुनु भने 6,195 मुद्दा दर्ता भएको छ।
0: सरकारको 100 दिनको उपलब्धि सार्वजनिक गर्नुहुँदै शिक्षा मन्त्री पोखरेलले संघीय मन्त्रालयको संख्या घटाएर 18 वटामा कायम गरिएको र त्यसबाट वार्षिक करिब 20 अर्ब रूपियाँ राज्य कोषबाट बचत हुने अनुमान रहेको बताउनुभयो। मन्त्री पोखरेलले सरकारले अन्य संरचनाहरू खारेजी र समायोजन आदिबाट खर्च कटौती गरी कार्यक्षमता बढाउने जनाउँदै राजनैतिक दल, निकट ट्रेड युनियन, विद्यार्थी संगठन, खारेजी लगायतका सुधारात्मक कार्यबाट पनि सकारात्मक सन्देश गएको बताउनुभयो। सरकारले सार्वजनिक प्रशासनलाई निष्पक्ष, प्रभावकारी र जवाफदेही बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 मार्फत निजामती सेवा ऐनमा रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गर्दा निजामती कर्मचारी र नागरिकमा समेत सकारात्मक सन्देश प्रभाव भएको मन्त्री पोखरेलले बताउनुभयो। यस्तै सरकारले विगतमा भएका भ्रष्टाचारको छानबिनका लागि गठन गरेको सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढी उजुरी प्राप्त भएको तथा रावल आयोग लगायतका विगतका विभिन्न आयोगहरूको सिफारिस कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको शिक्षा मन्त्री पोखरेलले बताउनुभयो।
3: हामीले सम्पत्ति छानबिन आयोग 2083 गठन गरेका छौँ। यसले लगभग 11,000 भन्दा बढी उजुरी प्राप्त गरिसकेको छ र त्यसको प्रक्रिया पनि अगाडि बढाइसकेको मैले यहाँलाई जानकारी गराउन चाहेँ। त्यसै गरी सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी आयोग राहुल आयोगलाई चाहिँ कार्यान्वयन गर्न नेपाल सरकारले मन्त्री परिषदबाट निर्णय गरिसकेको पनि जानकारी गराए। अर्को हामीले 31 निकाय खारेजी, 6 निकाय मर्जर, 6 निकाय हस्तान्तरण, 18 निकायको पुनर्संरचना गर्ने निर्णय पनि गरेका छौँ। यसले चाहिँ थप जति पनि हाम्रो संरचनाहरू छ त्यसलाई अझ व्यवहारिक बनाउने, अझ त्यसलाई चाहिँ राम्रोसँग काम गर्न सहजता पुर्याउने हामीले मानेका छौँ।
0: सरकारको 100 दिनमा नीतिगत सुधार अन्तर्गत विभिन्न 17 कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको, 14 विधेयकको तर्जुमा गर्नुका साथै यसका लागि सहमति प्रदान गरेको र 7 कार्ययोजना, 1 कार्यढाँचा तथा 14 अध्ययन प्रतिवेदन तयार गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। यस्तै सरकारले सन् 2035 विद्युतको कुल जडित क्षमता 28,500 मेगावाट पुर्याउने र विद्युत निर्यात क्षमता 15,000 मेगावाट पुर्याउने गरी ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति तयार भएको बताउनुभयो। त्यस्तै समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता र सुद भर्ना प्रक्रियालाई व्यवस्थित बनाउन यस सम्बन्धी कार्यविधि जारी गरी हालसम्म 10 सहकारी संस्थाका 1,755 जना साना बचतकर्ताको करिब 2,65,00,000 बचत रकम फिर्ता गरिसकेको मन्त्री पोखरेलले बताउनुभयो।
3: सहकारी संस्थाका सदस्यको बचत फिर्ता र सोध भर्ना प्रक्रियालाई व्यवस्थित बनाउन कार्यविधि हामीले एउटा ल्याएका छौँ। 2083 पनि जारी भएको छ। हालसम्म 10 सहकारी संस्थाबाट 1,754 बचतकर्ताले 2,63,90,000 बचत फिर्ता पाउनु भएको छ। त्यसरी नै हामीले अनुदानको मल वितरण व्यवस्थापन दोस्रो संशोधन कार्यविधि 2083 हामीले तयार पारेका छौँ। अर्को हामीले राष्ट्रिय नीति तर्जुमा तथा नीति परीक्षण एकीकृत ढाँचा कार्यान्वयनमा ल्याएका छौँ। हामीले अर्को नेपाली सेनाको भर्ना, छनौट, तालिम, अध्ययन बोर्डवाला थप व्यवस्थित बनाउन हामीले सैनिक सेवा छैटौँ संशोधन नियमावली 2083 पनि हामीले स्वीकृत गरेका छौँ।
0: यसै गरी सरकारले 100 दिनको अवधिमा सरकारी सेवा घर घर भन्ने अभियानलाई मूर्त रूप दिई हुम्ला र भोजपुर बाहेक सबै जिल्लामा राहदानी घर दैलोमा पुर्याउने कार्यको थालनी गरेको मन्त्री पोखरेलले बताउनुभयो। पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले हालसम्म 2,06,000 भन्दा बढी राहदानी हुलाक मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएको र 5,700 भन्दा बढी राहदानी सेवाग्राहीको घर दैलोमा पुर्याइएको जानकारी दिनुभयो।
3: हामीले सरकारी सेवा घर घरमा पुर्याउने भनेर हाम्रो प्रतिबद्धता पत्रमा, हाम्रो बाचा पत्रमा पनि हामीले राखेका थियौँ। त्यही अनुरूप नै हामीले हुम्ला र भोजपुर बाहेक 75 जिल्लामा राहदानी घर दैलोमै पुर्याउन हामीले सुरु गरिसकेका छौँ। हालसम्म 2,06,330 थान राहदानी चाहिँ हुलाक मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ढुवानी गरेका छौँ भने सम्बन्धित कार्यालयहरूले हुलाक कार्यालय मार्फत 5,728 थान राहदानी चाहिँ सेवाग्राहीहरूको घर दैलोमै पुर्याउन सफल हुनुभएको छ। कम्पनी रेजिस्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा नम्बर र सोको प्रमाणपत्र सोही कार्यालयको केमिस प्रणाली मार्फत सेवाग्राहीले सिधै डाउनलोड गर्न सक्ने व्यवस्था भएको छ। सवारी चालक अनुमति पत्र हाल 23,75,181 थान छपाई सम्पन्न भइसकेको छ भने असार मसान्तसम्म 29,00,000 छपाई सम्पन्न गरिनेछ।
0: यस्तै सरकारले 100 दिनको अवधिमा सेवा प्रवाहलाई प्रभावकारी र नागरिक मैत्री बनाउन फ्रन्ट डेस्कमा काम गर्ने 500 भन्दा बढी कर्मचारीलाई तालिम दिइएको, कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा नम्बर र सोको प्रमाणपत्र सोही कार्यालयको साथै 120 स्थानीय तहबाट स्थायी लेखा नम्बर सहित करदाता सेवा प्राप्त गर्न सक्ने प्रबन्ध गरिएको, 23,75,000 भन्दा बढी सवारी चालक अनुमति पत्र छपाई सम्पन्न भएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले बताउनुभयो। राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। यसअघि बैठकमा विधेयकमाथिको छलफलमा सांसदहरूले उठाउनु भएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले मुलुकलाई फाइनान्सियल एक्सन टास्क फोर्सको ग्रे लिस्टबाट हटाउन सरकार प्रतिबद्धताका साथ लागेको बताउनुभयो। एफएटीएले दिएका सुझाव कार्यान्वयन नभएको अवस्थामा नेपाल कालो सूचीमा पर्ने सम्भावना रहेकाले त्यसको गम्भीरतालाई ख्याल गरी सहयोग गरिदिन अर्थमन्त्री डाक्टर वाग्लेले आग्रह गर्नुभयो। त्यसै गरी राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट प्रस्ताव पेश गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले पूर्वाधार निर्माण तीव्रतर गतिमा अगाडि बढ़ोस् भन्ने चाहनाका साथ सरकारले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 प्रस्तुत गरेको बताउनुभयो। यसै गरी राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सहकारी पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा विधेयकमाथिको छलफलमा सांसदहरू उठाउनुभएका प्रश्नको जवाफमा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज नहुने धारणा राख्नुभयो। उहाँले सहकारीबाट ऋण लिएकाबाट रकम असुल उप गर्न सरकार कठोर नभएको खण्डमा बचतकर्ताको रकम फिर्ता गर्न अप्ठ्यारो हुने भएकाले ऋण उठाउनका लागि केही कडा प्रावधान राखिएको स्पष्ट गर्नुभयो। त्यसै गरी प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई राष्ट्रिय सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानका पदाधिकारी नियुक्ति प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धी बनाउन विधेयक ल्याइएको बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार 22 गते सोमबार दिउँसो 12:15 बस्नेछ। परराष्ट्र मन्त्रालय अन्तर्गतको राजधानी विभागले यही असार 29 गते हालको प्रणालीबाट राजधानी सेवालाई नयाँ प्रणालीमा लैजाने भएको छ। हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्ला इलाका प्रशासन कार्यालय तथा विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राजधानी सेवा र विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने विभागले जनाएको छ। विभागले जारी गरेको सूचना अनुसार जिल्ला इलाका प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राजधानी सेवा असार 24 देखि 26 गतेसम्म 3 दिनसम्म बन्द हुनेछ। त्यसै गरी राजधानी विभागबाट प्रदान गरिने राजधानी सेवा असार 25 र 26 गते 2 दिनसम्म बन्द हुनेछ। साथै यही असार 29 गतेदेखि नयाँ प्रणाली मार्फत राजधानी सेवा नियमित रूपमा सुचारू हुने ब्यौरा विभागले जानकारी गराएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले यही असार मसान्तभित्र प्रधानमन्त्री समक्ष प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिनुभएको छ। वर्तमान सरकार गठनको 100 दिनमा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा संयोजक शाहले विभिन्न सरोकार निकाय संविधानविद राजनैतिक दलसँगको छलफलपछि अब प्रतिवेदन लेखनको अवस्थामा आइपुगेको बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनेक कोशिश गरिए पनि पार्टी बचाउन नसकिएको बताउनु भएको छ। एमालेको बागमती प्रदेश जागरण अभियानलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले पार्टी र नेतृत्वमाथि पटक पटक चौतर्फी आक्रमण हुने गरेको उल्लेख गर्दै विगतमा 2/3 बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोशिश गरिए पनि असफल भएको बताउनुभयो। गृहमन्त्री सुदन गुरुङले सीमा सुरक्षा र प्रहरीका भौतिक पूर्वाधार सुधारमा सरकार केन्द्रित रहेको बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले विभिन्न जिल्ला स्थित प्रहरी कार्यालयका जीर्ण भवन तथा भौतिक पूर्वाधार सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। फरक प्रसंगमा मन्त्री गुरुङले चोरी तस्करी नियन्त्रण सुरक्षा निगरानी विस्तार तथा सुरक्षा निकाय बीचको समन्वयलाई प्रभावकारी बनाउन गृह प्रशासन क्रियाशील रहेको बताउनुभयो। बाँकेका सामुदायिक वनहरू पछिल्लो समय सामाजिक उत्तरदायित्वका विभिन्न कार्यमा सक्रिय हुन थालेका छन्। सामुदायिक वनबाट प्राप्त आमदानीलाई विकास निर्माण विपद तथा राहत सहयोग क्षमता अभिवृद्धि र समुदायका विभिन्न आवश्यकतामा लगानी गर्न थालेपछि स्थानीय तहमा सकारात्मक प्रभाव देखिन थालेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
4: पाकेका सामुदायिक वन उपभोक्ता समूहहरू संरक्षणसँगै सामाजिक उत्तरदायित्वको काममा समेत सक्रिय देखिएका छन्। वनबाट भएको आमदानीलाई विकास निर्माण राहत वितरण तथा समूहको क्षमता अभिवृद्धिमा लगानी गर्न थालेपछि स्थानीय स्तरमा सकारात्मक प्रभाव पर्न थालेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकर प्रसाद गुप्ताले बताउनुभयो। बाँकेको शमशेरगञ्ज क्षेत्रमा रहेका सामुदायिक वन उपभोक्ता समूहले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक कामलाई प्राथमिकता दिएका छन्। समूहले शमशेरगञ्ज सब डिभिजन वन कार्यालय परिसरमा गोलघर निर्माण गरेका छन्। वैज्ञानिक वन व्यवस्थापन समितिका अध्यक्ष कृष्ण केसी,
5: शमशेरगञ्ज सब डिभिजन वन कार्यालयको प्राङ्गणमा यहाँ आउने सेवा गराइको लागि बस्ने ठाउँ थिएन। वैज्ञानिक वनमा आबद्ध सामुदायिक वनहरूले सबैले सहयोग गरेर एउटा गोलघर निर्माण गरिदिएका छन्।
4: सामुदायिक वनले पूर्वाधार निर्माण मात्र नभई समूहका सदस्यको क्षमता विकासमा समेत लगानी गरेको छ। उपभोक्ताहरूलाई सशक्त बनाउने काम भइरहेको छ। साथै वन्यजन्तुको आक्रमणबाट प्रभावित स्थानीयलाई पनि समूहको कोषबाट राहत प्रदान गरेको त्रिशक्ति सामुदायिक वन उपभोक्ता समितिकी सचिव सावित्रा ओलीको भनाइरहेको छ।
6: बाघले घाइते बनाएको एकजना वन हेरालुलाई पनि हामीले आर्थिक सहयोग गरेका छौँ। जङ्गली जनावरले आक्रमण गरेर गाई वस्तुहरू क्षति गरेको हुनुहुन्थ्यो, एकजना उहाँलाई पनि आर्थिक सहयोग गर्यो।
4: दिगो वन व्यवस्थापनमा आधारित रहेका सामुदायिक वनले पछिल्लो समय उपभोक्ता मैत्री क्रियाकलाप गर्दै आएका छन्। चितवाबाट दुबै औंला गुमाएका वन हेरालुले सहयोग पाएपछि संरक्षणमा समेत टेवा पुगेको छ। वन्यजन्तु पीड़ित बाडेलाल बडै,
7: रात 9 बजे के टाइम कुकुर भुकत रहे, बाद में कुकुर ज्यादा चिल्लाने तो हम उठे, तो कुकुर 3-4 टन का खाई लिए लोकल बग्गा उचित। जब हम जैसे लट्ठी लेके गए तो ऑटो खड़ा रहा, तो ऑटो के आड़ से हम नहीं देख पाए, अब वहाँ से आए के लड़का।
4: वन जोगाउने मात्र होइन समुदायको विकास र समस्यामा साथ दिने अभियानमा बाँकेका सामुदायिक वनहरू यति बेला सक्रिय बन्दै गएका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
0: दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिका साथ साङ्के टाँडा स्थित कर्णाली राजमार्गमा दुर्घटना हुँदा कर्णाली नदीमा खसेर बेपत्ता गाडी तथा यात्रुको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट गोताखोर टोली खटिएको छ। सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङ नेतृत्वको 4 सदस्यीय गोताखोर सहितको टोली आज घटनास्थल पुगेर बेपत्ता गाडी र यात्रुको खोजी गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। उहाँका अनुसार टोलीले पानीमुनि तथा भेलमा खोज्नका लागि प्रयोग हुने सोनार क्यामेरा र चुम्बक लगायत उपकरणको सहयोग लिनेछ। सुर्खेतबाट कालीकोट तर्फ जाँदै गरेको यात्रुवाहक फोर्स गाडी यही असार 18 गते सड़कबाट अन्दाजी 400 मिटर तल कर्णाली नदीमा खसेको थियो। वैशाख 1 देखि हिजोसम्म विपदजन्य घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल 2721 विपदजन्य घटनामा 127 को मृत्यु भएको तथा 773 जना घाइते भएका छन्। भोजपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका 9 स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएपछि जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। यसै गरी बैतडीलाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। जिल्लाभरिका जन्मदेखि 15 महिनासम्मका बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको यकिन भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा आएको भूकम्पबाट ज्यान गुमाउनेको संख्या 2645 पुग्नुका साथै 12,666 जना घाइते भएको भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले बताउनु भएको छ। अस्थायी शिविरका लागि कमाण्ड सेन्टरका प्रमुख समेत रहेका रोड्रिग्जले टेलिग्राम मार्फत 6,462 जनालाई उद्धार गरिएको र 86,117 परिवारले सहायता प्राप्त गरेको बताउनुभयो। भूकम्पमा परि 50,000 भन्दा बढी मानिस अझै हराइरहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। भूकम्पमा परि करिब 1,000 भवनहरू क्षतिग्रस्त भएका छन्। भेनेजुएलामा आपतकालीन अवस्थाको सामना गर्न 3,305 जना अन्तर्राष्ट्रिय उद्धारकर्ता र 29,567 जना आपतकालीन प्रतिक्रियाकर्ता देशभर तैनात छन्। अमेरिकी र इजरायली आक्रमणमा मारिएका इरानका भूतपूर्व सर्वोच्च नेता आयतोल्ला अली खामेनी प्रति सार्वजनिक शोक र अन्तिम संस्कारका कार्यक्रमहरू शुरू गरेको छ। भूतपूर्व आयतोल्लाको शव हाल तेहरानको ग्रान्ड मोसल्ला मस्जिदमा राखिएको छ। आउँदो बिहिबार गृहनगर मसहदमा उनको अन्तिम संस्कार गरिनेछ। इरानी अधिकारीहरूका अनुसार ती समारोहहरूमा 1.20 करोड़देखि 2 करोड़ मानिसहरू उपस्थित हुने अपेक्षा गरिएको छ। इराक, अर्मेनिया, टर्की एवं साउदी अरब, कतार र ओमान सहितका कैयौं खाड़ी देशका प्रतिनिधिहरू पनि उक्त समारोहमा सहभागी हुनेछन्। अब आर्थिक समाचार केशव ढुङ्गानाबाट।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: गएको असार 24 गते लेन्दे खोलामा आएको बाढीका कारण क्षतिग्रस्त बनेको 111 मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना मर्मत सम्भारको काम 75% भन्दा बढी सम्पन्न भएको छ। बाढीपछि पुनर्निर्माण सम्पन्न भएसँगै राष्ट्रिय विद्युत प्रणालीको माग अनुसार 74 मेगावाट मात्र उत्पादन शुरू गरिएको आयोजनाले जनाएको छ। नेपाल चीन सीमा स्थित भोटेकोशी नदीको जलस्रोत उपयोग गरी निर्माण गरिएको यो आयोजना नेपालको महत्वपूर्ण जलविद्युत आयोजना मध्ये एक हो। गत वर्षको बाढीका कारण आयोजनाले ठूलो प्राकृतिक विपत्तिको सामना गर्नु परे पनि छोटो अवधिमै पुनः सञ्चालनको अवस्थामा पुग्नु आफूहरूको लागि सकारात्मक उपलब्धि भएको जलविद्युत केन्द्रका प्रमुख सन्तोष अधिकारीले बताउनु भयो। बाढीका कारण आयोजनामा 3.5 अर्ब भन्दा बढीको क्षति पुगेको कम्पनीको अनुमान छ। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको हालसम्ममा कुल बजेटको 47.20% खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख नारायण प्रसाद पौडेलका अनुसार चालू आर्थिक वर्षका लागि 38.91 अर्ब बजेट विनियोजन गरिएकोमा जेठसम्म 18.36 करोड़ 48 लाख रुपियाँ बजेट खर्च भएको छ। विनियोजित बजेट मध्ये चालू खर्चतर्फ 50.67% अर्थात् 7.02 करोड़ 20 लाख रुपियाँ र विकास निर्माणसँग जोडिएको पुँजीगत खर्चतर्फ 44.92% अर्थात् 10.54 करोड़ रुपियाँ बजेट खर्च भएको छ। आर्थिक वर्षको अन्तिम महिना असारमा भुक्तानीको चाप बढ्ने भएकाले यो खर्चको दर बढ्न सक्ने प्रदेश लेखा नियन्त्रकको कार्यालयका प्रमुख नारायण प्रसाद पौडेलले बताउनु भयो। गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक योजना अन्तर्गत खरब झोङ गाउँपालिकामा चक्रपथ निर्माण सम्पन्न भएको छ। चक्रपथ सडकका आयोजना 7 वर्षमा निर्माण सम्पन्न भएसँगै आवागमन सहज भएको स्थानीयले बताएका छन्। पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको चक्रपथ सडक सदरमुकाम जोमसोम, थिनी, दुम्बा, छौरो मार्फा हुँदै पुनः जोमसोम जोड्ने 10.5 किलोमिटर सडक निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुरेश पाण्डेले बताउनु भयो। 2077 साल माघसम्म निर्माण सम्पन्न गर्ने गरी 2076 साल असार 26 गते ठेक्का सम्झौता भएको सडक कोविड महामारी, हिमपात, प्रतिकूल मौसम, निर्माण कम्पनीको ढिलासुस्ती लगायतका कारणले निर्माण सम्पन्न हुन ढिला भएको थियो।
0: अब खेल समाचार। फिफा विश्वकपको जारी संस्करणको अन्तिम 16 को समीकरण पूरा भएको छ। शनिबार बिहान 2 खेल सकिएसँगै विश्वकपको अन्तिम 16 को समीकरण पूरा भएको हो। शनिबार अर्जेन्टिनाले केप भर्डेलाई 3-2 पराजित गर्दै फिफा विश्वकप 2026 को अन्तिम 16 स्थान बनाएको छ। रोमाञ्चक अन्तिम 32 को खेलमा अफ्रिकाको सानो टापु राष्ट्र केप भर्डेले अतिरिक्त समयको अन्तिम क्षणसम्म अर्जेन्टिनालाई चुनौती दिएको थियो। के खेलको 111 मिनटमा क्रिस्टियन रोमेरोको हेड गोलमा परिणत भएपछि अर्जेन्टिनाले 3-2 को अग्रता बनाएको थियो। मेस्सीले खेलको 29 मिनटमा गोल गर्दै अर्जेन्टिनालाई शुरूआती अग्रता दिलाएका थिए। केप भर्डेका सिडनी लोपेस काब्राल र डेरोय डुआर्टेले 2 पटक बराबरी गोल गर्दै अर्जेन्टिनालाई दबावमा राखेका थिए। अब अर्जेन्टिनाले क्वार्टर फाइनल प्रवेशका लागि इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ। इजिप्टले यसअघि अस्ट्रेलियालाई ट्राइबेकरमा हराउँदै अन्तिम 16 स्थान बनाएको थियो। विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेको यात्रा भने निकै सम्झना लायक रह्यो। 40 वर्षीय गोल रक्षक भोजिनाको उत्कृष्ट प्रदर्शनमा टोलीले स्पेन, उरुग्वे र साउदी अरेबियासँग अप्रत्याशित बराबरी नतिजा निकाल्दै नकआउट चरणमा स्थान बनाएको थियो। विश्वकपको नकआउट चरण पुग्ने सबैभन्दा सानो राष्ट्रको कीर्तिमान पनि केप भर्डेले बनाएको छ। अर्जेन्टिना विरुद्धको खेलमा भोजिनाले 10 महत्वपूर्ण बचाउ गरे, जसमध्ये 5 बचाउ मेस्सीका प्रहार थिए। उनको उत्कृष्ट प्रदर्शनका बावजुद केप भर्डेको ऐतिहासिक यात्रा अन्तिम 32 टुङ्गिएको छ। शनिबारै भएको अर्को खेलमा कोलम्बियाले घानालाई 1-0 पराजित गर्दै अन्तिम 16 चरणमा प्रवेश गरेको छ। यस खेलसँग अन्तिम 32 सबै खेल सकिएका छन् र कोलम्बिया अन्तिम 16 चरणमा पुग्ने अन्तिम टीम बन्यो। कान्सास सिटीमा भएको खेलमा कोलम्बियाका लागि एकमात्र गोल जोन एरिसले 14 मिनटमा गरे। यो जितपछि अन्तिम 16 स्विजरल्याण्ड र कोलम्बिया भिड्नेछन्। हारपछि घाना अब आफ्नो देश फर्किनेछ। अन्तिम 16 खेलहरू आजै रातिदेखि शुरू हुनेछ। ह्युस्टन स्टेडियममा राति 10:45 क्यानाडा र मोरक्को बीच अन्तिम 16 पहिलो खेल हुनेछ। अन्तिम 16 अब क्यानाडाले मोरक्कोसँग, फ्रान्सले प्याराग्वेसँग, अमेरिकाले बेल्जियमसँग, पोर्चुगलले स्पेनसँग, ब्राजिलले नर्वेसँग, मेक्सिकोले इङ्ल्याण्डसँग, स्विजरल्याण्डले कोलम्बियासँग र अर्जेन्टिनाले इजिप्टसँग खेल्नेछ। अब मौसम। आज राति देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई भूभागका पनि केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 35 मिलिमिटर, पोखराको अधिकतम 33.2 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 5.6 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 35.8 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 3.4 मिलिमिटर, र दिपालको अधिकतम 35.9 डिग्री सेल्सियस, न्यूनतम 26.5 डिग्री सेल्सियस, वर्षा 5 फुट। अन्त्यमा प्रमुख समाचार पुनः एक पटक। सरकारको 100 दिन पूरा, शासकीय सुधारका लागि तोकिएका 100 बुँदे कार्यसूचीको 80% भन्दा बढी कार्यान्वयन भएको सरकारका प्रवक्ताको भनाई। सहकारीको ऋण उठाउनका लागि विधेयकमा केही कडा प्रावधान राख्नु परेको सहकारी मन्त्री प्रतिभा रावलद्वारा स्पष्ट। नारायणगढ बुटवल सड़क विस्तार आयोजनाको पूर्वी खण्डको 92% काम सम्पन्न। भेनेजुएलामा आएको भूकम्पमा परि 50,000 भन्दा बढी मानिस अझै बेपत्ता। र फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत अन्तिम 16 खेलहरू आजदेखि शुरू हुँदै आज राति 10:45 क्यानाडा र मोरक्को बीच प्रतिस्पर्धा। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ।
10: यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
11: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
12: हेलो, सुन्नुहोस् न बाबुको बुबा, बाबुलाई के भयो के भयो? बिरामी भएर अस्पताल लिएर आएको, आइसियुमा राख्नु पर्छ रे, काठमाडौँ नै लैजान पर्ने भयो।
13: त्यसो भए निको बाल अस्पतालमा लगिहाल, त्यहाँ 24 घण्टा इमर्जेन्सीमा समेत बाल रोग विशेषज्ञद्वारा नै चेक जाँच गरिन्छ, म त्यही आइपुग्छु।
14: निको बाल अस्पताल अब नयाँ व्यवस्थापनका साथ जन्मेदेखि 16 वर्षसम्मका बाल बालिकाहरूको उपचारका लागि जर्मनी प्रविधि युक्त उपकरणद्वारा काठमाडौँ बाहिरका बिरलै अस्पतालमा उपलब्ध नर्सरी, एनआइसियु, पिआइसियु, मुटुको इको, इसिजी र सबै खाले आइसियु सेवा, विशिष्ट विशेषज्ञ डाक्टरद्वारा सुपर स्पेशलिटी सेवा, 24 घण्टा विशेषज्ञ डाक्टरको निगरानीमा ओपिडी सेवाका साथै गम्भीर प्रकृतिका रोगहरूको सफल उपचार एवं इन्फ्लुएन्जा फ्लू खोप सुचारु रहेको समेत जानकारी गराउँदछौ।
15: बाल बालिकाको लागि विश्व स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने चितवनको एकमात्र अस्पताल निको बाल अस्पताल प्राली,
16: भरतपुर 10 नयाँ मेडिकल कलेज, सीएमसी अगाडि।
15: फोन 056-558-953
17: ओए आखा देख्दैनौ के गरेको? हेर त, भर्खरै किनेको नयाँ स्कुटर कुच्चाइदियो यार।
18: Oh my God, sorry didi, sorry. Break nahi lagena ke?
17: Sorry bhanera huncha, ab malai aru thaha chaina, malai mero scooty pahila jastai chahiyo.
18: Don't worry didi, hamre Basantapur ma RRP Motors and Dent Paint chhadai chha ni. Tehi jao tapai ko scooty pahila ko bhanda jhakas bancha didi. Ani sanga RRP khaja ghar pani chha, mittho khaja khanu hola ra fresh hunu hola.
19: RRP Motors and Dent Paint ra RRP khaja ghar, Naya Bazar, Basantapur Bazar, Madi. हामी कहाँ डेन्टिङ, पेन्टिङ, प्लास्टिक वेल्डिङ, ग्यास वेल्डिङ, मेटल वेल्डिङ, स्टिकर पेन्टिङ र नम्बर प्लेटको काम गरिनुका साथै सबै खाले खाजा, खाना, नास्ता र चिसो पिय पदार्थको पनि व्यवस्था रहेको छ।
20: प्रोप्राइटर राजेन्द्र पाण्डे, रीता पाण्डे, 9845530131 र 9091196210।
21: फ्री भिसा, फ्री टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर। दुबईको प्रतिष्ठित कम्पनी इसादाहा कम्पनीबाट हाउसकिपिङ, क्लिनर, महिला पुरुष 50 जना, सैलरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहिबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
22: देवान मेन पावर, नारायणगढ, लाइन सोक, सम्पर्क 9855-58369, 9846-43211 र 9142-0076-04।
23: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
24: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढी उजुरी। सरकारको 100 दिने कार्यसूचीमा 87.2% प्रगति। कार्य सम्पादनमा सरकार असफल भएको विपक्षी दलको आरोप।
1: कसैले नढाले पनि आफै ढल्ने तत्त्वहरू त्यहाँ पैदा हुन्छन्, अनि कुन चाहिँ ढल्छ जान्छ र अझ यो चटक्का भरमा आएको चटक्कै भरमा जान्छ।
0: सहकारी विधेयकमा एमालेको असन्तुष्टि। विस्तृत छलफलको माग। महँगो मल खरिदको छानबिन र संसदप्रति सरकारको जवाफदेहिताको माग। दुग्धजन्य पदार्थमा लगाइएको भ्याट हटाउन डेरी उद्योगको आग्रह।
2: त्यसकारणले भ्याट हटायो भने सजिलो हुन्छ भनेर हामीले यो भ्याट हटाउनको लागि भनेका हो।
0: धरान औद्योगिक क्षेत्रमा 35 करोडको नयाँ स्वदेशी लगानी। आज राति केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना। 17 जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम। उच्च सतर्कता अपनाउन आग्रह।
3: मुख्य जोखिम बाढी जोखिम भनेको चाहिँ मध्य क्षेत्रमा काठमाडौँ उपत्यका आसपासमा पनि आज राति पानी पर्ने र अलिकति बाढीको जोखिम छ भने।
0: र फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि सुरु हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारले 100 दिनमा सुशासन, सेवा प्रवाह र प्रशासनिक सुधारका अनेक घोषणा गरे पनि त्यसको प्रत्यक्ष अनुभूति आम नागरिकले अझै गर्न सकेका छैनन्। सुधारका कार्यक्रम सफल मानिनु केवल नीतिगत घोषणा होइन, कार्यान्वयनको प्रभावबाट मापन गरिनुपर्छ। जनताले अपेक्षा गरेको पारदर्शिता, जवाफदेहिता र सहज सार्वजनिक सेवामा ठोस परिवर्तन देखिनु अब सरकारको मुख्य चुनौती हो। आगामी दिनमा परिणाममुखी काम मार्फत सरकारप्रतिको विश्वास बलियो बनाउने अवसर अझै बाँकी छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: सरकारले घोषणा गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची मध्ये 70 वटा पूर्ण रूपमा कार्यान्वयन भएको जनाएको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार समग्र कार्यान्वयन प्रगति 87.2% पुगेको हो। उहाँका अनुसार 17 वटा कार्यसूची 80% भन्दा बढी प्रगतिमा छन् भने 13 वटा कार्यसूची अझै 60% भन्दा कम अवस्थामा रहेको बताउनुभयो।
6: निर्णयमा थप पारदर्शी एवं स्वच्छता कायम गर्न सुशासनको प्रत्याभूति दिन हामीले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पनि संघीय संसदमा हामीले पेश गरेका छौँ। यसले मूलतः मल, औषधि र सूचना प्रविधि जस्ता अत्यावश्यक र संवेदनशील वस्तुका लागि विशेष कार्यविधि बनाएर खरिद गर्न सकिने एउटा लचिलो व्यवस्था गरेको यहाँलाई जानकारी गराउन चाहन्छु।
5: सरकारले नतिजामुखी, प्रभावकारी र जवाबदेह शासन प्रणाली मार्फत नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने लक्ष्यसहित ती कार्यक्रम अघि बढाएको हो। यसैबीच सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमा हालसम्म 11,000 भन्दा बढी उजुरी परेको छ। सरकारका प्रवक्ता तथा शिक्षा खेलकुद मन्त्री पोखरेलले सरकारको 100 दिने उपलब्धि सार्वजनिक गर्दै उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढाएको समेत जानकारी दिनुभयो। सरकारले सार्वजनिक पदमा रहेका राजनीतिक नेतृत्व र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा आयोग गठन गरेको छ। पहिलो चरणमा 2062-63 देखि 2082-83 सम्मको सम्पत्ति विवरण छानबिन गरिने सरकारको योजना छ। त्यस्तै सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा धनी पूर्जा, लाल पूर्जा वितरण सुरु गरेको समेत जनाएको छ। सरकारका प्रवक्ता पोखरेलका अनुसार हालसम्म बर्दियाको बडैयाताल नगरपालिकाका 29 परिवारले लाल पूर्जा प्राप्त गरेका छन् भने विवरण अन्य क्षेत्रमा पनि विस्तार वितरणको कार्य अन्य क्षेत्रमा पनि विस्तार गरिनेछ। सरकारले भूमिहीन, दलित र अव्यवस्थित बसोबासीका 12 लाख भन्दा बढी आवेदन डिजिटल प्रणालीमा समावेश गरी लगत व्यवस्थापन गरी अघि पनि बढाएको जनाएको छ। साथै काठमाडौँ उपत्यका जोखिमयुक्त बस्तीबाट व्यवस्थापित परिवारका लागि अस्थायी बसोबास, राहत र पुनस्थापनाको व्यवस्था पनि अगाडि बढाएको सरकारले दावी गरेको छ। तर विपक्षी दलहरूले भने सय बुधे कार्य सूची कार्यान्वयनमा सरकार असफल भएको दावी गरेका छन्। नेपाली काङ्ग्रेसले सरकार शासकीय सुधार सम्बन्धी 100 बुधे कार्य सूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न असफल भएको निष्कर्ष निकालेको हो। संसदीय दलका नेता विष्णुराज आङदेम्बेको अध्यक्षतामा बसेको बैठकले सरकारको कार्य सम्पादन सन्तोषजनक नरहेको ठहर गर्दै कार्यसूची कार्यान्वयनमा कमजोर संसदमा सशक्त रूपमा उठाउने निर्णय समेत गरेको छ। त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने बालेन शाह नेतृत्वको सरकार आफै ढल्ने दावी समेत गर्नुभएको छ। पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा उहाँले सरकारलाई कसैले ढाल्न नपर्ने भन्दै सरकारभित्रकै तत्त्वले अन्तत ढाल्ने टिप्पणी गर्नुभएको हो।
1: विकासवादी सिद्धान्त भनेर विकास त भइहाल्छ, परिवर्तन त भइहाल्छ। पहिलेको सरकार कसैले नढाले पनि आफै ढल्ने तत्त्वहरू त्यहाँ पैदा हुन्छन्, अनि कुन चाहिँ ढल्छ

0: भइरहेको जनाएको हो। उदयपुर राडरको पछिल्लो विवरण अनुसार भोजपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली र सर्लाहीका केही क्षेत्रमा छोटो समयमै धेरै पानी पर्न सक्ने सम्भावना रहेको छ। रातिको समयमा गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने अनुमान छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा पनि भारीदेखि धेरै वर्षाको सम्भावना हुन सक्ने मौसमविद रोजन लामिछानेले बताउनुभयो।
1: बागमती, गण्डकी प्रदेशको पहाडी भूभागको केही ठाउँहरू, त्यसै गरी लुम्बिनी प्रदेशको तराई भूभागको पनि एक दुई ठाउँहरू, त्यो सँगसँगै कर्णाली सुदूरपश्चिम प्रदेशको पनि पहाडी भूभागको थोरै ठाउँहरूमा चाहिँ अहिले मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। र यो जुन पछिल्लो छ घण्टाको वर्षाको विवरण हेर्दाखेरि चाहिँ विशेष गरी गण्डकी प्रदेशको जुन लमजुङको जिल्लाहरू, त्यसै गरी दाङ आसपासको जिल्लाहरूमा चाहिँ अलिकति बढी वर्षा भएको देखिन्छ, भारी वर्षा भएको अवस्था देखिन्छ भने जुन काठमाडौँ उपत्यका, त्यसै गरी मकवानपुर र यो ओखलढुङ्गा आसपासको क्षेत्रहरूमा चाहिँ मध्यम वर्षा 30-20 मिलिमिटर जति पानी परिरहेको अवस्था छ। यो चाहिँ यो साँझ रातिको लागि कन्टिन्यू नै रहने देखिन्छ। आइसकेपछि ठाउँहरूमा चाहिँ पानी परिरहने मध्यम खालको छ भने धेरै जस्तो ठाउँहरूमा चाहिँ हल्का खालको पानी पर्ने र एक दुई ठाउँमा चाहिँ भारी वर्षा पनि हुने सम्भावना चाहिँ देखिन्छ।
0: यसैबीच देशका 17 जिल्लाका साना नदीमा आज आकस्मिक बाढीको हल्का जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बाँकी, बर्दिया, कैलाली, कञ्चनपुर, डरेलधुरा, बैतडी, बझाङ, अछाम, दैलेक, जाजाकोट, सुर्खेत, काठमाडौँ, भक्तपुर, ललितपुर, शङ्खुवासभा, तेह्रथुम लगायतका जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेखनीय बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। सिआइएनसँग कुरा गर्दै शाखा प्रमुख विनोद पराजुली,
2: अब आगामी 24 घन्टामा देशमा मुख्य जोखिम, बाढी जोखिम भनेको चाहिँ मध्य क्षेत्रमा काठमाडौँ उपत्यका र आसपासमा पनि आज राति पानी पर्ने र अलिकति बाढीको जोखिम छ भने पश्चिमतर्फ चाहिँ लुम्बिनी प्रदेश, त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई र पहाडको क्षेत्रमा सामान्य जोखिम देखिन्छ। अन्य त देशको अन्य भूभागमा त्यति ठुलो जोखिम चाहिँ छैन। अहिले तत्कालको अवस्थामा चाहिँ देशको समग्र भूभागमा खोलाहरूमा चाहिँ रूपन्देही आसपासमा अलिकति बाढी बढिरहेको छ। त्यो बाहेक अन्यत्र जोखिमभन्दा माथि कतै पनि बाढी छैन।
0: कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायतका ठूला नदीको बहाव भने हाल सतर्कता तह भन्दा तल रहेको जनाइएको छ। साथै आगामी दुई दिनसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती प्रदेशका साना नदीमा बाढीको जोखिम कायम रहने पूर्वानुमान गरिएको छ। राष्ट्रिय सभामा सहकारी ऐन संशोधन विधेयकमाथि छलफलका क्रममा नेकपा एमाले सरकारले 1.5 करोड नागरिकसँग प्रत्यक्ष सरोकार रहेको विषयमा अध्यादेश मार्फत कानून ल्याएको भन्दै असन्तुष्टि जनाएको छ। एमाले सांसद सम्झना देवकोटाले विधेयकमा 50 संशोधन र 22 नयाँ व्यवस्था समावेश भएकाले दफावार छलफल आवश्यक रहेको बताउनुभयो। छलफलमा सहभागी अन्य सांसदहरूले पनि बचतकर्ताको रकम सुरक्षित गर्ने, नियमनकारी निकायलाई प्रभावकारी बनाउने र सहकारी क्षेत्रको विश्वसनीयता पुनर्स्थापित गर्न विधेयकलाई थप परिमार्जित सहित संसदीय समितिमा पठाउनु पर्नेमा जोड दिनुभएको छ। त्यस्तै बैठकमा सांसदहरूले महँगो मल खरिद, कर्णालीको सड़क समस्या, सवारी दुर्घटना, शिक्षा स्वास्थ्यका व्यतिथि र संसदप्रति सरकारको उदासीनताका विषयमा समेत सरकारको ध्यानाकर्षण गराएका छन्। नेपाल डेयरी एसोसिएसनले दुग्धजन्य पदार्थमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याट तत्काल हटाउन सरकारसँग माग गरेको छ। एसोसिएसनका अध्यक्ष प्रहलाद दाहालले दुध दैनिक उपभोगको अत्यावश्यक खाद्य वस्तु भएकाले यसमा भ्याट लगाउँदा उद्योग, किसान र उपभोक्ता सबै मारमा परेको बताउनुभयो। उत्पादन लागत बढ्दै जाँदा उद्योग सञ्चालन कठिन बनेको भन्दै सरकारले कर नीति पुनरावलोकन गर्नुपर्ने एसोसिएसनको माग रहेको समेत उहाँले सिआइएनसँग बताउनुभयो।
3: यस्तो छ कि नेपालमा दुध तथा दुग्ध पदार्थ उत्पादन लागत नै महँगो छ, होइन? अब त्यो हुनालेखेरि हामीले चाहिँ यो झन् भ्याट पनि थप लागेपछि त हाम्रो उपभोक्तालाई त्यो थप महँगो हुने भयो र हाम्रो स्वदेशी खपत भन्दा आयातित वस्तुहरू चाहिँ बढी खपत हुने भयो। त्यस कारणले यो भ्याट हटायो भने जुन अहिले दुध बढी भइरहेको छ, हाम्रो मिल्क होलिडे, अरू विभिन्न कुराहरू छ, त्यसले गर्दा स्वदेशी उत्पादन चाहिँ स्वदेशमै खपत हुने सम्भावना बढी हुन्छ। त्यस कारणले भ्याट हटायो भने सजिलो हुन्छ भनेर हामीले यो भ्याट हटाउनको लागि भनेका हो।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका

0: खेल आजदेखि शुरू हुँदैछन्। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समय अनुसार पाउने 11 बजे सह आयोजक क्यानाडा र मोरक्को तथा भोलि बिहान पाउने 3 बजे पाराग्वे र फ्रान्स बीच खेल हुनेछ। यस पटकको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इङ्ल्यान्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बियाले खेल्नेछन्।
1: सन्तोष गन्धर्व। सरकार शासकीय सुधारको उपलब्धि गर्दै सर्वसाधारणको दैनिकी भने उस्तै
2: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले त महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ।
1: जनजीविकाका मुद्दा अघि राख्न सरकारवालाको सुझाव रिपोर्ट सँगै अभिनयमा नाम दाम र सम्भावना अनिवार्य विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कुलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेसन एन्ड ल समूहमा भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
5: सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कुल पाटन ढोका ललितपुर।
6: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। धरान औद्योगिक क्षेत्र निष्क्रिय उद्योग हटाएर नयाँ उत्पादनमूलक उद्योग भित्राएपछि आत्मनिर्भरतातर्फ उन्मुख भएको दावी गरिएको छ। 5 नयाँ उद्योग मार्फत करिब 35 करोड रुपियाँ स्वदेशी लगानी भित्रिएको छ। हाल 202 रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रमा 35 मध्ये 30 उद्योग सञ्चालनमा छन्। करिब 1000 श्रमिक कार्यरत रहेको यस क्षेत्रमा बाँकी खाली स्थानमा पनि उत्पादनमुखी उद्योग स्थापना गर्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। सरकारले 100 दिनमा 100 सुधारका एजेण्डा अघि बढाएको दावी गरे पनि त्यसको प्रत्यक्ष प्रभाव आम नागरिकको दैनिकीमा अझै देखिन सकेको छैन। केही प्रशासनिक सुधार र डिजिटल सेवा विस्तारले प्रशंसा पाए पनि सुकुम्बासी व्यवस्थापन, बजार अनुगमन र महँगी नियन्त्रणमा सरकार कमजोर देखिएको टिप्पणी भइरहेको छ।
8: लामो समय बागमती किनार ओगटेर बसेका सुकुम्बासी हटाउन वर्तमान सरकार सफल भए पनि व्यवस्थापनमा चुकेको छ। बागमती किनारमा वर्षौं बसेका थाकथलो भत्किएपछि होल्डिङ सेन्टरको सहारामा पुगेका सुकुम्बासीलाई सोही क्षेत्र पनि छोड्न सरकारको परिपत्रमा 100 दिने शासकीय सुधारको कार्ययोजना फितलो हुने निश्चित छ। सरकारले 100 बुद्धि कार्यसूचीमा 60 दिनभित्र डिजिटल तथ्याङ्क संकलन गरी 1000 दिनभित्र वास्तविक सुकुम्बासीलाई चरणबद्ध रूपमा जग्गा र एकीकृत आश्वासन मार्फत पुनर्वासको व्यवस्था मिलाउने उल्लेख गरेको थियो। नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएको सरकारले बर्खामा सुकुम्बासीलाई आफ्नो व्यवस्था आफै गर्नु भन्ने उर्दीले सरकारको नियत प्रष्ट हुने भन्नुहुन्छ सुकुम्बासी अधिकारका क्षेत्रमा काम गर्ने अधिकार कर्मी भगवती अधिकारी।
9: अहिले पछिल्लो समयमा जुन खालको घटना भयो त्यो घटनालाई हेरिरहँदाखेरि चाहिँ अहिले पनि 380 परिवार होल्डिङ सेन्टरमा बसिराख्नु भएको छ र गभर्मेन्टले जुन खालको सपोर्ट गर्ने भनेको थियो प्रमिस गरेको थियो अनुसार नगरेको कारणले गर्दाखेरि हाम्रो हिसाबले हेर्दाखेरि चाहिँ 100 डेजलाई जसरी लैजानुपर्ने हो त्यो हिसाबले हुन सकेको छैन भन्ने नै लागेको छ। विशेष गरेर माइग्रेन्ट फ्यामिलीजहरूको लागि त्यो न्यायोचित छैन भन्ने लागेको छ।
8: यही बीचमा मध्यपूर्वको द्वन्द्वका कारण उपभोक्ताले अहिलेसम्मकै महँगोमा पेट्रोलियम पदार्थ उपभोग गर्न पर्यो। अहिले पनि सर्वसाधारणका भान्सामा भरि सिलिन्डर पुग्न सकेका छैनन्। आधा सिलिन्डर मात्रै बिक्री वितरण भइरहे पनि यसको उचित अनुगमन हुन सकेको छैन। महँगी कालोबजारी तथा सहज रूपमा उपभोग्य वस्तुहरू नपाएको गुनासो बढ्दा पनि सरकारले त्यसलाई अनदेखा गर्दा सर्वसाधारण आक्रोशित बने। यो वर्ष चामलको भाव महँगीको छ। दशैंसम्म थप महँगो देखिएपछि बजारमा अभाव हुने निश्चित छ। तर उपभोक्ताको आवश्यकता प्रति सरकारले सूक्ष्म तरिकाले काम गर्न सकेको छैन। उपभोक्ता अधिकार कर्मी तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रेमलाल महर्जन भन्नुहुन्छ,
2: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले त महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ। भन्ने बेलामा सरकार आफैले के भनिएको छ भने कि खाडीको युद्धले गर्दाखेरि यो महँगी भएको हो। खाडीको युद्ध सकिएको पनि 1-2 हप्ता भइसक्यो र त्यसपछि पनि खाडीको युद्धमा चाहिँ युद्धसँग सरोकारै नभएका धेरै कुराहरूमा मूल्य वृद्धि भएको छ। जस्तो चामलको कुरामा, दाल तेलको कुरामा, बाजार तपाईँको माछा मासुको कुरामा, यो कुरामा तपाईँको खाद्य उत्पादन कुनै सरोकार छैन। अहिले अन्डाको मूल्य त तपाईँको 1 क्रेडिटकै चाहिँ 6-7 सय पुगिसकेको अवस्था छ। बालेन सरकारले पनि विगतकै सरकारले गर्दै आएको व्यवहार जस्तै अहिले पनि उपभोक्तालाई दोस्रो दर्जाको नागरिकको हैसियतमा काम गर्न थालेको छ। त्यो अत्यन्त विडम्बनापूर्ण छ।
8: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। 100 दिनमा 100 सुधारका एजेन्डा सार्वजनिक गरी सोही रफ्तारमा काम अघि बढाएको शाह नेतृत्वको सरकारले यस बीचमा थुप्रै आलोचनासँगै केही प्रशंसा पनि बटुलेको छ। गत फागुन 21 गते सम्पन्न चुनावमा शक्तिशाली जनमतसँगै सदन प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाबाट प्रतिनिधित्व गर्दै सरकारको बागडोर सम्हाल्दै प्रधानमन्त्री शाहले गत चैत 13 गते पदभार ग्रहण गर्नुभएको थियो। संवैधानिक सवालमा केही महत्व निर्णय र सुधारको काम भए पनि यो 100 दिनमा सर्वसाधारणको जीवनस्तर सुधार गर्न बालेन्द्र सरकार चुकेको विश्लेषकहरू बताउँछन्। राजनीतिक विश्लेषक श्याम श्रेष्ठ,
10: जो बजेट पेश भयो त्यो बजेट चाहिँ गरिबमुखी बजेट छैन, त्यो उच्च मध्यम वर्गमुखी बजेट छ। मध्यम वर्गमुखी पनि बजेट छैन, त्यस्तो खालको बजेट आएको छ। अब यता शिक्षाको क्षेत्रमा जो आएको छ, शिक्षाको क्षेत्रमा बजेट घटेको छ, पहिले भन्दा बजेट घटेर आएको छ। जबकि प्रतिबद्धता पत्रमा चाहिँ शिक्षाको क्षेत्रमा विशेष ध्यान दिने, सार्वजनिक शिक्षालाई चाहिँ एकदम बलियो पार्ने भनेर भन्ने त्यसमा वचनबद्धता छ। यस्ता खालका कुराले के गर्छ त भनौँ भनेदेखि चाहिँ सरकारको जो आश्वासन हो त्यो आश्वासन प्रति आफै इमान्दार नभएको हो कि भन्ने खालको प्रश्न छ।
8: यसो भन्दै गर्दा सरकारले आफ्नो 100 दिनमा केही आशाका कामहरू अघि बढाएका छन्। काठमाडौँमा हजारौं युवा पासपोर्टका लागि बस्नुपर्ने लाइनको अन्त्य भएको छ। केही महत्वपूर्ण कामहरू अनलाइनबाटै सेवा प्रवाहको तिथि बसेको छ। शिक्षामा कर, स्वास्थ्यमा करले लगाएको भन्दै सरकारको आलोचना पनि बढिरहेको छ। सर्वसाधारणको दैनिकलाई सहज बनाउन वर्तमान सरकारले धेरै गर्नुपर्ने विश्लेषकहरू बताउँछन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अभिनयमा युवाको बढ्दो आकर्षण,
11: कलाकारलाई एउटा राम्रो दृष्टिकोणले हेरिँदैन गाउँ घरतिर, त्यो कुरा मैले मान्छु। कुनै समय थियो त्यो पनि, जब अहिले बुझ्न थाल्नु भएको छ सबैजनाले, जहाँसम्म लाग्छ मलाई।
1: परिवार र समाजको साथ सहयोगले थप हौसला मिल्ने शनिवार विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक, वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार विशेष, अभिनयलाई अहिले पनि शोक र मनोरञ्जनको दृष्टिले मात्रै हेर्ने गरिएको छ। तर कतिपय युवाहरूले यसलाई व्यावसायिक पेसाकै रूपमा अघि बढाएर मनोज्ञ पैसा कमाइरहेका छन्। नेपाली म्युजिक भिडियो होस् वा चलचित्र, छोटो टेलिचलचित्रमा युवाहरूको आकर्षण बढ्दै गर्दा यसलाई समाज र परिवारले थप प्रोत्साहन गर्नुपर्ने कलाकारहरूको भनाइ छ। यसबारे साथी सन्तोषी रावलले कलाकार सरस्वती खत्रीसँग कुराकानी गर्नुभएको छ।
11: तिमीलाई भुल्ने मान्छे होइन भन्ने गीत गरेका थिए पहिलो म्यान क्यारेक्टरमा, हाम्रो रामकृष्ण ढकाल सरको आवाजमा सजिएको गीत थियो। लगभग त्यही कोरोनाको बेलै गरेको थिएँ मैले।
13: तपाईँको भूमिका के थियो नि त्यसमा?
11: भूमिकामा क्यारेक्टर म्यान क्यारेक्टर नै थियो।
13: एउटा छोरी मान्छेले अभिनय क्षेत्रमा आउँदै गर्दाखेरि होइन उसका इच्छा चाहना पुरा गर्नको लागि कतिको अप्ठ्यारो हुँदो रहेछ। जुन तपाईँले पहिलो म्युजिक भिडियो खेल्नुभयो होइन, त्यसपछि तपाईँलाई के चुनौतीहरू खेप्नु पर्यो भनौँ न?
11: यस्तो हुन्छ, अब हामी गाउँमा हुर्केको मान्छे होइन, गाउँमा हुर्किँदाखेरि त त्यहीकै मान्छेहरू मात्रै मान्छे होला जस्तो लाग्ने के पहिला बच्चा हुँदा, अनि काठमाडौँको मान्छेहरू कस्ता हुन्छन् अनि चितवनका मान्छेहरू कस्ता, यो सहरका मान्छेहरू कस्ता हुन्छन् भन्ने हुन्थ्यो कि। अनि त्यहाँ पुग्ने बित्तिकै, हामी सहरमा पुग्ने बित्तिकै हामी त सबै कलाकारलाई देख्न पाउँछौँ होला, भेट्न पाउँछौँ होला, आफ्नो चाहना केही कुरा सेयर गर्न पाउँछौँ होला, अनि हामीलाई अपर्च्युनिटी दिनुहुन्छ होला भन्ने लाग्थ्यो नि त। तर त्यो रहेनछ, गाह्रो रहेछ। सहर सिरिसकेपछि त झन् के हो के हो, कुन दुर्दशामा आया जस्तो, कहाँ आया जस्तो हुने होइन। त्यस्तै आयामा लोकसेवा तयारी गर्छु भनेर आएको थिएँ, काठमाडौँमा छिरेको थिएँ, अनि लोकसेवा पनि तयारी गरेँ मैले। पहिलो वर्ष चाहिँ दिएँ सिआइएमा, कम्प्लिट गर्ने बित्तिकै पढेको सिआइएमए, अनि निस्केन नाम। ननिस्केपछि ठिक छ त भन्ने भयो। अनि एउटा म स्कुलतिर पढ्दाखेरि चाहिँ, स्कुलमा पढ्दाखेरि चाहिँ यस्तै कार्यक्रम चलाउने प्रस्तुता गर्थेँ कि, अगाडि गएर उत्कोसुक भन्न कोसिस गर्ने गर्थेँ। त्यही रहरले चाहनाले गर्दा एकजना मेरो साथीले चाहिँ इन्टरभ्यू लिने काम गर्छौ त युट्युबमा भन्नुभयो। ओहो, त्यो त भिडियोमै देखिने हो नि त युट्युब भनेको त भन्ने भएर, आफूले जानी नजानी भए पनि भिडियोमा देखिन्छु भनेर त्यो तरिकाले रिक्स मोलेर काम गरेको थिएँ मैले। अनि त्यहीबाटै पहिलो म्युजिक भिडियो मैले साइड क्यारेक्टर गरेको छु के के अधिकारीसँग, दिदीसँग, उहाँको इन्टरभ्यू लिन जान्छु भन्दाखेरि चाहिँ एउटा क्यारेक्टर छ गरिदेऊ न भनेर दुई तिनवटा सिन चाहिँ खेलाउनु भएको थियो। त्यसरी नै मेरो कलाकारता क्षेत्र चाहिँ भयो। अनि अप्ठ्यारा र त्यही अप्ठ्यारा कुराहरू भन्नुपर्दा चाहिँ कस्तो हुन्छ भने आउँदैन क्या, कति दुःख त हुन्छ नि, के हुन्छ कस्तो हुन्छ के सहनुपर्छ भने त कति हुन्छ कति हुन्छ।
13: तपाईँको पहिलो अनुभव सुनाउन, जस्तो क्यामेरा अगाडि आफूलाई देख्दाखेरि होइन, कस्तो भएको थियो तपाईँलाई चाहिँ?
11: मैले क्यामेराको अगाडि त इन्टरभ्यू नै लिएँ होइन, अन्तर्वार्ता नै लिएँ मैले। त्यतिखेर त त्यस्तो केही पनि भएको थिएन, ठिकै भएको थियो। एकजना दाई हुनुहुन्थ्यो, अर्को आमा अहिले हामीले कुरा गरिरहेको छौँ नि त्यस्तै टाइपको भइरहेको थियो, सिकाइराख्नु भएको थियो दाईले। अनि त्यसपछि त्यति गाह्रो भएको थिएन। जब म म्युजिक भिडियो गर्दाखेरि त्यहाँ पुगेँ नि, भित्र कोठाभित्र गरेको जस्तो अभिनय त हुँदो रहेनछ, क्यामेरा कता फर्केको छ होइन, क्यामेरालाई कुन लुक दिने होइन, कसरी दिने, क्यामेरा फेसै गर्ने अप्ठ्यारो भएर, त्यो साइड क्यारेक्टर हुँदाखेरि त त्यति अप्ठ्यारो भएन, म्यान क्यारेक्टर गरेर म त तिमीलाई भुल्ने मान्छे होइन भन्दाखेरि त मलाई कति रोको छु बाबरे मेरो लागि यो रहेनछ भन्ने यसमा भएको थिएँ म त्यतिखेर।
13: तपाईँलाई सरस्वती खत्री भनेर चिनाउने गीत चाहिँ कुन हो नि?
11: रेलकै बाटो हो।
13: रेलको बाटो,
11: हजुर।
13: के थियो त्यसमा खास, त्यो गीतको भाव के हो? यो अति धेरै सुनिएको पनि हो, कर्णाली प्रदेश सुदूरपश्चिमका रियल ग्रामीण क्षेत्रमा हुने गरी भएका त्यहाँ समस्याहरूलाई दर्शाइएको छ त्यो भिडियोमा होइन। त्यसमा तपाईँले मेन क्यारेक्टरको रूपमा खेल्नु भएको छ, खासमा त्यो त्यसको भाव चाहिँ के हो?
11: भाव चाहिँ अब त्यहाँको अवस्थालाई देखाएको हो। त्यहाँको अवस्था साँच्चीकै नै त्यतिखेरको, अहिले अब कस्तो छ थाहा छैन होइन, तर त्यहाँको अवस्था साँच्चीकै नाजुक थियो क्या होइन। त्यहाँ बिरामी पऱ्यो भनेपछि छिट्टै हस्पिटल लिन नपिल्ने, प्लेनमै हेलिकप्टरमै लिनुपर्ने, प्लेन त त्यहाँ पुग्नलाई पनि लगभग हामी गएर सुटिङ गरेको ठाउँबाट प्लेन चढ्नलाई आउनलाई धेरै टाइम लाग्थ्यो। त्यहाँ आउँदासम्म मान्छे यति सिकिस्तै छ भने मृत्यु नै हुने हो क्या। त्यही हो, त्यहाँको दुर्दशालाई देखाएको हो, त्यहाँको अवस्थालाई देखाएको हो। त्यहाँ यति दुःख गर्छन् मान्छेहरू, तर कति मान्छेहरू दुःख गर्दा गर्दा पनि धेरै नै सुखी हुनुहुन्छ त्यहाँ, होइन, खुसी हुनुहुन्छ। त्यही रमाइलो छ उहाँहरूको लागि। त्यो बिरामी हुँदाखेरि एउटा मान्छेले पाउनुपर्ने दुःख, गरिबी मान्छेले पाउनुपर्ने दुःखलाई देखाएको।
13: नेपाली समाजमा कस्तो छ भने, एउटा छोरी मान्छेले अलिकति अगाडि बढ्यो भने, होइन, अझ म्युजिक भिडियोदेखि लिएर अगाडि बोल्न थाल्यो भने, यस्ता सामाजिक कार्यमा हिँडिराख्ने यस्तो काम भयो भने अलिकति राम्रो मान्दैनन्, होइन। यो कुरालाई चाहिँ तपाईँले यो कुरालाई लिएर कतिको सुन्नुपर्छ नि?
11: मैले धेरै नै सुन्थेँ, होइन, कलाकारलाई एउटा राम्रो दृष्टिकोणले हेरिँदैन गाउँ घरतिर, त्यो कुरा मैले मान्छु। कुनै समय थियो त्यो पनि, जब अहिले बुझ्न थाल्नु भएको छ सबैजनाले, जहाँसम्म लाग्छ मलाई। मै पनि घरबाट काठमाडौँ आउँछु है म पढ्नको लागि भनेर बुवा आमालाई भन्दाखेरि, छोरी त्यो ठाउँमा जानु हुँदैन, के अरे त्यो ठाउँ त बिग्रिने ठाउँ हो, होइन, त्यो को छ र जानु हुँदैन छोरी भनेर बुवाले भन्नुभएको थियो। मेरो बुवा गाउँको अलिकति केही कुराहरूमा अग्रसर हुने, बोल्ने टाइपको भएको भएर मैले चाहिँ, तपाईँ जस्तो मान्छेले यस्तो भनेपछि बुवा अरूले के भन्छ, अरूले कसले पठाउँछ काठमाडौँ पढ्नलाई, कसले पठाउँछ केही गर भनेर कसले पठाउँछ, छोरी मान्छेले जे पनि गर्न सक्छ भनेर सोच राख्नु न भनेर बुवालाई सम्झाएर म आएको हो काठमाडौँ।
1: सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढी उजुरी परेको छ। सरकारको 100 दिने कार्यसूचीमा 87.2% प्रगति भएको सरकारको दावी छ। कार्य सम्पादनमा सरकार असफल भएको विपक्षी दलको आरोप छ। सहकारी विधेयकमा एमालेको असन्तुष्टि, विस्तृत छलफलको माग छ। महँगो मल खरिदको छानबिन र संसदप्रति सरकारको जवाफदेहिताको माग गरिएको छ। दुग्धजन्य पदार्थमा लगाइएको कर हटाउन डेयरी उद्योगले आग्रह गरेको छ। धरान औद्योगिक क्षेत्रमा 35 करोड़को नयाँ स्वदेशी लगानी, आज राति केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेको छ। 17 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको जोखिम समेत रहेको छ। उच्च सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। र फिफा विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। भोलि असार 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
3: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
4: CIN को साझा खबर
5: 8171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्
6: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
7: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा पहिलो मन्त्री परिषद बैठकले पारित गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची कार्यान्वयनको प्रगति 87.2% रहेको सरकारले दावी गरेको छ प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको 100 दिन पुगेको अवसरमा आज सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता सस्मित पोखरेलले 100 बुदे कार्यसूचीको 70 बुदा कार्यान्वयन भइसकेको दावी गर्नुभएको छ उहाँका अनुसार 17 बुदाको प्रगति 80% माथि छ भने 13 बुदाको प्रगति 60% भन्दा कम रहेको छ एक सामग्री सहकर्मी माधव तिमिल सेनाबाट
8: वर्तमान सरकारले सबैभन्दा महत्त्वपूर्ण काम सुशासन भनेको छ जसका लागि नीतिगत सुधारसँगै केही कानून संशोधनलाई पनि सरकारले प्राथमिकता दिएको छ शिक्षा तथा खेलकुद मन्त्री समेत रहनुभएका पोखरेलले कानून निर्माण र सुशासनका लागि उसै गरी काम गरेको बताउनु भएको छ
9: 17 कार्यविधि 14 विधेयक तर्जुमा 8 कार्ययोजना 4 मार्गदर्शन 14 मापदण्ड 3 नीति लगायत हामीले 100 जति कानुनहरू हामीले 100 दिनभित्र हामीले तयार पार्न हामी सफल भएका छौँ अब म सुशासनतिर म प्रवेश गर्न चाहे हामीले सम्पत्ति छानबिन आयोग 2083 गठन गरेका छौँ यसले लगभग 11,000+ उजुरी प्राप्त गरिसकेको छ र त्यसको प्रक्रिया पनि अगाडि बढाइसकेको मैले यहाँलाई जानकारी गराउन चाहेँ त्यसै गरी सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी आयोग राहुल आयोगको बारेमा हामीले यसभन्दा अगाडि पनि जानकारी गराइ नै सकेका छौँ
8: उहाँका अनुसार यस अवधिमा सरकारले 666 बिचौलिया नियन्त्रण गरेको छ खर्च घटाउन चुनाव अघिको वाचापत्र अनुसार संघीय मन्त्रालय 25-18 झार्दा वार्षिक 20 अर्ब रुपियाँ बचत भएको उहाँले बताउनु भएको छ
9: संघीय मन्त्रालयहरूको बोझिलो संरचना रहँदै आएको थियो 25 मन्त्री हुने संरचना अगाडि रहिरहेकोमा हामीले हाम्रो वाचापत्रमा नै यसलाई घटाएर 18 संख्या पुर्याउँछौँ भनेर भनेका थियौँ त्यो अनुरूप नै हामीले मन्त्रालयको संख्या 18 सीमित गरेका छौँ एउटा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय हामीले नयाँ गठन गरेका छौँ भने संवैधानिक व्यवस्था बमोजिम 25 मन्त्री परिषद गठन गर्ने भनेर लेखिए तापनि हामीले 17 मन्त्री परिषद चाहिँ हामीले गठन गरेको कुरा यहाँलाई अवगतै छ यसो गर्दा यो संरचनात्मक सुधारले वार्षिक करिब 20 अर्ब व्यवहारिक बचत हुने हामीले चाहिँ अनुमान गरेका छौँ
8: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिझाने यसअघि सहकारी सम्बन्धी मुद्दामा परेकाले यो सरकारले सहकारीको बचत फिर्तालाई पनि प्राथमिकतामा राखेको छ आज 100 दिने उपलब्धिमा सरकारका प्रवक्ता पोखरेलले आफूहरूको प्रतिबद्धता अनुसार हालसम्म 10 सहकारीबाट 2,63,00,000 रुपियाँ बचत फिर्ता गरेको बताउनुभयो
9: सहकारी संस्थाका सदस्यको बचत फिर्ता र सोध भर्ना प्रक्रियालाई व्यवस्थित बनाउन कार्यविधि हामीले एउटा ल्याएका छौँ 2083 पनि जारी भएको छ हालसम्म 10 सहकारी संस्थाबाट 1,754 बचतकर्ताले 2,63,90,000 बचत फिर्ता पाउनु भएको छ
8: त्यसै गरी 465 विस्थापित परिवारलाई प्रति परिवार 25,000 रुपियाँ राहत तथा 15,000 रोजगारी दिएको 2,06,330 राहदानी हुलाक मार्फत जिल्ला प्रशासनमा पठाइएको 5,728 राहदानी घरमै वितरण गरिएको र 30,75,181 चालक अनुमति पत्र छापिएको सरकारको उपलब्धिमा लेखिएको छ। यसै गरी 1,36,575 योगदानकर्ता सामाजिक सुरक्षा कोषमा आबद्ध भएको 89,194.44 मेट्रिक टन रासायनिक मल वितरण गरिएको, दूध किसानलाई 41 करोड रुपियाँ भुक्तानी भएको र 14 संघीय अस्पतालमा जलन उपचारिका स्थापना गरिएको सरकारको उपलब्धिमा समेटिएको छ। सरकारले सातै प्रदेशमा अटिज्म विद्यालय स्थापना, सार्वजनिक सेवा डिजिटल विस्तार तथा स्वदेशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता पनि दोहोर्याएको छ। त्यति मात्र होइन, सरकारले राजनीतिक नियुक्तिमा मेरिटोक्रेसीका आधारमा गर्न थालेको दावी गरिएको छ। सोही कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले यही असार मसान्तभित्र प्रधानमन्त्री समक्ष प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिनुभएको छ।
10: प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले भने सरकारले 100 बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालेको छ। संसदीय दलका नेता भीष्मराज आङदिम्बेको अध्यक्षतामा आज दलको कार्यालय सिंहदरबारमा बसेको मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठकले सरकारले आफ्नै प्रतिबद्धता पूरा गर्न नसकेको निष्कर्ष निकालेको हो। मन्त्रालयगत प्रतिवेदनको समीक्षा गर्दै बैठकले आजको निष्कर्ष सशक्त रूपमा संसदमा उठाउने निर्णय गरेको छ। तर प्रमुख सचेतक वासना थापा भने केही राम्रा कामको पनि शुरूआत भएकाले असफल नै भन्न नमिल्ने बताउनुभयो।
11: काम गरिरहनु भएको छ, अहिले असफलै छैन भनेर भनौ। अब यो महत्वाकांक्षी हावामा बोलेर हजुरको 100 दिनमा 100 काम गर्छु भनेर जुन एक किसिमको आएको थियो, 100 दिनमा 100 काम चाहिँ भएको छ। अब केही चिजहरू चाहिँ हिजोकै दिनमा रेडी भएको चिजहरू पास भएको पनि छ, राम्रो कामहरू पनि भएको छ। तर उहाँहरूले जसरी गर्छु भनेर जुन किसिमको एक्साइटमेन्ट हिजोको दिनमा थियो त्यो चाहिँ भएन।
7: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने अहिलेको सरकार आफै ढल्ने दावी गर्नुभएको छ। बागमती प्रदेशभित्रको पार्टी जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चटक्का भरमा आएको सरकार चटक्कै कारण ढल्ने बताउनु भएको हो। तर देश बिगारिसकेपछि सरकार ढालेर अर्थ नहुने भएकाले अहिलेदेखि नै लाग्नुपर्नेमा उहाँको जोड छ। आफै हुने परिवर्तन ढिला हुने भएकाले सकारात्मक कामका लागि आफैले परिवर्तनको प्रयास गर्नुपर्ने भन्दै त्यही नै क्रान्ति हो ओलीले भन्नुभयो।
12: अहिलेको सरकार कसैले नढाले पनि आफै ढल्ने तत्त्वहरू त्यहाँ पैदा हुन्छन्, अनि किन्छ ढल्छ जान्छ। र अझ यो चटक्का भरमा आएको चटक्कै गर्न जान्छ, तर त्यो पर्खिएर हामी बस्यौँ भने त्यसले देश बर्बाद गरिसक्छ, लोकतन्त्र बर्बाद गरिसक्छ, हामीले बर्बाद गरिसक्छ, जनतालाई बर्बाद गरिसक्छ, अनि हामी पर्खिरहेका हुन्छौँ कहिले परिवर्तन।
10: नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि सरकारको असफल भएको टिप्पणी गर्नुभएको छ। लुम्बिनी प्रदेश स्तरीय पार्टीको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमका क्रममा मुटुवल पुग्नुभएका पूर्व प्रधानमन्त्री प्रचण्डले जनतालाई दिइएको आश्वासन अनुसार बालिन सरकारले काम गर्न नसकेको बताउनुभयो।
13: जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाएको थियो त्यस अर्थमा यो 100 दिन पूर्ण त असफल भएको देख्छु म चाहिँ।
7: सरकारवालाहरूले पनि वर्तमान सरकारप्रति नागरिकको ठूलो आशा रहे पनि सरकारको 100 दिने कामले नागरिकमा आशा जगाउन नसकेको टिप्पणी गरेका छन्। सरकारको 100 दिनको समीक्षा गर्दै स्वतन्त्र नागरिक समाजले आज माइतीघर मण्डलामा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले सरकारले अपेक्षित काम गर्न नसकेको बताएका हुन्। यद्यपि केही सुधारका कामको थालनी भने भएको उनीहरूको भनाइ छ। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
14: लोकतन्त्र र विधिको शासनका लागि सधैँ जसो आवाज उठाउँदै आउनुभएका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वर्तमान सरकारको यसरी समीक्षा गर्नुभएको छ। संविधानले लोक कल्याणकारी राज्यको परिकल्पना गरे पनि सरकारहरू ठिक उल्टो बाटो हिँडिरहेको उहाँले दावी गर्नुभएको हो।
15: आज जनता चाहिँ गरिबीको मार्गमा छ। यो जुन बजेट आएको छ त्यसले गाउँलाई कहीँ छोएको छैन, गरिबलाई कहीँ छोएको छैन। उहाँले भन्नुभएको थियो कि हामी गरिबलाई राहत दिन्छौँ, तर आउने बित्तिकै के गर्यो भने सुकुम्बासीका झोपडीमा मा चाहिँ के छ नि बुलडोजर हिँडाइयो। यो कुनै पनि लोकतन्त्रमा यस्तो हुँदैन, समाजवाद उन्मुख समाजमा कहीँ पनि यस्तो हुँदैन र भ्रष्टाचारलाई समाप्त गर्ने भनियो। तर आज चाहिँ के छ नि त्यसमा पनि सेलेक्टिभ प्रोसिक्युसन पिक एन्ड चुज देखिन्छ। उहाँका आफ्ना मान्छेहरू पनि भ्रष्टाचारमा संलग्न छन्, त्यहाँबाट अपरेसन सुरु गर्नु पर्यो। मुलुकलाई राहत चाहिएको छ, मुलुकलाई बेरोजगारीबाट मुक्ति चाहिएको छ, प्याकेजहरू ल्याउनु पर्यो जसले गरिबलाई राहत दिन सकोस्। तपाईँले चाहिँ सुशासनको नारा त दिनुभयो तर खै त सुशासन हामीले कहीँ पनि देखिरहेको छैनौँ।
14: वर्तमान प्रधानमन्त्री शाहले संसदलाई हेपेको भन्दै त्रिपाठीले तत्कालीन प्रधानमन्त्री ओलीको बाटोमा नहिट्न चुनौती पनि दिनुभएको छ।
15: पालनजी तपाईँले ओलीको चाहिँ कपी गर्न नखोज्नुहोस्। ओलीजीले पनि संसदलाई भूमिका विहीन बनाउनु भएको थियो, ओलीजीले पनि संसद पटक पटक भङ्ग गर्नु भएको थियो। तपाईँले संसद त भङ्ग गर्न सक्नु भएको छैन तर तपाईँले चाहिँ संसदलाई भूमिका विहीन बनाउनु भएको छ। 150 कानून तपाईँले अध्यादेशबाट संशोधन गर्न खोज्नु भएको छ, तपाईँले अध्यादेश ल्याउनु भएको छ संवैधानिक परिषद सम्बन्धी, त्यसले संविधानलाई नै संकुचित गर्ने गरी रुल अफ द गेम चेन्ज गर्न खोज्नु भएको छ। चौथो वरियताको व्यक्तिलाई तपाईँले चाहिँ प्रधान न्यायाधीश बनाउनु भएको छ, आज अदालतमाथि आक्रमण भएको छ, अदालतलाई शक्तिहीन बनाइएको छ, नागरिक स्वतन्त्रतालाई कुञ्चिने काम भएको छ, आज सुकुमवासीहरूले आत्महत्या गरिरहेका छन् र यो मुलुकको लागि यो गम्भीर चिन्ताको विषय छ।
14: शिक्षा विज्ञ प्राध्यापक डाक्टर नारायण कोइरालाले शिक्षा क्षेत्रमा सरकारको प्रारम्भिक काम उत्साहजनक रहेको बताउनु भयो। पाठ्यक्रम निर्माणदेखि छात्रवृत्ति योजनासम्मलाई समेटेर ल्याएको बजेट र विश्वविद्यालय सुधारका योजना प्रशंसा योग्य रहेको उहाँले बताउनु भयो।
16: 44 दिनमा 12 क्लासको रिजल्ट यो सरकारले गर्यो, सम्भव जस्तो हामीलाई लाग्दैन थियो, कोसिस गर्दा हुँदो रहेछ। 29 दिनमा 10 क्लासको रिजल्ट गरे, पर्फेक्ट रिजल्ट गरे। मैले 12 रिजल्टमा अलिकति विवाद आयो, त्यसमा हेरेँ, मैले डेटाहरू एनालिसिस गरेर मिसिङ केस भनेको त्यो नेचुरल फेनोमेना हो, त्यो भइहाल्छ। केटाकेटीले लेख्दाखेरि कहिले काहीँ रजिस्ट्रेसन नम्बर गलत लेख्छन्, कहिले के लेख्छन्, कहिले के लेख्छन्, त्यो मिसिङ भएर एउटा साइडमा गएर कर्नरमा गएर बस्छ। ती चिजहरू मात्रै देखियाउन, त्यसलाई टेक्निकल मान्छेहरूले सर्ट आउट गरिहाल्छन्।
14: राजनीतिक विश्लेषक देवेश झाले भ्रष्टाचार विरुद्ध सरकारले सुरु गरेको अभियान सकारात्मक भए पनि थप समय हेर्न अझै बाँकी रहेको बताउनु भयो।
17: भर्खर हनीमुन पिरियड सकिएको छ, त्यसैले यसैलाई मानक मानेर यसलाई नम्बरिङ गर्ने स्थिति त छैन। सरकार सुरुवातमा जनताको इच्छा अनुसार नै चलेको छ, सुरुवाती काम यसको सकारात्मक छ, तर अबको कार्यक्रम, अबको गति यसको दैनिक जनजीविकासँग जोडिएको हुनुपर्छ, जसमा अपेक्षित रफ्तार लिन सकेको छैन।
7: नेपाल परिवेशमा बागमती प्रदेश सरकारको बजेट पारित, लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
18: कर्जा सूचना सम्बन्धी व्यवस्थाबारे थाहा पाउनु भएको छ। ब्याङ्क तथा वित्तीय संस्थाले कर्जा सम्बन्धी निर्णय लिनु अघि ग्राहकले अन्य ब्याङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ। कर्जा सूचनामा ऋणीले लिएको कर्जा सीमा, बक्यौता, भाका नागेको भए सोको अवधि, सुरक्षणमा राखेको धितोको विवरण, जवानीकर्ताको विवरण, कालो सूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी हुन्छन्। यस्तो सूचना कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ। सही सूचना, सुरक्षित कर्जा, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैङ्कद्वारा जारी सन्देश। नेपाल राष्ट्र बैङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
19: गुणस्तरीय प्लम्बिङको परपर्द नाम मार्बल।
20: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
19: सुरक्षा घरको साथ जीवन भरको।
6: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
7: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
10: काठमाडौँ उपत्यका लगायत देशका बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। हाल देशैभर मनसुन सक्रिय अवस्थामा रहेको र यो फैलिसकेकाले देशभर बादल लाग्ने र बेला बेलामा पानी पर्ने क्रम चलिरहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति देशभरि आंशिकदेखि सामान्य बदली रहनेछ। आज राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद रोजन लामिछानेले जानकारी दिनुभएको छ। भारी वर्षाको सम्भावना भएका ठाउँका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
0: विशेष गरी यो काठमाडौँ लुम्बिनी सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा केही ठाउँहरू, त्यसै गरी यो पश्चिम बागमती प्रदेशको पनि भारी भागहरूको थोरै ठाउँहरू, मध्य प्रदेश लगायत कर्णाली पश्चिम प्रदेशको यो भारी हिमाली भूभागहरूको चाहिँ थोरै ठाउँहरूमा चाहिँ यो हल्कादेखि मध्यम खालको वर्षा ती प्रदेश, त्यसै गरी कर्णाली लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा चाहिँ यो भारी पनि पर्ने सम्भावना छ।
7: राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त चार विधेयक स्वीकृत गरेको छ। आज बसेको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 लाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको। राष्ट्रिय सभाको अर्को बैठक अब पर्सि बस्नेछ।
10: बागमती प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 को बजेट बहुमतले पारित भएको छ। आज बसेको प्रदेश सभाको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको हो। गत असार 16 गतेदेखि प्रदेशसभामा बजेटमाथि निरन्तर छलफल हुँदै आएको थियो। सांसदहरूले बजेटमाथिको छलफलमा राखेका धारणाबारे हिजो र आज विभागीय मन्त्रीहरूले जवाब दिएपछि आज पारित गरिएको हो।
7: प्रशासनिक सुधार र सेवा प्रवाहलाई चुस्त बनाउन निर्देशन दिनुभएको छ। आज जिल्ला प्रशासन कार्यालय मोरङको स्थलगत अनुगमनका क्रममा गृहमन्त्री गुरुङले सरकारी कर्मचारीको कार्यशैलीले जनताले भोगिरहनु परेको समस्यालाई समाधान हुने गरी काम गर्न भन्नुभएको हो। सहकारीको प्रत्यक्ष मर्का बुझ्ने मुख्य जिम्मेवारी पाएका अधिकारीहरू अग्रभागमा नदेखिने र जिम्मेवारीबाट पन्छिने गरेको भन्दै उहाँले नेतृत्वदायी भूमिकामा रहेकाहरूले पछाडि बसेर मातहतका कर्मचारीको कामको अनुगमन गर्नुपर्ने बताउनुभयो।
10: नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको छ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा विदेशी पर्यटकको आगमन बढेको हो। बोर्डका अनुसार सन् 2025 को जनवरीदेखि जुनसम्म 577,689 विदेशी पर्यटक नेपाल भित्रिएकामा यस वर्षको सोही अवधिमा कुल 620,453 नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार अन्तर्राष्ट्रिय हवाई उडान विस्तार लगायतका कारणले विदेशी पर्यटकको आगमन बढेको हो। बोर्डका अनुसार सन् 2026 को जनवरीमा 92,573, फेब्रुअरीमा 105,441, मार्चमा 120,516, अप्रिलमा 107,934, मेमा 102,626 र जुनमा 91,363 पर्यटक नेपाल आएका छन्।
7: नेपाल नगरपालिका संघले सार्वजनिक गरेको विवरण अनुसार असार 10 गतेका लागि एनले तोकेको समयभित्र देशभर 14 नगरपालिकाले बजेट ल्याउन सकेका छैनन्। त्यसैमध्येको एक हो महोत्तरीको जलेश्वर नगरपालिका। आज हामीले जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश शाह सुनारलाई बजेट अब कहिले ल्याउनुहुन्छ त भनेर सोधेका छौँ।
21: खास के कारणले विलम्ब भएको थियो यसबारे पनि बताइदिनुहोस् न। त्यसो भए भोलि सार्वजनिक हुने बजेटमा के कस्ता चाहिँ विषयहरू समेटिँदैछन्?
22: अब सबै क्षेत्रमा राख्ने बजेट गर्ने रिङ रोडको
21: हजुर, जस्तो अहिले चाहिँ बर्खाको सिजनमा विपदसँग जुत्नु पर्ने धेरै नागरिकहरूको चाहिँ पीडा छ, विपदको क्षति पनि बेहोर्नु पर्ने विगतको तितो अनुभव छ, विपद लक्षित त्यस्तो कुनै कार्यक्रम छ?
22: हाम्रो यो सबभन्दा महोत्तरी जिल्लाको यो सदरमुकाम हो, हामीले बाढी पहिरोले बढी भोग्नु परेको छ। हाम्रो 35-36 गाउँ छ हाम्रो पालिकामा, मोटामोटी हरेक गाउँमा हाम्रो बाढीले प्रभाव पारेको। सङ्घीय बजेटले हामी चल्ने हो न, हामीहरूको यहाँ सरकारले मान्यहरूलाई दिने बजेटहरू त्यो पनि अलिकता कटौती पनि भएको हो। प्रधानमन्त्रीजीको गाउँ पनि परेको छ, यो पालि बजेट दिनुभएको छ, 20-25 करोड फाल्तु बजेट छ, यो पालि धेरै राम्रो काम हुन्छ।
7: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: Mikäs bonus pound? मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: यो संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। मोरङको लिटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य 3 जना घाइते भएका छन्। काने पोखरीबाट लिटाङ बजारतर्फ जाँदै गरेको विद्युतीय रिक्सा फायर लाइन क्षेत्रमा अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय लिटाङले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी लिटाङ 4 सिद्धार्थ लाइन निवासी 60 वर्षीय सन्च माया लावतीको उपचारका क्रममा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लिटाङका प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभएको छ। दुर्घटनामा सिटी सफारीमा सवार अन्य 3 जना घाइते भएका थिए। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सिटी सफारी चालक लिटाङ 4 निवासी 37 वर्षीय बिरबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
2: कञ्चनपुरको शुक्लाफाटा नगरपालिकालाई स्वच्छ सुन्दर हराभरा र वातावरण मैत्री नगरका रूपमा विकास गर्ने उद्देश्यले शुक्लाफाटा उद्योग वाणिज्य संघले ग्रीन एन्ड क्लिन शुक्लाफाटा अभियान सुरु गरेको छ। अभियान अन्तर्गत वातावरण संरक्षण सरसफाई सम्वर्धन प्रवर्धन तथा प्लास्टिक जन्य फोहोर न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमसँगै वृहत सरसफाई अभियान सञ्चालन गरिएको हो। नगर प्रमुख रणबहादुर महराले एक समारोह बीच अभियानको उद्घाटन गर्दै उद्योग वाणिज्य संघको पहलमा नगरपालिकाले पूर्ण एकताबद्धता रहेको बताउनुभयो।
3: गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक योजना अन्तर्गत मुस्ताङको घरपझङ गाउँपालिकामा चक्रपथ निर्माण सम्पन्न भएको छ। उक्त सडक आयोजना 7 वर्षमा निर्माण सम्पन्न भएसँगै आवागमन सहज भएको स्थानीयले बताएका छन्। पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको चक्रपथ सडक सदरमुकाम जोमसोम ठिनी ढुम्बा छैरो मार्फा हुँदै पुनः जोमसोम जोड्ने 10.5 किलोमिटर हालै निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुरेश पाण्डेले बताउनुभयो।
2: म्याग्देको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे बगरमा एक घर एक धारा सहितको खानेपानी योजना निर्माण भएको छ। गण्डकी प्रदेश सरकारको विशेष अनुदान सहयोगमा अन्नपूर्ण नगर गाउँपालिकाले वडा नम्बर 6 पर्ने पोखरे बगर र बैसरीमा खानेपानी सुविधा विस्तार गरेको हो।
3: भोजपुरलाई पुनः खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका 2 नगरपालिका र 7 स्थानीय तह पुनः खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएपछि जिल्लालाई औपचारिक रूपमा पुनः खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानको राजधानी तेहरानमा देशका पूर्व सर्वोच्च नेता अयतुल्लाह अली खामेनीको अन्त्येष्टिमा विशाल जनसहभागिता देखिएको छ। ठूलो भिडका कारण तेहरानको मसल्ला मस्जिदको उत्तरी ढोका खोलिएको बीबीसीले जनाएको छ। खामेनीको अन्त्येष्टि समारोह स्थलमा सहभागी भएकाहरूले अमेरिका विरुद्ध नाराबाजी गर्नुका साथै बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका छन्। उनीहरू खामेनीको हत्याको बदला लिनुपर्नेमा जोड दिइरहेका छन्। इरानी अधिकारीहरूले इरान र इराकका विभिन्न सहरमा 6 दिनसम्म चल्ने अन्त्येष्टि समारोहमा 1.5 करोड भन्दा देखि 2 करोड मानिस उपस्थित हुने अपेक्षा गरिएको बताएका छन्। यसैबीच इराकी सञ्चार माध्यमहरूले खामेनीको अन्त्येष्टिका लागि बुधबार देशको राजधानी बगदाद बन्द रहने जनाएका छन्। खामेनीको अन्त्येष्टि समारोह बिहिबार उहाँको गृहनगर मसहदमा हुनेछ। खामेनीको गत फेब्रुअरी 28 अमेरिका इजरायलको संयुक्त हवाई आक्रमणका क्रममा मृत्यु भएको थियो।
3: भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 2645 पुगेको छ भने 12,666 जना घाइते भएका छन्। भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष तथा स्थायी शिविर व्यवस्थापनका लागि गठन गरिएको कमाण्ड सेन्टरका प्रमुख जोर्ज रोड्रिग्रेजले टेलिग्राफ मार्फत उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार हालसम्म 6,462 जनाको सकुशल उद्धार गरिएको छ भने 86,117 प्रभावित परिवारले राहत तथा आवश्यक सहायता उपलब्ध गराइएको छ। भूकम्पका कारण 885 भवनमा क्षति पुगेको छ भने 189 भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। प्रभावित नागरिकले आश्रय उपलब्ध गराउन देशभर 59 अस्थायी शिविर सञ्चालनमा ल्याइएको अधिकारीहरूले बताएका छन्। आपतकालीन उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन 3,305 अन्तर्राष्ट्रिय उद्धारकर्मी र 29,567 जना आपतकालीन प्रतिक्रिया कर्मी देशका विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरिएको रोड्रिग्रेजले बताउनुभयो।
2: नेपाल परिवेशमा अब खेल समाचार।
4: विश्वकप फुटबल विशेष।
5: फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आज रातिदेखि शुरू हुँदैछन्। सह आयोजक क्यानाडा र अफ्रिकी च्याम्पियन मोरक्को बीच पहिलो खेल हुन लागेको हो। टेक्सासको ह्युस्टनमा हुने यो खेलको विजेताले क्वार्टर फाइनलमा स्थान बनाउनेछ। दुई टोली बीचको खेल नेपाली समयअनुसार आज राति 10:45 शुरू हुनेछ। क्यानाडा पहिलो पटक विश्वकपको अन्तिम 16 पुगेको हो। दुवै टोली नाटकीय जित सहित यस चरणमा पुगेकाले यो खेल प्रतियोगिताको सबैभन्दा रोचक मध्ये एक बन्ने अपेक्षा गरिएको छ। क्यानाडाले अन्तिम 32 दक्षिण अफ्रिका विरुद्ध इन्जुरी समयमा गोल गर्दै 1-0 जित निकालेको थियो। खेल अतिरिक्त समयमा जाने संकेत देखिएको बेला आएको गोलले क्यानाडालाई इतिहासमा पहिलो पटक विश्वकपको नकआउट चरणको खेल जित्ने टोली बनायो। मोरक्को यात्रा पनि सनसनीपूर्ण रहेको थियो। नेदरल्यान्ड्स विरुद्धको अन्तिम क्षणमा बराबरी गोल फर्काउँदै मोरक्कोले खेललाई अतिरिक्त समयमा पुर्याएको थियो। त्यसपछि पेनाल्टी सुटआउटमा उत्कृष्ट प्रदर्शन गर्दै मोरक्कोले प्री क्वार्टर फाइनलमा स्थान पक्का गरेको हो। मोरक्को पछिल्लो केही वर्ष यता अन्तर्राष्ट्रिय प्रतियोगितामा बलियो नकआउट टोलीका रूपमा स्थापित हुँदै आएको छ। विश्वकप र अफ्रिका कप अफ नेसन्सका पछिल्ला 8 नकआउट खेल मध्ये उसले 6 खेल जितेको छ, जसमा 3 जित पेनाल्टी सुटआउट मार्फत आएका छन्। सन् 2022 विश्वकपमा सेमिफाइनलमा पुगेर इतिहास रचेको मोरक्को अहिले झन सन्तुलित र परिपक्व टोलीका रूपमा देखिएको छ। यस संस्करणमा उसले प्रति खेल औसत 8.3 प्रहार मात्र सामना गरेको छ भने विपक्षीलाई औसत 0.8 अपेक्षित गोलमा सीमित राखेको छ। यो तथ्याङ्कले मोरक्को रक्षा पंक्ति प्रतियोगिताको उत्कृष्ट मध्ये एक रहेको संकेत गर्छ। क्यानाडाका लागि यो अहिलेसम्मकै सबैभन्दा कठिन परीक्षा हुने देखिएको छ। समूह चरणमा बलमाथि नियन्त्रण राख्ने शैली अपनाएको क्यानाडाले दक्षिण अफ्रिका विरुद्ध भने रणनीति परिवर्तन गर्दै प्रतिरक्षात्मक खेल प्रस्तुत गरेको थियो। मोरक्को विरुद्ध पनि प्रशिक्षकले यस्तै संयमित रणनीति अपनाउने सम्भावना देखिएको छ। यदि खेल पेनाल्टी सुटआउटसम्म पुग्यो भने मोरक्कोलाई स्पष्ट मनोवैज्ञानिक फाइदा हुनेछ। हेड टु हेड तथ्याङ्क पनि मोरक्कोकै पक्षमा देखिएको छ। दुई टोली बीच भएका 4 भेटमा क्यानाडाले एक पनि जित निकाल्न सकेको छैन भने मोरक्कोले 3 खेल जितेको छ भने एक खेल बराबरीमा रोकिएको थियो। अर्को खेलमा पूर्व उपविजेता फ्रान्स र पाराग्वे भोलि बिहान 3:45 भेट्ने भएका छन्।
3: र नेपाल प्रिमियर लिग एनपिएलको टोली जनकपुर बोल्ड्सले मार्की खेलाडीमा ललित राजवंशीको नाम घोषणा गरेको छ। जनकपुरले आज सामाजिक सञ्जाल मार्फत ललितलाई मार्की खेलाडी घोषणा गरेको हो। पहिलो संस्करणमा मार्की खेलाडीको रूपमा टोलीमा अनुबन्ध गराइएको आसिफ शेखलाई रिलिज गरेसँगै रिक्त मार्की खेलाडीमा ललित चयन भएका हुन्। लामो समयबाट राष्ट्रिय टोलीको नियमित सदस्य रहेका ललित एनपिएलको पहिलो संस्करणबाटै जनकपुरमा आबद्ध रहेका छन्। आगामी सोमबार तेस्रो संस्करणका लागि नेपाली टोली छनौटका लागि अक्सन हुँदैछ। अक्सनका लागि 347 खेलाडीले नाम दर्ता गराएकामा अन्तिम नामावली भने घोषणा भएको छैन।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: सरकारको नजरमा 100 कार्यसूची कार्यान्वयनको प्रगति 87%। विपक्षी भन्छन् पूर्ण असफल। मूल्याङ्कन गर्ने बेला भइ नसकेको विश्लेषकको तर्क।
2: संविधान संशोधन कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने। प्रधानमन्त्री शाह ओलीको बाटोमा हिँड्न खोजेको टिप्पणी।
3: आज राति 4 प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना। सतर्कता अपनाउन विभागको आग्रह।
2: इरानी पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टि समारोहमा विशाल जनसहभागिता। अमेरिका विरुद्ध नाराबाजी हत्याको बदला लिनुपर्नेमा जोड
3: र विश्वकप फुटबल अन्तर्गत प्री क्वार्टर फाइनलका खेल आजदेखि सुरु हुँदै पहिलो खेलमा क्यानाडा र मोरक्को भिड्दै
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन।

0: काचे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापेको खप्टिएको लगायत महिला तथा पुरुष

0: के भनेको त्यस्तो? अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63। कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
0: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 0564937738। मोबाइल 98550880002।
4: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित BBA र BED तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
4: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
4: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
4: दलित, जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
4: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
5: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनाऊ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 550 26 440
3: It's 9 o'clock. अहिले 9 बजेको छ
4: राति 9 बजेको समाचारमा स्वागत छ म राजेन्द्र विक्रम शाही सुरुमा प्रमुख समाचार सरकारको 100 दिन पूरा शासकीय सुधारका लागि तोकिएका 100 बुँदे कार्यसूचीको 80% भन्दा बढी कार्यान्वयन भएको सरकारका प्रवक्ताको भनाई सहकारीको ऋण उठाउनका लागि विधेयकमा केही कडा प्रावधान राख्नु परेको सहकारी मन्त्री प्रतिभा रावलद्वारा स्पष्ट नारायणगढ बुटवल सड़क विस्तार आयोजनाको पूर्वी खण्डको 92% काम सम्पन्न भेनेजुएलामा आएको भूकम्पमा परि 50,000 भन्दा बढी मानिस अझै बेपत्ता र फिफा विश्वकप अन्तर्गत आजदेखि अन्तिम 16 खेलहरू सुरु हुँदै आज राति 10:45 क्यानाडा र मोरक्को बीच प्रतिस्पर्धा हुँदै सरकारले 100 दिनको अवधिमा सरकार गठन हुँदा घोषणा गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूची कार्यान्वयनको प्रगति 80% भन्दा बढी रहेको जनाएको छ सरकार गठन भएको 100 दिन पुगेको अवसरमा आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले 100 बुँदे कार्यसूचीका मध्ये 70 वटा बुँदा कार्यान्वयन भइसकेको 17 बुँदाको प्रगति 80% भन्दा बढी रहेको र बाँकी 13 बुँदाको प्रगति 60% वा त्यसभन्दा कम रहेको जानकारी दिनुभयो सरकारले गएको चैत 13 गते सरकारको कार्य सम्पादनलाई नतिजामुखी प्रभावकारी र जवाबदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउन शासकीय सुधारका 100 बुँदे कार्यसूची सार्वजनिक गरेको थियो शिक्षा मन्त्री पोखरेलले सरकारले यस अवधिमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन र सुशासन कायम गर्न जोड दिएको र 100 दिनको अवधिमा 700 भन्दा बढी कार्यालय र निकायहरूको अनुगमन गरी आवश्यक कार्यवाही अगाडि बढाइएको बताउनुभयो सरकारको 100 दिनको उपलब्धि सार्वजनिक गर्दै शिक्षा मन्त्री पोखरेलले संघीय मन्त्रालयको संख्या घटाएर 18 वटामा कायम गरिएको र त्यसबाट वार्षिक करिब 20 अर्ब रुपियाँ राज्य कोषमा बचत हुने अनुमान रहेको बताउनुभयो मन्त्री पोखरेलले सरकारले अन्य संरचनाहरू खारेजी र समायोजन आदिबाट खर्च कटौती गरी कार्यक्षमता बढाउने जनाउँदै राजनीतिक दल निकट ट्रेड युनियन विद्यार्थी संगठन खारेजी लगायतका सुधारात्मक कार्यबाट पनि सकारात्मक सन्देश गएको बताउनुभयो सरकारले सार्वजनिक प्रशासनलाई निष्पक्ष प्रभावकारी र जवाबदेही बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 मार्फत निजामती सेवा ऐनमा रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गर्दा निजामती कर्मचारी र नागरिकमा समेत सकारात्मक सन्देश प्रवाह भएको मन्त्री पोखरेलले बताउनुभयो यस्तै सरकारले विगतमा भएका भ्रष्टाचारको छानबिनका लागि गठन गरेको सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढी उजुरी प्राप्त भएको तथा रावल आयोग लगायतका विगतका विभिन्न आयोगहरूको सिफारिस कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको शिक्षा मन्त्री पोखरेलले बताउनुभयो सरकारको 100 दिनमा नीतिगत सुधार अन्तर्गत विभिन्न 17 वटा कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको 14 वटा विधेयकको तर्जुमा गर्नुका साथै यसका लागि सहमति प्रदान गरेको र 7 कार्ययोजना 1 कार्यढाँचा तथा 14 वटा अध्ययन प्रतिवेदन तयार गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो यस्तै सरकारले सन् 2035 सम्ममा विद्युतको कुल जडित क्षमता 28,500 मेगावाट पुर्याउने र विद्युत निर्यात क्षमता 15,000 मेगावाट पुर्याउने गरी ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति तयार भएको बताउनुभयो यस्तै समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता र शोध भर्न प्रक्रियालाई व्यवस्थित बनाउन यस सम्बन्धी कार्यविधि जारी गरी हालसम्म 10 वटा सहकारी संस्थाका 1,755 जना साना बचतकर्ताको करिब 2 करोड भन्दा बढी बचत रकम फिर्ता गरिसकेको मन्त्री पोखरेलले बताउनुभयो यस्तै सरकारले 100 दिनको अवधिमा सरकारी सेवा घर घर भन्ने अभियानलाई मूर्त रूप दिई हुम्ला र भोजपुर बाहेक सबै जिल्लामा राहदानी घर दैलोमा पुर्याउने कार्यको थालनी गरेको मन्त्री पोखरेलले बताउनुभयो। पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले हालसम्म 2,06,000 भन्दा बढी राहदानी हुलाक मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएको र 5,700 भन्दा बढी राहदानी सेवाग्राहीको घर दैलोमा पुर्याइएको जानकारी दिनुभयो। यस्तै सरकारले 100 दिनको अवधिमा सेवा प्रवाहलाई प्रभावकारी र नागरिक मैत्री बनाउन फ्रन्ट डेस्कमा काम गर्ने 500 भन्दा बढी कर्मचारीलाई तालिम दिएको, कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा नम्बर र सोको प्रमाणपत्र सोही कार्यालयको साथै 120 स्थानीय तहबाट स्थायी लेखा नम्बर सहित करदाता सेवा प्राप्त गर्न सक्ने प्रबन्ध गरिएको, 23,75,000 भन्दा बढी सवारी चालक अनुमति पत्र छपाई सम्पन्न भएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले बताउनुभयो। राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। यसअघि बैठकमा विधेयक माथिको छलफलमा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले मुलुकलाई फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफ को ग्रे लिस्टबाट हटाउन सरकार प्रतिबद्धताका साथ लागेको बताउनुभयो। त्यस्तै उहाँले एफएटीएले दिएको सुझाव कार्यान्वयन नभएको अवस्थामा नेपाल कालो सूचीमा पर्ने सम्भावना रहेकाले त्यसको गम्भीरतालाई ख्याल गरी सहयोग गरिदिन मन्त्री डाक्टर वाग्लेले आग्रह गर्नुभयो। त्यसै गरी राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट प्रस्ताव पेश गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले पूर्वाधार निर्माण तीव्रतर गतिमा अगाडि बढोस् भन्ने चाहनाका साथ सरकारले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 प्रस्तुत गरेको बताउनुभयो। यसै गरी राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सहकारी पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा विधेयकमाथिको छलफलमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफमा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभए बचतकर्ताको रकम फिर्ता गर्न सहज नहुने बताउनुभयो। उहाँले सहकारीबाट ऋण लिएकाबाट रकम असुल उपर गर्न सरकार कठोर नभएको खण्डमा बचतकर्ताको रकम फिर्ता गर्न अप्ठ्यारो हुने भएकाले ऋण उठाउनका लागि केही कडा प्रावधान राखिएको स्पष्ट पार्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक आषाढ 22 गते सोमबार दिउँसो 12:15 बस्नेछ। रेडियो नेपालबाट राति 9 समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
5: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
6: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
6: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: अब बाँकी समाचार। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले यही असार 29 गते हालको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजाने भएको छ। हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्ला इलाका प्रशासन कार्यालय तथा विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा र विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने विभागले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले यही असार मसान्तरभित्र प्रधानमन्त्री समक्ष प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिनुभएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनेक कोसिस गरिए पनि पार्टी बचाउन नसकिएको बताउनु भएको छ। एमालेको बागमती प्रदेश जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी र नेतृत्वमाथि पटक पटक चौतर्फी आक्रमण हुने गरेको उल्लेख गर्दै विगतमा 2/3 बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि असफल भएको जानकारी गराउनुभयो। गृहमन्त्री सुदन गुरुङले सीमा सुरक्षा र प्रहरीका भौतिक पूर्वाधार सुधारमा सरकार केन्द्रित रहेको बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले विभिन्न जिल्ला स्थित प्रहरी कार्यालयका जीर्ण भवन तथा भौतिक पूर्वाधार सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। नारायणगढ बुटवल सड़क विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सड़कको सम्पूर्ण कालोपत्री तथा ढलान सड़क निर्माण सम्पन्न भएको छ। आयोजनाको पूर्वी खण्डमा मुख्य खण्डको सड़कको कालोपत्री र ढलान सड़क निर्माण सम्पन्न भइसकेको र अब सड़क सुरक्षा अन्तर्गतका कामहरू मात्र बाँकी रहेको नारायणगढ बुटवल सड़क आयोजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले जानकारी दिनुभयो। उहाँले यो सँगै सड़क आयोजनाको पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति 92.38% पुगेको बताउनुभयो। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका साथ साङ्गे तडा स्थित कर्णाली राजमार्गमा दुर्घटना हुँदा कर्णाली नदीमा खसेर बेपत्ता गाडी तथा यात्रुको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट गोताखोर टोली खटिएको छ। सशस्त्र प्रहरी निरीक्षक प्रेम बहादुर तामाङ नेतृत्वको 4 सदस्यीय गोताखोर सहितको टोली आज घटनास्थल पुगेर बेपत्ता गाडी र यात्रुको खोजी गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेश थापाले जानकारी दिनुभयो। उहाँका अनुसार टोलीले पानी मुनि तथा भेलमा खोज्नका लागि प्रयोग हुने सोनार क्यामेरा र चुम्बक म्याग्नेट लगायतका उपकरणको सहयोग लिनेछ। भोजपुरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका 9 वटा स्थानीय तह पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएपछि जिल्लालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। यसै गरी बैतडीलाई पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा आएको भूकम्पबाट ज्यान गुमाउनेको संख्या 2,645 पुग्नुका साथै 12,666 जना घाइते भएको भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जार्ज रोड्रिगेजले बताउनु भएको छ। अस्थायी शिविरका लागि कमाण्ड सेन्टरका प्रमुख समेत रहेका रोड्रिगेजले टेलिग्राम मार्फत 6,462 जनालाई उद्धार गरिएको र 86,117 परिवारले सहायता प्राप्त गरेको बताउनुभयो। भूकम्पमा परि अझै 50,000 भन्दा बढी मानिस हराइरहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। भूकम्पमा परि करिब 1,000 वटा भवनहरू क्षतिग्रस्त भएका छन्। अब आर्थिक समाचार।
8: गएको असार 24 गते लेन्दे खोलामा आएको बाढीका कारण क्षतिग्रस्त बनेको 111 मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना मर्मत सम्हारको काम 75% भन्दा बढी सम्पन्न भएको छ। बाढीपछि पुनर्निर्माण सम्पन्न भएसँगै राष्ट्रिय विद्युत प्रणालीको माग अनुसार 74 मेगावाट मात्र उत्पादन सुरु गरिएको आयोजनाले जनाएको छ। नेपाल चीन सीमा स्थित भोटेकोशी नदीको जलस्रोत उपयोग गरी निर्माण गरिएको यो आयोजना नेपालको महत्वपूर्ण जलविद्युत आयोजना मध्ये एक हो। गत वर्षको बाढीका कारण आयोजनाले ठूलो प्राकृतिक विपत्तिको सामना गर्नु परे पनि छोटो अवधिमै पुनः सञ्चालनको अवस्थामा पुग्नु आफूहरूको लागि सकारात्मक उपलब्धि भएको जलविद्युत केन्द्रका प्रमुख सन्तोष अधिकारीले बताउनुभयो। बाढीका कारण आयोजनामा 3.5 अर्ब भन्दा बढीको क्षति पुगेको कम्पनीको अनुमान छ। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको हालसम्ममा कुल बजेटको 47.20% खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख नारायण प्रसाद पौडेलका अनुसार चालू आर्थिक वर्षका लागि 38.91 अर्ब रुपियाँ बजेट विनियोजन गरिएकोमा जेठसम्म 18.36 करोड 48 लाख रुपियाँ बजेट खर्च भएको छ। विनियोजित बजेट मध्ये चालू खर्चतर्फ 50.67% अर्थात् 7.02 करोड 20 लाख रुपियाँ र विकास निर्माणसँग जोडिएको पुँजीगत खर्चतर्फ 44.92% अर्थात् 10.54 करोड रुपियाँ बजेट खर्च भएको छ। आर्थिक वर्षको अन्तिम महिना असारमा भुक्तानीको चाप बढ्ने भएकाले यो खर्चको दर बढ्न सक्ने प्रदेश लेखा नियन्त्रकको कार्यालयका प्रमुख नारायण प्रसाद पौडेलले बताउनुभयो।
4: वहाँ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार।
9: फिफा विश्वकपको जारी संस्करणको अन्तिम 16 समीकरण पूरा भएको छ। शनिबार बिहान 2 खेल सकिएसँगै विश्वकपको अन्तिम 16 समीकरण पूरा भएको हो। शनिबार अर्जेन्टिनाले केप भर्डेलाई 3-2 पराजित गर्दै फिफा विश्वकप 2026 अन्तिम 16 स्थान बनाएको छ। रोमाञ्चक अन्तिम 32 खेलमा अफ्रिकाको सानो टापु राष्ट्र केप भर्डेले अतिरिक्त समयको अन्तिम क्षणसम्म अर्जेन्टिनालाई चुनौती दिएको थियो। के खेलको 111 मिनटमा क्रिस्टियन रोमेरोको हेड गोलमा परिणत भएपछि अर्जेन्टिनाले 3-2 को अग्रता बनाएको थियो। मेस्सीले खेलको 29 मिनटमा गोल गर्दै अर्जेन्टिनालाई शुरूआती अग्रता दिलाएका थिए। केप भर्डेका सिडनी लोपेज काब्राल र डेरोय डुआर्टेले 2 पटक बराबरी गोल गर्दै अर्जेन्टिनालाई दबावमा राखेका थिए। अब अर्जेन्टिनाले क्वार्टर फाइनल प्रवेशका लागि इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ। इजिप्टले यसअघि अस्ट्रेलियालाई ट्राइबेकरमा हराउँदै अन्तिम 16 स्थान बनाएको थियो। विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेको यात्रा भने निकै सम्झना लायक रह्यो। 40 वर्षीय गोल रक्षक बोजिनाको उत्कृष्ट प्रदर्शनमा टोलीले स्पेन, उरुग्वे र साउदी अरेबियासँग अप्रत्याशित बराबरी नतिजा निकाल्दै नकआउट चरणमा स्थान बनाएको थियो। विश्वकपको नकआउट चरण पुग्ने सबैभन्दा सानो राष्ट्रको कीर्तिमान पनि केप भर्डेले बनाएको छ। अर्जेन्टिना विरूद्धको खेलमा बोजिनाले 10 महत्वपूर्ण बचाउ गरे, जसमध्ये 5 बचाउ मेसीका प्रहार थिए। उनको उत्कृष्ट प्रदर्शनका बावजुद केप भर्डेको ऐतिहासिक यात्रा अन्तिम 32 टुङ्गिएको छ। शनिबारै भएको अर्को खेलमा कोलम्बियाले घानालाई 1-0 पराजित गर्दै अन्तिम 16 चरणमा प्रवेश गरेको छ। यस खेलसँग अन्तिम 32 सबै खेल सकिएका छन् र कोलम्बिया अन्तिम 16 चरणमा पुग्ने अन्तिम टीम बन्यो। कान्सास सिटीमा भएको खेलमा कोलम्बियाका लागि एकमात्र गोल जोन एरिसले 14 मिनटमा गरे। यो जितपछि अन्तिम 16 स्विजरल्याण्ड र कोलम्बिया भिड्नेछन्। हारपछि घाना अब आफ्नो देश फर्किनेछ। अन्तिम 16 खेलहरू आजै रातिदेखि शुरू हुनेछ। ह्युस्टन स्टेडियममा राति 10:45 क्यानाडा र मोरक्को बीच अन्तिम 16 पहिलो खेल हुनेछ। अन्तिम 16 अब क्यानाडाले मोरक्कोसँग, फ्रान्सले प्याराग्वेसँग, अमेरिकाले बेल्जियमसँग, पोर्चुगलले स्पेनसँग, ब्राजिलले नर्वेसँग, मेक्सिकोले इङ्ल्याण्डसँग, स्विजरल्याण्डले कोलम्बियासँग र अर्जेन्टिनाले इजिप्टसँग खेल्नेछ।
4: अब मौसम। आज राति देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ भने कोशी मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा रहेको छ। साथै लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारको 100 दिन पूरा, शासकीय सुधारका लागि तोकिएका 100 बुँदे कार्यसूचीको 80% भन्दा बढी कार्यान्वयन भएको सरकारका प्रवक्ताको भनाई। सहकारीको ऋण उठाउनका लागि विधेयकमा केही कडा प्रावधान राख्नु परेको सहकारी मन्त्री प्रतिभा रावलद्वारा स्पष्ट। नारायणगढ बुटवल सड़क विस्तार आयोजनाको पूर्वी खण्डको 92% काम सम्पन्न। भेनेजुएलामा आएको भूकम्पमा परि 50,000 भन्दा बढी मानिस अझै बेपत्ता। र फिफा विश्वकप अन्तर्गत आजदेखि अन्तिम 16 खेलहरू शुरू हुँदै आज राति 11:15 क्यानाडा र मोरक्को बीच प्रतिस्पर्धा हुने। रेडियो नेपालबाट राति 9 समाचार सकियो। 10 हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
0: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
0: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
1: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-493-374 98510-61-356
2: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी, फोन 056-50-10-60।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बज्न लागेछ यार।
6: हैन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त उजाउनु त होला नि।
8: त के भनेको त्यस्तो, अब खानाका

0: तपाईको अनि तपाईको सरोकारको
1: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
0: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। सड़कको छेउ स्ट्रक्चर निर्माणका लागि भन्दै ठेकेदार पक्षले खाडल खन्ने काम अलपत्र छाड्दा माडिनौ बगही क्षेत्रमा हुलाकी सड़क हिलाम्मे भएको छ। बगही खोला पुलदेखि रिउ नदी पुलको बीचको करिब 1 किलोमिटर सड़क खण्ड आउजाउत गर्न नै असहज हुने गरी हिलाम्मे भएको हो। निर्माण पक्षको निरन्तरताको सुस्तताका कारण पछिल्लो आधा दशक माडी ओडावासीहरूले वर्षायाममा हिलो र अन्य श्याममा धुलोको शास्ति पाउँदै आएका छन्। सड़क हिल्लामे हुँदा पैदल यात्री सहित मोटरसाइकल यात्रीहरू झन् समस्यामा पर्ने गरेका छन्। देवेन्द्रपुरको सीमास्थित परी खोलादेखि बगहीसम्म करिब 8.157 किलोमिटर लम्बाई र 7 मिटर चौडाइको दुईतर्फी कालोपत्रे सड़क हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगंज मार्फत करिब 35 करोड रुपियाँ लागतमा निर्माण भइरहेको हो। वज्रगुरु ढुकुचु कन्स्ट्रक्सन जेबीले ठेक्का पाएको सो सड़क निर्माण योजनाको तेस्रो अन्तिम पटक थपिएको म्याच समेत सकिसकेको छ, तर हालसम्म करिब 60% मात्रै पूरा भएको देखिन्छ। स्थानीयवासीले निर्माणको ढिलासुस्ती, कमजोर समन्वय र प्राविधिक लापरवाहीका कारण आयोजना नै अव्यवस्थित बनेको भन्दै तत्काल सुधारको माग गर्ने गरेका छन्। मनसुन सक्रिय भएसँगै माडी नगरका किसानहरू धान रोपाईमा व्यस्त भएका छन्। वर्षाको पानी र खेतमा पुगेका सिंचाई प्रबन्धका कारण माडी नगरमा समेत किसानहरू यतिखेर खेतमा धान रोप्न व्यस्त भएका हुन्। माडी नगरपालिकामा यस वर्ष करिब 6050 हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने लक्ष्य राखिएको हो। हालसम्म करिब 70% रोपाईमा क्षेत्रमा धान रोपाई सम्पन्न भएको नगरपालिकाको कृषि शाखाले जनाएको छ। नगरपालिकाका कृषि शाखा प्रमुख सुरेश सिम खड़ाका अनुसार वडा नम्बर 1, 2 र 3 धान रोपाई तुलनात्मक रूपमा बढी भएको छ। अन्य ओडामा पनि सिंचाईको उपलब्धता र मौसम अनुसार किसानले रोपाईलाई तीव्रता दिइरहेका छन्। हालसम्म करिब 17% रोपाई सम्पन्न भएको छ। मौसम अनुकूल रहेमा आगामी केही दिनमा रोपाईको गति अझ बढ्ने अपेक्षा गरेका छौ, सिम खडाले बताउनुभयो। यता धान रोपाईको मुख्य समयमा रासायनिक मलको अभाव भने कायम रहेको छ। कृषि शाखाका अनुसार हालसम्म 115 टन युरिया मलको 1 लट वितरण गरिसकेको छ, तर किसानले आवश्यकता अनुसार मल नपाएका कारण समस्या झेलिरहेका छन्। सिमखडाका अनुसार पछिल्ला वर्षहरूमा किसान मल स्टोर गरेर राख्ने बानी विकास भएकाले बजारमा मल पुगे पनि छिट्टै सकिने अवस्था रहेको छ। अहिले मलको अभाव नै छ। अर्को लट डिएपी मल आउने अपेक्षा छ, तर कहिले आउँछ भन्ने निश्चित छैन, उहाँले बताउनुभयो। अन्य पालिकाको तुलनामा माडीमा मलको आपूर्ति केही सहज रहेको पनि उहाँको भनाइ छ। धान रोपाईको व्यस्त समयमा मल अभाव चुनौती बने पनि किसानको उपलब्ध स्रोत साधनकै भरमा रोपाईलाई निरन्तरता दिइरहेका छन्। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो 100 दिन कार्य अवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यकक्षमा आज सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलन मार्फत उपलब्धि सार्वजनिक गर्नुभएको हो। मन्त्री पोखरेलले सार्वजनिक गर्नुभएको पहिलो बुदामा संघीय मन्त्रालयको संख्या कटौतीको विषय नै समावेश गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको चुनावी बाचा पत्र उल्लेख भए बमोजिम मन्त्रालयको संख्या घटाएर 18 कायम गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो। उहाँले मन्त्रालयको संख्या घटाएसँगै वार्षिक करिब 20 अर्ब राज्य कोषमा बचत हुने अनुमान गरेको बताउनुभयो। यसै गरी उहाँले अन्य संरचनाहरू खारेजी र समायोजन आदिबाट पनि कटौती गरी कार्यक्षमता बढाउने जनाउँदै राजनीतिक दल, निकट ट्रेड युनियन, विद्यार्थी संगठन, खारेजी लगायतका सुधारात्मक कार्यबाट सकारात्मक सन्देश गएको बताउनुभयो। सरकारले 42 जना उपसचिवहरूको सरुवा गरेको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले 42 जना उपसचिवको सरुवा गर्ने निर्णय गरेको हो। यस्तै केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको पनि सरुवा भएको गृह मन्त्रालयले जनाएको छ। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार 100 दिनमै पूर्ण रूपमा असफल भएको दावी गर्नुभएको छ। शनिबार ललितपुरमा आयोजित मिशन पार्टी जागरण अभियानको शुभारम्भ गर्दै उहाँले पपुलिजमको आडमा सरकार स्वेच्छाचारी र अधिनायकवादी शासनतर्फ उन्मुख भएको आरोप लगाउनुभयो। कानुन नैतिकता संसदीय मामिला मन्त्री सुविता गौतमले सार्वजनिक खरिदसँग सम्बन्धित कानुनहरू अत्याधिक जटिल र संकुचित भएका कारण पूर्वाधार आयोजनाका काम समयमै सम्पन्न हुन नसकेको बताउनु भएको छ। राष्ट्रिय सभामा शनिबार प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083मा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै उहाँले पूर्वाधार विकासमा हुने ढिलाइलाई सम्बोधन गर्न यो विधेयक ल्याएको स्पष्ट पार्नुभयो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दावी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानी वा रक्षात्मक अवस्थामा नबस्न निर्देशन दिनुभएको छ। बागमती प्रदेश जागरण अभियानको उद्घाटन गर्दै ओलीले एमाले गरेका कामहरू ऐतिहासिक रहेको भन्दै छाती फुलाएर जनताको बीचमा जान नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालेको छ। सरकार आफ्नै प्रतिबद्धता पूरा गर्न असफल भएको ठहर गर्दै काँग्रेसले अब यो विषयलाई संसदमा सशक्त रूपमा उठाउने निर्णय गरेको हो। नयाँ सरकार गठन भएको 100 दिनको अवधिमा कृषि वन तथा पर्यावरण मन्त्रालयले नीतिगत सुधार वैदेशिक सहायता परिचालन र किसान लक्षित कार्यक्रममा महत्वपूर्ण उपलब्धि हासिल गरेको विवरण सार्वजनिक गरेको छ। विक्रम सम्बत 2082 चैत्र 13 गते नयाँ सरकार गठन भए पश्चात मन्त्रालयले सम्पादन गरेका कार्यहरूको प्रगति विवरण सार्वजनिक गर्दै रासायनिक मल वितरण, बीमा प्रिमियम, वन व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलनका क्षेत्रमा उल्लेखीय कार्य भएको जनाएको हो। राज्यसभामा सहकारी 2074 संशोधन गर्न बनेको विधेयक 2083 सैद्धान्तिक छलफल भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावमा शनिबार सांसदहरूले आफ्नो धारणा व्यक्त गरेका छन्। सांसदहरूले मुलुकको समसामयिक अवस्था, विकास निर्माणमा देखिएका अवरोध र सुशासनका सवालमा सरकारको ध्यान आकर्षण गराएका छन्। राज्यसभाको शनिबार बसेको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले वर्षायाममा कडालीको सड़क समस्या, सवारी दुर्घटना, मल खरिदमा देखिएको अनियमितता र शिक्षा स्वास्थ्यको क्षेत्रमा रहेका व्यतिथिका विषयमा पनि आवाज उठाएका हुन्। काइकिङ गर्ने क्रममा हावाहुरीका कारण तालको बीचमा अलपत्र परेकी युवतीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। काठमाडौँको नारायणटार स्थायी घर भई पोखरा घुम्न आएकी 23 वर्षीय रितिका फुयालको शनिबार उद्धार गरिएको हो। फुयालले फेवतालमा काइकिङ गरिरहेका बेला अचानक तीव्र हावाहुरी चलेको थियो, सोही कारण उनी तालको बीच भागमा अड्किएर अलपत्र परेकी थिइन्। काठमाडौँको न्युरोडमा रहेको एक रेस्टुरेन्टलाई 2,00,000 जरिवाना गरिएको छ। शुक्रबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग सहितको अनुगमन टोलीले न्युरोडको कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बारलाई 2,01,000 जरिवाना गराएको हो। सो रेस्टुरेन्टमा प्रयोग गरिएका केही खाद्य सामग्री गुणस्तरहीन भेटेका कारण उपभोक्ता संरक्षण एन 2075 बमोजिम जरिवाना गरिएको गुण नियन्त्रण विभागले जनाएको छ। र दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिका वडा नम्बर 7 साङ्के टाढाबाट कडाली नदीमा खसेको मिनी बस र बेपत्ता यात्रुको खोजीका लागि चितवनको कुरिनटारबाट विशेष उपकरणसहितको गोताखोर टोली परिचालन भएको छ। सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम शिक्षाले कुरिनटारबाट प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको नेतृत्वमा 4 सदस्यीय गोताखोर टोली सोनार, क्यामेरा र चुम्बकसहित घटनास्थल पुगेको हो। ती उपकरणको प्रयोग गरी भोलिदेखि खोजी कार्यलाई थप तीव्रता बनाउने पनि प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा परेका मध्ये चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी, सृजना खड्का, मिले तिरुवा र जोखे तिरुवाको पहिचान खुलेको छ। जोखे तिरुवाको शव फेला परिसकेको छ। प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार गाडी र अन्य 4 जनाको भने खोजी भइरहेको छ। दुर्घटनाग्रस्त गाडीमा थप यात्रु थिए या थिएनन् भन्ने विषय अझै यकिन हुन सकेको छैन। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।

0: 나빡치야 나 비빡치야 사대의 니스빡치야
1: 소디스 FM 3.5.2 MHz

0: भोलि घटा कथा जाने हो
1: अब को जान्छ चिट टाढा तँलाई थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो

0: निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

मुख खोल्न पर्ने हो कि आफै बुझी जाने, मुख खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पछि

0: मोक्ष शास्त्र अर्थात श्रीमद् भागवत गीता यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुता पण्डित रामभक्त अधिकारी
2: गीतोपदेशको क्रममा आज हामी स्वदेश एफएमबाट प्रातःकालीन कार्यक्रममा उपस्थित भइसकेका छौँ। सम्पूर्णलाई स्वागत गर्दछु। परमात्मा श्री कृष्ण अर्जुनलाई गीता उपदेश गर्ने क्रममा भन्नुहुन्छ, यसो यसो यसो ह्यापी कहुन्थेय पुरुषस्य विपश्चित इन्द्रियाणि प्रमाथिनि हरन्ति प्रसवम् मन भन्नुहुन्छ। हे अर्जुन, इन्द्रियहरू कति बलवान हुन्छन्, कति वेगवान हुन्छन् भने तिनीहरूलाई नियन्त्रण गर्ने प्रयत्नशील विवेकी मानिसहरूको मनलाई पनि तिनले बलपूर्वक अर्कोतिर लगाइदिन्छन् अनि यो आफ्नो गतिलाई हरण गरिदिन्छन् तिनले। त्यस कारणले तपाईँ हामीसित भएका इन्द्रियहरू बलवान छन्। ती इन्द्रियलाई वशमा पार्ने चाहिँ बहुत ठुलो कठिनाइको कुरा हो भनिकन यहाँ परमात्मा श्री कृष्ण अर्जुनलाई सम्बोधन गर्नुहुन्छ। कयौँ विद्वान ऋषि दार्शनिक तथा अध्यात्मवादीहरू इन्द्रियमाथि विजय पाउने प्रयास गर्छन्। प्रयास मात्रै गरेर के गर्नु, तर प्रयत्न गर्दा गर्दै पनि कहिलेकाहीँ यिनीहरूमध्येका केही महान्तम व्यक्तिहरू पनि मानसिक विचलनले गर्दा आफ्नो मानसिक विचलनले गर्दा पथभ्रष्ट भएका हुन्छन्। भौतिक इन्द्रियबाट अथवा इन्द्रियका विकारहरूबाट उनीहरू विकारयुक्त बन्न पुग्छन्। विश्वामित्र जस्ता महान ऋषि पनि पूर्ण योगी पनि मेनकाद्वारा पथभ्रष्ट भएर काम भोगमा लागेका अथवा यो लागेको कुरा हामी शास्त्रबाट थाहा पाउँछौँ। यद्यपि उनी इन्द्रिय नियन्त्रणका लागि अनेक किसिमका योग साधना र तपश्चर्यामा लागिरहेका व्यक्ति थिए, तर इन्द्रियाणि प्रमाथिनि हरन्ति प्रसवम् मन, ती बलवान इन्द्रियले अनि मनलाई हरण गरेर उनीलाई दुष्कर्ममा लगाइदियो। अवश्य नै संसारको इतिहासमा यस्ता अनेकौँ उदाहरणहरू पाइन सक्छन्। हाम्रा धर्मशास्त्रहरूमा यस्ता उदाहरणहरू छन्। अथ कृष्ण भगवान् प्रति भावित नभइकन मन इन्द्रियहरूलाई नियन्त्रणमा राख्छु अथवा राख्नु राख्छु भनेर अथवा राख्न कोसिस गर्नेहरू अनि असफल भइराखेको यस्ता घटनाहरू हामी शास्त्रबाट प्राप्त गर्छौँ। मनलाई परमात्मामा लगाइकन कोही पनि यस किसिमको भौतिक आसक्तिबाट छुट्न सक्दैनन्। महान सन्त तथा भक्त श्री यमुनाचार्यले एउटा व्यवहारिक उदाहरण दिनुभएको यहाँ पाइन्छ। भगवान् कृष्णका चरण कमलमा मन लागेदेखि नै मैले नयाँ नयाँ दिव्य रसको अनुभूति गर्दै आइरहेको छु भन्नुहुन्छ उहाँले। अब म स्त्री सहवासको कुरा सोच्दछु, तुरुन्तै मेरो अनुहार त्यहाँबाट फर्किहाल्छ। त्यस कारणले विचार गर्छु, मन एउटा अत्यन्त चञ्चल वस्तु रहेछ, परमात्मामा लागिराखेको मन मेरो मन भगवानको चरणकलमा लागिराखो म यही प्रयत्न गर्छु भनिकन यसरी आफ्नो मन चञ्चल भएको कुरा उहाँले बताइरहनु भएको छ। त्यस कारणले चञ्चलभि मन कृष्ण प्रमाथि बलव दृढम तस्याहम निग्रहम मन्ने वायु रिव सुदुष्करम भन्नुहुन्छ। र जुन व्यक्तिले आफ्ना इन्द्रियहरूलाई पूर्णतया नियन्त्रणमा राखेर निग्रह गरेका छन् र आफ्नो चेतनालाई ममा थिर गरेका छन् त्यही व्यक्ति चित्तप्रज्ञ हुन्छ भनिकर्म यसरी परमात्माले चित्तप्रज्ञको कुरा बताउनु भएको छ। जहाँ चित्तप्रज्ञ हुन्छ त्यहाँ परमात्मामा लागेको व्यक्ति त्यो पथलाई नछोडिकन दृढतापूर्वक आफ्नो जीवन बिताउँछ। तर जीवन बिताउँदा अनेक किसिमका घटना चक्रहरू पर्न सक्छन्, अहङ्कार गर्नु हुँदैन। परमात्मा स्वयं शिवजीको शिवजीका भक्तहरू पनि परमात्मा शिवजीलाई पञ्चवक्त्रम त्रिनेत्रम यसरी पाँचवटा मुख र तिनवटा आँखा भएका शिवजीको प्रार्थना गर्छन्। हे भगवान् मेरो मन कन्ट्रोल होस्, म हजुरको सेवा गर्छु भनिकन यसरी परमात्मा शिवसित पनि धेरै धेरै भक्त सज्जनहरू तपस्वीहरूले यसरी वरदान मागेको कुराहरू हामीले शास्त्रहरूबाट प्राप्त गरिराखेका छौँ। यो मन कन्ट्रोल गर्ने भनेको कुरो बहुत ठुलो कुरा रहेछ। त्यसै कारणले भगवान् श्री कृष्णले अनि अर्जुनलाई यही कुराको सम्बोधन गरिरहनु भएको छ। तानि सर्वाणि सम्यम् युक्त आसीद मत पर बसे हि यस्येन्द्रियाणि तस्य प्रज्ञा प्रतिष्ठिता भन्नुहुन्छ। हेर जुनसुकै ठाउँमा बसेर पनि तिमीले परमात्माको याद गर्न सक्छौ, इन्द्रिय बस गर्न सक्छौ, परमात्माप्रति लक्षित हौ, इन्द्रियलाई निग्रह गर भनेर भन्नुहुन्छ। अब अहिले एउटा धर्मशास्त्रले यस्तो पनि भनेको छ इन्द्रिय निग्रहको लागि, अनि पहिलाका ऋषिहरू पराशरहरू जस्ता पनि अनि प्रवृत्ति ऋषिहरू छोरी मान्छेको अनुहार देखेर उनीहरू पनि वशीभूत भएका थिए। अहिलेको जमाना त त्यो शाकाहारको मात्रै जमाना छैन, प्राणाहारको मात्रै जमाना छैन। अहिले साल्यन्दम सकृतम पयो दधियुतम भुञ्जन्तिए मानवा तेषाम इन्द्रिय निग्रह यदि भवेद विन्ध्यस्तरेत सागरम भएर यहाँ राखिएको छ। त्यसै कारणले गर्दा इन्द्रिय निग्रह गर्नु भनेको कुरा कलिको अवस्थामा बहुत दुस्तर कुराहरू हो। यसकारणले भगवान् श्री कृष्णले भनिरहनु भएको छ यो इन्द्रिय निग्रह गर्नु साह्रै ठुलो कठिनको कुरा हो भनिकन यसरी बताउनु भएको छ। र ध्यायथो विषय पुंसान सङ्गस्ते शुभ जायते सङ्घासम जायते काम कामात क्रोधो विजायते भन्नुहुन्छ। अब विषयको ध्यान गरेर कहिल्यै पनि मान्छेलाई अनि सुख हुँदैन, तसर्थ विषयलाई विषवत जान भन्नुहुन्छ। सुखमिच्छसि चेत्ता त विषयान विषवत त्यज भन्नुहुन्छ। विषयहरूमा गएको मनलाई बिख समान मानेर त्यसलाई त्याग्ने कोसिस गर भनिकन परमात्मा श्री कृष्णले अर्जुनलाई यसरी बताउनुहुन्छ। हिलैमा भ्याकुतो बस्छ हिलैमा कमल स्थिति थानले मात्र के गर्छ भिन्नै छ गुणको गति। हेर्नुहोस् त त्यो भ्याकुतो हिलैमा बसेको छ तर त्यही हिलोमा कमल पनि छ। भ्याकुताको र कमलको बासस्थान हिलै भए तापनि ती दुईटामा गुणको गति अलग अलग छ। जुन व्याकुताको गुणको अवस्था छ, कमलको गुणभन्दा ज्यादै निकृष्ट छ उसको गुण। त्यस कारणले ठाउँले केही गर्दैन, जुनसुकै ठाउँमा गएर पनि आफ्नो कल्याणको हेतुको लागि मानिसले अनि आफ्नो चाहिँ जो ऊर्जा छ, जुन शक्ति छ, जुन ध्यान शक्ति छ, जुन कर्म शक्ति छ, त्यो कर्म शक्ति ध्यान शक्तिलाई अगाडि बढाउँदा कुनै पनि बाधा पर्दैन। त्यस कारणले परमात्मा भन्नुहुन्छ, जसुसुकै ठाउँमा बसेर पनि ठान्नु हित गर्न सकिन्छ, मोक्ष गर्न सकिन्छ भनिकन परमात्माले यसरी सम्झाउनु भयो। यही कुराहरूलाई राखेर रा, म यहीँनिर विश्राम लिन्छु। जयतु संस्कृतम हरे नमः।
3: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: आज विक्रम सम्बत 2083 साल असार 21 गते आइतबार असार पञ्चमी सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: सरकारका सय दिन आशा र आशंकमै बित्यो मधुवास। प्रशासनिक पुनर्संरचनाबाट 20 अर्ब बचत। विभाजन रोक्न काँग्रेसभित्र अन्तिम कसरत। 5 दिनभित्र निर्णय लिन संस्थापनलाई अल्टिमेटम। फुटबलमा एक पुस्ता खेलाडी नै पलायन हुने जोखिम लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको नेपालीले बनाउँदैछन् दर्जन मुलुकमा झोलुङ्गे पुल शीर्षकको शुभ समाचार।
0: सिन्धुपाल्चोकको गाउँमा हुर्किएका पदम गुरुङलाई 13 वर्षको हुँदा विद्यालय पुग्न हरेक दिन संघर्ष गर्नुपर्थ्यो। एकपटक वर्षामा भीषण बाढीले काठी पुल बगाएपछि उनी र उनका साथीहरू 7 महिनासम्म विद्यालय जानबाट वञ्चित भए। त्यसपछि गाउँले तार तानेर त्यसमा काठको बाकस झुन्ड्याएर तुइन बनाए। गुरुङले त्यही तुइनमा झुन्डिँदै नदी पार गर्नुपर्थ्यो। उनका अनुसार हरेक पटक तुइन प्रयोग गरे बापत शुल्क तिर्नुपर्थ्यो। यात्रा निकै जोखिमपूर्ण थियो। छोराछोरी सुरक्षित घर फर्किन्छन् कि फर्किँदैनन् भन्ने चिन्ताले अभिभावकहरू हरेक दिन पिरोलिन्थे। करिब 1 वर्षपछि त्यही स्थानमा झोलुङ्गे पुल बन्यो। जोखिमपूर्ण तुइनको यात्रा अन्त्य भयो र आवत जावत सहज बन्यो। 4 दशकपछि उनको जीवनले अर्कै मोड लियो। बाल्यकालमा विद्यालय जान नदी पार गर्न संघर्ष गरेका उनी अहिले विभिन्न देशमा पुल निर्माणका काममा योगदान गर्दै आएका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: see AI TV ma hernus football ko har ek exciting moment. AI picture and sound sanga up to 30% cashback ra 0% EMI. Nagrikta bhaye puksha. Best exchange value plus 4 years full warranty. Aba ghar mai stadium experience. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपालको राजनीतिक इतिहासमा जनताले पटक पटक परिवर्तनको आशामा नयाँ शक्तिलाई अवसर दिएका छन्। तर प्रत्येक पटकका आशाहरू अन्तत निराशामा बदलिँदै गएको अनुभव जनतासँग छ। यही निराशाको पृष्ठभूमिमा पुराना दलप्रतिको वितृष्णा, आक्रोश, सुशासनको चाहना र राज्य संयन्त्रमा आमूल परिवर्तनको अपेक्षा सहित राष्ट्रिय स्वतन्त्र पार्टी राजसपालाई अभूतपूर्व जनसमर्थन दिलाइयो। जनआन्दोलन, गणतन्त्र, संविधान र संहितापछि पनि नागरिकले अपेक्षित सुशासन, रोजगारी, सेवा प्रभार, आर्थिक समृद्धि अनुभूति गर्न सकेका थिएनन्। त्यसैले पुराना दलहरूबाट आजित नागरिकले नयाँ पुस्ता, नयाँ सोच र नयाँ राजनीतिक संस्कृतिको नारा सहित अघि आएको राजसभालाई दुई तिहाई नजिक जनादेश दिए। परम्परागत दलहरूको अकर्मण्यता, नीतिगत विचलन र कुशासनबाट वाक्क नागरिकले नयाँ शक्तिबाट शासकीय प्रणालीमा जादुमय रूपान्तरणको अपेक्षा गरेका थिए। प्रधानमन्त्री बालेन शाह बालेन नेतृत्वको सरकारले पनि पदभार ग्रहण गरेकै दिन सय बुधे शासकीय सुधार कार्यसूची सार्वजनिक गर्दै देश बनाउने महत्वाकांक्षी अभियानको घोषणा गरेको थियो। शासकीय सुधारको सय बुधे महत्वाकांक्षी कार्यसूचीले बजारमा ठूलो आशाको संचार गरेको थियो। सरकारले आफूलाई भाषणभन्दा परिमाणमा विश्वास गर्ने, स्टन्ट प्रणाली सुधार गर्ने, पुराना राजनीतिक अभ्यासलाई अन्त्य गर्ने अठोट गरेको थियो। भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, प्रशासनिक सुधार, डिजिटल शासन, संविधान संशोधन, आर्थिक पुनरुत्थान, वैज्ञानिक अनुसन्धान, लगानी मैत्री वातावरण र राज्यको पुनर्संरचना सम्मका महत्वाकांक्षी प्रतिबद्धता सरकारको सय बुधेमा समेटिएका थिए। तर सरकारको सय दिनको पहिलो उल्लेखनीय कदम मन्त्रालयको संख्या घटाएर 18 सीमित गर्नु रह्यो। सरकारी खर्च कटौती, दोहोरो संरचना अन्त्य र प्रशासनलाई चुस्त बनाउने उद्देश्य सहित गरिएको निर्णयलाई प्रशासनिक सुधारतर्फको संकेतका रूपमा हेरिएको छ। सरकारले उद्घाटन, शिलान्यास, खादा, माला र उपचारी कार्यक्रममा समय खर्चिने पुरानो शैली त्यागेको छ। सिंहदरबारमा अनियन्त्रित भेटघाट नियन्त्रण गरिएको छ भने मन्त्रीहरूलाई निश्चित कार्ययोजनाका आधारमा काम गर्न त्यस्तै सरकारको सय दिन पूर्णत असफल भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको सय दिन पूर्ण असफल भएको टिप्पणी गरेका छन्। नेकपा लुम्बिनी प्रदेशको प्रथम एकता बैठक प्रशिक्षण कार्यक्रममा सहभागी हुन संयोजक प्रचण्ड पुगेका थिए। जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाइएको थियो त्यस अर्थमा यो सरकारका सय दिन पूर्णत असफल भएको आफूले देखेको उनको भनाइ थियो। त्यस्तै नेकपा एमालेका अध्यक्ष ओलीले रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार आफै ढल्ने दावी गरेका छन्। उनले अहिलेको सरकार कसैले नढाले पनि ढाल्ने तत्त्वहरू त्यहाँ उभिएका हुन्छन्, ढल्न जान्छ उनको भनाइ थियो। त्यस्तै सरकारले 21 अर्बभन्दा बढीको बजेट प्रस्तुत गर्दै 7% आर्थिक वृद्धिको लक्ष्य त लिएको छ। तर उक्त लक्ष्य महत्वाकांक्षी भएको टिप्पणीहरू समेत भएका छन्। बालेन सरकारका सय दिन आशा र आशांकमै बित्यो मधुमास शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
3: प्रशासनिक पुनर्संरचनाबाट 20 अर्ब बचत, शासकीय सुधारमा सूचना प्रविधिको प्रयोग शीर्षकमा गोर्खापत्र खबर लेख्छ। सूचना तथा संचार मन्त्रालयले सरकार गठन भए ता मन्त्रालयबाट भएको कार्य सम्पादनमा उल्लेख्य प्रगति गरेको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा आधारित रहेर मन्त्रालयले कार्य सम्पादन गरेको थियो। मन्त्रालयले यसबीचमा 23,89,431 थान सवारी चालक अनुमति पत्र छपाई सम्पन्न गरेको छ। त्यस्तै सवारी चालक अनुमति पत्रका लागि प्राप्त नयाँ 2,17,968 आवेदन मध्ये यातायात व्यवस्था विभागबाट डाटा प्राप्त भएको 24 घण्टा भित्रै छपाई सम्पन्न गरिएको, नेपालभित्र सञ्चालनमा रहेका 26 रजिस्टर्ड बेटिङ एप तथा अवैध अनलाइन सट्टेबाजी र जुवाका कुल 2,48,676 डोमेन लिङ्क बन्द गराइएको मन्त्रालयले जनाएको छ। विज्ञापन क्षेत्रलाई व्यवस्थित पारदर्शी उत्तरदायी र आधुनिक प्रविधि अनुकूल बनाउने उद्देश्यले राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत भई कार्यान्वयनमा ल्याएको सूचना प्रविधि साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी विधेयकहरूको मस्यौदा तयार गरी अगाडि बढाइएको प्रसारण इजाजत र चलचित्र जाँच पास जस्ता 3 दिने 7 दिन लाग्ने सेवालाई पुनर्संरचना गरी हाल 1-3 दिन भित्रै उपलब्ध गराउन थालिएको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालय अन्तर्गतका निकायमा भ्रष्टाचार र ढिला सुस्ती रोक्न कर्मचारीको आचार संहिता र प्रतिबद्धता पत्र तयार गरी लागू गरिएको राहदानी विभागबाट प्राप्त 2,07,834 थान राहदानी हुलाक मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएका यातायात व्यवस्था विभागबाट प्राप्त 8,08,044 सवारी चालक अनुमति पत्र सम्बन्धित जिल्लाका यातायात कार्यालयसम्म ढुवानी गरिएको पनि मन्त्रालयले जनाएको छ।
2: गत पुस अन्तिम साता काठमाडौँमा भएको विशेष महाधिवेशनबाट चरम उत्कर्षमा पुगेको नेपाली काङ्ग्रेसको आन्तरिक विवाद पार्टी विभाजन उन्मुख भएको छ। यसबीचमा विवाद समाधानका लागि संस्थापन र असन्तुष्ट पक्षबीच पटक पटक भएका छलफल निष्कर्षमा पुग्न सकेका छैनन्। विवाद बढ्दै जाँदा विशेष महाधिवेशनप्रति असहमत नेपाली काङ्ग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टी एकताबारे 25 असारभित्र स्पष्ट निर्णय गर्न संस्थापन पक्षलाई अल्टिमेटम दिएका छन्। डाक्टर कोइरालाले पार्टी उपसभापति विश्वप्रकाश शर्मा मार्फत पार्टी एकताबारे यी असार 25 गतेभित्र स्पष्ट निर्णय गर्न नेतृत्वलाई समय सीमा दिएका हुन्। डाक्टर कोइराला भेट्न उनको निवास धापासी पुगेका उपसभापति शर्मा मार्फत डाक्टर कोइरालाले 25 असारभित्र स्पष्ट निर्णय गर्न समय सीमा दिएको कोइरालाको सचिवालय स्रोतले जानकारी दिएको छ। त्यस्तै नेता कोइरालाका स्वकीय सचिव दिनेश चन्द्र थपलियाले 2 नेताबीच बिहिबार बिहान धापासी स्थित निवासमा छलफल भएको पुष्टि गरे पनि थप जानकारी भने कुनै पनि नखुलेको बताएका छन्। उपसभापति शर्मासँगको छलफलपछि नेता कोइराला निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न उनको निवास गोलफुटार पुगेका थिए। नेपाली काङ्ग्रेसभित्र पछिल्लो समय शीर्ष नेताहरूबीच आन्तरिक राजनीतिक भेटघाट र छलफल तीव्र बनेको छ। बिहिबारदेखि शनिबारसम्म पार्टीका प्रभावशाली नेताहरूले विभिन्न स्थानमा छुट्टा छुट्टै भेटवार्ता गरेका छन्। शनिबार नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधि र डाक्टर शेखर कोइराला बीच छलफल भएको छ। संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको 1 दिनपछि शनिबार 2 नेताबीच भेट भएको हो। नेता कोइराला पूर्व उपसभापति निधिलाई भेट्न उनकै निवास बानेश्वर हाइट पुगेका थिए। नेताद्वयबीच झण्डै 1 घण्टा छलफल भएको बताइएको छ। यसअघि बिहिबार नै पूर्व उपसभापति निधि, पूर्व महामन्त्री कोइराला र अर्का पूर्व महामन्त्री प्रकाश मानसिंह बीच पनि छलफल भएको थियो। विभाजन रोक्न काङ्ग्रेसभित्र अन्तिम कसरत, 5 दिनभित्र निर्णय लिन संस्थापनलाई अल्टिमेटम शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
3: सार्वजनिक पदमा बसेका उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि गठन गरिएको आयोगमा 11,000 भन्दा बढी उजुरी परेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकारको 100 दिनको उपलब्धिमा सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढी उजुरी प्राप्त भएको उल्लेख छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भनेका छन् सम्पत्ति छानबिन आयोगमा प्राप्त भएका उजुरीको प्रक्रिया पनि अगाडि बढाइएको छ। सरकारले यसलाई आफ्नो सुशासन अभियानको एउटा महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेको छ। सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता सहित गठन गरिएको आयोगमा छोटो अवधिमै यति धेरै उजुरी परेका हुन्। गत वैशाख पहिलो साता यो आयोग गठन भएको हो। मन्त्री परिषद बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा 4 सदस्यीय सम्पत्ति जाँचबुझ आयोग गठन गरेको थियो। आयोगलाई सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण, विश्लेषण तथा आवश्यक छानबिन गर्ने जिम्मेवारी दिइएको छ।
2: राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षण 2479-80 अनुसार सुदूरपश्चिम मुलुककै सबैभन्दा गरिब प्रदेश हो। सुदूरपश्चिमको निरपेक्ष गरिबी सबैभन्दा धेरै 34.16% छ। गरिबीको लघु क्षेत्र अनुमान 2082 प्रतिवेदन अनुसार देशका 753 स्थानीय तहमध्ये सबैभन्दा धेरै गरिबी तर भएका 10 स्थानीय तहको सूचीमा 6 वटा सुदूरपश्चिममै रहेका छन्। पछिल्लो मानव विकास सूचकाङ्क प्रतिवेदन 2024 समावेश अनुसार नेपालको मानव विकास सूचकाङ्क 0.622 छ, तर सुदूरपश्चिमको सूचकाङ्क अवस्था औसत भन्दा निकै कम अर्थात 0.601 रहेको छ। सुदूरपश्चिमेलीको प्रति व्यक्ति आय पनि राष्ट्रिय औसत आयभन्दा न्यून छ। नेपाल राष्ट्र बैंक धनगढीद्वारा प्रकाशित आर्थिक गतिविधि अध्ययन प्रतिवेदन 2083 अनुसार नेपालको प्रति व्यक्ति आय 1513 डलर रहेकोमा सुदूरपश्चिमको प्रति व्यक्ति आय 1179 मात्र छ। सुदूरपश्चिमका केआई सिंह प्रजातन्त्र स्थापनाको शुरूआती चरणमै प्रधानमन्त्री भए। लोकबहादुर सन्द 4 पटक र शेरबहादुर देउवा 5 पटक प्रधानमन्त्री भए। राज्य सञ्चालनका अन्य निकायको उच्च तहमा पनि सुदूरपश्चिमले पटक पटक प्रतिनिधित्व पायो, तर सुदूरपश्चिम अभाव अविकास र विपन्नताबाट किन माथि उठ्न सकिरहेको छैन? यो प्रश्न सुदूरपश्चिमेलीका मुखमा सदाभार झुन्डिरहेको छ। राजनीतिले थिचिएको सुदूरको सपना शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
3: महान्यायाधिवक्ताको कार्यालयले जेएनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दाहरूको पेशी स्थगित गर्न देशभरका सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएको छ। सरकारले उक्त आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिन मिल्ने वा नमिल्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने प्रक्रिया अगाडि बढाएपछि यस्तो निर्देशन आएको हो। कार्यालयको कर्मचारी प्रशासन शाखाले असार 19 गते सबै उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयलाई पत्राचार गर्दै अदालती प्रक्रिया रोक्न भनेको हो। गृह